खरसाङ हुँदै आएको थियो। अन्तर्राष्ट्रिय समाचार गएको फेब्रुअरी 28 शुरू भएको इरानसँगको युद्धका क्रममा अहिलेसम्ममा 18 अमेरिकी सैनिकहरूको ज्यान गएको विवरण सार्वजनिक भएको छ। यस्तै आफ्नो 624 जना सैनिक घाइते भएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनलाई उद्धृत गर्दै चिनिया समाचार संस्था सिंहाले जनाएको छ। डिफेन्स क्यूजू अल्टी एनालाइसिस सिस्टमका अनुसार जुलाई पच्चीससम्म इरान विरूद्ध सञ्चालन भएको सैन्य अभियान एपिक फ्युरीका क्रममा 14 सैनिकहरूको ज्यान गएको र 417 जना घाइते भएका छन्। यसै गरी गएको जुलाई महिनामा इरान विरूद्ध पुनः शुरू भएको ओभररिच अपरेशन सैन्य अभियानमा आफ्नो 4 सैनिकको ज्यान गएको र 207 जना घाइते भएको अमेरिकी रक्षा मन्त्रालयले जनाएको छ। पेन्टागनले तथ्याङ्क प्रणालीमा थपेको नयाँ सिँढी ओभरसिज अपरेशन्समा ज्यान गुमाएका सैनिकहरूको नाम मात्र समावेश रहेको उल्लेख खबरमा उल्लेख छ। यसमा सैनिकको मृत्यु वा घाइते भएको समय ठाउँ र कारणबारे विस्तृत विवरण छैन। पाकिस्तानमा चलिरहेको काबा पुरुष भलिबल च्याम्पियनशीपमा नेपाल लीग चरणका 5 खेलमा पराजित भएको छ। हिजो भएको उज्बेकिस्तानसँगको खेलमा नेपाल 3-0 सोझो सेटमा पराजित भयो। उज्बेकिस्तानले पहिलो सेट 26-24, दोस्रो सेट 25-20 र तेस्रो सेट 25-22 जित्यो। नेपाल पहिलो खेलमा काजकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0 र चौथो खेलमा बंगलादेशसँग 3-2 सेटमा पराजित भएको थियो। यो सँगै नेपाल प्रतियोगितामा 3 अङ्क सहित तालिकाको उपचारमा छ। 6 सहभागी प्रतियोगिताको शीर्ष 4 टोलीले सेमी फाइनलमा स्थान बनाउनेछन्। अब लीग चरणका 2 खेलपछि सेमी फाइनल समीकरण पूरा हुनेछ। काबा पुरुष भलिबल च्याम्पियनशीपको फाइनल खेल भोलि बुधबार 13 गते हुनेछ। नेपाल खेलकुद पत्रकार मञ्च गण्डकीले आयोजना गरेको 10 पोखरा स्पोर्ट अवार्ड 2082 7,71,418 रूपियाँ बहस भएको जनाएको छ। मञ्चले अवार्डको आयव्यय सार्वजनिक तथा समीक्षात्मक सफल कार्यक्रम आयोजना गरी उक्त रकम बचत भएको जानकारी दिएको हो। अवार्ड कार्यक्रमका लागि कुल 34,75,938 रूपियाँ आमदानी भएको थियो भने 27,04,520 रूपियाँ खर्च भएपछि उक्त रकम बचत भएको हो। गत वैशाख 31 गते पोखरा इभेन्ट सेन्टरमा सम्पन्न भएको अवार्ड कार्यक्रमको मुख्य प्रायोजन एमसी फोर्स प्रालीको रारा तयारी चाउचाउले गरेको थियो। सभा प्रायोजकका रूपमा गुरूङ गहना घर प्राली र खेलमे नेपाल रहेका थिए। सदस्य विमल तिवारीले प्रस्तुत गरेको आर्थिक प्रतिवेदन अनुसार प्रदेश खेलकुद परिषद गण्डकी पोखरा महानगरपालिका गण्डकी प्रदेश सरकार राष्ट्रिय खेलकुद परिषद विभिन्न स्थानीय तह खेल संस्था व्यावसायिक प्रतिष्ठान तथा देश विदेशका रहेका खेलप्रेमी र पूर्व खेलाड़ीहरूको आर्थिक सहयोगबाट कार्यक्रम सम्पन्न भएको मञ्चले जनाएको छ। झडपमा परि 1 जनाको मृत्यु भएपछि तनाव सिटियो र प्रहरी प्रमुखको जिम्मेवारी खुसियो। सामाजिक सुरक्षा संयुक्त बनाउन सरपछि अपील। ओली दाहाल सहमतिमाथि आफ्नै पार्टीभित्र प्रश्न। नागडुङ्गा सुरुङ मार्ग उद्घाटन अब धादिङबाट 7 मिनटमै काठमाडौँ पुग्न सकिने। 3 महिनासम्म निशुल्क संचालन हुने। प्रशासकीय अधिकृत हाजिर नगर नगरपालिकाको आर्थिक कारोबार रोक्का गर्दै मन्त्रालय। पोखराका छुट्टा छुट्टै घटनामा 2 जनाको मृत्यु। भत्किएको वनकौरी मोटरमार्ग गण्डकीको भौतिक पूर्वाधार मन्त्री। नेपालीद्वारा निरीक्षण निर्माण व्यवसायहरूलाई जिकाएर छलफल गर्न पूर्वाधार विकास मन्त्रालयलाई निर्देशन। इरान युद्धमा 18 अमेरिकी सैनिकको ज्यान गयो। 600 भन्दा बढी घाइते र काबा भलिबल चैम्पियनशीपमा नेपाल लीग चरणको 5 खेलमा पराजित।

0: कमलाजुङजेल सम्म पनि साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। बिहान 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छ। 3 बजेसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि बिदाउने आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ बिहान 6 बजेको कार्यक्रम शुक्ला गण्डकी एफएम 97.6 MHz इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रश्न भएका छन् यदि छन् भने हामी प्रसारण गर्नेछौँ। जानकारीका लागि समाचार शाखा शुक्लागण्डकी 97.6 MHz फोन 0564143478 www.sshuklagandaki@gmail.com।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6 MHz।

0: کاملا سمت نهار شما ایسان
1: होटल टाइटेनिक गंगोजू बस पार्क प्रोप्राइटर रामचंद्र महत मोबाइल 98 4 61 16 88 78 98 2 35 52 7 63
2: माथिको वर्तबन्धको दिन पनि जिरियो अब सरसामान किन्नतिर जित्ने हो कि
3: गाउँमा के छलफल हो सबै एकै ठाउँमा हुन्छ त
2: माथिको वर्तबन्ध गरेर उम्काइदिउँ कि भनेर जितेको
3: मेरो छोराको बिहे पनि आँट्यो लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु
4: ल त्यसो भाइ दिलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर वर्तबन्ध र बिहेका कपडा सँगै गएर किनौ त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ
5: सम्पर्क दुर्गा इम्पेक्स शुक्ला गण्डकी 4 दुलेगौडा भीमसेन टोल प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा मोबाइल 98 4 60 67 645
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै
6: घर मात्र बनाएर पनि नहुने रहेछ कहिले के बनाउनु पर्ने कहिले के चाहिने ढिक्कै भइसके
7: ए घर त बनाइसक्नु भएछ नि अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न हामी पनि भर्खर त्यतै पुगेर आएको
6: त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे
8: हामी कहाँ प्लाई सिसा फाइबर ढोका फोर माइका प्लाई ढोका मोडुलर किचन चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ
7: ठाउँ नयाँ सेवा पुरानो तपाईँकै सेवामा समर्पित यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ
8: सोनुप सिसा प्लाई पसल शुक्ला गण्डकी 4 दुलेगौडा नगरपालिकाबाट 10 घर माथि
5: पोखरा जाने बाटोतिर विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहका लागि आधिकारिक विक्रेता
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31
9: आज त यो बाटो आउँछ यसको घरमा नदी भएन यस्तो राम्रो दराज टेबल अनि कहाँबाट ल्याएको तिमीले त्यही दिनबाट बजारमा छ नि त्यहीबाट ल्याएको ए त्यसो भए त म गइहालेँ चिया त पिएर जाऊ अनि हतार छ पछि आउँदै गरौँलाई हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू पाइन्छ साथै अर्डर अनुसार तयार पाइन्छ
10: साथै पुरा एड्रेस स्टिल र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
9: फर्निचर सोरुम
7: प्रसुन होमवर्क देखाउ त ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
11: टिचर मेरो मामुले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
7: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
12: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0 65 4 14 4 84 मोबाइल 98 5 60 33 384 र 98 5 60 67 988

0: को इंटरनेट गेट कनेक्टेड स्टे कनेक्टेड
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614175
2: शुक्ला गण्डकी एफएम 97.6 शुक्ला गण्डकी टाइम चेक
1: यति बेला बिहानको ठिक 6 बज्यो
3: भित्रन र बाहिरिन सहज हुने पत्यार लाग्दो जामको समस्या हट्ने
4: सरकार र डाक्टर गोविन्द केसी बीच सहमति केसीको अनसन तोडियो असारको बिजुलीमा भ्याट नलाग्ने तिरिसकेको रकम समायोजन गरिने
3: महँगी बढ्यो तर आमदानी नबढेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग
5: चामलहरू सस्तै होस् तेल चामलहरू सबै सुविधा होस् होइन त्यो उपचारको लागि अलिकति कम होस् होइन
6: जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदानी चाहिँ हुन परेको
4: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी
3: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार नामिबियासँग 3 रनले पराजित
7: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना
8: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 औं ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा युएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला
7: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ
8: फोन नम्बर 082-562-601 9858-35990 9858-31684 तीन वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला
9: Better appliances का AC, cooler, fridge, cooker, induction, air fryer लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुस् तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ Better appliances, बेचरको बानी लाग्छ
10: सुन त मेरो कपडा प्याकिङ गरिदिऊ त श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो
11: ए हो र अनि सुन्नु त अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर फोक्सोको क्यान्सर स्तन क्यान्सर घाँटी तथा टाउको सम्बन्धी क्यान्सर पेट तथा कलेजो सम्बन्धी क्यान्सर पाठेघरको मुख गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1 लाखसम्मको छुटको व्यवस्था पनि छ
10: ओहो यस्तो सुविधा रहेछ ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु
12: क्यान्सर विरुद्ध आशाको किरण सीएमसी क्यान्सर इन्स्टिच्युट
13: फोन 056-494-333 493-555
4: काया कैरनमा अब खबरको सिलसिला आजका सबै जसो पत्र पत्रिकाले सुरुङ मार्गको विषयलाई प्राथमिकताका साथ छापेका छन् आफ्नै देशको सुरुङ मार्गमा गाड़ी चलाउने नेपालीको वर्षौंदेखिको सपना पूरा भएको छ बहुप्रतीक्षित तथा राष्ट्रिय गौरवको आयोजना नागढुंगा सुरुङ मार्गको हिजो उद्घाटन भएसँगै पूर्वाधार विकास क्षेत्रमा नेपालको नयाँ अध्यायमा प्रवेश भएको छ सुरुङ मार्ग उद्घाटनसँगै नेपाल आधुनिक सड़क सुरुङ

0: सुरुङमा प्रवेश गरेको हो। धादिङको सिस्ने खोला र काठमाण्डुको बलम्बुसम्मको सुरुङ मार्ग सञ्चालनमा भए आएसँगै नागढुङ्गा हुँदै राजधानी काठमाण्डु भित्रनेर बाहिरिने यातायातले खेप्नुपर्ने पट्यार लाग्दो जाम अन्त्य हुने भएको छ। तीव्र घुम्ती र पहिरोको जोखिममा रहने थानकोट नागढुङ्गाको एक घण्टा भन्दा लामो यात्रा केही मिनटमै पूरा हुनेछ। 42 महिनाभित्र काम सम्पन्न गर्ने गरी 2076 साल कार्तिक 4 गतेदेखि निर्माण शुरू गरिएको यो सुरुङ मार्ग झण्डै 80 महिनापछि सञ्चालनमा आएको हो। हिजो उद्घाटनको क्रममा पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले पानसमा दीप प्रज्वलन गर्नुभयो। उहाँसँगै पूर्वाधार विकास मन्त्रालयका सचिव गोपाल प्रसाद सिग्देल, जापान अन्तर्राष्ट्रिय सहयोग नियोग जाइकाका केन्द्रीय अध्यक्ष डाक्टर नाताका अकिहितो, नेपालका लागि जापानका राजदूत माई दू तोरू र सुरुङ मार्ग निर्माणमा संलग्न 63 वर्षीय श्रमिक पूर्ण जोशीले एक साथ रिबन काटेर सुरुङ मार्गको उद्घाटन गर्नुभएको हो। नागढुङ्गा सुरुङ मार्ग निर्माण आयोजनाका निर्देशक सौजन्य नेपालले केही ढिला भए पनि नागढुङ्गा सुरुङ मार्ग सञ्चालनमा आएसँगै नेपाल पनि सुरुङ मार्गको युगमा प्रवेश गरेको बताउनु भएको छ।
1: चिकित्सा शिक्षा र स्वास्थ्य सुधारको माग राख्दै 5 दिनदेखि अनशनरत डाक्टर गोविन्द केसी र सरकार बीच 7 बुधे सहमति भएको छ। सहमतिपछि डाक्टर केसीले अनशन तोड्नु भएको छ। बाजुराका गौमूल गाउँपालिका दुई घर भएका 42 वर्षीय चक्र बहादुर धामीका हातबाट जुस पिएर डाक्टर केसीले अनशन तोड्नु भएको हो। सहमति पत्रको पहिलो बुदामा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटालाई पूर्ण क्षमता कम्तीमा 300 सयको शिक्षण अस्पताल सञ्चालनका साथै आवश्यक जनशक्ति व्यवस्था गरी एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्ने उल्लेख छ। शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय गेटा कैलालीमा राष्ट्रिय चिकित्सा शिक्षा ऐन 2075 दफा 12 उपदफा 1 क बमोजिम कम्तीमा 300 अस्पताल सञ्चालनका लागि विश्वविद्यालयले तत्काल प्रक्रिया अगाडि बढ़ाउने र को लागि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र शिक्षा तथा खेलकुद मन्त्रालयले आवश्यक समन्वय तथा सहजीकरण गर्ने उल्लेख छ। यसै गरी शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको सभाबाट पारित भए बमोजिम एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम सञ्चालन गर्न फ्याकल्टी जनशक्ति भर्ना पाठ्यक्रमको स्वीकृति लगायतका शैक्षिक तयारी पूरा गर्ने र विश्वविद्यालयले 300 सयको शिक्षण अस्पताल सञ्चालन गर्न आवश्यक जनशक्ति र उपकरण खरिद लगायतका अस्पताल सञ्चालन सम्बन्धी व्यवस्था तत्काल बन्दोबस्त गर्ने सहमति भएको छ। सहमति पत्रमा डाक्टर केसी र सरकारका तर्फबाट शिक्षा तथा खेलकुद मन्त्रालयका सचिव चुडामणि पौडेल, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका सचिव डाक्टर विकास देवकोटा, शिक्षा तथा खेलकुद मन्त्रालयका सहसचिव चन्द्रकान्त भूषालले हस्ताक्षर गर्नुभएको हो।
0: सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूहबीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्याधिक बल प्रयोग गरेका छन्। अस्ति आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज 4 30 वर्षीय ओमप्रकाश मेहताको ज्यान गएको छ भने 9 घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर भएका मेहताको उपचारका लागि अस्पताल लैजाने क्रममा बाटोमा नै ज्यान गएको हो। मेहता स्थानीय किसान हुनुहुन्छ। परिवारको जेठो छोरो मेहताले गएको फागुनमा मात्र विवाह गर्नुभएको थियो। प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 घाइते भएका जिल्ला प्रहरीकारले सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनु भएको छ। त्यस्तै स्थानीय 9 घाइते भएका छन्। अस्ति राति नै झण्डै 10 बजेतिर केही युवा डीजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढ़ेका थिए। त्यही बेला चर्को आवाजमा डीजे बजाएको भन्दै अर्को समूहले आपत्ति जनाएको थियो। घटनापछि गृह मन्त्रालयले सहसचिवको नेतृत्वमा छानबिन समिति गठन गरे देवानगंजमा दुई समूहको झडपमा प्रहरीको घातक हतियार प्रयोग बारेको खबर कान्तिपुर दैनिकले छापेको छ। यसैबीच त्यो ठाउँमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको छ। मुस्लिम आयोगका पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको छ। यसै गरी सुनसरीको देवानगंज घटनापछि गृह मन्त्रालयले जिल्लादेखि प्रदेश तहसम्मको सुरक्षा नेतृत्वमा व्यापक हेरफेर गरेको छ। सुरक्षा नेतृत्वमा फेरबदल बारेको खबर गोर्खापत्र दैनिकले छापेको छ भने शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति भएको र पूर्व अध्यक्ष समीम मिया अन्सारीले साम्प्रदायिकताले कसैको भलो गर्दैन भन्नुभएको खबर आजको अन्नपूर्ण पोस्ट दैनिकले छापेको छ। काया कैरनमा अनौपचारिक क्षेत्रका श्रमिकको गुनासो र समस्यासँगै खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
3: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
2: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
3: विशेषताहरू, रु 2 करोड़ सम्मको कर्जा सुविधा।
2: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मर्मत सम्हार गर्न
3: 25 वर्ष सम्मको लचिलो कर्जा अवधि,
2: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
3: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
2: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
3: शर्तहरू लागू हुनेछन्।
4: समय सँगै अघि बढ्दै नेपाल ब्याङ्क लिमिटेड, नेपालको पहिलो ब्याङ्क।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: हिमस्टार गोल्ड मिली सबै जेनरेसन हिमस्टार टिभी खरिद गर्न पाउनुहोस् 32% सम्मको क्याशब्याक, एक वर्षको नेट टिभी प्याक, शर्तहरू लागू हुनेछन्। हिमस्टार टिभी, उही सेलिब्रेसन हरेक जेनरेसन।
2: हिमस्टार फर अ कम्प्लिट होम।
3: उज्यालो रेडियो नेटवर्क सँगै उज्यालो अनलाइन र उज्यालोको युट्युब तथा फेसबुकमा समेत प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ। यतिन्जेल हामीले निर्माणको 80 महिनापछि नागडुंगा सुरुङ मार्ग सञ्चालन, राजधानी भित्रन र बाहिरिन सहज हुने, पट्यार लाग्दो जामको समस्या हट्ने, सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोड़ियो, सुनसरीको कप्तानगंजमा शान्ति र सद्भाव कायम गर्न सर्वपक्षीय सहमति लगायतका खबर प्रस्तुत गर्यौं।
4: अब बाँकी खबर। आन्तरिक राजस्व विभागले असारमा खपत भएको बिजुलीको बिलमा मूल्य अभिवृद्धि कर भ्याट लगाउन नमिल्ने बताएको छ। चालू वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको छ। नेपाल विद्युत प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर ग्राहकलाई पठाएको थियो। त्यसपछि सरकारले नयाँ बजेटमा गरेको व्यवस्था अनुसार साउन 1 लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना भएको थियो। प्राधिकरणले यसबारे विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्न विभागले हिजो सार्वजनिक सूचना नै जारी गरेको छ। असार 32 बिजुली खपतको बिल 1 साउनमा वा त्यसपछि प्राप्त भए पनि 1 साउन अघिको खपतमा आर्थिक ऐन 2083 अनुसूची 1 समूह 2 अन्तर्गत आवश्यक वस्तुका रूपमा बिजुली समावेश भएकाले त्यस्तो खपतमा भ्याट नलाग्ने सूचनामा उल्लेख छ। बिजुलीमा भ्याट लगाउँदा र 50 युनिटसम्म छूट दिँदा उपभोक्ताको लागत बढ़ने, मध्यम वर्गीय ग्राहकलाई बढ़ी भार पर्ने, उत्पादन लागत र 50 युनिटमै रहन रूचाउने ग्राहक बढ़ने सरोकारवाला बताउँछन्। चालू आर्थिक वर्षको बजेट मार्फत सरकारले साउनदेखि घरायसी ग्राहकलाई 5 र बाँकीलाई 13% भ्याट लाग्ने व्यवस्था गरेको खबर कान्तिपुरमा छ।
3: नेपालको अर्थतन्त्रको ठूलो हिस्सा अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकको मेहनतमा अडिएको छ। घर निर्माणदेखि सड़क, पुल र अन्य भौतिक पूर्वाधार निर्माणसम्म उनीहरूको श्रम अपरिहार्य छ। तर यही श्रमशक्ति धेरै समस्यासँग जुझ्नु परेको छ। धेरैसँग लिखित सम्झौता हुँदैन, नियमित रोजगारीको सुनिश्चितता पनि छैन, त्यस्तै सामाजिक सुरक्षा र बीमाको पहुँच पनि धेरै टाढा छ। काम गर्ने क्रममा आवश्यक सुरक्षा सामग्री समेत सबैले पाउँदैनन्। अनौपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरू विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन्। तर औपचारिक क्षेत्रमा कार्यरत श्रमिकहरूले विभिन्न ट्रेड युनियन र संस्था मार्फत आफ्ना माग राख्ने अवसर पाउँछन् तर अनौपचारिक क्षेत्रका श्रमिकहरू प्राय व्यक्तिगत रूपमा काम गर्न बाध्य छन्। उनीहरूका समस्या, गुनासा र मागहरू सम्बन्धित निकायसम्म पुग्ने वा सुनवाई हुने अवस्था कतिको छ भन्ने प्रश्न अहिले पनि उत्तिकै महत्वपूर्ण छ। साथी महेश गिवालीले ललितपुरमा भेटिएका केही श्रमिकलाई तपाईहरूका समस्या के छन् भनेर सोध्नु भएको छ।
5: पङ्कज श्रेष्ठ रामेछाप। चामल पहिलाको भन्दा अब 2200 दिन चामल अहिले 2500 भन्छ। अब तरकारी त्यति बढ्या छ। अब हामी त जम्मा 500-600 कमाउँछ, कहिले 1000 बार चाहिँ कहिले 1 रुपियाँ पनि कमाउँदैन। अब परिवार पाल्नलाई नै अलिक गाह्रै छ। त्यही पनि अब जोखिम भएर पनि बाध्यताले नै गर्नु परेको छ। पहिला अलि सहज थियो भने अहिले फेरि यो टाइट पारेको छ। अफिस टाइममा यताउता हिँड्नै दिँदैन। टिप आएको बेलामा अब जानु सकिँदैन। अब अफिस टाइममा चाहिँ ट्राफिकले समात्छ, हामी चाहिँ जाँदैनौँ भनिदिन्छु कि। अब अहिले आएको सरकारले नै अब राम्रै गर्दै हुन्थ्यो, राम्रै भइदिए हुन्थ्यो भन्ने छ हामीलाई पनि।
6: आस्तिका गोपाली, मकनपुर जिल्ला। तपाईँको बच्चाहरूको स्कुल फिसहरू त्यतिकै महँगो हुन्छ। तपाईँको अब काठमाडौँ कोठा भाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भन्नु न। पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरबुटेले अब यति नै तोक्यो, कसैले 10,000 भन्यो भने एउटा रुमको, कसैले 9,000 भन्यो भने त्यही एउटा रुमको। मेन कुरा चाहिँ कोठा भाडहरू अनि यो खानपिन सामानहरू छ नि, त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ कि हामी काम गरेर खानेहरूलाई चाहिँ। क्या जसले जस्तो काम गरेको छ नि त्यसको अनुसार चाहिँ आमदामी चाहिँ हुन पर्यो क्या। 6-7 हजार कोठा भाल तिर्यो भने खाने के त, उपचार गर्नै पर्यो, खानै पर्यो, लाउनै पर्यो।
7: राजकुमार चौधरी, जिराबनी गाउँपालिका। कुनै महिना काम पाउँछ, कुनै महिना बस्नै पर्छ। हामी जस्तो युवाहरू विदेश गएर आओ, आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ, त्यतिको काम सजिलो गरिदिनु पर्यो, हामीहरू जस्तै सिप सिकेको मान्छेहरूलाई काम दिलाउनु पर्यो, र अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ, त्यस्तो नीति पनि लाउनु भएको छैन, सिपलाई कसरी सदुपयोग गर्ने त्यो भइरहेको छैन।
8: मेरो नाम ओमबहादुर श्रेष्ठ, मण्डल नगरपालिका छ। हामीलाई चाहिँ राम्रै छ सर, अरूलाई चाहिँ थाहा भएन होइन, हामीलाई चाहिँ राम्रो छ। यो कम्पनी चाहिँ हामीलाई एकदम राम्रो छ, महिनामा पेमेन्ट हुन्छ, महिनाको एक गते दुई गते सेलरी आउँछ, सेलरी आउँदा 40-45 हजार ढ्याप पुगिन्छ, आफ्नो घर घर पनि चढ्यो, जान परिवारलाई भेट भयो, सबैजनासँग हाई हेलो पनि भयो, जहाँ गयो हाम्रो दुःख पेटै अघि बढ्ने हो, पेटकै लागि दुःख गर्ने होइन। नेपालमै गर्दा पनि राम्रोसँग काम गर्यो भने पैसा छ, नेपालमै छ, गर्न चाहिँ सक्यो भने नेपालमै पैसा छ।
9: साधन हरियाल अहिले बसे सातवटातिर, हाम्रो श्रमको लागि त्यस्तो केही आवाज उठ्या जस्तो लाग्दैन। 20 वर्षदेखि काम लाग्यो, तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै, अहिले पनि त्यति नै छ कि, महँगी बढ्यो हेर्नु है, सबै कुरा बढ्यो, हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्नको धेरै गाह्रो छ। सामानहरू सस्ती दोस् हो कि नै, तेल चामलहरू सबै सुविधा होस्, अब हामीलाई जुन उपचार हुन्छ नि, अब अहिले हामीलाई केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन, त्यही उपचारको लागि अलिकति कम होस् होइन।
10: बम्बा श्रेष्ठ, घर त हामी छतिर दुर्गम क्षेत्रतिर पुर्याइरहनु पर्यो, अब नपुग्यो भने के गर्नु, अब छोडौँ भने दुई चार पैसा जेच्दैन, खानै परिहाल्यो, लाउनै पर्यो, धाम्रे धुनु पर्ने छ, अब के खट्नै पर्यो नि, दुई चार पैसा हुन्छ भनेर रुङ्नै पर्यो, खट्नै पर्यो, पहिला चाहिँ दर धर्मै जाने दिने दिन्न, अब के हेर्नु नदिसके धर्म नि जानु पर्यो, सबै कुरामा भाउ फेरि महँगै छ, काम दामको अलिकता कमाइन्छ।
3: दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव समेटिएको कार्यक्रम देश परदेश अहिले बिहान 8 बजे सुन्न सक्नुहुन्छ।
4: रोपाई गर्न मल नभएपछि भारतीय बजारबाट ल्याउन खोज्दा पक्राउ परेका सर्लाहीका दुई किसान दाजुभाइको मुद्दाको सुनवाई आउँदो शुक्रबार हुने भएको छ। 27 दिनदेखि न्यायिक हिरासतमा रहेका उनीहरूको धरौटी सम्बन्धी आवेदनमाथि 15 साउनमा भारतीय अदालतमा सुनवाई हुने भएको छ। धान रोप्ने चटारोका बीच रासायनिक मल नभएपछि भारतीय बजार सोन वर्षा पुगेका बलरा नगरपालिका 5 का सुरेश प्रसाद सिंह र नागेन्द्र प्रसाद सिंह दाजुभाइ असार 17 पक्राउ परेका थिए। सोन वर्षाबाट 2 बोरा यूरिया र 6 बोरा डीएपी मल किनेर साइकलमा ल्याउँदै गरेका दुवैलाई भारतीय सीमा सुरक्षा बल एसएसबी र भारतीय कृषि विभागको संयुक्त टोलीले नियन्त्रणमा लिएको थियो। मल तस्करीको आरोपमा दुवैलाई 18 असारमा भारतको बिहार स्थित डुमरा जेल चलान गरेको थियो। दुवैलाई धरौटीमा छुटाउन परिवारका सदस्यहरू निरन्तर डुमरा अदालत धाइरहेका छन्। भारतमा पक्राउ परेका किसान दाजुभाइको शुक्रबार सुनवाई शीर्षकको खबर कान्तिपुरमा छ।
3: काया खैरनमा खबरको सिलसिलासँगै कार्टुन पनि बाँकी नै छ, सुन्दै गर्नुहोला।
11: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
12: जमिनका धाजाहरू फाट्नु, रूख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
11: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
12: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: नेपालको एकमात्र डीटीएच सेवा डिश हो,
1: डिश हो खुशीको कनेक्शन।
2: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
3: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपीडी तथा शल्यक्रिया सेवा।
2: रोग लुकाएर नराखौ, समयमै परीक्षण गरौ।
3: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690
4: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरिका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको फेसबुक र युट्यूबमा प्रसारण भइरहेको काया कैरनमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। जलवायु परिवर्तनका कारण तापक्रममा हुने वृद्धिले सन् 2050 हरेक वर्ष विश्वमा थप 4,30,000 मानिसको ज्यान जाने देखिएको छ। नेपाल सहितका गरीब तथा तल्लो मध्यम आय भएका मुलुकमा गर्मीजन्य मृत्यु अधिक हुने प्रक्षेपण एक वैज्ञानिक अध्ययनले गरेको हो। अध्ययनले नेपाल सहित विश्वका 18 देशलाई मोर्टालिटी कुलिङ ट्र्याप अर्थात अत्यधिक गर्मी र न्यून शीतलन कुलिन को दोहोरो जोखिममा रहेको समूहका रूपमा पहिचान गरेको छ। यो समूहमा नेपाल, पाकिस्तान, बंगलादेश, म्यानमार सहित दक्षिण एसियाली मुलुक, नाइजर, माली, बुर्किना फासो र चाड लगायत उत्तरी उप सहारा अफ्रिकी देश छन्। अध्ययन अनुसार 2050 नेपालको करिब 32% जनसंख्या त्यस्तो जोखिमयुक्त क्षेत्रमा बस्न बाध्य हुनेछ जहाँ अत्यधिक गर्मीका कारण प्रति 1,00,000 जनसंख्यामा थप 24 जनाको मृत्यु हुनेछ। त्यस्ता क्षेत्रमा प्रति व्यक्ति विद्युत खपत घट्दा बढ़दो गर्मीसँग जुझ्न आवश्यक पर्ने शीतलीकरण सुविधा विस्तार नहुने प्रतिवेदनमा उल्लेख छ। अमेरिकाको क्लाइमेट इम्प्याक्ट ल्याबले हिजो सार्वजनिक गरेको प्रतिवेदन अनुसार अत्यधिक गर्मीबाट बस्न आवश्यक पर्ने शीतलनका लागि पर्याप्त विद्युत नहुँदा गरीब देशहरू बढ़ी जोखिममा हुनेछन्। अत्यधिक गर्मीका कारण धनी देशहरूमा एयर कन्डिशनर एसीको प्रयोग उल्लेख्य रूपमा बढ़ने तर गरीब देशका जनतासँग त्यसका लागि आवश्यक विद्युत र आर्थिक क्षमता नहुने अध्ययनमा लेखिएको छ। जलवायु परिवर्तनबाट हुने थप मृत्यु धनी देशको तुलनामा गरीब देशमा 10 गुणासम्म बढ़ी हुने खबर नागरिकमा छ।
5: अब विदेशको खबर। चीनले अमेरिकालाई चीनिया कृत्रिम बुद्धिमत्ता अर्थात एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीले सार्वजनिक रूपमा चीनिया एआई कम्पनीको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो। चीनले विज्ञान, प्रविधि, आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने उपकरणीयकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन बहानामा चीनिया कम्पनीलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। धेरै अमेरिकी आई कम्पनीहरूले अनुसन्धान, विकास र परीक्षणका क्रममा चीनिया मोडेलहरू प्रयोग गरेका पनि उहाँको दावी छ। अमेरिकाले दुई देश प्रमुखको सहमतिलाई गम्भीरतापूर्वक कार्यान्वयन गर्दै एआईमा संवाद र संचारलाई बलियो बनाउने तथा एआईलाई संयुक्त रूपमा प्रवर्धन गर्ने तथा विश्वको फाइदाका लागि एआई प्रशासनमा अगाडि बढ़ाउँदै यसको सुधार गर्ने समेत अपेक्षा गरेको उहाँले बताउनु भएको छ।
6: अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टूमा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसमा चलिरहेको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आशिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुर्तेलले 34 तथा गुलशन झाले अभिजित 19 रन बनाए। नामिबियाका लागि ज्याक ब्रासेलले 3 विकेट लिए भने रुबेन ट्रम्पल मनले दुई विकेट लिए। त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको नामिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जान फ्राय लिङ्कले 149 बलमा शतक पूरा गरे। लाउरेन स्टिन काम्पले 59 रन बनाए। नेपालका करण केसीले भने 5 विकेट लिए। यससँगै करण नेपालका लागि ओडीआई क्रिकेटमा 100 विकेट पूरा गर्ने दोस्रो खेलाड़ी पनि बनेका छन्। यसअघि नेपाल आयोजक नेदरल्याण्डसँग 6 विकेटले नामिबियासँग 8 विकेटले पराजित भएको थियो। लगातार तेस्रो हारसँगै नेपालका लागि लीग टूको शीर्ष चारमा रहँदै विश्वकप ग्लोबल क्वालिफायरमा स्थान बनाउने सम्भावना कठिन बनेको छ। नेपालले अब श्रृंखलाको अन्तिम खेल भोलि आयोजक नेदरल्याण्डसँग खेल्नेछ।
5: अब केही खबर संक्षेपमा। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीका केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबैभन्दा धेरै काठमाण्डको बुढानीलकण्ठमा 51 मिलिमिटर र मकवानपुरको मकवानपुर गढ़ीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशका हिमाली तथा पहाड़ी भागमा बदली रही लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको छ। त्यस्तै राति बागमती गण्डकी र लुम्बिनी प्रदेशको पहाड़ी र तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।
6: सरकारले संघीय सांसदहरूलाई निजी स्वकीय सचिव राख्न दिने गरी गरेको निर्णय विरूद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। सर्वोच्चको आदेशसँगै सरकारको निर्णयले तत्कालका लागि कानूनी वैधता र निरन्तरता पाएको छ।
5: कुनै समय गाउँघरमा हरेक आँगन र भित्तामा गुड़ बनाएर बिहान बेलुका चिर बिराउने गौंथली चरा अहिले गाउँमै दुर्लभ बन्दै गएका छन्। परम्परागत माटोका घरको ठाउँ पक्की भवनले लिन थालेपछि गुड़ बनाउन उपयुक्त ठाउँ घट्दै गएको छ भने विषादीको बढ़दो प्रयोग, वातावरणीय प्रदूषण र खाद्य स्रोत अभावले पनि गौंथलीको अस्तित्व संकटमा परेको सरकारवालाले बताएका छन्। दुर्लभ बन्दै गौंथलीको चिरबिर शीर्षकको खबर गोर्खापत्र दैनिकले छापेको छ।
6: सर्वोच्च अदालतले व्यवसायी दीपक भट्टको रिट निवेदनमाथि प्रारम्भिक सुनवाई गर्दै हिजो कैफियत प्रतिवेदन माग गरेको छ। न्यायाधीश विनोद शर्माको एकल इजलासले भट्टलाई थुनामा राखी पूर्व पक्ष गर्ने आदेश दिँदा लिएका आधार र त्यससँग सम्बन्धित मुद्दाको सकल मिसेल झिकाउन आदेश दिएको हो।
5: र उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री गौरी कुमारी यादवले ग्यास आयातमा कुनै समस्या नरहेकोले अनावश्यक संचिति नगर्न उपभोक्तालाई आग्रह गर्नुभएको छ। आयल निगमले पूर्ण तौल भएको सिलिण्डर बजारमा पठाउन थाले पनि डिलरहरूले सहजै ग्यास दिन भने सकिरहेका छैनन्। काया कैरनमा अब पालो उखानको।
6: जसको हातमा सिप उसकै हातमा काम।
5: उखानसँगै हामी काया कैरनको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबर फेरि एकपटक।
6: निर्माणको 80 महिनापछि नागढुङ्गा सुरुङ मार्ग सञ्चालन। राजधानी भित्र न र बाहिरिन सहज हुने। पट्यार लाग्दो जामको समस्या हट्ने।
5: सरकार र डाक्टर गोविन्द केसीबीच सहमति। केसीको अनसन तोडियो। असारको बिजुलीमा भ्याट नलाग्ने। तिरिसकेको रकम समायोजन गरिने।
6: महँगी बढ़्यो तर आमदानी नबढ़ेको अनौपचारिक क्षेत्रका श्रमिकको साझा गुनासो। रोजगारीको सुनिश्चितता अनि सम्मानजनक पारिश्रमिकको व्यवस्था गर्न सरकारसँग माग।
5: चिनिया एआई कम्पनीलाई प्रतिबन्धको धम्की नदिन अमेरिकालाई चीनको आग्रह। आफूले विकास गरेका एआई मोडलहरूको सार्वजनिक मिति अमेरिकी मोडलको धेरै नजिक रहेको दावी।
6: र विश्वकप क्रिकेट लीग टूमा नेपालको लगातार तेस्रो हार। नामिबियासँग 3 रनले पराजित।
5: र अन्त्यमा आजको कार्टुन। रवि मिश्रले बनाउनु भएको कार्टुन सत्ता सहकार्य गर्ने ओली र प्रचण्डको सहमतिसँग सम्बन्धित छ। यहाँ प्रदेश सरकारमा सत्ता सहकार्य गर्ने पछिल्लो सहमतिसँगै ओली र प्रचण्ड जस्ता देखिने व्यक्तिले गला मिलाउँदै हर्षित छन्। तर छेवैमा अर्का नेकपाका नेता माधव कुमार नेपाल जस्ता देखिने व्यक्ति हुनुहुन्छ अनि सहमतिबारे उहाँ भन्नुहुन्छ, हुँदै नभएको स्वर्ग र नरकको ट्राभल प्लान बनाउनु ठगी हो। आजको काया कैरन सकिएको छ। काया कैरनबाट प्राविधिक साथी संघर्ष विष्टसँगै हामी पनि विदा माग्छौ। घरबाट बाहिर निस्कनु अघि सड़क र मौसमको अवस्थाबारे जानकारी लिन नबिर्सौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
2: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, प्रोफाइलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
1: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
2: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
1: शाखा कार्यालय शुक्ला गण्डकी चार दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
2: फोन गर्नुहोस् 0635905511। पुन मोबाइल
3: होइन, कति पुन मोबाइल भन्दै कराएको।
2: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि।
3: कहाँ छ पुन मोबाइल?
2: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
1: मोबाइल किन्ने पूरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ, साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
2: सेल्स र रिपेयर्सको भरपर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी चार दुलीगौंडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा।
1: प्रोपाइटर हेमराज पुन, मोबाइल 9891974888 र 9948848000।
4: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
5: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
4: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
6: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोपाइटर कुलकुमार कुमाल, मोबाइल 9460-26617 र 9891638981।
7: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
8: तर महँगो होला नि?
7: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
9: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
10: बाराही एल्मुनियम, अब युपीभीसीको साथमा।
9: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
10: सम्पर्क बाराही युपीभीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 9560-22938 र 9908-22938।
11: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
12: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
13: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
12: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
13: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
13: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
13: विवाहको लागि घर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क विजेश ज्वेलर्स शुक्ला गण्डकी छ, खैरेनी टार्ता नहो। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821552067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा। साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्। सम्झनुहोस् है ब्रिजेस ज्वेलर्स।
8: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता।
14: एकान्सी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
14: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवाराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडि पट्टि।
14: हजुर, काठमाडौँ दोलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
15: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक गोमगोबु बसपार, प्रोपाइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9235527763।

0: घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही डुलीगोडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ।
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर शोरूम,
1: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साफ फिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
1: दीर्घायु फर्निचर शोरूम दिलीगढ़ा त नहुँ।
2: प्रोपाइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0865 मोबाइल नम्बर 98460 61268
1: 98560 60268।
4: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
5: तर महँगो होला नि?
4: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका।
6: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
7: बाराही अल्मुनियम, अब यूपीवीसी को साथमा।
6: अल्मुनियम का झ्याल ढोका, स्टील रेलिंग, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
7: सम्पर्क बाराही यूपीवीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0635414411, मोबाइल 98562938 र 98028222938।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
8: पुराना गरगहना सँग नयाँ साथ फेर,
10: राशि अनुसार का पत्थर, साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगाउँ रातनहुँ। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 98562068099।
11: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेर्ने उस्तै, उता हेरे नि उस्तै, कहाँ जाउँ जाउँ, अलमल न परे म त।
12: होइन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
11: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
12: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउ न, तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
11: त्यसो भए सँगै जाउ न त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्ला गण्डकी 4 दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378, 98171996902।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोजेऊ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ बैंक भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
5: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
15: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
5: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
16: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
17: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
13: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
17: प्रोप्राइटर सुभाष गिरी। सम्पर्क 0654141094, मोबाइल 98560206।
16: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
18: शुक्ला गण्डकी एफएम 97.6।
19: तीनदल मिलेर प्रतिपक्ष विहीन पो प्रदेश सभा नचलाऊ भनेको, प्रदेश सरकार नचलाऊ भनेको।
20: तपाईँहरू प्रतिपक्षमा बसिहाल्नुहोस् न त्यसो भए, कंग्रेस र नेकपा, के अरे एमाले र नेकपा मिलिनै सक्यो, अब तपाईँहरूको त पुग्दैन।
19: उहाँहरूको सम्झौता नै गरिसक्नु भयो त, सम्झौता गरिसक्नु भयो, दिइएको समय सीमाभित्र उहाँले सरकार दावी गरेर निवेदन पेश गर्दा
20: सुदूरपश्चिममा उल्टो धरती नै पल्टाए पनि अब तपाईँहरूको पुग्नेवाला छैन गठबन्धन, होइन एमाले र नेकपा मिलिसकेपछि उहाँहरूको बहुमत भइ नै सक्यो।
19: सरकार शून्यतामा त चल्दैन नि त, अर्को आउने बेला रिप्लेस गर्ने बेलासम्म 4-5 दिन, कति दिन हो, 1 हप्ता होला, के होला, त्यो समय त काम चलाऊ, केयर टेकरका रूपमा पनि त कन्टिन्यू गर्ने होला नि त। सरकार बनाउने बाहिर राजनीतिक सहमति गरेको नेकपा एमाले र नेकपाले उहाँले दावी पेश गर्न प्रदेश प्रमुख समक्ष अथवा प्रदेश सभाभित्र प्रवेश त उहाँहरू गर्नु पर्यो नि त।
20: अनि कंग्रेसको के छ अहिले अवस्था? कंग्रेस फेरि विभाजनको डिलमै छ भन्ने आइरहेछ देवरामजी, होइन?
19: पन्ध्रौं महाधिवेशन सम्पन्न गर्नेका निमित्त क्रियाशील सदस्यहरूको अन्तिम रूप दिने कुराका लागि 14 गते, साउन 14 गतेसम्मको अन्तिम समय सीमा राखेर अहिले जति पनि करिब 9 लाख नजिक पुगिरहेको हाम्रो क्रियाशील सदस्य वितरणको कुरालाई यसलाई अन्तिम टुङ्गोमा पुर्याउने अभ्यासमा सदस्यता व्यवस्थापन समिति पुगेको छ। त्यसपछि पार्टीको केन्द्रीय समितिको बैठक बसेर समय सीमा हामीले पूर्व निर्धारित गरेका जति पनि सेड्युलहरू छ महाधिवेशनका निमित्त त्यसलाई समायोजन गर्ने, त्यसको वास्तविक अवस्था के छ, के कुन मिति व्यावहारिक छ वा छैन भन्ने विषयमा छलफल गरेर त्यसको सेड्युललाई ठिकठाक बनाउने र त्यो सेड्युलमा महाधिवेशनलाई अगाडि लैजाने कुरा नै यति बेला बाटोमा नेपाली काँग्रेस मूल रूपमा छ। त्यसमा सहभागी हुनका निमित्त कतिपय विशेष महाधिवेशनमा सहभागी नभएर पछि पनि फेरि त्यसलाई हाम्रो फरक मतहरू छ भनेर बाहिर बसिरहनु भएका नेताहरू जो नेताहरू हुनुहुन्छ उहाँहरूसँगको संवाद र छलफल पनि निरन्तर अगाडि बढ़िरहेकै छ। अहिले यति बेला चाहिँ ठ्याक्कै उहाँहरूले जसले त्यो असहमति राखेर बसिरहनु भएको नेताहरू हुनुहुन्छ उहाँहरूले संवाद गर्ने कुरामा मूल नेतृत्वसित संवाद गरिसकेपछि, सुवादीजीसँगै संवाद गरिसकेपछि हामी दुईजना प्रतिनिधि त हाम्रो तर्फबाट पठाउँछौ र त्यसका आधारमा हाम्रा बटम लाइनहरू बाहिर भनिएका र हामीले खास के कुरामा नीतिगत रूपमा हाम्रा अप्ठ्यारा हुन्, के गर्यो भने सामान लिएर जान सकिन्छ भन्ने उहाँले अगाडि राख्नुभएका प्रस्तावहरू लिएर आउने र एउटा कार्यदल बनाएर त्यसले होमवर्क गरेर टुङ्गिने भन्ने जे कुराकानीहरू उहाँहरूको तर्फबाट आएको, यति बेला चाहिँ काँग्रेस मूल नेतृत्वले उताबाट नेताहरूले पठाउनु भएको प्रतिनिधिहरूको प्रतीक्षा गरिरहेको छ।
20: होइन तर चुन्देवीमा त राष्ट्रिय कंग्रेस अनि संघ चुनाव चिन्ह भनेर चाहिँ अस्ति नै चाकसीबारीको सहमतिलाई अब अन्तिम रूप दिने भन्ने बहस चलिरहेछ नि त यहाँ।
19: यो यस्ता खालका कुराहरू मिडियामा उहाँले गर्नु खोजिरहेको अभ्यासमा धेरै कुराहरू सुनिन्छ तर यसको आधिकारिकता र यसको वास्तविकता कुराहरू कतिपय राजनीतिमा प्रेसर ट्याक्टिक्सहरू पनि होलान्, आफ्ना मतहरू फरक मतहरू राख्नुको लागि अहिले काँग्रेस खुल्ला छ, पहिल्यैदेखि नै खुल्ला छ, आफ्ना फरक मतहरू एकदम पखर र मुखर ढंगले बाहिर राख्ने हाम्रो प्रवृत्ति छ, त्यो तपाईँहरू सबैलाई ज्ञान भएकै कुरा हो। हाम्रो भित्रभित्र धेरै कुरा हुने बाहिर कम हुने भन्ने छैन, जे छ सबै छर्लङ्ग हुने गरी बाहिर आउँछ, त्यो बाहिर आउँदै गर्दा यस्ता अघि तपाईँले भन्नुभएको जस्तो भूकम्प पराकम्पनहरू अनेकन कोणबाट विश्लेषणहरू छन्। तर मलाई यति हुँदाहुँदै पनि मलाई के विश्वास छ भने अहिले पनि नेपाली कङ्ग्रेसमा लामो इतिहासमा काम गर्नुभएका आफ्नो हिस्ट्री भएका सबै एक से एक योगदान गर्नुभएका नेताहरू जो हुनुहुन्छ उहाँहरूको नेतृत्वमा त्यस्तो अराजनीतिक र आजको दिनमा अनावश्यक आवश्यक नरहेको बाटो उहाँहरू हिँड्नुहुन्छ भन्ने मलाई लाग्दैन। किनभने अहिलेको महाधिवेशनको प्रक्रियामा सबैजना सहभागी हौ, सबै मिलेर जाउँ महाधिवेशनमा भन्ने प्रक्रिया अगाडि गरेको छ। यहाँ कसैले कसैलाई कारवाही गरेर बाहिर निकालेको छैन, कसैले तैँले सदस्यता लिन पाउनुहोस् भनेको छैन, तिमी महाधिवेशनको प्रक्रियामा सहभागी हुन पाउँदैनौ भनेको छैन। तपाईँले भन्नुभयो कि अघि इङ्गित गर्ने हो भने चुन्दबीको जो कुरा गर्नुहोस् नेताहरूले खोल्नुभएको सम्पर्कले हो, त्यहाँ भेला हुन छलफल गर्न कुराहरू गर्न पाइन्छ। प्रश्न यति हो कि उहाँले त्यति बेला त्यो भेलाहरूमा कार्यक्रमहरूमा गर्ने प्रस्तुति चाहिँ चाहिँ राजनीतिक होस्, त्यो एकदमै भद्दा अराजनीतिक र संस्कारविहीन नहोस् भन्ने कुरा मात्रै हो। अझ संस्कारविहीन ढङ्गबाट अराजनीतिक ढङ्गबाट भइरहेका प्रस्तुतिहरूको पनि आम जनताले कार्यकर्ताहरूले साथीहरूले सहकर्मीहरूले त्यसको मूल्याङ्कन आफ्नै ढङ्गबाट गरि नै रहनु भएको हुन्छ। किनभने हामी प्रत्येक दिन जनताको कठ्यारामा आम साथीभाइहरूको कार्यकर्ताहरूको कठ्यारामा उभिरहेकै हुन्छौँ होइन। यो हुँदै हुँदा यति यो सबै प्रक्रियाहरू पूरा गरेर पनि काङ्ग्रेसले एकताबद्ध बाटो पन्ध्रौं महाधिवेशनबाट प्रयोग गर्ने गरी अगाडि बढ्छ भन्ने मलाई लाग्छ।
20: हस्, यहाँको महत्वपूर्ण समयको लागि म यहाँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। दिलीराम सुवेदीजी नमस्कार।
19: यो अवसर आदरणीय श्रोताहरूसँग मेरो आवाज पुर्याइदिने भएकोमा खेन्जीलाई त्यही अवसरको निमित्त धेरै धेरै धन्यवाद।
20: थ्याङ्क यू, नमस्कार। वा हुन्थ्यो दिलीराम सुवेदी, आदरणीय श्रोता। नेपाली बहसमा छोटो विश्राम छु, विश्रामपछि पुनः उपस्थित हुनेछौं।
0: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौं। जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौं। न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी, बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी, साबिकको राष्ट्रिय बीमा संस्थान, प्रधान कार्यालय रामशाहपथ काठमाडौं।

0: Sama tu account open activate only karobar sajilai sanga easy life easy banaudai harek din global smart plus life ko pesma banking.
1: सुरक्षित भविष्यको लागि जीवन बीमा गरौ. जीवन बीमाका लागि राष्ट्रिय जीवन बीमा कम्पनी नै रोजौ. न्यून बीमा शुल्कमा अधिक बोनस दर रहेको नेपाल सरकारको पूर्ण स्वामित्व प्राप्त एकमात्र जीवन बीमा कम्पनी. बीमाको क्षेत्रमा विश्वसनीय नाम राष्ट्रिय जीवन बीमा कम्पनी साबिकको राष्ट्रिय बीमा संस्थान प्रधान कार्यालय रामशाहपथ काठमाडौँ.
2: खरो विषयमा दरो बहस नेपाली बहस यस नेपाली बहसका साथमा प्रीति तयारी चौचौ ग्लोबल आईएमई बैंक सबैका लागि बैंक दिस होम इन्टरनेट.
3: यतिखेर हाम्रो बेसमा गोविन्द केसीको अनसन यतिखेर जारी छ. चिकित्सक संघका पूर्व वरिष्ठ उपाध्यक्ष एवं केसीको आन्दोलनमा लामो समय सँगै रहनुभएका डाक्टर ढुण्डीराज पौडेलसँग बहस गर्दैछौ. पौडेलजी, नेपालीहरूले धेरै सुन्ने कार्यक्रम नेपाली बहसमा म यहाँलाई स्वागत गर्न चाहन्छु. नमस्कार डाक्टर साहब.
4: धन्यवाद खेमजी.
3: होइन, यो डाक्टर गोविन्द केसीजीको अनसन बस्ने पनि यो सिजन हुन्छ कि क्या हो? होइन, यो जब जब भर्ना हुने समय आउँछ, जब जब मेडिकल सञ्चालन हुने बेला आउँछ, तब तब उहाँ चाहिँ अनसन बसिहाल्नुहुन्छ, यो किन हो यस्तो?
4: हजुर हजुर, यस्तो डाक्टर गोविन्द केसीको अनसन भन्दा पनि म पनि विगत वीर अस्पतालमा कार्यरत रहँदा होस् या अहिले नेपालगंज मेडिकल कलेज 7 वर्षदेखि कार्यरत रहँदा होस्, म कर्णाली प्रदेश लगायत सुदूरपश्चिमका अछाम, डलदुरा, दार्चुला जिल्ला र पटक पटक त्यहाँ गएर उपचारमा आफूलाई संलग्न गराएको छु. विभिन्न प्रकार स्वास्थ्य शिविरहरू, शल्य चिकित्सा शिविरहरूमा आफूलाई समाहित पनि भएको छु. म त्यस आधारमा मैले के महसुस गरेको छु भने सुदूरपश्चिमका जनताहरूलाई मिनिमम चिकित्सा सेवाबाट उनीहरू वञ्चित रहेको अवस्था छ. त्यसले गर्दाखेरि वर्षौंदेखि नै माग भएको थियो त्यहाँनिर एउटा स्तरीय विशेषज्ञ सेवा सहितको दक्ष जनशक्ति सहितको एउटा उपचार केन्द्र हुनुपर्दछ, स्वास्थ्य हुनुपर्दछ भन्ने माग भएको र त्यो माग पूरा गर्नका लागि चाहिँ अपेक्षाकृत रूपमा सस्तो पनि सहज पनि उपचार सेवा प्रदान हुने संस्था भनेको मेडिकल कलेज, जहाँ एकातर्फ विद्यार्थीहरू चाहिँ पढाइन्छ भने अर्कोतर्फ
3: अहिले दशरथ चन्द मेडिकल कलेज त्यहाँ चाहिँ सञ्चालनको पूर्व तयारी
4: अस्पताल. मुख्य कुरा यहाँलाई मैले भन्न खोजेँ, शिक्षण अस्पताल बनिसकेपछि, अस्पताल स्तरोन्नति गरिसकेपछि त्यो जगमा मेडिकल कलेज स्थापना हुने हो. त्यहाँ त्यो विश्वविद्यालय भन्नुहोस् अथवा प्रतिष्ठान भन्नुहोस्, मूल गुरु थियो जसरी भारतमा मोदीले गरेको छ नि त, अस्पतालहरूलाई स्तरोन्नति गर्ने, त्यसको सेवाको चाहिँ स्तरोन्नति गर्ने, गुणात्मक रूपमा पनि त्यसको चाहिँ अस्पतालको स्तरोन्नति गर्ने, सबै प्रकार विशेष सेवाहरूको सुनिश्चित गर्ने, अस्पतालको चाहिँ त्यसको क्यापासिटी बिल्डिङ गर्ने, होइन, त्यहाँ जनशक्तिको चाहिँ व्यवस्था गरिसकेपछि स्वतस्फूर्त रूपमा त्यो संस्था चाहिँ मेडिकल इन्स्टिच्युटको रूपमा, त्यो एकाडेमिक रूपमा चाहिँ विकसित हुन्छ. अब हामी के भयो भन्दा त्यो अस्पताल बनाउनुको तर्फ त वास्ता छैन, फलाना व्यक्तिलाई उपकुलवती बनाउने, फलाना व्यक्तिलाई यो पदमा दिने भन्नका लागि चाहिँ निज स्वार्थलाई प्रेरित भएर
3: पहिला उपकुलपति नभएपछि, उपकुलपति नभएपछि अनि त्यहाँ चाहिँ कर्मचारी नभएपछि अनि मेडिकल कलेज आफै सञ्चालन हुन्छ, रोबोटले सञ्चालन गर्ने, त्यसो भए
4: यो त यस्तो छ. यो त अहिले विश्वविद्यालय आइसकेपछि त यो कुनै सिद्धि सबै पटक्कै भइसक्यो, तर विगतदेखि नै यहाँ मैले प्रश्न पार्न खोजेको कुरा के हो भने कुनै पनि ठाउँमा मेडिकल कलेज स्थापना गर्नु भन्नु मतलब पहिले त्यहाँ शिक्षण अस्पताल भन्नुपर्दछ, त्यो भनेको चाहिँ स्तरीय गुणस्तरीय चिकित्सा सेवा प्रदान हुनुपर्दछ. त्यो अस्पतालहरूलाई चाहिँ अथवा सरकारी अस्पतालहरू रहेका पनि, जस्तो क्षेत्रीय अस्पताल छ, जस्तो अहिले नेपालमा पोखरालाई पनि त्यही रूपमा रूपान्तरण गरिएको छ भनेपछि, र भारतमा मोदीले अहिले दर्जौं ठाउँमा त्यो किसिमको चाहिँ अस्पतालहरू रूपान्तरण गर्ने, अस्पतालको स्तर वृद्धि गर्ने, त्यसको जग्गा मेडिकल कलेज स्थापना हुने हो कि अरू अन्यान्य विषयको जस्तो विश्वविद्यालय गठन गरेर एउटा चाहिँ कोठा लिएर त्यहाँ चाहिँ हल बनाएर पढाउने कुरा छैन नि त. स्तरीय चिकित्सा सेवा र शिक्षा एकअर्काका परिपूरक हुन्, एकअर्का अन्तर्निहित भएको हुनाले स्तरीय चिकित्सा शिक्षाको लागि पनि त्यसको पूर्वाधार भनेको स्तरीय चिकित्सा सेवाको सुनिश्चितता हो. त्यसको लागि चाहिँ केही प्रकारको मेडिकल अस्पताल बन्यो, त्यो त मूल रूपमा चाहिँ अस्पताल सञ्चालन गइसकेको भए त मेडिकल कलेज स्थापना गर्नको लागि, पढ्नको लागि त
3: एकदम राम्रा छन्, होइन, मागहरू राम्रा छन्, जनताले बुझ्या पनि छन्, तर डाक्टर गोविन्द
4: म त चितवनवासीको मान्छे हो, तर म सुदूरपश्चिमको एउटा यो देशको नागरिक
3: अनसनको किन हो अहिले चाहिँ गोविन्द केसीको अनसन किन, डाक्टर साहबको अनसन किन?
4: डाक्टर गोविन्द केसीको अनसनको बारेमा त न मसँग कुनै कुरा भएको छ, न मेरो कुनै छलफल भएको छ, न मैले अनुसार
3: लामो समय तपाईँ काम पनि गर्नु भएको छ नि त उहाँसँग, होइन आन्दोलनमा साथ दिनुभयो नि त पहिला, होइन
4: यस्तो छ, म नेपाल शिक्षक संघको वरिष्ठ सदस्य भएको नाताले विगतमा शिक्षा सेवालाई चाहिँ शिक्षा शिक्षालाई एउटा नियमन गर्नका लागि शिक्षा शिक्षा अधिकार विकृत विसङ्गत विकृतिहरू अन्तका लागि चाहिँ उहाँसँग अग्रज जाहेर गरेको हो विगतमा। तर यसको मतलब यो होइन कि डाक्टर गोविन्द केसीले

0: थियो त्यो भन्दा पनि एउटा दादा गोविन्द केसी एउटा चाहिने दोलखा जिल्ला रामेछाप जिल्ला जन्मेका मान्छे टिचिङमा सर काम गरेका मान्छेले त्यहाँका सुदूरपछि जनताका प्रतिको चाहिँ जुन भावना व्यक्त गर्नुभयो जुन माया ममता प्रदर्शन गर्नुभयो उहाँले चाहिँ त्यो किसिमको चाहिँ अभियान चलाउनु भयो त्यसको लागि त उहाँलाई हामीले सधैँ पनि सम्मान गर्नै पर्दछ तर बाँकी कुरा चाहिँ के भने दादा गोविन्द केसीले चाहिँ नियुक्ति गर्ने क्रममा उपकुलपति नियुक्ति गर्ने क्रममा राष्ट्रिय नियुक्ति गर्न कसलाई कुन पदमा चाहिँ राख्नुहुन्छ उपयुक्त हुन्छ हुन्न भन्ने कुरा उहाँले किन भन्नुभयो त्यो उहाँले भन्ने कुरा हो त्यो मेरो विषय सरकार मेरो विषय सरकार भनेको एउटा लामो समयसम्म 3 दशकभन्दा बढी नेपालको सरकारी शिक्षा सेवामा बिताएको हुनाको नाताले मैले के चाहन्छु भने सुदूरपश्चिम राम्रो एउटा स्तरीय अहिले 600 बेडको अस्पताल सञ्चालन गर्न पनि बाधा छैन अहिले झन् सजिलो पनि छ किन भन्दा विश्वविद्यालय पनि अहिले चाहिँ शिक्षा मन्त्रालय अन्तर्गत पर्ने भएको हुनाले जसो शिक्षा मन्त्रालय अन्तर्गत चाहिँ टिचिङ हस्टेल पनि छ र त्यो संस्था द्वितीय संस्था समन्वय गराएर यथाशीघ्र अस्पतालले चाह्यो सरकारले चाह्यो भनेदेखि चाहिँ स्वास्थ्य मन्त्रालयबाट यो भएन अन्य अन्य अस्पतालहरू स्वास्थ्य मन्त्रालय अन्तर्गत रहेका छन् तर यो चाहिँ विश्वविद्यालय भएको हुनाले चाहिँ शिक्षा मन्त्रालय मात्र रहेको हुनाले मेरो अनुरोध मेरो सुझाव के हो भनेदेखि अझै पनि केही बिग्रेको छैन शिक्षा मन्त्रालय अन्तर्गतकै त्रिभुवन विश्वविद्यालय अन्तर्गतको शिक्षण अस्पताल र त्यसलाई त्यो चाहिँ समन्वय गर्न सकियो भने मलाई लाग्छ सुदूरपश्चिम जनताहरूले 1 वर्षभित्र नै राम्रो स्तरीय चिकित्सा सेवा प्रदान गर्न पाउन सक्नेछन्। अस्पताल भन्ने कुरा त्यो राहतार भन्ने कुरा पनि होइन, सेवा प्रवाह पनि चाहिँ यो मेडिकल कलेज स्थापना भएको विश्वास भइसक्यो, अझै पनि यहाँ कति कमजोरीहरू छन्, त्यसले गर्दा क्रमशः विकास हुन जाने हो, स्टेप बाई स्टेप हुने हो, त्यसले गर्दा त्यो होस् भन्नका लागि मात्रै मैले सरकार राखेको
1: होइन। अब यो मेडिकल हब बनाउन सकिन्छ नि त होइन, शैक्षिक हबै बनाउन सकिन्छ नि त नेपाललाई होइन, राम्रोसँग
0: भने नि त पहिलो मेडिकल हब बनाउने भनेकै पहिलो चाहिँ अस्पतालको संरचना खडा हुनु पर्यो, त्यहाँ चाहिँ अस्पतालमा भित्र शिक्षा सेवा प्रवाह हुनु पर्यो, त्यो सुविस्ता हुनु पर्यो, शिक्षा सेवामा चाहिँ बहुआयामिकता थप्न पर्यो, रिसर्च एडभान्सेस हुन पर्यो, दक्ष जनशक्ति व्यवस्थापन हुनु पर्यो, त्यसको आधारमा चाहिँ मेडिकल इन्स्टिच्युट बन्ने हो कि एकाडेमी बन्ने हो नि त, रातारात चाहिँ एकाडेमी बन्नलाई अरू घरको के अरे गोष बस्नु भने हिजो विगतमा कसले के गर्यो भन्ने कुरा छैन नि त, हिजो विगतमा मेडिकल कलेज कस्ता कस्ता संस्थाहरू मेडिकल कलेज रूपान्तरित भए, कस्ता कस्ता मेडिकल कलेज पढाइ भयो भन्ने कुरा त्यही हामी त्यही त्यही कुरालाई हामीले अहिले दोहोऱ्याउँदै होइन, अब हामी त गर्ने के भने एउटा शिक्षा शिक्षाको विश्वव्यापी मान्यता अनुसार शिक्षा सेवा अपनाउनु पर्ने न्यूनतम मापदण्डलाई आत्मसात गर्दै त्यो शिक्षा सेवाको स्तरीयतामा कम्प्रोमाइज नहुने गरी शिक्षा सेवाको पनि प्रभाव हुनु पर्यो, त्यसको सुनिश्चित हुनु पर्यो हुन पर्यो, जहाँ अनुसन्धान पनि गर्न सकियोस्, स्तरीय सहज र चाहिँ सुपथ शिक्षा सेवा प्रदान पनि गर्न सकियोस्, त्यसले गर्दा 27,000 जनताप्रति न्याय भएको ठहरिनेछ भन्ने मेरो भनाइ थियो।
1: होइन अब चाहिँ यो शैक्षिक यो मेडिकल शिक्षा नेपालमा उत्कृष्ट भन्दै गएको छ अहिलेको अवस्थामा सबैले मान्ने
0: होइन, मैले एउटा नबुझेको कुरा मेडिकल शिक्षा भनेकै मेडिकल यी सेवा सेवा अन्तर्निहित वस्तु हो कि, मेडिकल सेवाको स्तरीयता बिना अथवा चिकित्सा सेवाको स्तरीयता बिना, चिकित्सा सेवाको चाहिने अवस्था बिना अथवा चिकित्सा सेवाको प्रत्याभूति बिना चिकित्सा शिक्षा प्रदान गर्न सकिन्न नि, त्यसले गर्दा कम्तीमा 300 वा 100 भन्दा माथिल्लो अस्पताल जस्तो 600 को क्षमता छ भने न्यूनतम पनि 300 बाट हिजो जुन गरेर गोविन्द केही हिसाब भएको क्षमता म चाहिँ खुसी पनि लाग्यो, तात्कालिक रूपमा 300 बेड सञ्चालन गरेर 1 वर्षभित्र पूर्ण रूपमा त्यो चाहिँ केटा स्थित 600 सयको अस्पताल सञ्चालन होस् भन्ने मेरो कामना हो, त्यसको लागि नै मेरो चाहिने मैले लेखेको पनि छु यसबारेमा, यसबारेमा चाहिँ आग्रह गरेको पनि छु, यसरी चाहिँ एउटा 600 सयको अस्पताल खण्डहरूमा परिणत भएको छ, गोठ गाई गोठ गोरु गोठको जस्तो भइरहेको छ, निस्वार्थी व्यक्तिहरूको चाहिँ नियुक्तिको लागि मात्रै त्यो संस्थालाई चाहिँ लिङ्गरिङ भएको छ भन्ने त्यता त प्रश्न उठाएको हो, त डाक्टर गोविन्द केसीले चाहिँ उहाँले के

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 7 बज्यो।
2: घटना दुर्घटना
3: कला संस्कृति
2: स्थानीय

0: अन्तर्राष्ट्रिय खेलकुद
1: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार
2: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 98560605544

0: नमस्कार। बिहान 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com का साथै हाम्रो पात्रो र नेपाली पात्र एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। सरकार र डाक्टर गोविन्द केसीबीच 7 बुधी सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनसन अन्त्य गर्नु भएको छ। प्रतिनिधि सभा सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रोभरमा सरकारी बाताटोली र डाक्टर केसीबीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटास्थित शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालनका लागि आवश्यक जनशक्ति उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फ्याकल्टी, जनशक्ति, पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथचन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय 2082 संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महिनाभित्र अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र सीट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सीट संख्या नबढ़ाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सीट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ। छात्रवृत्ति सम्बन्धी विधिमान व्यवस्था पनि कायम राखिने सहमतिमा उल्लेख छ। त्यस्तै चिकित्सा शिक्षण संस्थालाई क्रमशः गैर नाफामूलक र सेवामूलक संस्थाको रूपमा सञ्चालन गर्ने कानूनी व्यवस्थाको कार्यान्वयनबारे अध्ययन गर्न शिक्षा तथा खेलकुद मन्त्रालयले उच्च स्तरीय कार्यदल गठन गर्ने प्रस्ताव नेपाल सरकार समक्ष पेश गर्ने र त्यसरी गठन भएको कार्यदलले 6 महिनाभित्र राय सुझावसहित प्रतिवेदन बुझाउने विषय सहमति पत्रमा लेखिएको छ। नेपाल चिकित्सक संघले आज देशैभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्द गर्ने घोषणा गरेको छ। चिकित्सक र स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा यो निर्णय गरिएको हो। वीरगंजको नारायणी अस्पतालमा चिकित्सक र स्वास्थ्यकर्मीमाथि आक्रमण र तोडफोड भएको थियो। सोही घटनाका दोषीलाई कार्यवाहीको माग गर्दै पर्सा जिल्ला प्रशासन कार्यालयमा वार्ता चलेको बेला प्रहरी परिचालन गरी चिकित्सकमाथि दुर्व्यवहार भन्दै संघले गोरवर्षना पनि गरेको छ। डाक्टर प्रमोद राम लगायत घाइते चिकित्सकमाथि आक्रमण गर्नेलाई तत्काल पक्राउ गर्न माग गरिएको छ। स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन 2066 पहिलो संशोधन 2079 अनुसार कड़ा कार्यवाही गर्न भनिएको छ। साथै पर्साका प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखलाई पनि कार्यवाही गर्न माग गरिएको छ। बजेट मार्फत शिक्षा र स्वास्थ्य क्षेत्रमा लगाएको कर प्रधानमन्त्रीबाट हटाइएपछि प्रतिपक्षी दलहरूले अर्थमन्त्रीको राजीनामा माग गर्ने तयारी गरेका छन्। जनस्तरबाट विरोध भइरहेको र चौतर्फी दबाव सिर्जना भएपछि प्रधानमन्त्रीले हस्तक्षेप गरी ती कर फिर्ता लिने निर्णय गराउनु भएको थियो। प्रधानमन्त्रीको कदमसँगै अर्थमन्त्रीले ल्याएको बजेटको औचित्य र नीतिगत निर्णयमाथि प्रश्न उठाउँदै प्रमुख प्रतिपक्षी दलहरू आक्रमक बनेका हुन्। प्रतिनिधिसभाको बैठक साउन 14 गते बस्दैछ भने राष्ट्रियसभाको बैठक साउन 15 गते बस्दैछ। प्रतिपक्षी नेताहरूका अनुसार जनतालाई प्रत्यक्ष भार पर्ने संवेदनशील क्षेत्रमा बिना अध्ययन र गैर जिम्मेवार ढंगले कर थप्ने र पछि प्रधानमन्त्रीले हटाउनु पर्ने स्थिति आउनुले अर्थमन्त्रीको असफलता पुष्टि गरेको छ। आफ्नो अधिकार क्षेत्र अरूले प्रयोग गर्दा नैतिक जिम्मेवारी लिँदै अर्थमन्त्रीले तत्काल पदबाट राजीनामा दिनुपर्ने माग संसदको आगामी बैठकमा सशक्त रूपमा उठाउने तयारी प्रतिपक्षको रहेको नेकपाका एक सांसदले बताएका छन्। उता सत्तापक्षका केही सांसदहरूले भने जनभावना कदर गर्दै कर फिर्ता लिनु सकारात्मक भएको बताएका हुन्। यद्यपि कर हटाउने निर्णयसँगै संसदको आगामी बैठक थप पेचिलो राजनैतिक रूपमा गर्माउने संकेत देखिएको छ। सरकारले बजेटबाट स्वास्थ्य र शिक्षामा लगाएको समता शुल्क प्रधानमन्त्री बालेन्द्र शाहले साउन 5 हटाएको घोषणा गर्नुभएको थियो। उहाँले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै स्वास्थ्य शिक्षामा लगाएको कर अर्थमन्त्री संघको परामर्शमा हटाइएको बताउनु भएको थियो। संसदीय सुनवाई समितिको बैठक आज बस्दैछ। आज बिहान 11:15 बोलाएको बैठकमा निर्वाचन आयुक्तको प्रस्तावित निर्वाचन आयुक्तहरूको सुनवाई हुने कार्यसूची छ। संवैधानिक परिषदको गत असार 19 गतेको बैठकले प्रमुख निर्वाचन आयुक्तमा मानबहादुर कार्की तथा आयुक्तहरूमा गुरूप्रसाद वागले उखलढुङ्गा र डाक्टर राजीव सुब्बा काठमाडौँको नाम सिफारिश गर्ने निर्णय गरेको थियो। यसअघि पाँच साउनमा बसेको संसदीय सुनवाई समितिको बैठकले प्रस्तावित दुईजना आयुक्तहरूलाई साउन 12 गति र प्रस्तावित प्रमुख आयुक्तलाई 13 गति प्रस्तुतिकरणका लागि बोलाउने निर्णय गरेको थियो। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूह बीच भएको झडपलाई नियन्त्रणमा लिने क्रममा सुरक्षाकर्मीले घातक हतियारसहित अत्याधिक बल प्रयोग गरेको खबर छ। आइतबार राति भएको घटनामा प्रहरीको गोली लागेर देवानगंज 4 का 30 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको छ भने 9 जना स्थानीय घाइते भएका छन्। पेटमा गोली लागेर गम्भीर घाइते भएका मेहताको उपचारका लागि लैजाने क्रममा बाटोमा मृत्यु भएको हो। मेहता स्थानीय किसान हुनुहुन्छ। परिवारका जेठा छोरा मेहताले गत फागुनमा मात्र विवाह गर्नुभएको थियो। प्रहरीतर्फ नेपाल प्रहरीका 8 र सशस्त्र प्रहरीका 5 जना घाइते भएको जिल्ला प्रहरी कार्यालय सुनसरीका डीएसपी चन्द्रबहादुर खड्काले बताउनुभयो। आइतबार राति करिब 10 बजेतिर बोलबम यात्रामा सहभागीहरू डीजे बजाउँदै कप्तानगंज चोकबाट अगाडि बढेका थिए। त्यही बेला चर्को आवाजमा डीजे बजाएको भन्दै अर्को समुदायका व्यक्तिले आपत्ति जनाएका थिए। त्यति बेला भनाभन र ठेलमठेल भएपछि प्रहरी टोली पुगेर दुवै पक्षलाई सम्झाउने कोशिश गर्यो। उहाँले भन्नुभयो प्रहरी चौकी कप्तानगंजबाट खटिएको टोलीले दुवै पक्षसँग कुरा गर्न खोज्दा थप मानिस आए। भीड़मा रहेका केही व्यक्ति चिरपट ढुङ्गा बाँस लाठी र भाला जस्ता सामग्री बोकेर आएका थिए। त्यसक्रममा इलाका प्रहरी कार्यालय देवानगंजका प्रहरी निरीक्षक राकेश राईसहित 8 जना प्रहरी घाइते भएको उहाँको भनाइ छ। प्रशासनका अनुसार सशस्त्र प्रहरीको टोली पुग्नु केही समय अघि मात्र तनावग्रस्त क्षेत्रमा 81 बिजुली काटिएको थियो। त्यसबारे समेत अनुसन्धान गर्न गृह मन्त्रालयले बनाएको सहसचिव भूपेन्द्र थापा नेतृत्वको 5 सदस्यीय छानबिन समितिमा नेपाल विद्युत प्राधिकरणका प्रतिनिधिलाई समेत सदस्य बनाइएको छ। प्रत्यक्षदर्शी जुगेश दासले सुरक्षाकर्मीले राति अन्धकारमा अन्धाधुन्ध गोली चलाएको बताएका छन्। शुरूमा अवस्था त्यति साह्रो बिग्रिएको थिएन, वाद विवाद हुँदै थियो। उहाँले भन्नुभयो तर 81 भटट गोलीका आवाज आए, हामीले भागेर ज्यान बचायौं। बल तथा हतियार प्रयोगको अन्तर्राष्ट्रिय सिद्धान्तले भीड़ नियन्त्रणमा गैर घातक हतियार मात्र प्रयोग गर्नु भन्छ। स्थानीय प्रशासन ऐन 2028 शान्ति सुरक्षा कायम हुन नसक्ने अन्तिम विकल्प मात्रै सुरक्षाकर्मीले गोली चलाउन सक्ने भनेको छ। गोली चलाउन पनि आवश्यकता भए त्यसअघि भीड़लाई स्पष्टसँग चेतावनी दिनु पनि भनिएको छ। भीड़ नियन्त्रणको सिद्धान्तले पनि बल प्रयोग गर्दा संयमता अप्नाएर सकेसम्म कम क्षतिमा नियन्त्रण गर्नुपर्ने भनेको छ। तर स्थानीयवासी प्रशासनले गोली चल्न लागेको छ भनेर चेतावनी समेत नदिएको बताउँछन्। नारायणगढ़ मुगलिङ सड़क खण्डमा खस्ने पहिरो तत्काल पन्छाउन 3 स्थानमा एक्सावेटर लोडर र ट्रिपल लगायतको उपकरण व्यवस्थापन गरिएको छ। बर्खामा हिलोसहितको पहिरो खस्न सक्ने भएकाले तत्कालै घटनास्थलमा पुग्ने गरी उपकरण राखिएको डिभिजन सरकारले भरतपुरका इन्जिनियर अर्जुन घिमिरेले जानकारी दिनुभयो। उहाँका अनुसार मुगलिङमा एउटा लोडर छ भने सेती दोभानमा लोडर एक्सावेटर ब्याकु लोडर टिपर टेलर र मिनी एक्सावेटर राखिएको छ। हालै मात्र ठेक्का लागेको 3 खोलामा निर्माण कम्पनीले एक्सावेटर र लोडरको व्यवस्थापन गरेको छ। तनहुँको शुक्ला गण्डक 2 तारको डाँडामा भत्किएको मनकौरी मोटरमार्गको गण्डकीको भौतिक पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपालीले हिजो निरीक्षण गर्नुभएको छ। शुक्ला गण्डक 2 का जनप्रतिनिधि पूर्वाधार विकास कार्यालय तनहुँका प्रमुख रविन्द्र तिवारीसहित मन्त्री नेपालीले मनकौरी मोटरमार्गको निरीक्षण गर्नुभएको हो। मनकौरी मोटरमार्गको निर्माण कार्य पञ्चमुल निर्माण सेवाले लिएकोमा निर्माण सकिए केही समयमा भत्किएको थियो। जनप्रतिनिधि र स्थानीयको गुनासोपछि गत आर्थिक वर्षमा पुनः बनाएको थियो तर केही दिन अघि कालोपत्र गरिएको स्थानमा सवारी फसेपछि चासोको विषय बनेको हो। कोत्रोदेखि भुजीको जाने बाटो निर्माणको जिम्मा पाएको निर्माण पछि गुणस्तरमा कमजोरी भएको स्थानीयले बताउँदै आएका छन्। निरीक्षणपछि संघीय मातहत निर्माण भएको सड़कको निर्माण व्यवसायलाई आज झिकाएर छलफल गर्न मन्त्री नेपालीले पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिनुभयो। सो अवसरमा मन्त्री नेपालीले सड़क खण्डमा सवारी आवाजातमा कतै समस्या भए सफाईको लागि बजेटको समस्या नभएको बताउँदै प्रदेश सरकारले तत्काल सम्बोधन गर्ने प्रतिबद्धता जनाउनुभयो। पोखरामा हिजो भएका छुट्टा छुट्टै 2 घटनामा 2 जनाको ज्यान गएको छ। पोखरा 25 एमजा स्थित मानव सेवा आश्रममा उपचारत एक पुरूषको मृत्यु भएको छ भने सोहेवडाको चाकली कुलुकु ड्याममा पौडी खेल्ने क्रममा डुबेर एक युवकको ज्यान गएको छ। वडा प्रहरीकाले बगरका अनुसार हेम्जा स्थित मानव सेवा आश्रमको मेडिकल वार्डमा उपचारत 31 वर्षीय लोकबहादुर परियारको सोमबार बिहान 11:30 बजे मृत्यु भएको हो। कतासार 17 गते पोखरा 9 न्यू रोडबाट उद्धार गरी आश्रममा ल्याइएका परियार प्यारालाइसिस पक्षघात सम्बन्धी समस्याबाट ग्रसित हुनुहुन्थ्यो। उहाँको ओतन खुलेको छैन। घटनाको जानकारी पाए लगतै प्रहरी निरीक्षक रामप्रसाद साकोटा कमानमा प्रहरी टोली अनुसन्धानको लागि आश्रम पुगेको थियो। त्यस्तै हिजो दिउँसो 1 बजे पोखरा 25 एमजा स्थित चाक्लेकुलुको ड्याममा पौडी खेल्ने क्रममा डुबेर म्याग्दीचोक बस्ने 20 वर्षीय सञ्जय गोदामे बेपत्ता हुनुभएको थियो। घटना लगत्तै अस्थायी प्रहरी पोस्ट एमजा र सशस्त्र प्रहरी बल नेपाल 24 नम्बर कालिकागण मालीपाटनबाट सशस्त्र प्रहरी निरीक्षक साजन श्रेष्ठको कमानमा 11 जनाको गोथागढ टोली खोजीमा खटिएको थियो। 2:30 बजे गोतामेको शव फेला परेको हो। पोखरा 18 सेदीमा सोमबार बेहोस भएका एक अमेरिकी पर्यटकको मृत्यु भएको छ। 48 वर्षीय मेथ्यू एलेक्स जोन्सको मेट्रो सिटी अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो। सोमबार बिहान 11 बजेतिर हिँड्दै बेहोस भई लड्नुभएका जोन्सलाई स्थानीय इन्द्र थापाले उद्धार गरी अस्पताल पुर्याउनु भएको थियो। गोर्खाको बारपाक सुलीकोट गाउँपालिका 7 को गैरीछाप क्षेत्रमा गएको पहिरोले विद्युत प्रसारण लाइनमा ठूलो क्षति पुगेपछि झण्डै 600 भन्दा बढी घरधुरी 5 दिनदेखि विद्युत सेवा विहीन बनेको छ। निरन्तर वर्षापछि गएको पहिरोले विद्युतका 6 पोलमा क्षति पुगेको छ। वडा अध्यक्ष कृष्ण गुरूङले भन्नुभयो, पहिरोले केही पोल बगाएको छ भने कुनै पोल लत्रिएको अवस्थामा रहेकाले विद्युत पोल भएको स्थानमा ठूलो पहिरो गएपछि पोल गाड्ने ठाउँको खोजी गर्नुपर्ने भएकाले गाउँभरि नै विद्युत आपूर्ति पूर्ण रूपमा बन्द हुन पुगेको उहाँले बताउनुभयो। देशका पूर्वी र मध्य क्षेत्रका केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भएको छ। कोशी बागमती र गण्डकीमा केही ठाउँमा अरू प्रदेशको तुलनामा धेरै पानी परेको छ। पछिल्लो 12 घण्टामा सबभन्दा धेरै काठमाडौँको बुढा नीलकण्ठमा 51 मिलिमिटर र मकनपुरको मकनपुर गढीमा 37 मिलिमिटर वर्षा मापन भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। आज देशको हिमाली तथा पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको 1-2 ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। लमजुङमा 1 वर्षको अवधिमा 3,000 भन्दा बढी पशुमा कृत्रिम गर्भधारण भएको छ। भेटनेरी अस्पताल तथा पशु सेवा कार्यालय लमजुङका अनुसार गत आर्थिक वर्ष 82-83 3,273 गाई भैँसीमा कृत्रिम गर्भधारण गरिएको हो। पशु सेवा कार्यालय र जिल्लाका विभिन्न स्थानीय तह तथा निजी पशु क्लिनिकबाट पशुमा कृत्रिम गर्भधारण सेवा प्रदान भएको हो। कार्यालयका अनुसार 1 वर्षको अवधिमा 1,826 भैँसी र 1,447 गाईमा कृत्रिम गर्भधारण भएको छ। जिल्ला स्थित भेटनेरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रबाट 35 गाई र 48 भैँसी गरी कुल 83 पशुमा कृत्रिम गर्भधारण सेवा प्रदान गरिएको छ। स्थानीय तथा प्राइभेट क्लिनिक मार्फत 1,412 गाई 1,478 भैँसी गरी 3,190 पशुमा कृत्रिम गर्भधारण भएको जनाइएको छ। अन्तर्राष्ट्रिय समाचार। चीनले अमेरिकालाई चिनिया कृत्रिम बुद्धिमत्ता एआई कम्पनीहरूलाई बदनाम गर्न र प्रतिबन्धको धम्की नदिन आग्रह गरेको छ। चीनको वाणिज्य मन्त्रालयका प्रवक्ताले केही वरिष्ठ अमेरिकी अधिकारीहरूले सार्वजनिक रूपमा चिनिया एआई कम्पनीहरूको उन्नत अमेरिकी मोडलहरूको प्रयोगको बारेमा अनुसन्धान गर्न आह्वान गरेको र अमेरिकी बौद्धिक सम्पत्तिको चोरी जस्ता आधारमा उनीहरूमाथि प्रतिबन्ध लगाउन सक्ने रिपोर्टको टिप्पणी गर्नुभएको हो। चीनले विज्ञान प्रविधि आर्थिक र व्यापारिक मुद्दाहरूलाई राजनीतिकरण गर्ने र उपकरणीकरण गर्ने अमेरिकी अभ्यासको निरन्तर विरोध गर्दै आएको छ। साथै सबै प्रकारका आधारहीन वाहनामा चिनिया कम्पनीहरूलाई बदनाम र प्रतिबन्ध लगाउने गरेको अन्तर्राष्ट्रिय समाचार संस्था एएफपीले जनाएको छ। अमेरिका र इरान बीचको आक्रमणमा विराम लाग्नाले द्वन्द समाधानतर्फ मोडिन सक्ने आशंका बीच कच्चा तेलको मूल्यमा तीव्र गिरावट आएको छ। ग्लोबल बेन्चमार्क मानिने ब्रेन्ट क्रूडको मूल्य एकैपटक 9% भन्दा बढीले घटेर प्रति ब्यारेल $88 भन्दा तल झरेको छ। यो गत हप्ताको तुलनामा ठूलो फेरबदल हो, जति बेला यसको मूल्य $100 भन्दा माथि पुगेको थियो। संयुक्त राष्ट्रसंघका लागि अमेरिकी राजदूतले वार्तालाई केही समय र अवसर दिनको लागि इरानमाथिको आक्रमण लगातार दोस्रो रात पनि रोकिएको बताएपछि यो गिरावट आएको हो। यसैको प्रतिक्रिया स्वरूप इरानी सेनाका प्रवक्ताले आइतबार तेहरानले पनि यस क्षेत्रमा गरिएको जवाफी आक्रमणहरू स्थगित गरिएको बताउनु भएको थियो। इरान युद्धको शुरूआतले तेलको मूल्यमा तीव्र वृद्धि गराएको थियो, किनकि यस द्वन्द्वका कारण हर्मुज जल डमरूमध्ये स्ट्रेट अफ हर्मुज पूर्ण रूपमा बन्द हुन पुगेको थियो। खेल समाचार। आईसीसी विश्वकप क्रिकेट लीग 2 मा नेपालले लगातार तेस्रो खेल हारेको छ। नेदरल्याण्डसँग चलिएको श्रृंखला अन्तर्गत गैराती सम्पन्न खेलमा नेपाल नाबिबियासँग 3 रनले पराजित भएको हो। 212 रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित 50 ओभरमा 6 विकेट गुमाउँदै 208 रन मात्र बनाउन सक्यो। नेपालका लागि आसिफ शेखले 45 रन, कप्तान रोहित पौडेलले 41, आरिफ शेखले 38, कुशल भुत्तेले 34 तथा गुलशान झाले अभिजित 19 रन बनाएको जनाइएको छ। नाभिबियाका लागि ज्याक ब्यासेलले 3 विकेट लिनुभयो भने रुबेन ट्रम्प लमनले 2 विकेट लिनुभयो। त्यसैगरी तसारेर पहिला ब्याटिङ गरेको नाभिबियाले 50 ओभरमा 7 विकेट गुमाउँदै 211 रन बनाएको थियो। जान फ्रेङ्कलिकले 149 बलमा शतक पूरा गर्नुभयो। लाउरेन स्टिनकाम्पले 59 रन बनाउनुभयो। नेपालका करण केसीले 5 विकेट लिनुभयो। अवस्था हामीलाई यतिन्जेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। बिहान 10 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि बिदा हुन चाहन्छु। तपाईँ यसपछि विभिन्न राष्ट्रिय गीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz फोन 0 65 4 14 378 इमेल NEWSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी FM 97.6
3: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ। सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं। पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ। ऋणको किस्त नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं। सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौ।
4: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
3: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
5: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
6: ए भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने?
5: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
6: हाँसो होइन के भाइ, साँच्चै भनेको। त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि तुरन्तै हुने रहेछ, अरू टेलर जस्तो हो र भने।
5: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
7: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
8: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98 4 1 80 29, दमौली शाखाको लागि सम्पर्क 98 0 67 13 425।
9: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
10: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
9: हो त नि, अब चाहिँ राम्रो भयो।
11: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल, कोठा पनि चम्किएको छ।
9: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
12: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
13: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
14: विगत लामो समयदेखि दुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
15: प्रोपाइटर सुभाष गिरी, सम्पर्क 0 65 4 1 94, मोबाइल 98 5 60 20 6 30।
12: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
17: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
16: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
17: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
16: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
17: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
16: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
17: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
16: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98560-385।
18: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउँ न है।
19: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबी ल्यान्डमा पाइन्छ नि।
18: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबी ल्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
20: रसु बेबी ल्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
18: मोबाइल 98560-55-77।
21: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
22: किन आमा, के भएर?
21: माछा मासु नखाएको पनि धेरै भयो। अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
22: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि। त्यहाँ त स्वस्थ ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
17: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
16: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4, दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
17: मोबाइल 98560-43952 र 98066-56586।
23: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
24: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
23: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
24: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
23: फोन नम्बर 0614510000,
24: 0614510002, मोबाइल नम्बर 9856084666।
23: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
2: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रत बन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस दुलेगौडा, प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
4: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
5: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ।
4: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
5: मुख्य कार्यालय चिफलेढुङ्गा पोखरा,
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
5: फोन गर्नुहोस् 0658 590 511।
6: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
7: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुपसी सप्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
6: ल त्यसो भए म पनि सोनुपसी पसलतिर लागे।
8: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
7: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षे वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
8: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
7: पोखरा जाने बाटोतिर।
9: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
7: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 62 827 र 98644 35031।
10: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ दुलेगौडा रु 12610,
10: तिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10500,
7: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50115,
10: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11000,
7: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11111,
10: पार्वती रिमाल दुलेगौडा रु 10100,
7: कृष्णराज पण्डित दुलेगौडा रु 25000,
10: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
7: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
10: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोरफिर्दी हिमाली टोल रु 10,120,
7: हिमलाल पौडेल ढोरफिर्दी हिमाली टोल रु 10,005,
10: धनमाया भट्टराई ढोरफिर्दी हिमाली टोल रु 50,000,
7: रेशम बहादुर थापा ढोरफिर्दी हिमाली टोल रु 11,111,
10: भीम प्रसाद वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,155।
11: आज पनि खाना काप्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउन आउँदैन भने?
12: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
11: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्नु कहाँ जाने?
12: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
13: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साफेट पनि गर्न पाइन्छ, बुझ्नुभयो?
14: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
15: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
16: नमस्ते, नमस्ते, नमस्ते, नमस्ते।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
16: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
16: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
16: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
16: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
16: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड दियौ,
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
16: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
16: जलाधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याऊ,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौ,
16: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0585361175, 98563175।
17: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
18: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
17: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
18: हामी कहाँ आकर्षक डिजाइन का कार तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, सन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
19: इस क्षेत्र के सब भाग पुरानो विशाल फर्नीचर पसल
18: गंडकी सीसा पसल तथा फर्नीचर सप्लायर्स, शुक्ला गंडकी 4 बीपी चोक,
19: प्रोप्राइटर प्रकाश न्यौपाने, संपर्क 0565702625, मोबाइल 98560338, 98461656।

0: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
1: ल पत्तै छैन है तिमीलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
2: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
0: तीन दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग सुप्लागण्ड कि चार दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0657414142 मोबाइल 9850623128 र 9462614726।
3: सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौडा प्रस्तुत गर्दछ
4: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ
5: सम्पर्क 0654142121 मोबाइल 9850635921
4: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
6: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
7: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
6: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
7: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
7: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
6: थप जानकारीको लागि 0635714479 मोबाइल 9850662065 9468064145।
8: हजुर दान गरौं।
9: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
10: ऐतिहासिक धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
8: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
9: अनुरोधक शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति शुक्ला गण्डकी 8 तनहुँ।

0: तपाईको आजको राशिफल
1: शुक्लागन्ध केएफएम 97.6 मेगाहर्जमा दिनभर प्रसारण हुने कार्यक्रमको रूपरेखा।
2: तपाईँको साथीभाइ र आफन्तजनको जन्मदिनको शुभकामना।
3: तपाईँको गाउँघर टोल छिमेकमा हुन लागेको कार्यक्रमको जानकारी।
2: यी सबै एकै ठाउँमा कार्यक्रम सुखद बिहानी।

नमस्कार, कार्यक्रम सुखद बिहानीमा यहाँहरू सम्पूर्णलाई स्वागत छ। म कार्यक्रम प्रस्तुता रिमा। कार्यक्रम सुखद बिहानीमा आज दिनभरि प्रसारणीय कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी, तपाईँहरूको राशिफल, तपाईँहरूको जन्मदिनको शुभकामना लगायत विभिन्न सूचनाहरूलाई कार्यक्रममा स्थान दिने गर्दछौ। आज मिति 2083 साल साउन महिनाको 12 गते मंगलबार, शीर्षम 2026 जुलाई 28 तारीख सकसम्मत 1947 नेपाल सम्मत 1146 सूर्यदेव बिहान 5:25 भयो भने सूर्यास्त साँझ 6:57 हुनेछ। आज असार शुक्ल पक्षको चतुर्दशी तिथि। कार्यक्रम शुरूआत गरौं आज दिनभरि प्रसारण कार्यक्रमहरूको रूपरेखाको जानकारीबाट। बिहान 4:55 तपाईँले राष्ट्रिय धुनसँग विभिन्न मंगलधुनहरू सुन्नुभयो। 5:25 विभिन्न भक्तिगीत संगीतहरू, 5:25 शुक्ला गण्डकीसम्म, 6:36 कायकैरन, 36:07 नेपाली बहस, 7:20 शुक्ला गण्डकी समाचार, 7:45 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 7:45 तपाईँ सुन्नुहुन्छ कार्यक्रम सुखद बिहानी। 8:00-9:00 विभिन्न राष्ट्रिय गीत संगीतहरू, 9:00-9:15 नेपाल खबर, 9:15-10 गम्बीसीको घाटा, 10:10 शुक्ला गण्डकी समाचार, 10:15-12 हेलो शुक्ला गण्डकी, 12:12:15 नेपाल खबर, 12:15-1 विभिन्न भक्ति संगीतहरू, 1:00-2:00 लोकगीत संगीत, 2:00-3:00 मिनेकी संगीतहरू, 3:00-3:15 नेपाल खबर, 3:15-4:00 फिल्मी गीत संगीतहरू, 4:00-5:00 आधुनिक गीत संगीतहरू, 5:00-5:15 शुक्ला गण्डकी समाचार, 5:15-6:00 लोक चौतारी, 6:00-6:30 नेपाल दर्पण, 6:30-7:00 विभिन्न भाषाभाषीका मगर भाषा गीत संगीतहरू, 7:00-7:30 शुक्ला गण्डकी समाचार, 7:30-8:00 मिनेकी संगीतहरू, 8:00-8:30 पनि गीत संगीतहरूलाई स्थान दिने गर्छ। 8:45-9:00 बीबीसी नेपाली सेवाको साँझ भर्खर, 9:10 गीत संगीतहरू, 10:00-10:15 शुक्ला गण्डकी समाचार, राति 10:00 शुक्ला गण्डकी समाचार पछि आजको हाम्रो सम्पूर्ण नियमित कार्यक्रमहरू पूरा हुने गर्दछन्। भोलि बिहान 4:55 हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुने गर्दछन्। यति थियो दिनभरि प्रसारण हुने कार्यक्रमहरूको रूपरेखाको बारेमा जानकारी। यो जानकारी बस्दा पनि पारो रहेको छ तपाईँको राशिफलको। राशिफल सुरुवात गरौं मेष राशिबाट। मेष राशिमा अक्षय चुचे चोला लिलु लिलु, व्यवसायमा लाग्नेहरूलाई विशेष फाइदा हुनेछ। तारिफिक काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। उपलब्धिको स्रोतहरू प्राप्त हुनेछ भने प्रतिष्ठित नतिजाले उत्साह जगाउनेछ। भाग्यले विभिन्न अवसरहरू जुटाउनेछन् भने मेहनतले सफलताको उचाइमा पुर्याउनेछ। सानो प्रयत्नले सजिलै लक्ष्यमा पुग्न सकिनेछ भने दिगो फाइदा हुने काममा जगबसाउने मौका छ। अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था हुन सक्छ। व्यापारिक लगानीमा जोखिम बढ्न सक्छ। गोपनीयता भंग हुनका साथै धन बाहिरिन सक्छ। बाध्यात्मक परिस्थितिले इच्छा शक्तिहरू कुण्ठित हुनेछ भने आफ्नो कमजोरीको फाइदा उठाउनेहरू सक्रिय हुनेछन्। स्वास्थ्यका लागि आरबीआरमा ध्यान पुर्याउनुहोला। नतिजा सच्याउन काम दोहोर्याउनु पर्ला। मिथुन राशिमा अक्षय काकीको गंगा छकेको सुन्दर पहिरनले व्यक्तित्वमा निखार त आउनेछ। आफन्तहरूसँग रमाइलो भेटघाट हुनेछ। उपहारले उत्साह जगाउनेछ। मित्रता र प्रेमको बन्धन कसिलो हुनेछ भने अतिथिको रूपमा सत्कार प्राप्त हुनेछ। परिवारजनको साथले उत्साह जगाउनेछ तर आमदानी भइरहने भए पनि फजुल खर्चहरू बढ्नेछ। विलासितामा धन खर्च हुनेछ भने परिस्थिति आउन सक्छ भने वाद विवादमा पनि अघि नसर्नुहोला। कर्कट राशि। कर्कट राशिमा डाडी टु डेडो रोकिएको कामहरू गर्ने र नयाँ कामहरू रोगीय कामहरू बन्नाले उत्साह जाग्नेछ भने संघर्ष गरेर अधिकार स्थापित गर्न सकिनेछ। व्यापार लगायत आर्थिक लाभ हुने काममा फाइदा हुनेछ भने प्रयत्न गर्दा सजिलै लक्ष्य प्राप्त हुनेछ। मेहनतले प्रतिस्पर्धाको दौड़ जिताउन सक्छ। भौतिक साधन जुट्नेछन् भने दिगो फाइदा हुने कामहरू शुरू हुन सक्छ। प्रतिस्पर्धीहरूलाई किनारा लाग्नेछन् भने मुद्दामा पनि विजयी हुने सम्भावना छ। सिंह राशि। सिंह राशिमा शेरमा मिमो मेमो टाटी टुटे मेहनत गर्दा लक्ष्य अनुसार समयमै कामहरू सम्पादन हुनेछ। अध्ययनको लगावले बौद्धिक क्षेत्र फराकिलो बन्नेछ। विद्यामा वृद्ध सहुलियत वा विशेष अवसरहरू प्राप्त हुनेछ। सहपाठीहरूलाई सजिलै उछान्न वा उछान्दै पुरस्कार वा प्रशंसा प्राप्त गर्न सकिनेछ भने व्यापारमा पनि फाइदा हुनेछ। पशुपालन र कृषिमा राम्रो लाभ मिल्नेछ। सन्तान बनाउनेको साथै उत्साह जाग्नेछ। कन्या राशि। कन्या राशिमा अक्षय टोप पिपु सर ठपेपो तत्कालको फाइदा हेर्दा परिस्थिति बिग्रन सक्छ। काममा धेरै लाभ उठाउन नसकिए पनि समस्याहरू सोझनेछन्। पहिलेको कमजोरीहरू सुधार गर्ने अवसर प्राप्त हुनेछ। भूमि तथा पशुधनबाट लाभ मिल्नेछ। टाढिएका आफन्तहरू नजिकिन सक्छन् भने पुरानो सम्झौताहरू भङ्ग हुन सक्छ। शुभचिन्तकहरूलाई साथमा लिएर
जोड्नुहोला महत्वाकांक्षी योजना सम्पादन हुने समय छ। तुला राशि तुला राशिमा रि रेलो ताती दुधे कर्मयोगले लोकप्रियता दिलाउनेछ भने विशेष वर प्राप्त गर्ने समय छ। तर पहिलेका सहयोगहरू प्रतिस्पर्धीका रूपमा देखा पर्ने छन्। प्रतिद्वन्दीहरू बढ्नेछन् भने लाभांश बाँडिन सक्छ। रोकिएका कामहरू दोहोऱ्याएर प्रयत्न गर्नुपर्ला। उद्योग र व्यापारमा फाइदा हुनेछ। पुरुषार्थी कामले समाजमा स्थापित बनाउनेछ भने चुनौती बन्छाएर पनि लाभ उठाउन सकिनेछ। वृश्चिक राशि यो तारिफ योग्य काम गर्दै लोकप्रियता हासिल गर्न सकिनेछ। सुखद समाचारले उत्साह जगाउने सम्झनीका स्रोतहरू बढ्नुका साथै

हरू भन्नाले धेरै कामहरू जोगाउनु पर्ला। सोकले विलासी वस्तुहरूमा खर्च गराउने छ। साभा उठाउँदा लाभांशमा घाटा लाग्न सक्छ। आफन्तबाट टाढिनु परे भनी टाढाका साथीभाइहरूसँग सम्पर्क बढ्नेछ। लामो यात्रा गर्ने अवसर जुट्न सक्छ। नयाँ कुरा पाउन केही वस्तुहरू ट्याक्नु पर्ला। पछिका लागि लगानी गर्ने समय छ। कुम्भ राशि। कुम्भ राशिले महाशय गुगेको साथ आय स्रोतहरू राम्रो हुनाले आवश्यक भौतिक साधनहरू जुट्नेछन् भने आमदानी बढ्नाले उत्साह जाग्नेछ। श्रमको उचित मूल्य पाइनेछ। व्यापारमा राम्रै पड्को मार्ने समय छ। रोकिएका कामहरू बन्नेछन् भने जिम्मेवारी समेत बढ्नेछ। दिगो फाइदा हुने कामहरू गर्न सकिनेछ भने खोजी गर्दा आमदानीका नयाँ स्रोतहरू फेला पर्नेछन्। मेहनत गर्दा लक्ष्य अनुसार कामहरू सम्पादन हुनेछ। अन्तिममा मीन राशि। मीन राशि महाशय ढिलो थिलो चर्चित प्रतिष्ठित काम गर्ने अवसर मिल्नेछ भने राम्रो कर्मफल प्राप्त हुनाले मन प्रसन्न र सामाजिक नेतृत्व हातलागी हुने सम्भावना छ। व्यापारमा पनि राम्रै फाइदा हुनेछ भने मेहनती जीवनशैलीमा परिवर्तन आउनेछ। लगनशीलताले केटीमा नै दिलाउन सक्छ। विशिष्ट व्यक्तिहरूको सहयोग जुट्नेछ भने महत्वाकांक्षाले लक्ष्यमा पुर्याउन सक्छ। कर्तव्य परायण रहनुहोला। राशिफलमा जस्तो भन्यो तपाईँ भाग्य भन्दा करोडमा विश्वास गर्नुहोला। तपाईँहरूको आजको दिन शुभ अनि सुख बितोस्। तपाईँहरूको आजको राशिफल पछि नेपाल शुभकामनाको।

आज मिति 2083 साल साउन महिनाको 12 गते मंगलबार आज तपाईँ जन्मदिन परेको छ। तपाईँ जन्मदिन मनाउँदै हुनुहुन्छ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक शुभकामना व्यक्त गर्दछ। तपाईँको सुस्वास्थ्य दीर्घायु साथै उत्तरोत्तर प्रगतिको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। हाम्रो एफएम परिवारको तर्फबाट मेरो व्यक्तिगत तर्फबाट तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछ। तपाईँले आदि चालेको र तपाईँले इच्छाएको काम पूरा गराउँ, तपाईँ सम्पूर्णलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौ। यता नवनिश्चित दाजुभाइ साथी सँगै आफ्नो आफन्त कोही कसैको जन्मदिन परेको छ, हामीले कार्यक्रम मार्फत प्रसारण गर्न चाहनुहुन्छ भने तपाईँले हामीलाई फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको लग गराउँदै गरेका कार्यक्रममा कसैको नजिक पाउन सक्नुहुन्छ। 0 3 7 8 0 3 7 8 0 3 7 11 0 28 33 114 34 तपाईँले फोन गरेर जन्मदिनको शुभकामना र तपाईँको गाउँ घरमा हुँदै गरेका कार्यक्रमहरूका सूचना चिपाउनुभयो भने हामीले यस कार्यक्रम मार्फत प्रसारण गर्ने गर्दछौं। आजको लागि भने हाम्रो निर्धारित समय सकिएको छ, भोलि बिहान पुनः यसै समयमा तपाईँको माझमा पुनः उपस्थित हुने नै छौ। त्यति जेलसम्मको लागि म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँको बिहान तपाईँहरूको दिन शुभ अनि सुखद बित होस्। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला घण्टा क्याफ एम सन्तान। नमस्कार, शुभ दिन।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9855014175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला बिहानको ठिक 8 बज्यो। होइन भाउजू, यस्तो त्यस्तो नेपाल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
4: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी?
1: आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा

0: स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
2: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9840684057 र 9816362632।
3: स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइज नै जाऊ।
4: मेरिया मैनी, कस्तो राम्रो गहना!
5: होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
1: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
1: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गरगहना,
6: शुद्ध सुन तथा चाँदीका गरगहना,
1: छापावाला सुन चाँदीका गरगहना,
6: राशि अनुसारका पत्थर,
1: कम्प्युटर तौल प्रविधि,
6: बिक्री वा साथ फेरमा सुनको सही मूल्याङ्कन,
1: बिना रसायन 24 क्यारेटका गरगहनाको लागि सम्झिनै पर्ने ठाउँ,
6: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
1: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 9816069 69067725229।
6: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 9841433222, 9087769 72142।
7: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
7: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
7: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गोङगोगु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
7: होटल टाइटेनिक, गोङगोगु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: यसो आमा चाहिँ कहाँबाट छनेको
1: कति हाँस्नु भन यस्तरी पङ्खा चलिरहेको देखेन भन
0: पङ्खा त हाम्रो घरमा छ नि हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त किन कहाँबाट ल्याएको हो यो पङ्खा
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि
1: गतिलो ठाउँ चाहिँ कहाँ छ
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि
3: चेस्टा बाजे चाँ छ पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि
4: अब सिजी ब्रान्डको आधिकारिक विक्रेतासँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ छहारी बिजुली पसल दुलेगौंडा तनहुँ प्रोभाइडर हरिकुमार श्रेष्ठ मोबाइल नम्बर 9856303024
2: प्रसन्न होमवर्क देखाउ त
5: हस् टिचर
2: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
5: टिचर मेरो मानेले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
2: ए हो र त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
6: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौंडा फोन 0564144484 मोबाइल 9856033384 र 9856067988
7: आहा कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ हेर न मेरो पनि डन्डीफोर आएर अनुहार यस्तो भएको छ स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार तर प्रोडक्ट रिकमेन्ड गरिन्छ नि हजुर हामी कहाँ डेली स्किन केयर सन क्रिम फेस वास मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा प्रोप्राइटर रोशनी श्रेष्ठ मोबाइल नम्बर 9827109066 र 9460994530
8: तपाईँको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
9: ओएलपी ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
10: सुन्नुहोस् है सामसुङ तथा हिस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
8: सन्देश ट्रेडर्स सुप्रा गण्डकी तिलगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856602676
11: स्वदेशमै उत्पादन भएको गुणस्तरीय यूपीवीसी का झ्याल ढोका न बाङ्गेला भन्ने डर न त खिया र धमिरा नै लाग्ला भन्ने पीर घाम पानीले असर नगर्ने फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने वन जंगल पनि नमास्टिने वातावरण मैत्री साउन्ड प्रुफ फाइदा त के छ के
12: तर महँगो होला नि
11: छैन बजारमा उपलब्ध काठ र एल्मुनियम का फ्रेमहरूको उत्कृष्ट विकल्प हो यूपीवीसी का झ्याल ढोका
13: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
14: बाराही एल्मुनियम अब यूपीवीसी को साथमा
13: एल्मुनियम का झ्याल ढोका स्टील रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
14: सम्पर्क बाराही यूपीवीसी एल्मुनियम एन्ड
12: तेल उद्योग शुक्ला गण्डकी दुई गाछ पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0653414111 मोबाइल 9855229938 र 9808222938
15: अब तपाईको घर अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स यहाँ हरेक प्रकारका फूलका गमलाहरू इन्डोर र आउटडोर बिरुवाहरू सिजनल र पेरिनियल्स प्लान्टहरू रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस गार्डनिङ टुल्स र न्युट्रियन्स सजिलो र भरपर्दो सेवा थप जानकारीको लागि सम्पर्क रविन थापा मोबाइल 9856333998 र 9845610950 इमेल robin98560@gmail.com टिकटक @davillagegarden तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौं पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन द स्टेशन अफ फ्लावर्स शुक्ला गण्डकी 4 दोलेगौड़ा हेल्प पोस्ट चौक आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ
16: पुन मोबाइल
17: होइन कति पुन मोबाइल भन्दै कराएको
16: दुईवटामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो कि
17: कहाँ छ पुन मोबाइल
16: यही दुईवटामा तरकारी पसलको आदैमा छ
17: मोबाइल किन्ने पूरा पैसा छैन चिन्ता नलिनुहोस् 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ
16: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स शुक्ला गण्डकी 4 दुलीगौडा मुनाल सहकारीको तलपट्टि सिद्धार्थ बैंकको पारि र तरकारी पसलको आडमा
17: प्रोप्राइटर हेमराज पुन मोबाइल 9891974888 र 9848480000
18: दाई एक बिहानी झोला बोकेर कता जान लागेको
19: घरेसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
18: मेरो पनि घरको सामान सकिया छ कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
19: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
18: ल हेर्नुहोस् न त जाउँ त्यसो भए दुलेगौडा सपिङ सेन्टर शुक्ला गण्डकी 4 दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
20: चिकन ससेज बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
16: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0665705052 मोबाइल 9856288587
21: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो आवाज पनि क्लियर
22: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त
23: हजुर आमादेखि नातिसम्मको एउटै रोजाइ पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स
24: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ
25: अब दक्ष प्राविधिकद्वारा आइफोन स्यामसुङ रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौं हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन स्यामसुङ एमआई भिभो होनोर ओप्पो वान प्लस नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ
26: अरू कर्सन ग्यारेन्टीका कुरा हामी दिन्छौ सेवामा सन्तुष्टि
27: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स दुलेगङ्गा हेल्प पोस्ट चोक
26: प्रोप्राइटर विनोद पोखरेल मोबाइल नम्बर 9856012474
28: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरी
0: पण्डित वा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
1: ओमकार
0: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्नु होला
1: ओमकार
0: अनि घरमा पूजा सामग्री पनि छैन भने
1: ओमकार
0: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
1: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
0: जानकारीको लागि फोन नम्बर 9855508634
19: ला टायरमा कट लाग्यो यो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
2: किन नयाँ किन्नु पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि
19: खैरेनी टायर कहाँनिर छ यो राजु टायर
2: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
19: कार स्कार्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
2: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्लागण्डकी छ खैरेनी टायर राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोपाइटर राजु गुरुङ मोबाइल नम्बर 9855062452
3: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी एफएम 97.6
4: तपाईँको अब अहिले बस्ने भनेको त्यही हो 10 सम्मको पढाइ हुने मान्छे मात्र बस्छ नि अब 12 किलर गरेको अब तपाईँको आइबिए किलर गरेको मान्छेहरू प्रायः जस्तो बाहिर नै हुन्छन् नि नेपालमा बस्ने भने त्यही के 10 देखि मुनेर मात्र पढ्यो भने मात्रै त नेपालमा बस्ने भनेको
5: जस दक्षता अनुसारको मान्छेले कति पढेको छ त्यसको सिप कति छ त्यही अनुसारको खटाइ अनुसारको पारिश्रमिक हुनु
4: पर्यो त्यो अनुसार चाहिँ हुनु पर्यो क्या जस्तै अब तपाईँको अब पढे अनुसारको नि आमदानी केही भएन तपाईँको अब पढाइ गर्नु भनौँ न यो डक्टर भयो पाइलट पढ्नेदेखि लिएर भयो इन्जिनियर गरिरहने भयो तपाईँको अब दिनमा तपाईँको हुँदै नभए पनि तपाईँको अब महिनाको 30,000 मात्रै उनीहरूलाई आमदानी स्रोत भयो भने त उनीहरू चाहिँ जाँदै जाँदैनन् नि खर्च बढाउनु धेरै भयो भने तपाईँको अब 20,000-30,000 देखेको माथि तलब भयो भने त मान्छेहरू बाहिर जाँदै जाँदैनन् नि जान्छन् त जाँदैनन् नि त्यो हुनु पर्यो अब एक त अब यस्तो हो गाह्रो साह्रो भनेको कहिले हुन्छ कहिले हुँदैन त्यसो हुनु पर्यो अब रोजगार अनुसार अब आमदानी खर्च अनुसार यताउता छुट्याउनु भयो भने त बचत त केही पनि हुँदै हुँदैन बचत त
5: अनि तपाईँको यो उसको कामको कुरा गर्दाखेरि कतिको सुरक्षित छ कतिको भर पर्दछ
4: यो कामहरू गर्दाखेरि चाहिँ अब यस्तो आफूले अब गाडीहरू यस्तो हामीहरू अब यो मेन रोडमा यस्तो रोडमा काम गरेर हुन्छ कुनै बेला गाडीहरू अब झुकेर यताउता कारण बस आइरह हुन्छ हामी त एकदम सतर्क भएर काम गर्नुपर्ने हुन्छ नि हामीलाई त किनभने अब त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँको अब यो गाडीहरू आइरहेको हुन्छ कोही गाडीहरू अब रङ साइड पनि चढिरहेको हुन्छ कोही गाडीहरू चिटी गरेर जसोभाइ गरेर चलिरहेको हुन्छ हामीले त एकदम सुरक्षा भएर काम गर्नुपर्ने हुन्छ हामीले त
5: अनि सेफ्टी त केही पनि छैन
4: सेफ्टी त अब आफै सेफ्टी हुने होइन हेलमेटहरू यस्तो ज्याकेटहरू अब हामीलाई पानी परे बेलामा हुन्छ भने ज्याकेटहरू के भन्छ ब्याङ्कोटहरू हुन्छ होइन बुटहरू पनि हुन्छ घाममा घाम धेरै भयो भने तातिएर लगाउनै सक्दैन नि त अनि अब पानी सानी परे बेलामा चिसो हुन्छ त्यसो हुँदैन नि त अनि अब रबरको हुन्छ तपाईँको अब घामले तातिएर त पोलेर जस्तो लगाउनै सक्दै सकेन नि त्यो त अनि आफैले निकालेर राखेर नि जुत्ता लगाउने
5: अनि अर्को भनेको बिमाका कुराहरू सामाजिक सुरक्षामा आबद्ध हुनुपर्छ भन्ने कुराहरू छन् तपाईँ हुनुहुन्छ कि हुनुहुँदैन
4: म उसमा जीवन
5: बिमामा
4: त्यसमा चाहिँ म बस्नु छैन म बस्छु भनेर लागिरहेको थिएँ अब चाहिँ गर्छु भन्ने सोचेको छ गरेको छु बिरामी पर्दाखेरि भयो अब आफूलाई गाह्रो साह्रो समस्याहरू यता त पर्दाखेरि अरू त केही होइन बिरामी हुँदाखेरि चाहिँ अलिकति छुट हुन्छ भन्ने मात्रै हो त्यही मात्रै हो अरू त आफूलाई पढ्दाखेरि उद्धार गर्न सेवा शुल्क पाइयोस् भनेर मात्रै हो
5: अब अलिकति तपाईँले कुराहरू त बताइसक्नु भएको छ होइन, तपाईँले आफूले कमाएको पनि अलिकति गाह्रै हुन्छ पुगेको छैन भन्ने कुरा बताइरहनु भएको छ, सरकारले अन्तिममा के सुझाव सल्लाह?
4: होइन अब यस्तो अब जस्तै अब मैले भने नि अघि नै अब जस्तै अब हामीले गरेको त त्यो त पुग्दै पुग्दैन, तपाईँको बच्चाहरूको स्कुल फिस दियोहरू त्यतिकै महँगो हुन्छ, तपाईँको अब काठमाडौँ कोठाभाल तिरेर बस्नलाई कति गाह्रो छ अहिले भन्नु न, पानीको पैसा भन्यो, बत्तीको पैसा भन्यो, घरबिटेले अब यति नै तोक्यो, कसैले 10,000 भने आउँछ एउटा रुमको, कसैले 9,000 भने आउँछ त्यही एउटा रुमको, कसैले 12-13,000 तिरेर पनि बसिरहेका छन्। मेन कुरा चाहिँ मैले चाहिँ के भन्न चाहेँ भने मेन कुरा चाहिँ कोठा भाडहरू अनि यो खानपिन सामानहरू छ नि त्यसमा चाहिँ अलिकति रकमहरू कम भयो भने चाहिँ एकदम सजिलो हुन्छ क्या हामी काम गरेर खानेहरूलाई चाहिँ, महँगी घट्यो भनेदेखिबाट तपाईँलाई सजिलो भयो, अनि एक त अब कोठा भाडको जति घरबिटेले तोकेको छ नि त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँले अब तपाईँसँग एउटा घर छ, तपाईँले अब अर्कै मूल्य गर्नुभयो, फेरि त्यहाँ घरबाट अलिकति अर्कै मूल्य भयो भने त फरक हुन्छ नि त, किनभने जतिसम्म चाहिँ कोठा भाडा चाहिँ कस्तो हुनु पर्यो तपाईँ इक्वली जति छ नि जति चलिरहेको छ नि त्यसमै रेटमा गयो भने चाहिँ अलिक सजिलो हुन्छ क्या कोठा भाडाको घटाउनमा। अब कोठा भाडाको तपाईँको एउटा कोठा अब कसैले त अब महिनाको 10,000-15,000 पनि कमाएर गरिरहेको छ नि त, त्यसमा चाहिँ कस्तो हुन्छ नि तपाईँको अब 6-7,000 कोठा भाडा तिर्यो भने खाने के त, उपचार गर्नै पर्यो, खानै पर्यो, लाउनै पर्यो, बच्चाहरू हुन्छ, एक दुईवटा हुँदैन भने एक दुईवटा बच्चा हुन्छ उनीहरूलाई पढाउनु पर्यो, खुवाउनु पर्यो, स्कुलको महँगी त्यस्तै छ, तपाईँको अब मँगीहरू त्यस्तै छ, अनि कोठा भाल छ अलिकति हल्का कोठा भाल, अनि खाद्यान्न खानेकुराहरूमा अलिकति कम भयो भने सहज हुन्छ।
5: धेरै धेरै धन्यवाद। उहाँ हुनुहुन्थ्यो सड़क विभाग अन्तर्गत सड़क सफा गर्ने आशिका गोपाली। अब ललितपुरको सानो ठिमी बस्ने पर्साका राजकुमार चौधरीको अनुभव सुनौ। उहाँ मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल, रेलिङ र ट्रस निर्माणको काम गर्नुहुन्छ।
6: अवस्था त आज ठिकै हुनु पर्थ्यो, काम पनि हाम्रो खासै त्यस्तो हुँदैन, आज काम पायो भोलि काम हुँदैन, त्यो हिसाबले आज काम छ भने काम गरिहालौ भोलि त बस्नु पर्छ।
5: कतिको सजिलो छ काम पाउनु काठमाडौँमा?
6: काम पाउनु त गाह्रै छ, पाउँदैन।
5: ठ्याक्कै महिनाको कुरा गरौँ न, महिनामा चाहिँ पुग्नु जतिको पाइन्छ कि पाइँदैन?
6: अब कुनै महिना काम पाउँछ, कुनै महिना बस्नै पर्छ, त्यो हिसाबले काम हुन्छ।
5: अनि काम नपाउँदाखेरि चाहिँ के गर्छ?
6: अब कमाएको पैसा त्यही खाने बस्ने त्यही त हो।
5: महँगी बढिया छ?
6: हजुर हजुर, महँगै त लास्टै बढिया छ।
5: कोठाबाट तिर्नु पर्यो, श्रीमतीलाई पनि
6: हेर्नु पर्यो। हजुर
5: हजुर, पुग्छ
6: पुग्छ, नपुगेमा अब घरबाट मगाउनु पर्छ,
5: उल्टो मगाउनु पर्छ,
6: मगाउनु परिहाल्छ।
5: कति वर्ष हुनुभयो तपाईँ?
6: म 35 वर्ष।
5: 35 वर्ष?
6: हजुर हजुर।
5: अनि विदेश जाने सोच भएन?
6: अब विदेश जाने त पहिलादेखि नै सोच छैन, अब के अब जे गरौँ आफ्नै देशमा गरौँ भन्ने सोच छ, अब त्यही अब काम गरेर के कसो हुन्छ भने हेरौँ, त्यही हो
5: सकेसम्म।
6: हजुर हजुर
5: के के गर्नुहुन्छ हजुरले?
6: हाम्रो काम विशेष गरी मेटल सम्बन्धी काम हुन्छ, कन्स्ट्रक्सन लाइनमा गेट ग्रिलको काम हुन्छ, रनिङ सम्बन्धी भयो, ट्रसहरू भयो, यिनीहरू काम हुन्छ।
5: एउटा आम श्रमिकलाई जुन पेसाप्रतिको सम्मान हुन्छ नि, अरू व्यक्तिले हेर्दाखेरि त्यो सम्मान पाइन्छ जस्तो लाग्छ कि लाग्दैन? हजुर,
6: सम्मान त सम्मान नै गर्छ, यहाँको मान्छे राम्रो छ, सबजना राम्रै छ, राम्रैसँगै कुरा गर्नुहुन्छ, त्यही हो त। अब भने जस्तो काम पाउँदैन, त्यति मात्रै हो।
5: पैसा चाहिँ आउँछ भन्ने?
6: आउँछ आउँछ, काम गरे बापत पैसा त आउँछ।
5: दैनिक हिसाब गर्दाखेरि दिन
6: दैनिक काम पायो भने दैनिक हिसाबमा तपाईँको 2,000 काम? हजुर हजुर,
5: समस्या छैन।
6: हजुर, समस्या छैन, मेन काम पाउनु पर्यो, काम हुँदैन।
5: काम नपाएको पनि छ कि?
6: हजुर,
5: अहिलेसम्म यसो कहिले काहीँ काम नपाए?
6: हजुर हजुर हजुर, छ
5: त्यस्तो पनि छ,
6: छ
5: हुन्छ,
6: हजुर छ।
5: त्यसो गर्दाखेरि चाहिँ अलिकति अप्ठ्यारो हुन्छ?
6: हजुर हजुर, अप्ठ्यारो हुन्छ।
5: लगभग कति समयसम्म नपाएको जस्तो छ त्यस्तो चाहिँ?
6: अब कुनै बेला पाउँछ, कुनै बेला पाउँदैन। अब मानौ नि अब वर्षमा तपाईँको 2-3 महिना जति बस्नुपर्छ।
5: वर्षमा 2-3 महिना त?
6: हजुर हजुर, बस्नुपर्छ।
5: तिनीहरूले गाउँतिरै गइन्छ कि?
6: होइन, यतै बस्छ।
5: त्यो अहिले त महँगी पनि बढ्यो।
6: हजुर हजुर,
5: तरकारी हजुर सबै कुराको महँगी बढेको छ, ग्यास पनि पाइएको छ।
6: हजुर,
5: त्यसले गर्दाखेरि त अब त्यो कमाएको पैसा पनि टाइट टाइट हुन्छ।
6: हजुर हजुर हजुर, टाइट हुन्छ। अब त्यही घरबाट चामल पनि आइहाल्छ
5: ए?
6: हजुर हजुर, त्यही मात्रै हो भन्ने, खास त गाह्रो गाह्रो नै हो।
7: धेरैले आशा पनि गरे
8: हजुर आशा त गरेछ सबजनाले गरेको छ
7: हजुर हजुरलाई चाहिँ विशेष गरी अब हामी जस्तो युवाहरू थुप्रो
8: हजुर हजुर
7: युवाहरू अब यहाँ रोजगारी नपाएर विदेश भन्ने कुराहरू पनि धेरै ठुलो समस्या
8: छ हजुर
7: अब सरकारलाई चाहिँ के भन्न चाहनुहुन्छ कस्तो बनाइदिनुपर्छ
8: सरकारलाई के भन्ने अब सबभन्दा त पहिला हाम्रो जुन जस्तो हाम्रो हामी जस्तो युवाहरू विदेश गएर हो कि होइन घरमै काम गर्दा राम्रो हुन्छ आफ्नै देशमा काम गर्दा राम्रो हुन्छ किनभने अब त्यतिको काम सजिलो गरिदिनु पर्यो हामीहरू जस्तै सिप सिकेको मान्छेहरूलाई अब काम दिलाउनु पर्यो कुन हिसाबले सरकार रोज्नुहुन्छ के गर्नुहुन्छ त्यो हिसाबमा हामीहरूलाई काममा लगाउनु पर्यो सिप जानेको मान्छेहरू त नेपालमा त धेरै नै छ धेरै नै हो के
7: अवसर
8: खास हजुर अवसर नपाएको र सरकार पनि अब त्यति खासै काम पनि गर्नुभएको छ त्यस्तो नीति पनि ल्याउनु भएको छैन सिपलाई कस्तो कसरी सदुपयोग गर्ने त्यो हिसाबले पनि
7: नभएकालाई सिप दिनु पर्यो
8: हजुर हजुर
7: भएकालाई चाहिँ
8: हजुर रोजगार दिनु पर्यो सही ठाउँमा सदुपयोग गर्नु पर्यो त्यो भइरहेको छैन
7: र सँगसँगै आय आर्जन पनि
8: काम भएपछि त आय आर्जन त भइ नै हाल्छ त्यही त भनिरहेको छु कामको चाहिँ उस गरिदिनु पर्यो मिलाइदिनु व्यवस्था गर्नु परिदिनु पर्यो काम भएपछि त पैसा त भइहाल्छ नि त्यो त गाह्रो नै हुँदैन
7: यो जति पनि सामाजिक सुरक्षाका कुराहरू छन् नि
8: हजुर
7: स्वास्थ्य बिमादेखि लिएर अनि यो भनौँ न एसएसएफको कुराहरू अलिकति लगानी उतापट्टि सामाजिक सुरक्षामा राख्नुपर्छ भन्ने कुराहरू त्यसमा तपाईँ आबद्ध हुनुहुन्छ नै
8: छैन त्यसमा सर
7: सरकारले त्यो पनि गराएको छ
8: त्यसमा अब खासै अब गाउँमा जान्छु त्यति खासै टाइम पाउँदैन यता खासै मलाई पनि थाहा छैन जानकारी छैन कतातिर के
7: हजुरको कुराहरू
8: बचतको भन्नाले त्यही मात्र बचत भन्नाले त्यही मात्र इन्सुरेन्स मात्रै हो बचत भनेको त्यही मात्रै हो
9: उहाँ हुनुहुन्थ्यो मेटल तथा निर्माण क्षेत्रमा गेट ग्रिल रेलिङ र ट्रस निर्माणको काम गर्ने पर्साका राजकुमार चौधरी हामी कार्यक्रम देश परदेशमा छौं आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूलाई भेटेर उनीहरूको अनुभव सुनिरहेका छौं श्रमिकहरूका अनुभव सुन्न बाँकी नै छ उज्यालो सुन्दै गर्नुहोला
10: विपद दुर्घटना वा आपतका बेला चाहिने सहयोगका लागि 6 निशुल्क हटलाइन नम्बरहरू आफ्नो मोबाइलमा सेभ गरिराखौं
9: प्रहरी सहयोग चाहिँदा 100
10: दमकलका लागि 101
9: एम्बुलेन्स सेवा चाहिँदा 102
10: ट्राफिक प्रहरीका लागि 103
9: बाल बालिका खोज तलासका लागि 104
10: र विपद व्यवस्थापनका लागि 1177
9: यी नम्बरहरूमा फोन गर्दा पैसा लाग्दैन
10: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध क्लासिक टेकको 16th एनिभर्सरी अफर जतिमा चाहियो त्यतिमा पाइयो बजेट र प्याकेज तपाईँकै रोजाइको अब इन्टरनेट टिभी र वाइफाई 6 राउटर पनि त्यतिमै पाइन्छ क्लासिक टेकको कुनै पनि प्लान खरिदमा हरेक हप्ता 3 3 महिना इन्टरनेट बोनस र मासिक 1 रु 12,000 इन्टरनेट बोनस सम्पर्क 9801004477 क्लासिक टेक जतिमा चाहियो त्यतिमा पाइयो
9: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स फिस्टुला फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ
10: विशेषज्ञ सेवाहरू निशुल्क शल्यक्रिया सेवा अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा दैनिक ओपिडी तथा शल्यक्रिया सेवा
9: रोग लुकाएर नराखौ समयमै परीक्षण गरौं
10: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ फोन 01-4110-6690
9: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ
11: सडकमा गरिने हाम्रो यात्रा सुरक्षित र सहज हुनुपर्छ चाहे त्यो गाडीमा होस् या पैदल
12: त्यसका लागि सडकका पनि नियम हुन्छन् पालना गर्दै र गराउँदै हामी यात्रा गर्न सक्छौ
11: प्रविधिको विकाससँगै गाडी पनि फेरिएका छन्
12: सुरक्षित यात्राका लागि अपनाउनु पर्ने सावधानी सड़कमा यात्रीले भोग्नुपर्ने समस्या र तिनको समाधान
11: कार्यक्रम सड़क र सवारी हरेक सोमबार र शुक्रबार बिहान 9:15 बजेदेखि 10 बजेसम्म उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्जमा
13: सिप्रदी तथा टाटा मोटर्सको सहकार्यमा
11: कार्यक्रम सड़क र सवारी।
14: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ,
13: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
14: पहिरोका पूर्व संकेतहरू जानी राखौं र सावधानी अपनाऊ।
13: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।

0: सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क
1: उज्यालो रेडियो नेटवर्कमा तपाई अहिले सुन्दै हुनुहुन्छ कार्यक्रम देश परदेश। यो कार्यक्रम देशैभरिका विभिन्न एफएम रेडियो स्टेशनका साथै उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको छ। यो कार्यक्रम तपाई आफूले चाहेका बेलामा उज्यालो अनलाइन .com सुन्न र डाउनलोड गर्न सक्नुहुन्छ। हामी कार्यक्रम देश परदेशमा छौं। आज हामी दैनिक ज्यालादारीमा काम गर्ने अनौपचारिक क्षेत्रका श्रमिकहरूको अनुभव सुनिरहेका छौं। अब ललितपुरको झम्सीखेल बस्ने रामेछापको मन्थली नगरपालिका 6 का ओम बहादुर श्रेष्ठको अनुभव सुनौ। उहाँ निर्माण क्षेत्रमा सरसफाई डण्डी तथा फर्मा सम्बन्धी काम गर्नुहुन्छ।
2: यसो वैदेशिक रोजगारीतिर जाने यसो मेलोमेसो
3: म वैदेशिक रोजगारमा चाहिँ जाने योजना छैन। नेपालमै दुःख गर्ने जति गरिन्छ नेपालमै गर्ने हो।
2: विदेशतिर राम्रो पैसा कमाइन्छ भन्छन् मान्छे
3: भन्छन् मान्छे कतिको फसेर पनि आछन् होइन। म चाहिँ नजान्ने रहेछौँ गा पनि छैन जाँदा पनि नजाने मेरो सोचै जाने सोचमा छैन।
2: के कारणले विदेश भन्दा नेपालै ठिक जस्तो लाग्छ?
3: अब विदेशको दुःख चाहिँ नेपालमै गऱ्यो भने नेपालमै कमाइ हुँदैछ होइन। अहिले हामी यहाँ पनि त महिनामा 50-55 हजार खाइरहेको छौँ। अब ओटी हुन्छ हाम्रो होइन राम्रो चलिरहेको छ काम त्यही भएर।
2: निर्माण क्षेत्रमा लाउनु भएको चाहिँ कति भयो?
3: म निर्माण क्षेत्रमा लागेको अहिले पहिला चाहिँ म यो आरएमसी पछि थिएँ भौतपुर कम्पनीमा। अहिले यता आएको चाहिँ भर्खर कार्तिकदेखि 6-7 महिना भयो यहाँको। यहाँ आएर राम्रो कमाइरहेको छु।
2: यहाँ विशेष गरी यो साइडमा चाहिँ के हेर्नुहुन्छ?
3: म सरसफाई गर्ने यस्तै डन्डी फर्माको काम गर्ने।
2: काम चाहिँ कतिको सजिलो अप्ठ्यारो?
3: काम त अब गर्न जान्यो भने सजिलो छ नजानेलाई अप्ठ्यारै छ होइन।
2: कस्तो गर्न जान्नेलाई सजिलो नजानेलाई अप्ठ्यारो
3: भन्नाले? अब त्यो नजाने बस गर्नु त्यो अगमकिन्छ गर्न अलिक गाह्रो हुन्छ उसलाई असहज हुन्छ नि त जे कुरा नि उसलाई फिल हुँदैन। अब नयाँ मान्छेलाई अलिक गाह्रो हुन्छ भनौँ न।
2: भन्नु खोजेको सिप भयो भने चाहिँ
3: भयो भने सजिलो सिप नहुनेलाई अलिकति गाह्रै हुन्छ किनभने लेबर काम गर्नुपर्छ होइन। मिस्त्री भइसकेपछि अलिकति ऊ हाई क्वालिटीमा पुग्यो नि त लेबर भने त लेबरै हो नि। अब त्यसले बोक्नु पर्यो उचाल्नु पर्यो ठाउँमा पुर्याइदिनु पर्यो तब मिस्त्रीले काम पाउँछ नि। लेबर हाम्रो हाजिरा उठाउनु पर्यो मिस्त्रीले होइन। लेबरको त के नै छ दुःख बल मात्रै चाहियो त्यो मिस्त्री भइसकेपछि दिमाग हरे ख्याउनु पर्यो होइन। त्यही त छ नि
2: सन्तुष्टि
3: मलाई यसैमा सन्तुष्टि छ सर। अब महिनामा 50-55 हजार फाइहालिन्छ त्यति भए पुगिहाल्यो नि। अब विदेश गयो भने त्यही नै कमायो नि। अब यहाँ पनि त्यति नै अब जानु परिवार घरमा आमा बाउ बिरामी भयो भने जान पाइयो यहाँबाट आज म गर्दिनँ भन्दा पनि पाइयो। अब विदेशमा गएपछि त्यो पाइएन छुट्टी भएन पाइएन हरेक कुराको टेन्सन हुन्छ नि त।
2: आफ्नो देशमा बस्न पाइएछ बाबा आमा सँगै छन् आफ्नो नेपाली दाजुभाइहरू सबैसँगै छन् होइन।
3: सबैजनासँग भेटघाट भयो चिन्जान भयो ए आज यहाँ आउनु भन्दा पनि जान पाइयो। अब विदेशमा भएर 3-4 वर्ष आउनु पाइएन जे जस्तै भएन आउनु बाबा आमा बिदियो भने पनि आउनु पाइएन होइन। हरेक समस्या हुन्छ भोलि त्यहाँबाट कमाउन सकेन आफैले नेपालबाट पैसाहरूलाई निकाल्नु पर्ने हुन्छ कतिपय लफडाहरू हुन्छन् त्यही भएर
2: मिठो मसिनो जे छ जीवन
3: सानो परिवारसँग बसेर राम्रोसँग खाएर राम्रै गर्ने हुने योजना मेरो चाहिँ।
2: उता मन्थलीमा चाहिँ बुवा आमा खेती किसानी गर्नुहुन्छ
3: खेती किसानी गर्नुहुन्छ अहिले चाहिँ अब नगर्नु भनेको मान्नुहुन्न होइन। नगर्नु खेती किसान गर्न पर्दैन भनेको मान्नुहुन्न। हामी गाउँमै बस्छौँ तिमीहरू सहरमा बस्छ हामी गाउँमै बस्छौँ भन्नुहुन्छ बुवा मम्मी
2: बुढाबुढी उतै खुसी
3: बुवा मम्मी भान्जी छ अब मेरो छोरी थियो पहिला बुवा आमासँग भयो नि अब छोरी पनि बिहे भएर गइहाल्यो वर्गमा पुगेको अनि अहिले सबैलाई राम्रै छ।
2: यस बा आमा उता खुसी हुनुहुन्छ आफू आफ्नो परिवार यता खुसी हुनुहुन्छ
3: हामी सबैजना खुसीमै छौँ सर।
2: अनि अहिले विशेष गरी यो महँगी अलिकति महँगी पनि छ बढ्या छ अघिल्लो वर्षभन्दा पनि अलिकति बढ्या छ। महँगीमा त कतिको सजिलो छ काठमाडौँमा?
3: अब हामी चाहिँ होटलमै खाना खान्छौँ होइन। अब बिहानको सबै बेलुका सबैमै खाइरहेको छौँ अहिले हामीले अहिले मैले चाहिँ अब रासन किन्दा त त्यही हो किनेर खाँदा पनि आफूलाई त्यति नै पर्ने नि त महिना 6 हजार आफैले पकाएर खाँदा पनि भइहाल्छ होइन। होटलमा हामी 6 हजारमा किनेर
2: सेवा सुविधा चाहिँ साइडबाट के उपलब्ध छ?
3: अब यस्तो छ यहाँ चाहिँ अब यहाँ काम गर्दा गर्दै चोटपटक लाग्यो भने यहाँबाट लगेर हस्पिटल लगिदिनुहुन्छ उपचार गरिदिनुहुन्छ आफ्नो पैसा जाँदैन होइन। अब आफू बाहिर गएर जाँदा गाह्रो लड्यो भने त्यो आफ्नै खर्च भइगयो होइन। नत्र पनि राम्रो छ अब घाउ केही एउटा काँटीले भोचो भने त लगेर सुई लगाइदिनुहुन्छ पछि गाह्रो हुन्छ भनेर पछिको लागि उहाँहरूले राम्रै सोच्नुभएको छ।
2: भनेपछि सुरक्षित
3: सुरक्षित छ हामीलाई हेलमेट दिएको छ अब हातमा लाउने ग्लोभ्स दिएको छ होइन सबै दिएको छ
2: ज्याकेट स्याकेट पनि सबै छ
3: छ हाम्रो अहिले चाहिँ अब काम पनि आउने भने हो लाल लाल भयो भने अहिले चाहिँ छैन होइन। नत्र सबै छ हाम्रो सेफ्टी ज्याकेट अब सेफ्टी यसो बसेर लाउने त्यो सेफ्टी बेल्टहरू सबै छ सेफ्टी बेल्ट
2: बस्न
3: खाना खाजा चाहिँ आउनु हो होइन। अब जहाँ पनि काम गरिसकेपछि अब त्यो हामी सुक्खा काम गरे हो होइन हामीलाई सबै राम्रो छ।
2: बेला बेला मनोरञ्जन हुन्छ नि
3: त्यो मनोरञ्जन त अब बेलुका यसो साँझमा बसेको बेला अब काम ड्युटीको बेला खाने कुरो भएन अब मनोरञ्जन भने बेलुका बस्दाखेरि आनन्दले
2: बेला बेलामा साथीभाइ साथीहरूसँग
3: साथीभाइहरूसँग बेलामा हप्तामा 15 दिनमा त्यसरी बसिन्छ सधैँ चाहिँ बसिँदैन
2: दाजु यो विदेशको कुरा गर्दाखेरि जस्तै अब धेरै युवाहरू चाहिँ अब यो भनौँ ब्याचलर गर्ने प्लस टू सकाएर मास्टर्स गर्नेहरू अथवा अरू क्षेत्रमै पनि नपढेकाहरू पनि खाडी देशहरूमा जाने होइन नेपालमा रोजगारी छैन कमाइ छैन भन्छन्
3: नेपालमा कमाइ छैन छ सर होइन कमाइ राम्रो छ तर हामी जति पनि भन्छौँ मैले सोचेर बुझेअनुसार चाहिँ नेपालमा हामी दुःख गर्न लगाइन्छ विदेशमा गएर झाडु पुचा लाइन्छ त्यही राम्रो विदेशी लाउरे भनिन्छ एक गाउँमा आइसकेपछि अनि हामी नेपालमा बसेर दुःख गर्न एकदम कमै गर्छौँ क्या आज सकिन भन्छ घरमै गर्दा पनि हामीलाई पनि त राम्रो उब्जनी छ नि त खेती किसान गर्दा पनि त राम्रो छ अब गाईबस्तु बाह्र पाल्ने सागसब्जी लाउने हरेक कुरो बजारमा लगाउँदैछ भने त हरेक कुरो कमाइ छ नि नेपालमा छ त नेपालमा दुःख गरिन्न घरमा बाबा आमालाई ठगाए जस्तो हुँदैन विदेशमा गइसकेपछि 8 घन्टा 12 घन्टा उनीहरूले 18 घन्टा ड्युटी खट्नै पर्छ अब नेपालमा खटिँदैन त्यही नै हो
2: अनि भनेपछि नेपालीहरूले काम खोज्न नजाने कि
3: मैले बुझेअनुसार चाहिँ काम गर्न खास नजाने पनि र अलिकति लजाएको पनि हो अलिकति हामी नेपालमा अब बाहिर इन्डियातिरबाट आएर के गरिदिने हो नि त्यो कागज पत्र टिपेरै मान्छे अरबौँ धनी भएर काठमाडौँ जग्गा जमिन किनेको छ होइन अब हामी चाहिँ के गर्नु त्यो काम गर्न अलिक लजाइन्छ अब जस्तै हामी अब लेबर काम भनिन्छ होइन लेबर काम गर्न मान्छे धेरै दुःख भयो गर्न सकिनँ भन्छ अब विदेशमा पनि त्यो लेबरै गर्ने हो अब पढाएको त भयो मान्छे त ठाउँ ठुला नत्र हुन्छ यस्तै त हुन्छ जहाँ पनि हाम्रो दुःख पेटै अघि बढ्ने हो पेटको लागि दुःख गर्ने होइन नेपालमै गर्दा पनि राम्रोसँग काम गऱ्यो भने पैसा छ नेपालमै छ मैले बुझेअनुसार जहाँ पनि नेपालमा दुःख गर्न सक्यो भने घरदेखि लिएर बाहिर काठमाडौँ सहर जहाँ बस्यो भने हामीले दुःख चाहिँ गर्न पर्यो क्या अब हामी घरमा अब सहरमा बसेपछि साथीभाइको लैलोमा लाएर हिँड्ने काम नगर्ने चारो सिकाने जाँदा चोस खाने हरेक गर्ने मान्छे अहिले पनि नेपालमा कमाएको चाहिँ छैन अब विदेशमा जाने पनि त्यही नै छ मैले बुझेअनुसार चाहिँ कतिपय मान्छेहरू अब मेरै गाउँको पनि यहाँबाट पैसाले झिकाउनु परेको छ कोही मान्छे जहाँ जाँदा अब तिनीहरूमा 7,000 फर्केर आएर अब घरमा बाह्र पालेर बसेको छ होइन त्यत्रो बिल्डिङ बनाइरहेको छ घरमा अहिले गाउँतिर उसले अब धेरै हेरेर चाहिँ यस्तो गर्नुपर्छ बाबु उस्तो गर्नुपर्छ भन्छ त्यसले सल्लाह सुझाव दिनुहुन्छ होइन उहाँले पनि त्यही भएर जति पनि गर्न चाहिँ सक्यो भने नेपालमै पैसा छ
2: यो लेबरमै दाजु मैले यहाँ अलि माथि झन्सिकलदेखि यहाँसम्म आइपुग्दाखेरि थुप्रो घरहरू बनिरहेको देखेँ यहाँ पनि राम्रै बिल्डिङ बन्दैछ होइन यो क्षेत्रमा अवसर राम्रै छ त्यसलाई
3: हामीलाई चाहिँ राम्रै छ सर अरूलाई चाहिँ थाहा भएन होइन हामीलाई चाहिँ राम्रो छ यो कम्पनी चाहिँ हामीलाई एकदम राम्रो महिनामा पेमेन्ट हुन्छ महिनाको 1-2 गते सेलरी आउँछ सेलरी आउँदा 40-50 हजार घ्यापो बुझिन्छ आफ्नो घर खर्चन चढ्यो जान परिवारलाई भेट भयो सबैजनासँग हाई हेलो पनि भयो साथीभाइसँग यसो आज बसौँ न त खाउँ भन्न नि पाइयो अब विदेशमा त्यो पाइँदैन आफ्नो ड्युटी गर्नै पर्छ होइन त्यही भएर हामीलाई चाहिँ काठमाडौँ नै ठिक छ अब यो नेपालमै ठिक छ होइन अब यस्तो दुःख गर्नलाई चाहिँ जहाँ गरी दुःख गर्नुपर्छ नभए हामीलाई चाहिँ नेपालै ठिक छ
2: दुःख नगरिकन जहाँ गए पनि खान पाइँदैन
3: विदेशमा गयो भने चाहिँ 18 घन्टा ड्युटी खट्नै पर्छ त्यति भएन उहाँ आज सक्दिनँ बिहान भयो भने पैसा हाजिरा काट्छ अब नेपालमा त्यो होइन आज गयो भने पाइँदैन त्यही त भने जहाँ पनि त्यो एउटै नियम हो काम चाहिँ गर्न सक्यो भने नेपालमै सक्छ
2: हजुरको सरकारले खासमा यो अनौपचारिक क्षेत्र भनौँ यस्तो साइडहरूमा काम गर्ने साथीहरूलाई पनि अरू अफिस बाहेकहरूमा काम गर्नेहरूलाई चाहिँ यो सामाजिक सुरक्षामा आबद्ध गर्ने भनेर तपाईँलाई पनि थाहा होला त्यस विषयमा होइन तपाईँ चाहिँ त्यसमा हुनुहुन्छ कि हुनुहुँदैन
3: म त्यसमा अहिलेसम्म त्यस्तोमा गएको छैन थाहा पनि छैन त्यस्तोमा चाहिँ
2: त्यस अलिकति आफूले कमाए अनुसारको बचत गर्ने अनि पछिलाई चाहिँ हुन्छ अलिकति बिमा सीमा भन्ने कुराहरू छन्
3: बिमा अहिलेसम्म गरेको छैन अब सोच्नुपर्छ
2: के छ कस्तो लाग्छ त्यो बिमा गर्नुपर्छ जस्तो लाग्छ कि
3: अब जीवन बिमा गर्यो भने पछि उपचार गरिदिन्छ उचार खर्च बिमाले हेर्छ होइन राम्रो त राम्रो छ कतिपय बिमा राम्रो छ कतिपय चाहिँ अब त्यस्तै छ
2: अलिकति सरकारको पनि कुराकानी गरौँ तपाईँले अघि यो हाम्रो अफ द रेकर्ड कुराकानी गर्दाखेरि भोट हालियो भनेकै आफूले छानेकै मान्छेहरूले जित्यो भन्ने कुरा पनि गर्नुभयो होइन झन्डै झन्डै 4 महिना सकियो नयाँ सरकार भनेको यो 4 महिनामा चाहिँ विशेष गरी तपाईँले जे सोच्नु भएको थियो त्यो खालको परिवर्तन पाउनु भएको छ कि छैन
3: अब त्यो राम्रै छ अहिलेसम्म राम्रै गरिरहेको छ होइन पहिलाभन्दा अहिले धेरै राम्रो गरिरहेको छ नेपालमा पनि अब बाल्य सरकार आइकन धेरै राम्रो गरेको छ अब यस्तै राम्रो प्रगति गर्दै गयो भने राम्रो हुन्छ भन्ने
2: के तपाईँले पहिले र अहिले फरक छुट्याउनु पर्दाखेरि चाहिँ केमा देख्नु भएको छ
3: अहिले चाहिँ मैले छुट्याउनु पर्दा पहिला अब जहाँ गयो भने 4 महिना हुन्छ
4: Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app. Wherever you are, stay connected with the wider world with the BBC World Service. Now streaming on Zeno.fm and the Zeno Radio app.
5: Where do we begin?
4: With international news you can trust, BBC News.
5: Journeys into the heart of global events.
4: And voices from around the globe.
6: The whole region is in the grip of a severe water crisis, and I am here to find out why.
4: The BBC World Service, right here on Zeno.fm and the Zeno Radio app.
3: राम्रै छ अहिले अब पहिला जस्तो हकदप कसैको छैन अहिले हाम्रो खुल्लाले काम गर्न पाइन्छ पहिला चाहिँ अब यसो यो गर्नै पर्छ भन्ने हुँदैन त्यस्तो छैन राम्रो छ
2: अब चाहिँ के गर्नुपर्छ जस्तो लाग्छ सरकारले
3: अझै पनि योभन्दा राम्रो राम्रो गर्दै जस्तो भन्ने चाहन्छु
2: महँगीका कुराहरू भनौँ न अब विद्यालयको कर त अब हटाएको छ होइन स्वास्थ्यमा कर पनि हटाएको छ लगायत अब आम भुइँ मान्छेहरू मान्छेलाई हेर्दाखेरि चाहिँ त्यो मान्छेलाई छुने गरी अब मध्यम वर्ग अथवा धनी मानिसहरूको कुरा छोडिदिउँ होइन सामान्य मान्छेहरू धेरै छन् नि त उहाँहरूको लागि चाहिँ के गर्नुपर्छ
3: सामान्य मान्छे भन्नाले अब मैले सोचा बुझ्यो भने आफूले दुःख त गर्नै पर्छ दुःख नगर त अवश्य हुँदैन दुःख गर्नु पर्यो त्यो साथसाथै आफै त्यसैमा हिँड्न पर्यो त्यसैमा लागि पर्यो र त्यस्तै गरेर म नि म राम्रो बन्छु म राम्रो गर्छु भनेर सोच बनाउनु पर्यो
2: मान्छेले त्यसरी गर्नु पर्यो
3: हजुर
2: सरकारले
3: सरकार त सरकारले पनि गरिरहेको छ नि अब गर्दैछ अब फेरि गर्छ होला होइन गर्छ भन्ने सोचाइमा छौँ अब गर्छ पनि आफू पनि त्यही ढङ्गमा जानु पर्यो आफू नै राम्रो बन्दै गएपछि आफू राम्रो सबै राम्रो हुने आफू नराम्रो त्यसै नराम्रो हुने राम्रो हेऱ्यो भने सबैलाई राम्रै देखिन्छ नराम्रो नराम्रै देखिन्छ नि सबैलाई होइन सबै आफैमा भएको कुरा जस्तो लाग्छ मलाई
2: धेरै धेरै धन्यवाद दाजु तपाईँ उहाँ हुनुहुन्थ्यो रामेछापको मन्थली नगरपालिका वडा नम्बर 6 ओम बहादुर श्रेष्ठ अब विगत 20 वर्षदेखि निर्माण तथा श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सादो बाटो बस्ने चितुवनका साजन अरियालको अनुभव सुनौ
7: हाम्रो श्रमको लागि त्यस्तो केही आम आवाज उठ्या जस्तो लाग्दैन केही छैन अब हेर्नु न हामीले अब यत्रो 20 वर्ष भयो हामी यही श्रममै हिँडेको होइन अहिलेसम्म यही श्रममै बस्नु परिरहेछ हेर्नु होइन जस्तै अब हामी कतै भोट सोट हाल्न गयो कतै कसैलाई जितायो होइन अगाडि पनि जितायौँ कतिलाई होइन अब पछाडि पनि जितायौँ अब श्रम गरेर खानेलाई त श्रमै गरिरहनु परिरहेछ कि नै हाम्रो चाहिँ त्यस्तो भ्यालुएबल छैन जस्तो लाग्छ
2: नेपाल छैन
7: छैन छैन तपाईँ
2: 20 वर्षदेखि यसमै लाग्यो भन्नुभयो
7: होइन यसमै लागेका छौँ हाम्रो 20 वर्षदेखि काम लाग्यो तपाईँको 12 वर्ष अगाडि पनि हामीलाई ज्याला मजदुरी उति नै छ अहिलेको जति नै अहिले पनि त्यति नै छ कि
2: त्यही भनेपछि आय आर्जनको पाटो जस्ताको त्यस्तै
7: छ अब महँगी बढ्यो हेर्नु है सबै कुरा बढ्यो हामीलाई दिनको 1000 रुपियाँ कमाएर परिवार पाल्न त धेरै गाह्रो छ
2: को को हुनुहुन्छ
7: परिवारमा छोरा छोरी बुढा बुढी अनि म
2: भनेपछि 5-6 जनाको परिवार
7: 4 जना हामी यहाँ छौँ गाउँमा हुनुहुन्छ बुढाहरू होइन हामी फ्यामिली चाहिँ यहाँ छौँ यो श्रम गरेर हामीलाई यो जति हामीले मेहनत गरेको श्रमको हामीले श्रमिक परिश्रम चाहिँ पाएन हो कि
2: पारिश्रमिक
7: छैन छैन
2: अनि अहिलेसम्म जतिलाई भोट हाल्नुभयो
7: हजुर केही गरेको छैन अब यस्तो हो भोट हाल्यो भने भविष्यमा होला कि भन्ने मात्र हाम्रो लागि त हालेको होइन छोरछोरीको लागि हो होइन अब हाम्रो लागि त हामीलाई त के नै चाहियो सामानहरू सस्ती दोस् हो कि नै तेल चामलहरू सबै सुविधा होस् अब हामीलाई जुन उपचार हुन्छ नि अब अहिले हामीले केही भइहाल्यो भने हामीलाई त पैसा नभए त उपचार हुन्न होइन त्यही उपचारको लागि अलिकति कम होस् होइन जस आर्थिक अवस्था जुन व्यक्तिको छ त्यो हेरेर गर्नुपर्ने कुराहरू चाहिँ गर्नुपर्ने
2: राज्यले के हेरेको छ जस्तो लाग्छ
7: राज्यले अहिलेसम्म चाहिँ हेरेको छैन अब भन्न अहिले चाहिँ भन्न सकिन्न होइन त्यसको आधारमा चाहिँ अब 2-4 महिनामा त फेरिने कुरै होइन नि उनीहरूले चासो पासो मिलाउनै टाइम लाग्छ 1-2 वर्षमा बल्ल थाहा हुने कुरा हो देशमा कतिको चेन्ज भयो भन्ने तुरन्तै चेन्ज त के हुनु केही भएको छैन अहिले त
2: आम व्यक्तिले चाहिँ श्रमप्रतिको सम्मान चाहिँ गर्छन् कि गर्दैनन् के लाग्छ तपाईँलाई
7: आम व्यक्ति यस्तो हो सर अब हामीलाई चाहिँ कस्तो छ भने श्रम गरेको अहिलेसम्म यो अवस्थामा अब तपाईँको घरबेटीहरू साउहरू अनुसार हो कि कोही राम्रा हुन्छन् कोही नराम्रा हुन्छन् होइन तपाईँ काम गर्ने मान्छेलाई त सबैले तपाईँको उनी गर्छन् सम्मानै गर्छन् किनभने चोरेर लुटेर ढाटेर खानुहुन्न हो कि नै काम गरेर त खान त सबैले सम्मानै गर्छन्, अब काम भने यस्तो उस्तो भने चाहिँ अहिलेसम्म कसैले भन्ने त्यस्तो माध्यम चाहिँ सुनेको छैन। त्यो गिरेर काम चाहिँ गर्नु परेको छैन, आफ्नो आफ्नो जुन काम छ त्यसमा चाहिँ एकदम खुसी नै छौँ क्या हामी। भयो नि हामीले परिश्रम गरेको पारिश्रमिक हुन्छ नि जुन रकम, त्यो चाहिँ हामीलाई पुगेको छैन कि।
2: छोराछोरी हुर्काउनु पर्यो,
7: पढाउनु पर्यो, महिनाको मन्थली हाम्रो लगातार काम गर्यो भने 30-35 हजार हुन्छ कि लगातार 1200ले। तपाईँको आउने जाने गाडी भाडा खाजा खर्च गर्दा डेली 2-300 त्यसमै खर्च हुन्छ। कोठामा नुन तेल चामल भन होइन, दिनको 2-300 कोठामै जान्छ क्या हाम्रो। 600-700 त दैनिक जीवनमा हाम्रो चलिरहेछ क्या नर्मल्ली पनि। खाना साना खानलाई यताउता गर्नलाई त्यो 700-800 दिनको खर्चै हुन्छ। 21-22 हजार 25 हजार त हाम्रो परिवार जुन पर्सनल एउटा घरलाई खर्चै हुन्छ क्या। सबैजना म मात्र होइन कि, मजदुर गर्ने चाहे भारी बोक्ने होस् होइन, चाहे जुनसुकै काम गर्ने मजदुरहरू छन् उनीहरूको चाहिँ यही छ अवस्था, मेरो जस्तो छ त्यस्तै छ।
2: ट्रेड युनियनहरूदेखि लिएर विद्यार्थी नेताहरूले चाहिँ आन्दोलन गर्ने नारा लगाउने गर्छन्, यो चाहिँ कस्तो लाग्छ तपाईँले?
7: यो नारा लगाउनु एक हिसाबले ठिक हो सर होइन, त्यो अब जानु त अब राम्रो हुन्छ भने त हामी पनि जान्थ्यौँ। यो वर्षौली हुँदै आएको कुरा हो जहिले नि, तर यसमा सुनिदिने होइन भनिदिने कोही छैनन् क्या। मेन त अब सरकारले गर्नुपर्ने हो यो, अब यसको लागि छुट्टै अब समिति गठन गर्नुपर्ने हो कि होइन, सङ्घले गर्नुपर्ने हो कि कसले गर्नुपर्ने हो होइन। त्यो एउटा सङ्घले चाहिँ अब एउटा हाम्रो चाहिँ प्रस्ताव राखिदिनु पर्यो कि अब काम गर्ने लेबर मजदुरको चार्ज होइन। अब अहिले भारी बोक्ने लाइन त्यही 1200 छ, मिस्त्री लाइन त्यति नै छ होइन,
2: वर्गीकरण भएन,
7: वर्गीकरण भएन सर।
2: अनि विशेष गरी अब दिनभरि काम गर्यो, मासिक तर तलब आउँछ कसरी आउँछ होला होइन, अनि आए जतिको अब फाटेको बिरामी भइदियो भने
7: पुग्दैन पुग्दैन। यो तपाईँको यो त जीवन चलाउने एउटा माध्यम मात्र भयो, हामीले काम गरेको जुन छ यो त जीवन साइकल वाटर साइकल जस्तै जीवन चलाउने माध्यम मात्र भयो क्या। भोलि हाम्रो भ्याटो पऱ्यो भने 1-1.5 लाख खर्च भने बिरामी भयो भने 30-40 हजारकै बिरामी भयो भने हाम्रो छैन क्या तपाईँको, त्यसमा जोगाउने पनि ठाउँ पनि छैन, जोगिने अवस्था पनि छैन है, जोगाउने पनि विकल्प पनि छैन कि। अब कि परिवारमा 4-5 जना सदस्य भएर कि सबैजना हुनु पर्यो होइन, अब सानसानो बालबच्चा हुनेहरूको त काममा जानु मिल्दैन, अनि तपाईँको स्कुल फी कोठा भाडा यताउता गर्दाखेरि तपाईँको मन्थली 28-30 हजार जो 25 देखि माथि त हाम्रो पर्सनल व्यक्तिगत खर्च नै जान्छ।
2: अनि वैदेशिक रोजगारीमा जाने सोच आएन?
7: म गएन सर,
2: नेपालमै बस्ने,
7: नेपालमै बस्ने भन्यो मैले पासपोर्ट बनाए जाने भनेर, अब त्यो सोचै भएन किन जाने। अब मेरो साथीहरू धेरै गएका छन्, हामीसँगै काम गर्ने पेन्डरहरू अस्ति पनि गए 2-3 लाख फसाएर आए होइन, अगाडि पनि गए, अहिले पनि अब एउटा काम भनेर गएको अर्को काम छ। अब त्यो विदेश जान पनि तपाईँको एकदम आफ्नो मान्छे कि चाहियो होइन, त्यतिकै मेन पावर एजेन्सीहरू पक्रेर गएर पैसा फसाउनु वहाँ गएर बेकारमा आइसु भने जस्तो किन हुने भयो भने, वहाँ गएर नि त्यही 30-35 हजार कमाउने हो, यहाँ पनि त्यही 30-35 हजार कमाउने हो। त्यो उता चाहिँ अलिकति बचाउन सकिन्छ भने उहाँ पनि त्यस्तै छ, नेपालमा त अब हाम्रो फ्रेस खान पाइयो होइन, किनेर खान सक्छौ नि त
2: आफ्नै सामान,
7: एउटा आफू अलिकति यहाँ चाहिँ खर्च बढी हुने हो उता अलिकति कम हुने हो भन्ने मात्र हो, न त गर्न सक्यो भने नेपालमै छ।
2: अन्तिममा सरकारलाई चाहिँ के भन्नुहुन्छ?
7: सरकारलाई केही भन्नु छैन हाम्रो,
2: त्यस्तो हकेको कुराहरू अलिकति हामीप्रति पनि ध्यान दिनु
7: पर्यो। हजुर, यो अब हाम्रो यो श्रम जुन श्रम श्रमिकहरूलाई हेर्ने जुन हुन्छ नि सङ्घ अथवा केही हुन्छ नि, उनीहरूलाई चाहिँ हामीले भन्ने हो, उनीहरूले बडो सरकार माध्यम पुर्याउने हो। हामीले सरकारलाई भनेर हाम्रो कुरा त सुनेर कतिजना कुरा सुन्ने होइन, 1-2 जना करोडौँको छन्। अब यहाँ हल गर्ने भनेको तपाईँको नगरपालिका नगरपालिकामा गरिदिने हो, उनीहरूले मान्छे पछि व्यक्ति पछि गर्न सक्नुहुन्न होइन। मेरो भन्नु त केही छैन
2: सरकारलाई,
7: एकदम एकदम।
1: उहाँ हुनुहुन्थ्यो श्रम क्षेत्रमा काम गर्दै आउनुभएका ललितपुरको सातो बाटो बस्ने चितवनका साजन अर्याल। अब ललितपुरको धापाखेलमा बस्ने रामेछापको सुनपति गाउँपालिकाका बमबहादुर श्रेष्ठको अनुभव सुनौ। उहाँ विद्युतीय रिक्सा चलाउनुहुन्छ।
2: अनि यता काठमाडौँतिर आउनु भएको कति
8: काम गरेर त तपाईँ अब भने अब बसे त पहिला त सुरु 15-16 वर्ष सक्नेदेखिबाट यस्तै
2: केटाकेटी बेलादेखि
8: पैसा एकाउनु पर्यो, लाउनै पर्यो,
2: काठमाडौँ सेतियो।
8: हजुर,
2: त्यो गाउँमा चाहिँ खेती किसानी नै गरिन्थ्यो।
8: खेती किसानी होइन, त्यतिखेरको बाउ आमा नि अलिक दुःखै थियो, दुःख पऱ्यो अब पढाइ पढ त भने हो आफूलाई नि अब त्यस्तै मन त्यति अब
2: खुलेन
8: अब साथी गाए भुइँमा सबैजना त्यस्तै हो, यस्तै
9: छोरा छोरी चाहिँ ठुलै छन्?
8: छोरा छोरी अब अलिअलि सानसानो पढाइ यसै, कुनै उतै गाउँतिरै काम गर्छ, कुनै यतै धेरै।
9: अब के गर्ने, काठमाडौँतिरै बस्ने कि
8: अब आई भन्ने पढिएपछि घरतिरै जानुपर्छ, नभए यसो फुर्सदमा यसो अलिअलि
9: यहाँ चाहिँ
8: तेल मसाला खर्च कमाउनै पर्यो भने
9: जीविकोपार्जन गर्न, खाना बस्न खर्च, रिक्सा चलाएर पुगेछ कतिको सजिलो छ रिक्सा चलाएर खाना काठमाडौँमा बस्न?
8: सजिलो त के भन्नु, अब टपी कुलीले समाउँछ अनि अब त्यही त नि, त्यही माग्छ, छिटो जा भन्छ, रोल्नु दिन्न।
9: के भन्छ ट्राफिक?
8: ट्राफिकले कहाँ थन्यौँ भन्छ, यो त लामो लामो सामान, यस्तो सामान बोक्ने हो भन्छ, के भन्नु, अब सामान नबोकेन हो भाइ छैन सर, सामानै बोक्नु फाइलदेखि
9: काममा भेटाउन सजिलै छ,
8: सजिलो भए भए त के
9: होइन, मतलब यसै पनि
8: सजिलो भए त यसो के गर्नु, अब त्यस्तै सजिलो भनौँ कि दुःख भनौँ कि जे भए नि त्यस्तै, अब दुःखले गर्दाखेरि गर्नै पर्यो,
9: बाध्यताले
8: अब सजिलो भए त आनन्दले बस्नु पनि त पर्थ्यो, बस्ने दुःखै छ सर।
9: कतिको कमाइ हुन्छ यसमा?
8: हुन्छ 500-700, 800
9: दिनमा पुग्छ बस्न खानु?
8: अब पुगे नपुगे अब त्यति पुर्याउनु पर्यो, त पुग्दैन पुग्नु, अब के
9: बिहानैदेखि खटिनु हुन्छ,
8: बिहान अब पसल फल्याएपछि आए बस्यो, आए चिबायो भने लैहाल्ने, आएन भने अब यतै बस्ने,
9: कहिलेकाहीँ त चित नपाउनु पनि सकिन्छ, नपाउँदाखेरि चाहिँ दिनभरि बसेको बसे कमाइ पनि हुँदैन, दिनमा कहिलेकाहीँ त धेरै हुन्छ नि त चित त,
8: धेरै भयो भने त्यस्तै 10,000-12,000 चाहिँ हुन्छ, अब त्यसैले अब मेकअप बराबर गर्ने, त्यस्तै कहिले नकमाउँदा पनि त्यसैले गर्नु पर्यो, कमाउँदा पनि त्यसैले गर्नु पर्यो,
9: कहिले धेरै टिप भेटिन्छ पाइन्छ,
8: कहिले 3-4 टिप हुन्छ,
9: कहिले
8: त्यति बजे बजे गर्नु भने,
9: नआउने दिन चाहिँ के गरिन्छ, अरूतिर विचार गरिन्छ लागिन्छ कि
8: लाग्दैन, नआउने भयो शनिबार छुट्टी हुन्छ,
9: शनिबार चाहिँ छुट्टीमा बस्नु भएको भए, अनि अरू काम गर्न चाहिँ मन लागेन,
8: खै के गर्नु, अब सरहरूले केही काम दियो भने गर्ने हो नि,
9: पहिला आफू तपाईँ त 16-15 वर्षदेखि नै काठमाडौँ छिर्नु भएछ होइन, अब अलि राम्रो अलिकति हुन्छ नि गतिलो काम पाउने गर्ने इच्छा त धेरैको हुन्छ
8: नि, अब खै पायो भने गर्ने छ र आजै,
9: अब त बुढो भयो,
8: बुढा त भयो,
9: कति पुग्नु
8: भयो नि, अब 28 सालको,
9: 28 सालको,
8: अब अब सही भने गर्ने, नसही भने अब गाउँतिरै यस्तै हो,
9: गाउँतिरै जाने, खेती गर्ने,
8: खेती गर्ने भन्ने सोच विचार त्यही छ, अब
9: अनि कमाएको पैसाले घर पठाउन पुग्ने हुन्छ,
8: अब त्यही छ नि, अब चाह्यो भने अब साथ साबडी भने गर्नु पर्यो, कोही नै गरेर भने पुऱ्याउनु पर्यो, पुऱ्याइरहनु पर्यो, अब नपुग्यो भने के गर्नु, अब छोडेपछि फेरि के गर्नु, त खै केही उहाँहरू गर्नु सकेको छैन, छोडौँ भने 2-4 पैसा देख्दैन, खानै परिहाल्यो, लाउनै पर्यो, धाम्रे धुनु भन्ने छ, अरू के गर्नु,
9: त्यसकै लागि भए पनि
8: त्यही भन्नु, यसो खटिरहेको,
9: खटिनु पर्यो, बिहान 6 बजीदेखि बेलुका 6 बजीसम्म होला, कहिले काहीँ त्यो भन्दा पनि धेरै खटिनु पर्यो,
8: त्यही पनि अब आयो भने कहिले खट्नै पर्यो नि, 2-4 पैसा हुन्छ भनेर रुङ्नै पर्यो, खट्नै पर्यो,
9: त्यसमाथि काठमाडौँमा त सबै सामान महँगो छ, कोठा भाडा तिर्नुपर्छ, खाना पर्छ,
8: पढाइहाल्ने, त्यही भएर यसो सानो सानो झुप्रै झाप्रै पनि बसिरहेको छ, कतिमा अब त्यस्तै अब भनौँ पहिलाकै दर धर्मै धर्म दिने दिन्न, अब के हेर्नु नदिसकेपछि त्यही धर्म नि जानुपर्छ,
9: कमै हो भन्ने कुरा गर्छ,
8: त्यही त कमै त हो, सबै कुरामा भाउ फेरि महँगै छ, काम दामको अलिकता कमै
9: आफूले पाउने चाहिँ कम छ, के गर्नुपर्छ, कसरी सजिलो हुनुपर्छ,
8: खै अब सजिलै हुनुपर्छ त भने नि, सजिलो के गरेर सजिलो होला त, सरहरूले भन्नु पर्यो, यसो दुःख सुरु गर्नु पर्दैन, आनन्दले बसेर केही सुविधा दिनुहुन्छ कति भने, अब आनन्द अब एउटा सानो सानो केही न केही त अब त बसेर मात्रै त भएन, उपाय दिनु पर्यो भने
1: उहाँ हुनुहुन्थ्यो ललितपुरको धापा खेलमा बस्ने रामेछापको सुनापति गाउँपालिकाका बमबहादुर श्रेष्ठ। देशभरका विभिन्न एफएम रेडियो स्टेशन उज्यालो अनलाइन तथा फेसबुक लाइभबाट एकसाथ प्रसारण भइरहेको कार्यक्रम देश परदेशमा आज हामीले अनौपचारिक क्षेत्रमा काम गर्ने श्रमिकसँग अनुभव भोगाई समस्या र अपेक्षाका कुरा गर्यौं। देश परदेशको समय आजलाई सकिन लाग्यो। कार्यक्रम सुन्नु भएकोमा तपाईंलाई धन्यवाद। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज उज्यालो अनलाइन .com खबर र जानकारी पढ्न र सुन्न अनुरोध गर्दै आजलाई प्राविधिक साथी संघर्ष विष्टसँगै म महेश गेवाली पनि विदा माग्छु। नमस्कार।

0: 97.6 शुक्ला गंडकी एफएम 97.6
1: दाजु बिहेको दिन त आइसक्यो त सुट हेर्न पर्ने होइन र तपाईँ त ढुक्क बस्नु भएको छ
2: भाइ पनि बरेली टेलर सुन्दा हुँदै सिको चिन्ता के भने
1: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो
2: हाँसो होइन के भाइ साँच्चै भनेको त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ आफैले नापेर सिलाउनु भए पनि धुन्थे हुने रहेछ अरू टेलर सस्तो हो र भने
1: ल दाजु त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो
3: हामी कहाँ उच्च स्तरीय सटिङ सुटिङ कोट प्यान्ट लेहेङ्गा ब्लाउज कुर्ता सुरुवाल अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट अफिस तथा संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ साथै विवाहको लागि

0: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
1: हजुर। खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
0: होम डेलिभरीको पनि व्यवस्था छ।
2: सम्पर्क तिन सेना फ्रेस हाउस, सुक्ला गण्डकी चार, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिनसेना। मोबाइल 9814111178, 9560007178।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9855014175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 9 बज्यो।

0: सीधा कुरा प्रश्न विचार
1: उज्यालो रेडियो नेटवर्क अहिले
2: राष्ट्रको शान किसान
3: अ कम्प्लीट फाइटिंग सोल्युशन्स

नमस्कार, म मदन पौड्याल उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। अचारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरान बीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिकले 2000 रन पूरा गरे। नेपाल खबरमा अब पूरा खबर। सुनसरीको देवानगंजमा अनिश्चितकालीन कर्फ्यू हटेको छ। यसअघि लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश आज बिहानदेखि हटाएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। त्यहाँको अवस्था सामान्य बन्दै गएको छ। स्थानीय प्रशासन ऐन 2028 को दफा 6 क बमोजिम तोकिएको सीमाभित्र आवत जावत गर्न, भेला हुन, जुलुस, प्रदर्शन, सभा, बैठक तथा घेराव गर्न नपाउने गरी जारी गरिएको कर्फ्यू हटेको हो। तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्यालले बताउनु भएको छ। यसअघि इनरुवा नगरपालिका 3 र 6 को पूर्वी सीमा, महेन्द्र राजमार्ग अन्तर्गतको गोपाली टोल, पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिणतर्फ राजमार्गको 200 मिटरको दूरीमा कर्फ्यू आदेश जारी भएको थियो। निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भीड़भाड़, जुलुस, सभा गर्न पाइँदैन। यसैबीच सुनसरीको देवानगंजमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्चस्तरीय समिति विराटनगर पुगेको छ। गृहमन्त्री सुदन गुरूङको निर्देशन

0: अस्ति नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित पाँच सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अघि बढ़ाएको हो। गैराती विराटनगर पुगेको टोलीले न्यूरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितसँग घटनाबारे बयान लिँदै आवश्यक विवरण संकलन कार्य थालेको छ। समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणको आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिमाथि आवश्यक कानूनी कार्यवाहीका लागि सरकार समक्ष सिफारिश गरिनेछ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी एक हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। देवानगंज गाउँपालिका तीनको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि प्रशासनले कर्फ्यू लगाएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसूलमा तिरिसकेको मूल्य अभिवृद्धि कर अर्थात भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउन यता ग्राहकलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउन 1 गतेदेखि लाग्ने भ्याट किन असारमै जोड़िएको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको छ। आन्तरिक राजस्व विभागले बिजुलीको खपतमा लाग्ने मूल्य अभिवृद्धि कर साउन 1 देखि मात्र आकर्षित हुने राय दिएसँगै अन्यल हटेको छ। आर्थिक ऐन 2083ले मूल्य अभिवृद्धि कर ऐन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिको सम्बन्धमा 13% दरले मूल्य अभिवृद्धि कर लाग्ने व्यवस्था गरेको थियो। साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। सरकार र डाक्टर गोविन्द केसी बीच 7 बुधे सहमति भएको छ। सहमतिसँगै डाक्टर केसीले आफ्नो अनशन अन्त्य गर्नुभएको छ। प्रतिनिधि सभाका सदस्य पुकार बम तथा प्रधानमन्त्रीका स्वास्थ्य सल्लाहकार डाक्टर जगदीश प्रसाद अग्रवालको रहबरमा हिजो बेलुका सरकारी वार्ता टोली र डाक्टर केसी बीच सहमति पत्रमा हस्ताक्षर भएको हो। सहमति अनुसार कैलालीको गेटा स्थित शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयमा कम्तीमा 300 शैयाको शिक्षण अस्पताल सञ्चालन गर्ने प्रक्रिया तत्काल अघि बढ़ाइने भएको छ। अस्पताल सञ्चालनको लागि आवश्यक जनशक्ति, उपकरण तथा पूर्वाधारको व्यवस्था गरिनेछ। एमबीबीएस सहित अन्य शैक्षिक कार्यक्रम सञ्चालनका लागि आवश्यक फैकल्टी, जनशक्ति, पाठ्यक्रम स्वीकृति लगायतका तयारी पनि तत्काल पूरा गरिने सहमतिमा उल्लेख छ। यस्तै सहमतिमा विश्वविद्यालयका पदाधिकारीको योग्यता, नियुक्ति लगायतका विषय समेटेर शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय ऐन 2082 संशोधन प्रक्रिया संघीय संसदको चालू अधिवेशनमै बढ़ीमा 3 महिनाभित्र अघि बढ़ाउन सरकार समक्ष प्रस्ताव पेश गर्ने उल्लेख गरिएको छ। चिकित्सा शिक्षा आयोगले राष्ट्रिय चिकित्सा शिक्षा ऐन नियमावली तथा तोकिएका मापदण्ड अनुसार मात्र सीट निर्धारण गर्ने सहमति भएको छ। निजी मेडिकल कलेजमा सीट संख्या नबढ़ाइने तर सार्वजनिक शिक्षण संस्थामा आवश्यकता अनुसार सीट वृद्धि गर्न सकिने व्यवस्था यथावत रहनेछ। छात्रवृत्ति सम्बन्धी विद्यमान व्यवस्था पनि कायम राखिने लगायत सहमतिमा उल्लेख छ। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि धरपकड़ र दमनको विरोधमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको हो। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोड़फोड़को घटनामा संघले दोषीलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्यकर्मीमाथि आक्रमणमा संलग्न समेत कार्यवाही गर्न संघले माग गरेको छ। वर्षाका प्रहरी उपरीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीको माग गरेको संघले आन्दोलनका थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने जनाएको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको बिहान 9 बजेको नेपाल खबरमा 4 बजेभित्रका खबरसँगै अरू खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: श्रोता तथा पाठकको हितमा उज्यालो रेडियो र उज्यालो अनलाइनको अनुरोध।
2: चट्याङ परेको बेला घरको झ्याल ढोका बन्द गरौं। फलामका रड वा पानीका पाइपहरूबाट टाढा बसौं।
1: विद्युतीय उपकरण बन्द गरौं। टेलिभिजन, वासिङ मसिन, कम्प्युटर र तारवाला टेलिफोनको प्रयोग नगरौं।
2: घर बाहिर भएमा रुख, बाँसको झ्याङ वा अग्ला टावर मुनि नबसौं।
1: खुल्ला चौर भएमा भुइँमा टाउको निहुर्याएर बसौं। पल्टिनु भन्दा घुँडा टेकेर बस्नु सुरक्षित हुन्छ।
2: नदी, तलाउ वा पोखरीबाट टाढा बसौं।
1: गाडी भित्र भएमा झ्याल बन्द गरेर बसौं।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालको पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्सुरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज। अब थप खबरहरू। आज पहाड़ी र तराई क्षेत्रका थोरै ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। मौसम बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशको पहाड़ी र तराई भाग तथा बागमती गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भागका एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। साथै आज राति बागमती गण्डकी र लुम्बिनीको पहाड़ी तथा तराई भागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकोले सतर्कता अपनाउन महाशाखा ले आग्रह गरेको छ। देशको हिमाली भागका थोरै ठाउँमा र पहाड़ी भागका केही ठाउँमा मेघगर्जन चट्याङसहित मध्यमसम्मको वर्षाको सम्भावना रहेको पनि महाशाखाले जनाएको छ। अहिले देशभर मनसूनी वायुको प्रभाव रहेको र मनसूनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। पानी पर्ने क्रम घट्न थालेसँगै गर्मी फेरि बढ़न थालेको छ। लमजुङमा धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ, अरू दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका साथ भाटबेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्स्याङदी गाउँपालिका एक कहन पोखराका टिकबहादुर विक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरीकारले लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुकुमारी विक र अर्की छोरी अस्मिता विकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। यस्तै पाल्पामा टिपर दुर्घटना हुँदा सहचालकको ज्यान गएको छ। बागलुङको ढोरपाटन एकका 25 वर्षीय सहचालक तेजेन्द्र कुमारको ज्यान गएको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। टिपरका चालक ढोरपाटनकै 27 वर्षीय मीनबहादुर कुमार घाइते हुनुभएको छ। पाल्पाबाट इटा लोड गरी गुल्मीका लागि छुटेको लो 2 ख 24 47 नम्बरको टिपर तानसेन नगरपालिका 12 गैराती दुर्घटना भएको हो। घाइते चालकको लुम्बिनी मेडिकल कलेज प्रवासमा उपचार भइरहेको जिल्ला प्रहरीकारले पाल्पाले जनाएको छ। अब विदेशको खबर। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेका बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफू नरहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै 2 हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एकअर्का विरूद्ध भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले वार्ताका लागि अर्को मौका दिन ट्रम्पले आग्रह समेत गर्नुभएको छ। अमेरिकाले इरानको नौसेना वायुसेना सैन्य नेतृत्व तथा रक्षाको क्षेत्रमा ठूलो क्षति पुर्याएको दावी गरेको छ। उहाँ ट्रम्पले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिएको बताउनु भएको छ। यसैबीच इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग टू अन्तर्गत नेदरल्याण्डसमा गैराति सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो, तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2000 रन पूरा गरेका हुन्। यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिई नेपालको दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक विकेट लिने खेलाड़ी भने स्पिनर सन्दीप लामिछानी हुन्। उनको 154 विकेट रहेको छ। सार्वजनिक भित्रका खबर शुरू गर्नु अघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। सुनसरीको देवानगंजमा कर्फ्यू हट्यो, निषेधाज्ञा कायमै, अवस्था सामान्य बन्दै घटना छानबिन टोली विराटनगर पुग्यो। असारको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको भ्याट रकम भदौमा समायोजन हुने विद्युत प्राधिकरणको भनाई। सरकार र डाक्टर गोविन्द केसीबीच सहमति, केसीको अनसन तोडियो, चिकित्सक संघको आह्वानमा आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सेवा बन्द। अमेरिका इरानबीच मैत्रीपूर्ण वार्ता भइरहेको ट्रम्पको दावी, प्रत्यक्ष वार्ता नभए पनि आक्रमण रोकेको इरानको पनि भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे।
2: एनबीएल सर्वसुलभ आवास कर्जा
1: अब बन्छ।
3: शुक्ला गण्डकी एफएम 97.6।
4: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटी छन् कि क्या हो।
5: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
6: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
7: सुन्दर अटो होक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
8: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम, दुलेगौडा बजार, तनहुँ।
9: सम्पर्क 0654142121, मोबाइल 98565391।
8: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
10: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
11: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
10: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
12: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
13: समय जति परिवर्तन भए पनि यी तामा, पित्तल, ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
14: ल, पत्तै छैन है तिमीलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू, ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
15: हामी कहाँ तामासँगै अन्य धातु, पित्तल, ढलोड, एल्युमिनियम, सिलट, चरेस, स्टिल आदि सँगै किचनका अन्य सामान, होटल, रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर, प्रेसर कुकर, इलेक्ट्रिक जग, मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
13: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित धुलेगौडा मेटल उद्योग, शुक्ला गण्डकी चार, दुलेगौडा, तनहुँ। प्रोप्राइटर सूर्य बहादुर बानिया, सञ्चालक संगम बानिया। फोन 0654141142, मोबाइल 98563231128 र 98462014726।
16: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
17: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
18: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा बढी ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
19: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडिबी पाइप, राजस्थान मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
20: रिमाल हार्डवेयर, सम्पर्क 0654142345, 0654143345।
21: सुन्नु
0: आउनुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौँ, अनि सोफालाई चाहिँ यहाँ राखौँ।
21: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
0: हो त नि, अब चाहिँ राम्रो भयो। ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ। ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
22: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन,
20: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
19: विगत लामो समयदेखि धुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार,
20: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98562630।
22: विगत लामो समयदेखि तपाईँहरूको मनसुखमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
23: आज पनि खाना काँच्छै होइन, कहाँ जान्छु कि तिम्रो ध्यान, राम्रोसँग खाना बनाउनु आउँदैन भने।
24: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
23: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न, किचनको सामान किन्न कहाँ जाने।
24: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न, किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नु भयो।
23: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
20: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
25: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टिएमपी सेट पाउने, समय आएको छ पत्ता लगाउने 8 दमको स्ट्रिङ स्टिलको साथ, यसको जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र उत्पादन दिनुहोस् 8 दमको।
26: हजुर, दान गरौ।
27: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
28: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
26: त्यसैले दान गरौं, सकेको गरौं, सबैले गरौं।
27: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
29: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
30: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
29: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
31: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
30: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
32: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
31: ओम एम आभूषण सुनचाँदी दोकान,
20: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460769206, 98058008।
25: शुक्ला गण्डकी एफएम 97.6।
20: उकारी चढ्दै ओह्राली चढ्दै भन्छन् चौतारी अनि मेलापात गर्दै
25: मौलिक लोक संस्कृतिको सृजनाको लागि
1: हरेक दिन बिहान 9 बजेको नेपाल खबर पछि सुन्न नभुल्नुहोला।

हजुर नमस्कार अनि हार्दिक लोक सांगीतिक अभिवादन। शुक्ला गण्डकी एफएम 97.6 MHz कार्यक्रम गम्बेसीको भाका लिएर उपस्थित भइसकेको छु। मरिमा सन्देश कार्यक्रम आउने गर्दछ। हप्ताको सातै दिन आइतबारदेखि शनिबारसम्म बिहान 9 बजेको नेपाल खबर पछि लगभग लगभग 10 बजेसम्म हामी तपाईँको माझमा रहने गर्दछौ। हाम्रो यस कार्यक्रममा प्रायोजन गरिदिनु भएको मेनाभूषण सुनसादी उद्योगले दुलेगौड़ामा रहेको छ। गरगहना सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ। आधुनिक आकाशक डिजाइनका गरगहनाहरू, सुन्दर पत्थर राखिएका गरगहनाहरू, कन्टर नापतल प्रणालीद्वारा नापिएका थापा अलसुनका गरगहनाहरू आवश्यक परेको छ भने तपाईँहरू मेनाभूषण सुनसादी उद्योगमा गएर ढुक्काका साथ गरगहनाहरूको कारोबार गर्न सक्नुहुनेछ। यही दमौली पोखरा बसोगी ठाउँ र पहिला भीमसेन मन्दिर थियो अझ छैन, त्यो गल्लीबाट तपाईँहरू भित्र सिन्नु पनि छ कि बाहेपट्टि ओमेन आभूषण सुनसादी उद्योग भेटाउन सक्नुहुन्छ। त्यहाँ गएर तपाईँहरूले सम्पूर्ण गरगहनाहरूको कारोबार उत्साह गर्न सक्नुहुनेछ। बिहानीको समय रहेको छ, पक्कै पनि आफ्नै घरै सिकामा व्यस्त हुनुहुन्छ होला, जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्दै आफ्नो कामहरू पनि अगाडि बढ्नु होला भन्न चाहन्छु। खुद रोप्ने मौसम छ होइन, खेतालाहरू पनि हिँड्दै हुनुहुन्छ होला, मेलाघाट पनि गर्दै हुनुहुन्छ होला र बाहिर चाहिँ अहिले चाहिँ घाम लागेको छैन है। र तपाईँहरूतिर के कस्तो छ, पक्कै पनि एकदमै सबैजना सन्चै आरामै हुनुहुन्छ होला भन्ने विश्वास पनि रहेका छौँ। आज पनि हामी रहेका छौँ मंगलबारको बसाईमा। मंगलबारको बसाईमा आज तपाईँहरूको सुमधुर लोकभाकाहरूलाई आवाज, तपाईँहरूको आवाज होइन सुमधुर लोकभाकालाई सुन्ने दिन रहेको छ। फोन गर्न सक्नुहुन्छ 9842 9911 9860 6611 को माध्यमबाट तपाईँहरू फोन गरेर कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ र आफ्नै आवाजमा एकदमै सुमधुर लोकभाकाहरू चाहिँ गुनगुनाउन सक्नुहुन्छ। आज तपाईँहरूको प्रतिभालाई चाहिँ म कार्यक्रममा स्थान दिनेछु। फोन गर्दै गर्नुहोला र फोन गर्न पनि सक्नुहुनेछ कि कस्तो छ तपाईँहरूकोतिरको नयाँ नौलो हाल खबरहरू पनि बताउन सक्नुहुनेछ है, कुराकानी गर्न पनि सक्नुहुनेछ। यति बेलाको क्रममा भने कार्यक्रममा तपाईँहरूको माझमा पहिलो लोक सांगीतिक उसले स्वरूप एउटा सुमधुर लोकभाकालाई कार्यक्रममा स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा आउनेछु। तपाईँहरू पनि फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा भने तपाईँहरूको माझमा यो सुमधुर भाकालाई स्थान दिन्छु अनि फेरि आउनेछु। भाका रहेको छ कान्छी बजार भनिरहेको छ, यति बेलाको स्वीकार्नुहोस् यो सुमधुर भाका अनि फेरि तपाईँहरूको माझमा उपस्थित हुनेछु।

0: हजुर, यसमा दुर्भाग्यमा तपाईँको माथमा राखिसके कान्छी बजारको भनिरहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। कमल खनाल र पूर्णकला विश्वासमा रहेको थियो, शुभ कमल खनालको रहेको थियो। तपाईँको माझमा स्थान दिइसके फोन गर्न सक्नुहुन्छ 9422 92 99 66 36 111 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुन्छ। यति बेला क्रम भने कोही साथी आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। हेलो, नमस्कार हजुर।
1: नमस्कार दिनाजी, सन्चै हुनुहुन्छ? यहाँ त एकदम सुन्न नपाएर भएन
0: क्या? ठिक छ, एकदमै सन्चै आरामै छु। म पनि, हजुर पनि सन्चै हुनुहुन्छ होला के रे है?
1: सिकाजी घरतिर पनि सबै सन्चै हुनुहुन्छ होला के?
0: हजुर, एकदमै सन्चै आराम हुनुहुन्छ सबैजना। अनि के गर्दै हुनुहुन्छ यति बेलाको समयमा?
1: कोदो रोप्न आएको।
0: बिहान बिहानै कोदो रोप्ने खेताला छ क्या हजुरकोतिर त?
1: होइन, खेताला त होइन, यस्तो आफूले खन्ने रोपहरू मात्रै हो। कहाँ खेताला लगाउने, खै पैसा कहाँबाट आउँछ रे तिमी? जागिर गरेको छैन।
0: ल ठिक छ, त्यसो भए त झन् आफैले खन्ने रोपहरू मात्रै हाल्ने झन् सजिलो भयो नि झन्।
1: अब पैसा भयो त खेताला हाल्नु हुन्थ्यो क्या? अब पैसा छैन,
0: हजुर,
1: पैसा नभएपछि यसो जब गरेको पैसा हुन्छ।
0: पैसा भने चाहिँ मान्छेलाई कहिले पनि पुग्दैन, थाहा छ नि हजुरलाई।
1: हजुरको ड्याडी र मम्मी त धेर भाग्यशाली हो, सबैले कमाएर च्याङ्गेर ल्याएर खुवाउने दसैँमा।
0: हजुर हजुर, खै के भाग्यमानी भन्नु के अभागी भन्नु है, बुढेसकालमा एक्लै हो सबै।
1: होइन, मान्छे पनि राम्रो हुनुहुन्छ कि, मान्छे राम्रोको भाग्य पनि राम्रो हुन्छ कि?
0: खै भाग्य राम्रो कि के हो त्यो त बुझ्न सकिएन।
1: मम्मीलाई चाहिँ चिनेको छैन, ड्याडीले चिनेको छ।
0: हजुर,
1: ड्याडीलाई चाहिँ मैले चिनेको छ। ड्याडी त एकदम मान्छे राम्रो, अब भाग्य पनि राम्रो। पहिला कुरा त दुधै त छोरी पाउनु भनेको सुरमै धर्मलक्ष्मी आउनु भनेको त कम लग छैन।
0: खै होला होला भन्नुपर्छ, मान्नुपर्छ। ल आज त गीत गाउने दिन हो के रे, गाउनुहुन्छ होला नि है?
1: हजुर, के गीत सुनाउने ल भन्नु, हजुरले भन्नु कस्तो सुन्ने हो?
0: ल अब जस्तो सजिलो लाग्छ उस्तै गाउनु, हजुरलाई जता सजिलो लाग्छ उस्तै।
1: अब त सपनाजीलाई त्यही गीतै सुनाउँ भनेको आउँछ होला।
0: हजुर,
1: मेरो गीत सुनिदिने अरू त्यति राम्रो, मेरो गीत त्यति राम्रो त लाग्दैन, त्यहाँ उकालीवरहरूले सन्तोषीले जस्तै हो मलाई पनि।
0: हजुर,
1: आफै मेरो गीत चाहिँ हजुर सुन्ने हजुर भयो, सिर्जना म्याम त कता हराउनुभयो, उहाँ चाहिँ आउनु भएको छैन, अनि हाम्रो सपनाजी नै हो
0: मेरो
1: गीत चाहिँ सुन्ने भनेको। ल पनि आज चाहिँ कतातिर जाऊँ होला त?
0: जता सजिलो हुन्छ हजुर, जता जाँदा सजिलो लाग्छ उतैतिर लागौँ।
1: फुलको रसमा आउँदैछ भमारा, आउँदैछ भमारा, पागल हुन्छ माया तिनामारा, मन परेको मान्छे हो तिमी, माया गर्छ देखाउन जान्दिन, किन राख्छ मनमा तिमी भन माया के पनि मान्छ पनि मान्छ, उमेर झल्छ कि गरो एकान्त, मन परेको मान्छे हो तिमी, माया गर्छ सिकाउन जान्दिन, किन राख्छ मनमा तिमी, लाग्छ मलाई मायाकै सत्यारो माया सत्यारो, माया भैसी तिमी प्यारो सत्यारो, मन परेको मान्छे हो तिमी, माया गर्छ देखाउन जान्दिन, किन राख्छ मनमा तिमी, हुँदैन सोर्ट त कता जान्छ कहिले कता जान्छ कहिले भएन
0: काम गर्नुभएको भएर होला नि त्यही भएर
1: थाकेर होला होइन पाखरा हेर्न हिँड्दाखेरि त अलिक कस्तो अलिक स्वर आयो जस्तो लाग्थ्यो
0: थाकेर होला नि त आज स्वर कामेको है
1: पाखरा गोठालो हिँड्न छोडेको पनि दुई तिन वर्षै भयो
0: हजुर
1: अत्यन्त अब यसो घरमा बसेर यसो बाटोमा गिदाउँदा पनि यो मान्छे किन बोलाइन्छ के तिर चलेछ भन्छ कि भन्ने सोध्न पनि पर्ने कति समस्या हो मान्छेको जीवनमा
0: नाच्ने
1: हो भने यसो केही बजाए पनि झ्याप्पै नाचिहाल्ने कति राम्रो थियो होइन यो गिदाउने त काम भएछ होइन त धेरै पस्ता भएछ सानोमा त्यस्तै नाचिन्थ्यो सानोमा नाचिँदै नाचिँदै कता मुर्त्यान भयो कि पुरै यतातिर ढल्क्यो यो मुडले चाहिँ मलाई पार्नु पर्यो त्यस
0: त्यही त नि है
1: त्यही भएर अब बर्बाद भयो म चाहिँ यो गिराउने भन्दा त म रात चाहिँ राम्रो थिएँ किन मैले चाहिँ चेन्ज गरेँ होला भन्ने मलाई चाहिँ पुरा
0: ठिक छ के गर्नु त नि अब जता आफूलाई मन लाग्यो उतै लाग्यो अब काम व्यस्तताले गर्दाखेरि यस्तै त हो नि
1: हुन त अब यसो वनपातमा एक्लै पनि गुनगुनाउन मिल्ने भनेर होकेर गिदाउनेतिर लाग्यो तर त्यही घाटा लाग्यो
0: हजुर ल ठिक छ एकदमै होइन अब काममा कोदो रोप्दा रोप्दै पनि गुनगुनाइदिनु भयो एकदमै धेरै धेरै धन्यवाद छ साथीहरू सम्झिन सक्नुहुनेछ
1: ओडाली खन्दाखेरि अलि सास पनि खुलेको होला
0: त्यही भएर
1: भन्दा उकालो चढ्दा ओडाली खन्दा चाहिँ अलिक आराम लाग्दैछ
0: हजुर अलिकति सास बढ्छ नि त
1: हजुर अब चाहिँ अब सम्झना सर्वपञ्चीरै जाम होला
0: हजुर
1: गफ गरेर त कहिले त्यति नै होइन फेरि साथीहरूले चाहिँ पुरी राख्यो होला सरापे होला साथीहरूलाई चाहिँ अब के गर्ने धेरै बगबग गर्ने वाणिज्य मित्रहरू गाह्रो नमान्नु है हजुरहरूको पालो चाहिँ मैले फोन नगर्ने दिन आउँछ भन्न चाहेको साथीहरूलाई सम्झना समर्पणमा राख्न पर्दाखेरि चाहिँ सर्वप्रथम त हजुर स्मिताजीलाई
0: धन्यवाद
1: अनि हाम्रो सुमिनाजी र अनि हाम्रो यता सपनाजी सवित्रजी मेरो कता हराउनु भयो धेरै धेरै सम्झना छ भनिदिनु होला सुनाइदिनु होला अनि यता हाम्रो आइन सर र न्युज लिएर आउनुहुन्छ शुक्ल गण्डकी हर युनियन र अनि सर्वप्रथम भन्न पर्दा हाम्रो प्रिय मित्र केको छेत्रीजीलाई आज त गिताउनु दिन हो है मित्र भन्न चाहिँ उहाँलाई नमस्कार सहित अनि यस्तै हाम्रो अमृत ठुलाजीले चाहिँ धेरै माया गरेर फोन नम्बर दिएको थिएँ फोन पनि गरेर म चाहिँ बेवफा भयो मलाई चाहिँ क्षमा गर्नु भन्न चाह्यो अनि नमस्कार सहित अनि यस्तै हाम्रो नरेन्द्रजी हुनुहुन्छ अनि हाम्रो दिदी भेनाज्यू हुनुहुन्छ उतै अनि राधा राईज्यू कुबेर राई गीता राई अनि दिदी मधुजीहरू मधु बहिनीहरू अनि यता मोहम्मद मिया शान्ति सायरा अनि दलमाया बहिनी चेतना बहिनी अनि रोसिका बहिनी लक्ष्मी बहिनी अनि रोसिका बहिनी यता कगीमाया बहिनी छोड्नेहरूलाई चाहिँ धेरै माया भन्न चाह्यो अनि यता हाम्रो हाम्रो ऋषिजी आउनुहुन्छ आफ्नो कचेरीबाट निष्ठपट्टि भनेर उहाँलाई अनि हाम्रो सोपजी आउनुहुन्छ हस्पिटल रमाइलो मान्छे शर्माजी आउनुहुन्छ सन्तोषजी अनि होमनाथ शर्माजीलाई चाहिँ धेरै धेरै सम्झना चाहिँ होमनाथ शर्माजी म कसरी हरेको नाम बिर्सेँ म आफै नै जान्दिनँ मलाई चाहिँ क्षमा गर्नु भन्न चाहे उहाँ मलाई चाहिँ म नाम लिन बिर्सिन्छ किन हो किन अनि हाम्रो गुरुन सिंह गुरुङजी चाहिँ अब कता हुनुहुन्छ यसो समय छ भने यसो मिठो स्वर्ग धनी हो आउनुहोस् गिताउनु होला गिताउनु दिनमा मात्रै आइदिनु होला भन्न चाहिएर अनि हाम्रो गुन्जन सिंह
0: गुरुङजीलाई
1: त्यो चाहिँ चढाउनुहुन्छ अब हाम्रो किनकि हाम्रो बुवा आमाहरू सबैले सुनिराख्नुहुन्छ बाबु किन होटल गिदाउनुहुन्न भन्छ हाम्रो यस्तै खानेको बुवा आमाहरू भन्छ धेरै बुवाहरूले सारेन माया गर्नुहुन्छ अनि यता हाम्रो भेनाजी हुनुहुन्छ यता चौपानिया भेना दिदी हुनुहुन्छ दुर्गबहादुर भेनाजी अनि दिदी हुनुहुन्छ उहाँहरूले सुनिराख्नुहुन्छ यता पाइमीमा हाम्रो छविलालजीले धेरै पढ्नुहुन्छ धेरै उहाँले चाहिँ गिताउन जान्दैन अब त्यही भएर हजुरले गिताइदिनु हजुरले कार्यक्रममा फोन गर्नु है भन्नुहुन्छ उहाँले अनि हाम्रो काजीजी हुनुहुन्छ अनि यस्तै हाम्रो मिन सरहरू अरू पाइमीमा नानी बाबुहरू प्रशस्त सुन्ने नानीहरू भाइ बहिनीहरू यहाँ बुवा आमाहरू प्रशस्तै हुनुहुन्छ जति पनि शुक्ल गण्डकी सुन्ने बुवा आमाहरू सबै ठाउँबाट सुनिराख्नुहुन्छ, सम्पूर्णलाई एकमुष्ट सम्झना तपाईँहरूप्रति आभारी छ। मेरो स्वर नहुँदा पनि म तपाईँहरूको मायाको कारणले म त्यागिएको बडा जस्तो स्वर आए पनि म चाहिँ ऊ गर्दैछु भनेर चाहिँ बिदा, अनि सबै उहाँहरूप्रति आभारी छ भन्दै बिदा चाहे। हस्त भाइ भाइ नमस्कार, शुभ दिन।
0: हस् नमस्कार, शुभ दिन। उहाँ हुनुहुन्थ्यो, हामीलाई फोन गर्नुभएको थियो, तारा थापाजी हुनुहुन्थ्यो पाथरदेखि। उहाँसँग पनि मिठो कुराकानी भइसकेको छ र सुमधुर लुकभाका गुनगुनाएर पनि गइसक्नु भएको छ। पालो पनि तपाईँहरूको रहेको छ, फोन गर्न सक्नुहुनेछ, कार्यक्रममा सहभागिता जनाउन सक्नुहुन्छ। 9842279011 9860601611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र आफूलाई मनपर्ने लुकभाकाहरू आफ्नै आवाजमा गुनगुनाउन सक्नुहुन्छ। विशेष आज हामी तपाईँको आवाजमा सुमधुर लुकभाकाहरू सुन्ने गर्दछौ। यति बेला कुरौं भने म तपाईँको माझमा अर्को सुमधुर लुकभाकालाई कार्यक्रममा स्थान दिन्छु। पानी परेको त छैन, हावा चलेको पनि छैन, तर पनि चिसो चिसो हावा सरर भने मुना थापाको आवाजमा रहेको छ, एकदमै सुन्न मन लाग्यो मलाई चाहिँ, होइन? त्यही भएर तपाईँहरूलाई पनि मनपर्छ होला भन्ने विश्वासका साथ सुमधुर भाकालाई कार्यक्रममा स्थान दिन्छु। अनि त्यसपछि फेरि तपाईँको माझमा चाहिँ म आउनेछु भने तपाईँहरू फोन गर्दै गर्नुहोला।

हजुर, मिठो सुमधुर गीतमा तपाईँको माझमा राखिसकेपछि पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फोन गर्न सक्नुहुन्छ 9942 9911 9066 3611 को माध्यमबाट तपाईँको कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्दै अब भने कार्यक्रमबाट भने बिदा मागेर जानुपर्ने बेला भइसकेको छ है। मैले भने किनभने एकदमै 49 भइसकेको छ, त्यही भएर हामीलाई आज फोन गरेर साथ दिनुभएको थियो तारा थापाजीलाई पनि एकदम धेरै धेरै धन्यवाद र यतिन्जेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा चाँडो मैले तपाईँको माझमा ज्याक दिराले भनिरहेको छ। यसो मधुर भाकमा छोड्दै आजको श्रृंखलाबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि रहन्छु तपाईँको बाँकी पर्छु भने दिँदै सहयोग सुन्दै गर्नुहोला। शुभकामना 97.10 छ मेगाहर्ज। नमस्कार, शुभ दिन।

0: शुक्ला गंडकी एफएम 97.6
1: हाँ, गहना भनेको त यस्तो पो हुनु पर्छ। आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको। होइन रमिता, यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायौ?
2: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलगौडा बजारमा रहेको ओम एम आभूषण सुनसाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
1: थ्याङ्क यू है रमिता तिमीलाई। त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
3: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
4: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
5: विगत 24 वर्षदेखि बुलीगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल।
3: ओम एम आभूषण सुनचाँदी दोकान,
1: प्रोप्राइटर निम बहादुर सुनार, फोन 0 65 70 537, मोबाइल नम्बर 98 4 60 69 2 46, 98 0 58 00 8।
6: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
7: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
6: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने।

0: 98-694-57056।
1: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
2: यो चम्चुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
3: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै, गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान। मैले तिमीलाई कुरा काट्दै गाउँ चार्दै हिँड्न ठिक छ?
2: त्यसो नहुने मरि, म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, चन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98563338, 98461656।
7: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
8: किन आमा, के भएर?
7: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
8: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौंडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
7: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौंडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
7: मोबाइल 98563439952 र 98066।

0: नयाँ जडानको लागि सम्पर्क 9800-28-13-424 र 9850-60-14-175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 10 बज्यो। घटना दुर्घटना
2: कला संस्कृति
0: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
2: जे देख्छौ त्यो भन्छौ सूचना तपाईँको अधिकार।
3: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी बैंक सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर मूल्य र गुणस्तरको ग्यारेन्टी सम्पर्क 9560-60554।

0: 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.suglagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। अब समाचार विस्तारमा सुन्नुहोस्। नारायणगढ मुगलिन सड़क खण्डको मुगलिन नजिकै पहिरो खसेपछि सड़क अवरूद्ध भएको छ। चितवन गैचाका नगरपालिका सातमा आज बिहान पाउने 9 बजे पहिरो खसेको हो। डिभिजन सड़क कार्यालय भरतपुरका अनुसार पहिरो ठूलो भएकाले दुईतर्फी नै गाड़ी बन्द छन्। अहिले पहिरो पछ्याउन थालिएको छ। पहिरो हटाउन अझै 1.5 घण्टा लाग्ने र त्यस बेलासम्म यात्रीलाई धैर्य गर्न कार्यालयले आग्रह गरेको छ। धनसारमाथि पहिरो खस्दा दुईजनाको ज्यान गएको छ, अरू दुईजना घाइते भएका छन्। मध्य नेपाल नगरपालिका साथ भाटावेसीमा कुलो भत्किएर विष्णुदत्त सुवेदीको दुई तले धनसार भत्किँदा बाबु छोरीको ज्यान गएको हो। धनसार भत्किँदा त्यहाँ बस्दै आएका मर्सङ्गी गाउँपालिका एकका घन पोखराका टिक बहादुर बिक र उहाँकी कान्छी छोरी विनिताको ज्यान गएको जिल्ला प्रहरी कार्यालय लमजुङले जनाएको छ। धनसार भत्किँदा घाइते भएका आमा सुख कुमारी बिक र अर्की छोरी अस्मिता बिकको पोखराको पश्चिमाञ्चल अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ। सुनसरीको देवनगंजमा अनिश्चितकालीन कर्फ्यू हटेको छ। यसअघि लागू भएको अनिश्चितकालीन कर्फ्यूको आदेश गए राति 12:15 बजेदेखि हटाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ। स्थानीय प्रशासनले 2028 दफा 6 क बमोजिम तोकिएको सीमाभित्र आवाजाहत गर्न भेला हुन जुलुस गर्दछन्, सभा बैठक तथा घेराउ गर्न नपाइने गरी जारी गरिएको कर्फ्यू हटेको हो, तर निषेधाज्ञा कायमै रहेको प्रमुख जिल्लाधिकारी ईश्वरी प्रसाद आर्यले बताउनु भएको छ। यसअघि इनरुवा नगरपालिका 3 र 6 को पूर्वी सीमा महेन्द्र राजमार्ग अन्तर्गतको गोपाली टोल पश्चिममा कोशी ब्यारेजको पुल तथा उत्तर र दक्षिण तर्फ राजमार्गको 200 मिटरको दूरीमा कर्फ्यू आदेश जारी भएको थियो। निषेधाज्ञाको बेलामा धेरैको संख्यामा भेटभाड जुलुस सभा गर्न पाइँदैन। यसैबीच सुनसरीको देवनगंजमा भएको घटनाको छानबिनका लागि गृह मन्त्रालयले गठन गरेको उच्च स्तरीय समिति विराटनगर पुगेको छ। गृहमन्त्री सुदन गुरूङको निर्देशनपछि नेपाल सरकारका सहसचिव भूपेन्द्र थापाको संयोजकत्वमा गठित 5 सदस्यीय समितिले घटनाको अनुसन्धान प्रक्रिया अगाडि बढ़ाएको हो। गैराती विराटनगर पुगेको टोलीले न्यूरो अस्पतालमा उपचाररत घाइतेको स्वास्थ्य अवस्थाबारे जानकारी लिएको छ। साथै घाइते तथा घटनाका प्रत्यक्ष पीड़ितहरूसँग घटनास्थलको घटनाबारे बयान दिँदै आवश्यक विवरणहरू संकलन कार्य थालेको छ। समितिले घटनास्थलको निरीक्षण, प्रत्यक्षदर्शीहरूको बयान, सुरक्षा निकायबाट प्राप्त विवरण तथा उपलब्ध प्रमाणहरूका आधारमा घटनाको वास्तविकता पत्ता लगाउने जनाएको छ। प्रारम्भिक अनुसन्धानपछि घटनामा संलग्न तथा जिम्मेवार देखिएका व्यक्तिहरूमाथि आवश्यक कानूनी कार्यवाहीका लागि सरकार समक्ष सिफारिश गरिनेछ। गृह मन्त्रालयले निष्पक्ष छानबिन गरी 1 हप्ताभित्र प्रतिवेदन पेश गर्न समितिलाई निर्देशन दिएको छ। देवनगंज गाउँपालिका 3 को कप्तानगंजमा आइतबार राति युवाहरू बीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय प्रकाश मेहताको ज्यान गएको थियो। घटनापछि प्रशासनले कर्फ्यू लगाएको थियो। नेपाल विद्युत प्राधिकरणले उपभोक्ताले असारमा खपत गरेको बिजुली महसुलमा तिरिसकेको मूल्य वृद्धि कर भ्याट रकम अग्रिम भुक्तानीको रूपमा कायम गरी अर्को महिना भदौको बिलमा समायोजन गर्ने भएको छ। प्राधिकरणले सार्वजनिक सूचना निकालेर ग्राहकले तिरिसकेको भ्याटलाई भदौको बिलमा समायोजन गर्ने जनाएको हो। यसअघि प्राधिकरणले असारमै खपत गरेको बिजुलीको बिलमा भ्याट जोडेर साउनेता ग्राहकहरूलाई पठाएको थियो। यसको चौतर्फी विरोध भएको थियो। साउने गरेदेखि लाग्ने भ्याट किन असारमै जोडेको भन्दै प्राधिकरणको आलोचना पनि भएको थियो। त्यसपछि प्राधिकरणले यसबारे आन्तरिक राजस्व विभागसँग राय मागेको थियो। त्यसैलाई स्पष्ट पार्दै विभागले हिजो विज्ञप्ति निकालेको हो। आन्तरिक राजस्व विभागले बिजुली खपतमा लाग्ने मूल्य वृद्धि कर 1 साउनबाट मात्र आकर्षित हुने राय दिएसँगै अन्य हटेको छ। आर्थिक एन 2083 मूल्य अभिवृद्धि कर एन 2053 संशोधन गरी सरकारले विद्युत सेवा प्रदान गर्ने अन्तिम उपभोक्तालाई 5% तथा अन्य व्यक्तिहरूका सम्बन्धमा 13.10% दरले मूल्य वृद्धि कर लाग्ने व्यवस्था गरेको छ। अब साउन अघिको विद्युत खपतको बिलमा भ्याट तिरेका ग्राहकले भदौमा पाउने बिलमा तिरेको रकम बराबरको छूट पाउने भएका छन्। नेपाल चिकित्सक संघले आज देशभरका अस्पतालमा आकस्मिक बाहेक सेवा बन्दको घोषणा गरेको छ। संघले चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरकपड र दमनको विरूद्धमा आज देशभरका अस्पतालहरूमा आकस्मिक बाहेक सबै सेवाहरू बन्दको घोषणा गरेको हो। गएको साउन 9 गते नारायण अस्पताल बिगन्जमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि भएको आक्रमण र अस्पतालमा भएको तोडफोडको घटनामा संलग्न दोषीहरूलाई कार्यवाहीको माग गरेको छ। घटनामा डाक्टर प्रमोद रामको टाउकोमा गम्भीर चोट लागेको र अन्य स्वास्थ्य कर्मीहरूमाथि आक्रमणमा संलग्नलाई समेत कार्यवाही गर्न संघले माग गरेको छ। वर्षका प्रहरी परीक्षक र प्रमुख जिल्ला अधिकारीलाई पनि कार्यवाहीको माग गरेको संघले आन्दोलनको थप कार्यक्रमहरू सर्वपक्षीय भेला पछि तय गर्ने जनाएको छ। चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि भइरहेको आक्रमणका घटनापछि स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले कुनै पनि अवस्थामा स्वास्थ्य सेवा अवरूद्ध नहुन नदिन सबै अस्पताललाई आग्रह गरेको छ। मन्त्रालयले घटनामा संलग्न दोषीलाई कानूनी दायरामा ल्याउने प्रक्रिया जारी रहेको जनाउँदै उपचार सेवा निरन्तर सञ्चालन गर्न आग्रह गरेको हो। मन्त्रालयको सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले मंगलबार जारी गर्नुभएको विज्ञप्तीमा पछिल्ला दिनमा चिकित्सक स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाबीच भएका कुटपिट दुर्व्यवहारका घटनाप्रति मन्त्रालयको गम्भीर ध्यान आकर्षण भएको उल्लेख गरिएको छ। घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी कानूनी कार्यवाहीका लागि सम्बन्धित निकायले आवश्यक प्रक्रिया अघि बढ़ाइरहेको मन्त्रालयले जनाएको छ। नारायणी अस्पताल चिकित्सकमाथि भएको आक्रमणपछि स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले घाइते चिकित्सक डाक्टर प्रमोद रामलाई थप उपचारका लागि काठमाडौँ ल्याउने व्यवस्था मिलाउनु भएको साथै ट्रमा सेन्टर पुगेर स्वास्थ्य अवस्थाको बारेमा जानकारी लिनुभएको थियो। मन्त्री मेहताले दोषीमाथि कड़ा कार्यवाही गर्न सुरक्षा निकायलाई निर्देशन दिँदै स्वास्थ्य सेवा अवरूद्ध हुन नदिन आवश्यक पहल भइरहेको बताउनु भएको छ। मन्त्रालयले मंगलबार सबै अस्पतालहरूलाई स्वास्थ्य सेवा नियमित सञ्चालन गर्न आग्रह गर्दै विज्ञप्ति जारी गरेको हो। स्वास्थ्य सेवा अत्यावश्यक जीवन रक्षक र संवेदनशील सेवा भएकाले नागरिकहरूको उपचारमा कुनै पनि अवरोध आउन नहुने मन्त्रालयले स्पष्ट पारेको छ। विज्ञप्तीमा स्वास्थ्यकर्मीहरूले सुरक्षित र सम्मानजनक वातावरण सेवा दिन पाउनु उनीहरूको अधिकार भएको उल्लेख गर्दै नागरिक उपचार सेवामा अवरूद्ध नपुर्याई स्वास्थ्य सेवा निरन्तर प्रवाह गर्न सबैलाई आग्रह गरिएको छ। सोनमको शुक्ला गण्डकी दुई तारको डाँडामा भत्किएको मनकौरी मोटरमार्गको गण्डकीको भौतिक पूर्वाधार मन्त्री गोविन्द बहादुर नेपालले सोमबार निरीक्षण गरेका छन्। शुक्ला गण्डकी दुईका जनप्रतिनिधि पूर्वाधार विकास मन्त्रालयका तनहुँका प्रमुख रविन्द्र तिवारी सहित मन्त्री नेपालीले मनकौरी मोटरमार्गको निरीक्षण गरेको हो। मनकौरी मोटरमार्गको निर्माण कार्य पञ्चमूल निर्माण सेवाले लिएकोमा निर्माण सकिएको केही समयमै भत्किएको हो। जनप्रतिनिधि र स्थानीयहरूको गुनासो गत आर्थिक वर्षमा पुनः बनाएको थियो तर केही दिनअघि कालोपत्रे गरेकै स्थानमा सवारी पसेपछि चासोको विषय बनेको हो। पोत्रेदेखि बुजीकोट जाने बाटो निर्माणको जिम्मा पाएको निर्माण पक्षले गुणस्तरमा कमजोर भएको स्थानीयहरूले बताउँदै आएका छन्। निरीक्षणपछि संघीय मातहत निर्माण भएको सड़कको निर्माण व्यवसायलाई मंगलबार जिकाएर छलफल गर्न मन्त्री नेपालीले पूर्वाधार विकास कार्यालयलाई निर्देशन दिएको हो। सो अवसरमा मन्त्री नेपालीले सड़क अखण्डमा सवारी आवतजावत कतै समस्या भए सरसफाईको लागि बजेटको समस्या नभएको बताउँदै प्रदेश सरकारले तत्काल सम्बोधन गर्न प्रतिबद्धता जनाउनुभयो। अन्तर्राष्ट्रिय समाचार अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अमेरिका र इरान बीच वार्ता भइरहेको बताउनु भएको छ। उहाँले वार्ता लामो समयसम्म लम्ब्याउने पक्षमा आफ्नो रहेको संकेत गर्नुभएको बीबीसीले जनाएको छ। इरानले अहिले नाकाबन्दी हटाइदिन आग्रह गरेको ट्रम्पको दावी छ। यो युद्ध विराम झण्डै दुई हप्तासम्म दैनिक अमेरिकी आक्रमण र एक अर्का विरूद्धमा भएका घटनापछि आएको हो। ट्रम्पले इरानमाथि अमेरिकी आक्रमण रोक्ने निर्णय गरेको र दुवै देशबीच मध्यस्थता गर्ने देशहरूले उहाँहरूलाई वार्ताको लागि अर्को मौका दिन आग्रह गर्नुभएको थियो। अमेरिकाले इरानको नौसेना वायुसेवा सैन्य नेतृत्व तथा रक्षा प्रणालीलाई ठूलो क्षति पुर्याएको ट्रम्पको दावी छ। उहाँले इरानको ड्रोन तथा मिसाइल उत्पादन क्षमताको अधिकांश भाग पनि ध्वस्त पारिदिएको बताउनु भएको छ। त्यसरी इरानले भने अमेरिकासँग कुनै पनि प्रत्यक्ष वार्ता नभए पनि आफूले आक्रमण रोकेको जनाएको छ। खबर सामलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। साँझ पाँच बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुन ल्याइन्छौ। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण उनीसँगै मरिमा पनि विदा हुन आज्ञा चाहन्छु। यसपछि तपाईँ सुन्न सक्नुहुन्छ कार्यक्रम हेलो शुक्ला गण्डकी एफएम 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेकी समुदायमा कुनै घटना दुर्घटना विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी एफएम 97.6 MHz फोन 0564143778 इमेल NEWSSSUKLAGANDAKI@gmail.com
2: शुक्ला गण्डकी एफएम 97.6।
3: यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? दराज हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
4: राम्रो नहुने त कुरै भएन नि फतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
3: त्यसो नभने म पनि अब नातिकेर भरबटेलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
4: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरमैट, तन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
5: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
6: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
5: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702625, मोबाइल 98560338, 98461656।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिल टार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000,
7: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
8: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
7: परशुराम शर्मा भण्डारी कवासी ₹31,005,
8: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
7: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा ₹51,111,
8: अम्बिका प्रसाद लामिछाने दुलेगौडा ₹10,511,
7: तुलसी शाह दुलेगौडा ₹10,505,
8: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल ₹10,155,
7: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005,
8: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹50,231,
7: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल ₹21,151।
9: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमासिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
11: तर महँगो होला नि?
10: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसीका झ्याल ढोका।
11: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
12: बाराही अल्मुनियम अब यूपीबीसी को साथमा
11: अल्मुनियम का झ्याल ढोका स्टील रेलिंग फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
12: सम्पर्क बाराही यूपीबीसी अल्मुनियम एन्ड स्टील उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0 मोबाइल 98 र 98
13: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
14: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
13: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
14: छुटको दायराहरू कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
13: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
14: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
13: थप जानकारीको लागि 0 65 71 479 मोबाइल 98 5 60 62 65 98 4 68 64 145।
7: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
8: रन बहादुर गुरुङ दुलेगौडा रु 12,610,
7: टिम बहादुर श्रेष्ठ दुलेगौडा रु 10,500,
8: पूर्ण बहादुर भण्डारी दुलेगौडा रु 50,115,
7: काजी रिमाल लाइफ जिम दुलेगौडा रु 11,000,
8: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था दुलेगौडा रु 11,111,
7: पार्वती रिमाल दुलेगौडा रु 10,100,
8: कृष्णराज पण्डित दुलेगौडा रु 25,000,
7: किरण कुमार श्रेष्ठ दुलेगौडा रु 1,02,174,
8: ठाकुर प्रसाद भट्टराई डोरफिर्दी उत्तम टोल रु 55,555,
7: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति रु 11,101, बेल बहादुर भुजेल ढोलफिर्दी हिमाली टोल रु 10,120,
8: हिमलाल पौडेल ढोलफिर्दी हिमाली टोल रु 10,005,
7: धनमाया भट्टराई ढोलफिर्दी हिमाली टोल रु 50,000,
8: रेशम बहादुर थापा ढोलफिर्दी हिमाली टोल रु 11,111,
7: भीम प्रसाद वाग्ले ढोलफिर्दी हिमाली टोल रु 10,155।

0: ट्राफिक नियमको पालना गरौ, सवारी दुर्घटना हुनबाट आफू पनि बचौ र अरूलाई पनि बचाऊ।
1: इलाका प्रहरी कार्यालय बेलचौतरा तनहुँ र अस्थायी ट्राफिक प्रहरी पोस्ट बेलचौतराको अनुरोध।
0: सवारी दुर्घटना न्यूनीकरणको लागि हामी सबैको दायित्व।
1: सवारी साधन चलाउनु पूर्व सवारीको यान्त्रिक अवस्थाको चेक जाँच गर्ने गरौ।
0: मादक तथा नशालु पदार्थको सेवन गरी सवारी नचलाऊ।
1: सवारी चलाउँदा सिट बेल्ट र हेलमेटको सही प्रयोग गरौ।
0: सिट भन्दा बढी यात्रु राखेर रा, सवारी साधन नचलाऊ।
1: सवारी साधनको हुटमा छतमा ढोकामा झुन्डिएर र उभिएर यात्रा नगरौ नगराऊ।
0: तीव्र गति र हतारमा सवारी साधन नचलाऊ।
1: मोबाइलमा कुराकानी गर्दै फेसबुक चलाउँदै च्याट गर्दै सवारी साधन नचलाऊ।
0: लामो दूरीको यात्रा गर्दा समय गति र दूरीको विचार गरी समय समयमा विश्राम गरौ।
1: पैदल यात्रुहरूले सड़कको प्रयोग गर्दा फुटपाथ र सड़क पार गर्दा जेब्रा क्रसिङको प्रयोग गरौ।
0: सवारी साधन चलाउँदा साइरन बजाउँदै आउने सवारी साधन जस्तै एम्बुलेन्स दमकल सब वाहनहरूलाई विशेष प्राथमिकता देऊ।
1: सड़क अनुशासनको पालना गरौ।
0: ट्राफिक नियमको पालना गरौ। सभ्य नागरिक

0: कति राम्री भयो कि सबै रूपरङ्ग नै फेरि छ। हेर न मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
1: लौ तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन। म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
0: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
1: आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोली क्लिनिकको बीचमा।
0: प्रोप्राइटर रोशनी श्रेष्ठ।
1: मोबाइल नम्बर 9827103066 र 9840694543।
2: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
3: रामबहादुर परियार, धारे शीतल बस्ती, रु 15,055,
2: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी, रु 10,100,
3: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल, रु 10,155,
2: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
3: शिव अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
2: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
3: र समय गुरुङ दिलेगौडा, रु 55,555,
2: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
3: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
2: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
3: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
2: कैलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
3: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
2: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
3: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
2: कृष्णराज घिमिरे दुलेगौडा, रु 55,555।
4: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
5: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
4: बीबीए, बीएससी, एसआईटी कार्यक्रमका लागि पहिला फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
5: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
4: फोन नम्बर 0614510000,
5: 0614510002, मोबाइल नम्बर 9856084466।
4: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
6: कता हिँडेको आइफोन हातमा लिएर?
7: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
6: लौ तँलाई थाहा छैन, दुलेगौडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
7: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
6: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 9843623811। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएड मा भर्ना सम्बन्धी सूचना।
8: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
6: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
8: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
6: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
8: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
6: सुन्दर शान्त र स्वस्थ वातावरण अवस्थित।
8: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी बीबीए र बीएचएम।
6: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 98-560-80-385। भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
9: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
6: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
9: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
6: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाउ,
9: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
6: खेतबारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाउ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
9: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताउ,
6: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौ, भू क्षय बाढी र पहिरोबाट बचौ र बचाउ,
9: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
6: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
9: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, मेपियर, अमृतसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
6: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
9: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो। तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउं।
6: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउं, जलाधार क्षेत्रको संरक्षण गरी जीवनस्तर उकासौं।
9: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
6: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ। फोन नम्बर 0-55-63-175, 98-560-63-175।
10: शुक्ला गण्डकी एफएम 97.6। A complete console. Hello, Shukla Gandaki. Hello, hello.
11: Come on, everybody. Hello, Shukla Gandaki.
10: हाम्रो यही वर्ष बानी फोनमा गर्ने कुराकानी. फोन गर्नुहोस्, कुरा गर्नुहोस्. Only on 97.6, a complete console.
12: प्रोग्राम हेलो शुक्ला गण्डकी ओन्ली अन शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ट्ज।

हेलो हाई नमस्ते गुड मर्निङ एभ्री वान प्रोग्राम हेलो शुक्ला गण्डकी लिएर म उपस्थित भइसकेको छु रिमा तपाईँको माझमा रहने गर्दछौ लगभग लगभग 12 बजेसम्म आज पनि हामी रहेका छौ मंगलबारको बसैमा तपाईँको माझमा हामी लिएर आएका छौ गाउँ खाने कथा र तपाईँहरू गाउँ खाने कथा खेल्न सक्नुहुनेछ मसँग र एकजना साथीलाई सम्झन सक्नुहुनेछ र गीत पनि रोज्न सक्नुहुनेछ बिहानीको समय रहेको छ आफ्नै आफ्नै काममा व्यस्तता पनि हुनुहुन्छ होला कतै साथीहरू भर्खरै खाना खाएर बसिराख्नु भएको छ होला भने कतिपय साथीहरू भर्खरै मेलापातबाट आएर होइन भारी बिसाएर आराम तरिकाले बसिराख्नु पनि भएको छ होला सिलसिला हावा खाँदै होइन जे गर्दै हुनुहुन्छ आफ्नो स्वास्थ्यको ख्याल राख्छ आफ्नो कामहरू पनि अगाडि बढ्नु होला विदेशमा हो भने तपाईँ सम्पूर्णजना पनि होइन एकदम राम्रोसँग आफ्नो कामहरू गर्नुहोला भन्न चाहन्छु र हप्ताभरि फोन गर्ने साथीहरूलाई रुरो सहयोग रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल बसले यही हिल पुस्तकमा रहेको छ तपाईँहरू मोबाइलहरू सम्बन्धी र इलेक्ट्रोनहरू सम्बन्धी सम्पूर्ण जानकारी लिनु परेको छ होइन मोबाइलहरू बिग्रिएका छन् बनाउनु परेको छ इलेक्ट्रोनिक सामानहरू खरिद गर्नु परेको छ भने पनि तपाईँहरू पोखरी मोबाइल बजारमा जान सक्नुहुनेछ त्यहाँ गएर तपाईँले मजाले मोबाइलहरूको बारेमा पनि जानकारी लिन सक्नुहुन्छ र आजभोलि एकदमै होइन नयाँ नयाँ डिजाइनका फोनहरू आइसकेका छन् तपाईँहरू एकदमै मोबाइल कहाँ किन्ने होला होइन मोबाइलहरू बिग्रिएका छन् तपाईँको इलेक्ट्रोनिक सामानहरू बिग्रिएका छन् कहाँ गएर के गर्ने होला भने अनियरमा हुनुहुन्छ भने पोखरी मोबाइलमा जान सक्नुहुन्छ मोबाइल त एकदमै धेरै छन् विश्वासिलो भर पर्दो खोज्नुहुन्छ भने होइन अझै आफैलाई भरोसा छ जस्तो लाग्छ भने होइन भरोसा कहाँ गर्ने होला भने अलिकति अनिलमा हुनुहुन्छ भने पनि पोखरी मोबाइल पसलमा आएर चाहिँ एकचोटि आउनुहोस् होइन तपाईँहरूलाई एकदम मजाले भरपूर विश्वास पाउनुहुनेछ होइन मजाले मोबाइलहरूको बारेमा जानकारी पनि लिएर जान सक्नुहुनेछ खरिद पनि गर्न सक्नुहुनेछ होइन अनि गाउँघरतिर पनि पोखरी मोबाइल पसलको बारेमा चाहिँ तपाईँले जानकारी दिन सक्नुहुनेछ आउनुहोला एकचोटि भिजिट गर्नुहोला पनि भन्न चाहन्छु र हामी हप्ताको सातै दिन तपाईँहरूको माझमा रहने गर्छौँ आइतबारदेखि शनिबारसम्म आइतबारको दिनदेखि शनिबारको दिनसम्म हामी फरक फरक विषयवस्तु होइन फरक फरक माध्यमबाट तपाईँहरूको माझमा जोडिने कोसिसमा रहने गर्दछौँ र त्यही कोसिस र त्यही फरक फरक प्रस्तुतिको क्रममा पनि आज हामी रहेका छौँ मंगलबारको बसैमा हामी तपाईँहरूसँग गाउँ खाने कथा खेल्छौँ र तपाईँहरू आउनुहोला हाम्रो दुवै नम्बर खुल्ला रहेका छन् 98422911 98066311 माध्यमबाट पनि तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ र तपाईँहरू हामीलाई इन्टरनेट अनलाइन मार्फत www.shuklagandakiefm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर एकसाथ रूपमा सुनेर पनि साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ तपाईँहरू भने फोन गर्दै गर्नुहोला तपाईँहरूको फोनमा प्रतीक्षामा रहनेछौँ 98422911 96066311 माध्यमबाट तपाईँ कार्यक्रममा सहभागिता जनाउन सक्नुहुनेछ भन्दै यति बेलाको क्रममा कार्यक्रममा एकदम मिठो गीतले कार्यक्रमको शुरूआत गर्छु अनि तपाईँहरू भने आउँदै गर्नुहोला भन्दै साजन राज वैद्यको आवाजमा रहेको छ सुन्न कान्छी भनी यो मिठो गीत स्वीकार्नुहोस् अनि त्यसपछि तपाईँहरूको माझमा आउनेछु तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

पर्यो होला भन्ने विश्वास रहेको थियो, सुनकान्छी भनेर रहेको थियो है। साजन राज वैद्यको आवासमा रहेको थियो। स्थान दिइसके तपाईँहरू फोन गर्न सक्नुहुन्छ 9842 9911 9806 76 611 को माध्यमबाट चाहिँ तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। जिन्दगी नै भन्दिन है मेरो हजुर म भित्रीबाट रहेको छ। यति बेलाको क्रममा पनि यस्तो मधुर गीत स्वीकार्नुहोस्, अनि फेरि तपाईँको माझमा आउनेछु। तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

लागि नै भन्दिन भन्ने गीतमा तपाईँको माझमा राखिसके मेरो हजुर थ्रीबाट रहेको थियो पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। फोन गर्दै गर्नुहोला फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु है। मजाले गीतहरू सुनेर इन्जोय गर्नुहोला भन्न चाहन्छु। कहाँ होला मेरो मायालु भनिरहेको छ शिवराज गुरुङ र मेरो आवाजमा रहेको छ यति बेला क्रम सुन्नुहोस् यसो मधुर गीत।

0: होइन ए दाई, छोराले कक्षा बाह्र सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा, अनुभवी मार्गदर्शनको साथ
0: हजुर बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली,
1: मुख्य कार्यालय चिफीडुङ्गा पोखरा,
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511।
2: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
1: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
2: माथिको व्रत बन्द गरेर उम्काइदिउँ कि भनेर जुटेको।
1: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौंडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा एम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 9846667645।
1: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
5: प्रश्न होमवर्क देखाउ त।
6: हस् टिचर।
5: ओहो, कस्तो राम्रो ह्यान्डराइटिङ तिम्रो
6: टिचर। मेरो मम्मीले त साथै दादा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ, अनि म होमवर्क यही कपीमा गर्छु।
5: ए हो र, त्यसो भए प्रश्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ, निकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्यालट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ। सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौंडा, फोन 0965414484, मोबाइल 9856703384 र 9856607988।
8: ओई वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ, भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
1: स्मृति फेन्सी दुलेगौंडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
10: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0665707444।
11: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट दुई घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 9856707987।
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
13: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
12: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले? त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर्सहरू, त्यहीबाट ल्याएको। ए त्यसो भए त म गइहालेँ, चिया त पिएर जाऊ, अहिले हतार छ, पछि आउँदै गरौँला है।
14: दीर्घायु फर्निचर शोरूम,
12: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
14: साथै पुरासँग साफिल र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
15: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
12: दीर्घायु फर्निचर शोरूम, दुलेगौंडा त नहुँ,
14: प्रोप्राइटर लक्ष्मीराज वाग्ले, फोन नम्बर 0665779 मोबाइल नम्बर 9856607268
12: 9856607268।
16: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
17: ए घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
16: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
18: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिमनी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
17: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिमनी र अन्य ब्रान्डका चिमनीहरू पनि पाइन्छ।
18: सोनुप सिसा प्लाई पसल, शुक्लागण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घरमाथि,
17: पोखरा जाने बाटोतिर।
19: विश्वकै नम्बर 1 चिमनी ब्रान्ड फेबर चिमनीको तनहुका लागि आधिकारिक विक्रेता।
17: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560 68 827 र 98644 35031।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6। शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला बिहानको ठिक 11 बज्यो।

हजुर, तपाईँ सम्पूर्णलाई फेरि पनि पुनः स्वागत छ कार्यक्रम हेलो सुग्ला गण्डकीमा। तपाईँहरूको माझ मैले गीत सँगसँगै छोटो व्यवसायिक विश्राम पछि 11 बजेको टाइम चेक पछि फेरि पनि तपाईँहरूको माझमा उपस्थित भइसकेको छु कार्यक्रम हेलो सुग्ला गण्डकीमा। आज पनि हामी रहेका छौँ मंगलबारको बसाईमा। मंगलबारको बसाईमा हामी तपाईँसँग गाउँ खाने कथा खेल्छौ र तपाईँहरूले एकजना साथीलाई सम्झिन पनि सक्नुहुनेछ र गीत पनि रोज्न सक्नुहुनेछ। फोन गर्नुहोला 9922790 9960 36611 को माध्यमबाट तपाईँहरू कार्यक्रममा जोडिन सक्नुहुनेछ। हाम्रो दुवै नम्बरहरू खुल्ला रहेका छन्। इन्टरनेट अनलाइन मार्फत www.suglagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि स्वदेश र विदेशमा रहेर पनि एकसाथ रूपमा सुनेर साथ दिइराख्नु भएको छ होला भन्ने विश्वास पनि रहेको छ। हप्ताभरि फोन गर्न हुने साथीहरूलाई रुसाईको रिचार्जको व्यवस्था गरिदिनु भएको छ पोखरेल मोबाइल पसलले। यही हेल्प पुस्तकमा रहेको छ। तपाईँहरू मोबाइल सम्बन्धी जानकारी लिन परेको छ होइन लिन चाहनुहुन्छ र साथै कुनै पनि मोबाइलहरू बिग्रिएका छन् र इलेक्ट्रोनिक सामानहरू पनि बिग्रिएका छन् भने पोखरेल मोबाइल पसलमा आएर बनाउनु पनि सक्नुहुनेछ र खरिद पनि गर्न सक्नुहुनेछ। तपाईँ भने फोन गर्दै गर्नुहोला। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो यता स्थान दिन्छु तिमी भएर भनिरहेको छ। यो गीत स्वीकार होस्।

हजुर, तिमी भएर भनेर मिठो गीत मैले तपाईँहरूको माझमा राखिसके पक्कै पनि सुनेर आनन्द लिनु भएर भन्ने विश्वास पनि रहेको छ। तपाईँहरू पनि आउनुहोला, फोन गर्न सक्नुहुनेछ। त्यो बेलाको क्रममा पनि सुजन चापाकेको आवाजमा रहेको गाला पुक्क पुक्क भन्ने रहेको छ, यो सुमधुर गीत सुन्नुहोस्। अनि त्यसपछि फेरि म तपाईँहरूको माझमा आउनेछु, तपाईँहरू पनि फोन गर्दै गर्नुहोला।

हजुर, यसको मतलब गीतमा तपाईँको माझमा राखिसके गाला पुक्क पारिएर फकाउँछौ भन्यो होला भनिरहेको थियो सुशान्त तपाईँको आवाजमा रहेको थियो। मैले तपाईँको माझमा स्थान दिइसके, फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु। तपाईँहरू फोन गर्दै गर्नु होला, तपाईँको फोन आएको छैन, त्यही भएर फोनको प्रतीक्षामा छु। यति बेलाको क्रममा भने सुनिल गिरीको आवाजमा रहेको परदेशी भनिरहेको छ, यो मिठो गीत सुनौ अनि त्यसपछि फेरि तपाईँको माझमा आउनेछु, तपाईँहरू भने फोन गर्दै गर्नुहोला।

हजुर, मिठो गीत मैले तपाईँको माझमा राखिसके, परदेशी भनिरहेको थियो, सुनिल गिरीको आवाजमा रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ। यति बेलाको फेरि पनि अर्को मिठो गीतलाई नै स्थान दिन्छु है साथीहरू, तपाईँहरू आउनुभएको छैन त्यही भएर म चाहिँ गीतहरूलाई नै पालै पालो स्थान दिइराखेको छु। सुनेर आनन्द लिनुहोस्, रमाउनुहोस् है। अब धेरै बोलिराख्दा पनि एकदमै गाह्रो हुन्छ, त्यही भएर तपाईँलाई पनि बोलेर म बोलिराख्दाखेरि पनि अल्छी लाग्ने सक्छ नि त, कुनै कुनै बेलामा त झ्याउ लाग्छ, अल्छी लाग्छ, त्यही भएर मजाले गीतहरूलाई स्थान दिन्छु, सुन्नुहोस् है। यदि फुर्सदमा हुनुहुन्छ भने फोन गर्नुहोस्, सुन्नुहुन्न भने चाहिँ मजाले सुनेर चाहिँ स्थान दिनु होला भन्न चाहन्छु। यति बेलाको क्रममा महराए भनिरहेको छ, सुबोध केसीको आवाजमा रहेको छ, यति बेलाको स्वीकार्नुहोस् मिठो गीत।

0: हजुर, महराए भन्ने मिठो गीत मैले तपाईँको माझमा राखिसके, सुबोध केसीको आवाजमा रहेको थियो, पक्कै पनि मन पर्यो होला भन्ने विश्वास रहेको छ यति बेलाको क्रममा भने साथी आइसक्नु भएको छ, उहाँलाई कार्यक्रममा स्वागत गर्छु। कहाँदेखिको हुनुहुन्छ? हेलो, नमस्कार हजुर।
1: नमस्कार।
0: नमस्कार, के छ हालखबर? सन्चारमा हुनुहुन्छ, के गर्दै हुनुहुन्छ? खाना खानुभयो?
1: हजुर, खाना खायो। हजुर, न होइन, बिहान फोन गरे, बिहान पनि गरेको छ हो नि त। हजुर, सोध्दा त मलाई चाहिँ अलमलै पर्यो नि, म त सोधेर बोली त हजुरहरूको एक एक होइन
0: ल, सुमिनै सम्झिनु न मलाई एकछिनको लागि।
1: अनि त्यस्तो किनि थियो र हजुरले अरूलाई बरु हजुरलाई सम्झिन्छ, अनि सपनाहरू अरूलाई किन सम्झिने नि हजुर भनेको मेरो छिमेकी मान्छे।
0: ल त ल, ठिक छ।
1: हजुरसित जति जति मान मर्यादा पाउँछ, जति आफन्त, मैले चाहिँ केही पनि भनेको थिइनँ हजुरले, हजुर मेरो छिमेकी भनेर हजुरले नचिनाएको भए म त अन्जानमै बस्थेँ भयो त्यही भने छिमेकी भनेर।
0: ल, खाना खानुभयो? छुट्टी भयो मेला?
1: ए, मेला चाहिँ अब एकछिन पछि गएर इन्द्रेणी, अब गएर इन्द्रेणी हेर्ने हो।
0: अब गएर इन्द्रेणी हेर्ने हो भनेपछि
1: अब ठक्क अब दिनमा इन्द्रेणी हेर्ने, अब जाने बेला भएको छ।
0: ल, जाने बेला भएको छ। घाम त चर्के छैन र घाम लागे छैन र त्यहाँतिर?
1: हजुर, घाम चाहिँ चर्के छ, घाम चर्के पनि के गरेर किसानीको मर्म भनेको त्यही अचनार मासुको कहानी छ हो।
0: ल,
1: अचनाको मर्म र किसानीको मर्म कसले बुझ्नु मान्छे?
0: त्यही त नि है। तर त्यही पनि बारीमा त शीतल छ होला, हावा आइरहेको छ होला, जति घाम लागे पनि
1: शीतल त अब यसरी छ भने बरपोखरतिर, जोगबानीतिर, अब यता आसपाली खानतिर भने त भन्नु नपर्ने हो। हाम्रो त यता पानीले खप्पै झाक्छ कि, त्यही हुनाले अब हाम्रो चाहिँ अलिक गाह्रो छ, तर जाडो हुँदैन हाम्रो, जाडो महिना त राम्रो छ हाम्रो।
0: ल, ठिक त, गर्मी महिनामा त अलिकति गर्मी नै छ, जाडो महिनामा चाहिँ शीतलै छ होइन त। त्यही त नि है, ल, ठिक छ त्यसो भए। आज कुन चाहिँ गीत रोज्नुहुन्छ त नि?
1: आज अन्तै माया लाग्नु भन्दा लुकाउनु भयो भने भन्ने गीत सुन्नु पर्छ
0: होला। ल, यो गीत चाहिँ राख्नेछ। अब गाउँ खाने कथा खेल्ने कि?
1: हजुर, गाउँ खाने कथा अब हजुरलाई गाउँ दिने हो, गाउँ नदिँदैछ भने हजुर आउनु भएन कति नै, गाउँ दिने गरेर खेल्ने हो।
0: हुन्छ हुन्छ,
1: ल, हजुर सोध्ने, मैले सोध्ने हो त पहिला।
0: ल, सोध्नु न त हजुरलाई।
1: मैले गाउँ खाने कथा सोध्ने कि पहिला ऊ मात्रै, एउटा ऊ मात्रै सोध्ने हो?
0: गाउँ खाने कथा सोध्नु न।
1: गाउँ खाने कथा ल, हजुरले चाहिँ सजिलो दिएर अनि मलाई पनि सजिलो दिनु होला न भाइ। अब
0: हस् हुन्छ,
1: अब आँखामा लिँदाखेरि रुन्छ,
0: हजुर,
1: भुइँमा राख्दा अलन्दै सुतिरहन्छ एकदम इमान्दारीसित।
0: काँखामा लिँदाखेरि रुनी?
1: हजुर,
0: भुइँमा
1: राख्दा अलन्दै सुत्ने सन्तकी एकदम इमान्दार बन्ने।
0: ल, के रहेछ त्यस्तो ती चिज हो?
1: होइन हजुरलाई सजिलो छ, सजिलो छ, ऊ गरेको धेरै मगर गुरुङ भन्नलाई पनि चाहिने चिज हो।
0: काँखामा लिँदा
1: अनि मगर गुरुङलाई धेरै हामीले युज गर्छ त्यो,
0: भुइँमा राख्दा आनन्द मादल
1: ल, ठ्याक्कै पार्नु होला,
0: मादल बजाएको
1: मादल काँखामा लिएर एकै भन्नु पर्ने होइन
0: हजुर। ल, हजुरलाई पनि एकदम सजिलो सोच्छु है त। छिपे छिपे पानीमा मुढा लडेको के हो? लडेको लडेको छिपे छिपे पानीमा चाहिँ मुढा लडेर बसेछ अरे के? यसको चाहिँ म हिन्स दिन्छु, यो चाहिँ हामी मान्छेसँगै हुन्छ, सबै मान्छेसँग हुन्छ, एउटा शरीरको अङ्ग हो है। एकदम महत्वपूर्ण नै हुन्छ मान्छेको लागि।
1: भन्दाखेरि त हजुर मैले मात्र सुन्ने चिज हो कि त्यो त अरूले सुन्यो भने फेरि गाह्रो होला
0: होइन त्यो त अब्बाई चाहिन्छ है त्यस्तो सुन्ने कुरा त्यस्तो हजुर मलाई मात्रै होइन हरेक मान्छेसँग हुन्छ कि एकदमै आवश्यक पर्छ त्यो चाहिँ
1: भएपछि मलाई खर्च नगरौँ भयो म चाहिँ थाकेपछि खनेर भ्याउने निर्णय आइसक्यो
0: ल हुन्छ त्यसो भए जान्दैन भन्नुहुन्छ
1: हजुर म हजुरलाई चाहिँ म भरु पाथरी गाउँ दिन्छु
0: हजुर
1: पाथरी गाउँमा चाहिँ अब त्यो बल खेल्नेतिर हाम्रो हो के अरे
0: हजुर
1: अनि उता त्यो श्रीरामहरूको घरको अगाडि पनि सबै मेरै हो लाल पर्दा
0: हजुर
1: लाल पर्दा कहाँ आएको दिउँ होला बरु
0: ल
1: हजुर दिएर मात्रै नआउने भएको तिमी दिने
0: ल ठिक छ त्यसो हजुरको पाथा दिगाउँदा त्यो सबै मेरो सुख सुविधा भएको त त्यो सबै मेरो बनाउनु भएको चाहिँ हजुरको है त ल यसको उत्तर सुन्नु है त के रहेछ जिब्रो के जिब्रो छिपछिपे पानीमा मुढा लडेको भनेको जिब मुखभित्र जिब्रो हुन्छ नि त
1: भन्दै गए त एक दुई क्वेसनमा त अब कता कतै खेला पनि पर्छ
0: हजुर
1: समयले पनि साथ दिएन म इन्द्रेणी हेर्न जान लागेको अलिक त खन्ने बाँकी बस्यो
0: ल एकजना साथीलाई सम्झिनुहोस् न त ल कसलाई सम्झिनुहुन्छ
1: त हजुरलाई मात्र सम्झिने अरूलाई त सम्झिन्न मैले
0: ल हुन्छ छुट्टो भयो त त्यसो भए शुभ दिन नमस्कार बाबा हुनु थाउँलाई फोन गर्नुभएको थियो तारा थापाजी पाथरदेखि कोदो रोप्दै हुनुहुन्छ उहाँ चाहिँ बिहानबाट अहिलेसम्म पनि अब इन्द्रेणी आउन लागिसक्यो त्यही भएर छिटो म खनेर जानु छ भन्नुभएको थियो अन्त माया लाएको भए भन्ने मिठो गीत रोजेर जानुभएको छ यो गीत सँगसँगै म छोटो व्यवसायिक विश्राममा जान्छु विश्राम पछि फेरि म तपाईँको माझमा आउनेछु तपाईँहरू भने फोन गर्दै गर्नुहोला

0: 97.6
1: शुक्ला गंडकी एफएम 97.6
2: ए बुढा गहना किनिन्छ भन्नु भएको पनि यत्रो समय भइसक्यो, केही सुचारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
3: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो, अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
4: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
3: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
4: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
3: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गर गहना पाइने,
4: पुराना सुनसँग नयाँ गहना साथ नसकिने,
3: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
4: विवाहको लागि गर गहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी छ, खैरेनी चार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछौ। मोबाइल नम्बर 9821 50 67। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
2: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
4: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
5: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
6: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
2: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
4: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
2: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
7: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
1: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगङ्गा हेल्थ पोस्टोक।
7: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856012474।
8: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
2: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
8: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहालियो।
2: हो र, हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
8: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेजदाईको होटल टाइटेनिक छ, गोमगोबु बसबार पछाडिपट्टि।
2: हजुर, काठमाडौँ दुलेगौडा ढोरफ्रिजी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवाजको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
8: होटल टाइटेनिक, गोमगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878, 9825527763।
10: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
10: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
10: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
4: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
2: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
4: चिकन ससेज, बफ ससेज र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ। फोन नम्बर 0635700052, मोबाइल 9856288587।
12: अब त एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
13: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
12: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
10: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
12: पुराना गरगहना सँग नयाँ साथ फेर,
10: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
12: चन्डिकालिका सुनसादी पसल शुक्ला गण्डकी दिलेगाउँ रातन हो। प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
1: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स, जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल, फ्रिज, एलईडी टीवी, वासिङ मेसिन, माइक्रोओभन, भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
0: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
14: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल, वासिङ मेसिन, फ्रिज, टीवी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
1: सन्देश ट्रेडर्स, सुप्रा गण्डकी तिलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0565706676, मोबाइल 9855602676।
15: कता हिँडेको हो आइफोन हातमा लिएर?
16: आइफोन हो कि माइफोन, के बनाऊ? साडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
15: लो तँलाई थाहा छैन, दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टीभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
16: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
14: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टीभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0465414050, मोबाइल 9843238011।
10: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौंडा हेल्प पोस्ट चोक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
17: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
18: सुमधुर गीत सँगसँगै र छोटो व्यावसायिक विश्रामपछि तपाई सम्पूर्णलाई पुनः स्वागत छ कार्यक्रम हेलो शुक्ला गण्डकीमा। आज मंगलबारको बसाईमा छौं तपाईहरूसँग गाउँखाने कथा र तपाईँले रोज्नुभएका सुमधुर गीत सँगसँगै एकजना साथीलाई सम्झिन सक्नुहुनेछ। फोन गर्नुहोला 9842971 9066 3611 को माध्यमबाट तपाईँ कार्यक्रममा जोडिन सक्नुहुनेछ। फोन गर्दै गर्नुहोस्। यति बेलाको क्रममा फेरि पनि अर्को मिठो गीतलाई स्थान दिन्छु अनि त्यसपछि फेरि तपाईँहरूको माझमा चाहिँ म आउने नै छु भन्दै यति बेलाको क्रममा भने सिरिफुल दुईबाट रहेको छ बियोन र एकदेव लिम्बूको आवाजमा रहेको छ। यति बेला सुकानुहोस् त्यो सुमधुर गीत।
19: तिमी साह्रै राम्रोसँगले लिनु होस् न के भन्छ यार
20: के
19: भयो
20: सुन
19: यसो दामी मेलोडी भन न
20: त्यस्तो
19: होइन क्या अलिकति फिल्ममा क्या दामी मेलोडी फिल्ममा
20: फिल्ममा कसरी
21: Akin sare kinenu makevaro When you're around baby I'm like sevaro
3: akin sare kene numa ke baro numa ke maro

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।
1: हजुर, मिठो गीत मैले तपाईँको माझमा राखिसकेको छु। बियोन्द र एक दिन लिम्बुको आवाजमा रहेको सिरकुल दुईबाट रहेको थियो। आज भने नै सुमधुर गीतहरू सँगसँगै तपाईँहरूसँग कुराकानी गर्दा गर्दै पनि अब कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला भइसकेको छ। यतिजेलसम्म सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई एकदम धेरै धेरै धन्यवाद। आज हामीलाई फोन गर्नुभएको थियो तारा थापाजीले पाथरदेखि, उहाँलाई पनि एकदम धेरै धेरै धन्यवाद दिन चाहन्छु। र हप्ताभरि फोन गर्ने साथीहरूलाई रु सहीको रिचार्जको व्यवस्था गरिदिनु भएको छ। पोखरी मुहार पसललाई पनि एकदमै धेरै धेरै धन्यवाद। स्वदेश र विदेशमा रहेर इन्टरनेट अनलाइन मार्फत हाम्रो मोबाइल पात्र नेपाली पात्र एप मार्फत पनि सुनेर साथ दिनुहुने तपाईँ सम्पूर्णलाई पनि विशेष धेरै धेरै धन्यवाद दिँदै अन्तिममा जाँदा जाँदै भने तपाईँको माझमा मेरो हजुर सपनम सुनमको आवाजमा रहेको छ यस मधुर गीतलाई कार्यक्रममा स्थान दिँदै आजको बसाईबाट भने म कार्यक्रम प्रस्तुतारीमा पनि बिदा हुन्छु। तपाईँहरूको बाँकी रहेको दिनहरू शुभ अनि शुभ बितोस् सुन्दै गर्नुहोला। शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज। बाई बाई।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाइले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
2: के को दाइले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यहीँ गएर किनेको।
1: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यहीँ जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ।
3: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी 4, धुलेगौडा भित्री बजार। फोन नम्बर 0965702090, मोबाइल नम्बर 9846081472 र 9816362। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाऊ।
4: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नगै भएन।
5: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
4: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
5: त्यही धुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
4: ए त्यसो भए त म गइहाले,
5: चिया त पिएर जाऊ।
4: अहिले हतार छ, पछि आउँदै गरौँला है।
6: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
6: साथै पुरानोसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
7: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, धुलेगौडा त नहुँ,
6: प्रोपाइटर लक्ष्मी राज वाग्ले। फोन नम्बर 0965709 सार, मोबाइल नम्बर 9847061268
5: 9856062068।
8: प्रसन्न, होमवर्क देखाउ त।
9: हस् टिचर।
8: ओहो, कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो।
9: टिचर, मेरो मम्मीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ। अरे म होमवर्क यही कपीमा गर्छु।
8: ए हो र, त्यसो भए प्रसन्नले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है।
10: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी, क्लासिक कपीको आधिकारिक विक्रेता, योनेक्स कावासाकी सनबाटका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ। मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल, नटराज, क्याल्ट्रिक्स, सोहो, रेनको, बिन, फ्लेयर कम्पनीका स्तरीय पेन्सिल, पेन, मार्कर र बोर्ड मार्कर पाइन्छ। कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक, स्टेसनरी, खेलकुदका सामग्री, पत्र पत्रिका, होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
11: सम्पर्क राधा स्टेसनरी स्टोर्स, शुक्ला गण्डकी 4, दुलेगौडा। फोन 0965714484, मोबाइल 9560633384 र 9560667988।
12: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
13: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रविबहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
12: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
13: स्त्री तथा प्रस्तुति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
12: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
13: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
12: थप जानकारीको लागि सम्पर्क 0965714377 र 9856043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4, बेपी चोक।
14: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
15: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
14: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800, 1000 पाइन्छ नि। अनि भएन त

0: सम्पर्क मोबाइल 98 570 65 119 र 98 694 57 056। फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
1: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
2: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
1: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
2: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहना सँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरनी चार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658 412 100 412 160 र 98 460 78 022।
2: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउना ल्याउनु पर्नेछ, भोलि पोखरा जाउन है।
4: ल, यतिका लागि पनि किन पोखरा जानु, बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि।
2: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी 4, दुलेगौडा।
0: मोबाइल 98 560 55 77।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
1: यति बेला मध्याह्नको ठिक 12 बज्यो।
4: गम्भीर ध्यानाकर्षण भएको पनि जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्य कर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको हो। चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि धरपकड़ र दमन भएको भन्दै नेपाल चिकित्सक संघले विरोध स्वरूप आज देशभरका अस्पतालमा आकस्मिक बाहेकका सबै सेवा बन्दको घोषणा गरेको छ। गएको साउन 9 गते नारायणी अस्पताल वीरगंजमा कार्यरत चिकित्सक तथा स्वास्थ्य कर्मीमाथि आक्रमण र अस्पतालमा तोड़फोड़ भएको घटनामा संघले संलग्नलाई कार्यवाहीको माग गरेको छ। संघले आन्दोलनको थप कार्यक्रम सर्वपक्षीय भेलापछि तय गर्ने समेत जनाएको छ। सुनसरीको देवानगंज क्षेत्रको अवस्था सामान्य बन्दै गएको छ। देवानगंज गाउँपालिका 3 कप्तानगंजमा भएको घटना र त्यसपछि उत्पन्न अवस्थालाई ध्यानमा राखेर जिल्ला प्रशासनले हिजो केही ठाउँमा कर्फ्यू र निषेधाज्ञा लगाएको थियो। आज पछिल्लो अवस्थाको मूल्यांकनका आधारमा राजमार्ग क्षेत्रको कर्फ्यू हटाइएको सुनसरी प्रशासनले जनाएको छ। देवानगंज गाउँपालिका र हरिनगर गाउँपालिकाको सबै ठाउँमा आज बिहान 7 बजेदेखि बेलुका 7 बजेसम्म 5 जना भन्दा धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगरा बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा उल्लेख छ। प्रमुख जिल्लाधिकारी ईश्वरी

0: राजदूत कार्यालय अरियालका अनुसार आज बिहानदेखि शान्ति सुरक्षाको अवस्था क्रमशः सामान्य बन्दै गएको छ। परिस्थितिको मूल्यांकन गरेर थप निर्णय गरिने पनि वहाँको भनाई छ। हरिनगरा, देवानगंज, कप्तानगंज, इनरुवा तथा आसपासका संवेदनशील क्षेत्रमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र अन्य सुरक्षा निकायका सुरक्षाकर्मी परिचालन गरिएको छ। जिल्ला प्रशासनले अफवाहमा विश्वास नगर्न, सामाजिक सद्भाव कायम राख्न तथा निषेधाज्ञाको पूर्ण पालना गर्न आग्रह गरेको शान्ति सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न समेत आग्रह गरेको छ। देवानगंज गाउँपालिकाको कप्तानगंजमा आइतबार राति युवाहरूबीच भएको झडप नियन्त्रणमा लिन खोज्दा प्रहरीको गोली लागेर 30 वर्षीय ओम प्रकाश मेहताको ज्यान गएको थियो। आज काठमाडौँ उपत्यका सहित 21 जिल्लाका ससाना नदीमा बाढ़ीको जोखिम रहेको छ। आज काठमाडौँ उपत्यका सहित ताप्लेजुङ, संखुवासभा, सोलुखुम्बु, दोलखा, खोटाङ, ओखलडुङ्गा, रामिछाप, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, काभ्रे, पलाञ्चोक, बर्दिया, दार्चुला, बजाङ, बैतडी, डडेलधुरा, डोटी, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई बहने ससाना नदीको बहाव उल्लेख्य बढ़ने र आकस्मिक बाढ़ीको मध्यम जोखिमको सम्भावना छ। साथै आज देशको हिमाली र पहाड़ी भागमा बदली भई लुम्बिनी र सुदूरपश्चिम प्रदेशका पहाड़ी र तराई भूभाग तथा बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाड़ी भूभागको एक दुई ठाउँमा ठूलो पानी पर्ने सम्भावना छ। साथै आज राति बागमती, गण्डकी, लुम्बिनी प्रदेशका पहाड़ी र तराई भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता अप्नाउन महाशाखाले आग्रह गरेको छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबरमा झापामा विद्यालयको आवासीय कोठामा शिक्षिकाको शव भेटियो, श्रीमान सम्पर्क विहीन, आज सुनको भाव तोलामा 4,300 रूपियाँले घट्यो लगायतका खबरहरू बाँकी नै छन् सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रमतर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन, कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान, अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए, बीसीए, बीई कम्प्युटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते, सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ,
2: फोन नम्बर 082-562-601, 98578-35990, 98578-31684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सीट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।

0: विगत 39 वर्षदेखि सञ्चालनरत नेपालकै पहिलो अग्रणी जीवन बीमा कम्पनी नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लाजिमपाट काठमाडौँ।
1: सिधा कुरा प्रष्ट विचार यो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज एथिन्जेल। हामीले सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध, यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह लगायतका खबरहरू प्रस्तुत गर्यौं। नेपाल खबरमा अब थप खबरहरू। झापाको मेचीनगर नगरपालिका 6 काकड भित्तामा रहेको अरूणोदय इंग्लिश बोर्डिङ स्कूलको आवासीय भवनमा एक शिक्षिकाको शव भेटिएको छ। सर्लाई लालबन्दी दुईकी 29 वर्षीय कविता कुमारी ढुंगानाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ। ढुंगाना श्रीमान 30 वर्षीय रतन गुप्तासँग विद्यालय परिसरभित्र रहेको आवासीय कोठामा बस्दै आउनु भएको थियो। गुप्ता पर्साको वीरगंज 16 निवासी हुनुहुन्छ। दुवैजनाले गएको वैशाखदेखि विद्यालयमा अध्यापन गर्दै आउनु भएको थियो। जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक रंजन अवाले घटनाबारे अनुसन्धान भइरहेको जानकारी दिनुहुन्छ। स्थानीय बासिन्दालाई गुप्तालाई आइतबार बेलुका दुईवटा झोला बोकेर विद्यालयबाट बाहिरिँदै गरेको देखिएको बताएका छन्। त्यस यता उहाँ सम्पर्कमा नरहेको र खोजी भइरहेको प्रहरी नायब उपरीक्षक अवाले बताउनुहुन्छ। दैलेखको नारायण नगरपालिका 11 बिन्द बासिनीकी 30 वर्षीय विष्णु कुमारी शाहीको ढुंगाले लागेर ज्यान गएको छ। नौमूले गाउँपालिका टोली माइती घरमा खेतको काम सकेर हिजो बेलुका घर फर्कदै गर्दा भूते खोला नजिक पहिरोले बगाएको ढुंगा खसेर शाही घाइते भएको र उपचारका लागि दैलेख अस्पताल पुर्याउने क्रममा ज्यान गएको जिल्ला प्रहरी कार्यालय दैलेखका सूचना अधिकारी प्रहरी निरीक्षक पुष्पराज रोकायले जानकारी दिनुभयो। शाही कृष्ण प्रावि रायलीमा शिक्षिका हुनुहुन्थ्यो। हिजो बढ़ेको सुन चाँदीको भाव आज घटेको छ। सुनको भाव आज 4,300 रूपियाँले घटेर तोलाको 2,84,200 रूपियाँमा कारोबार भइरहेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ। हिजो सुन तोलाको 2,88,500 रूपियाँ थियो। यस्तै आज चाँदी पनि 135 रूपियाँले घटेको छ। चाँदी आज तोलाको 4,310 रूपियाँमा कारोबार भइरहेको महासंघले जनाएको छ। हिजो चाँदी तोलाको 4,445 रूपियाँ थियो। अब विदेशको खबर। फ्रान्सका विभिन्न ठाउँमा फैलिएको डढेलो मध्येको एक दक्षिण पश्चिमी शहर बोर्डो नजिक पुगेको छ। बोर्डो शहरबाट केवल 15 किलोमिटर जतिको दूरीमा डढेलो आइपुगेपछि बोर्डोका मेयरले आफूहरू सबै सम्भावित अवस्थाका लागि तयार रहेको बताउनु भएको छ। थप ठाउँहरू खाली गराउने आदेश जारी भएमा ठूलो संख्यामा मानिसलाई आश्रय दिन सक्ने गरी तयारी गरिएको मेयर थोमा कार्नबले बताएको बीबीसीले जनाएको छ। जिरोन्ड क्षेत्रको डढेलो प्रभावित क्षेत्रको भ्रमण गर्नुभएका फ्रान्सका राष्ट्रपति इमान्युएल म्याक्रोनले देशको पूर्ण रूपमा अभूतपूर्व डढेलोको सामना गरिरहेको बताउनु भएको छ। उहाँले यसलाई दोस्रो विश्वयुद्ध ताकाकै कठिन डढेलोको अवस्था भन्नुभएको छ। अहिलेसम्म फ्रान्समा 2,20,000 मानिसलाई सुरक्षित ठाउँमा सारिएको छ। यस्तै स्पेनमा मड्रिडको पश्चिमी क्षेत्रमा नियन्त्रण बाहिर गएको डढेलोका कारण 1,00,000 भन्दा धेरै मानिस विस्थापित भएका छन्। तीव्र उष्ण लहरले डढेलो नियन्त्रणको प्रयासलाई अझ कठिन बनाउने ठानिएको छ। अब खेल खबर। आईसीसी विश्वकप क्रिकेट लीग 2 अन्तर्गत नेदरल्याण्डसमा गैराती सम्पन्न खेलमा नेपाल नामिबियासँग 3 रनले पराजित भएको छ। नेपालको यो लगातार तेस्रो हार हो। तर टोली पराजित भए पनि नेपालका दुई खेलाड़ीले व्यक्तिगत उपलब्धि हासिल गरेका छन्। ओपनर आसिफ शेख एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपालबाट 2,000 रन पूरा गर्ने दोस्रो खेलाड़ी बनेका छन्। उनले यो खेलमा 45 रन बनाएसँगै 2,000 रन पूरा गरे। यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले 2,000 रन पूरा गरिसकेका छन्। आसिफले अहिलेसम्म 73 एक दिवसीय अन्तर्राष्ट्रिय खेलमा 1 शतक र 15 अर्धशतक सहित 2,000 रन पूरा गरेका छन्। त्यस्तै तीव्र गतिका बलर करण केसी एक दिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा 100 विकेट लिने नेपालका दोस्रो नेपाली खेलाड़ी बनेका छन्। करणले नामिबियासँगको खेलमा 29 रन खर्चेर 5 विकेट लिँदै 100 विकेट पूरा गरेका हुन्। उनको विकेट संख्या 103 पुगेको छ। नेपालबाट सर्वाधिक सर्वाधिक विकेट लिने खेलाड़ी भने स्पिनर सन्दीप लामिछाने हुन्। उनको 154 विकेट रहेको छ। उज्यालो रेडियो नेटवर्क काठमाण्डुमा 90 मेगाहर्जबाट प्रसारण भइरहेको दिउँसो 12 बजेको नेपाल खबर सक्नु अघि मुख्य खबर फेरि एकपटक। सुक्खा पहिरोले नारायणगढ़ मोगलिन सड़क अवरूद्ध खुलाउने काम चल्दै यात्रुलाई धैर्य गर्न सड़क डिभिजन कार्यालय भरतपुरको अनुरोध। स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह, दोषीलाई कार्यवाही गर्ने प्रतिबद्धता। सुनसरी देवानगंजको अवस्था सामान्य बन्दै राजमार्गको कर्फ्यू हट्यो, 5 ठाउँमा कायमै। फ्रान्सको डडेलो बोर्डो शहर नजिक सबै सम्भावित अवस्थाका लागि तयार रहेका मेयरको भनाई। र नामिबियासँगको खेलबाट नेपालका करण केसीले 100 विकेट तथा आसिफले 2000 रन पूरा गरे। दिउँसो 12 बजेको नेपाल खबर सकियो। दिउँसो 3 बजे नेपाल खबर लिएर फेरि आउने नै छौ। उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 मेगाहर्ज र उज्यालो अनलाइन .com पढ्दै र सुन्दै गर्नुहोला। शरीरलाई स्वस्थ राख्न प्रशस्त पानी पिउने गरौं। नमस्कार।

0: शुक्ला गण्डकी एफएम 97.6
1: आज पनि खाना काँच है? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
2: दुलिङगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: यो चम्चेरीका घरका फर्निचरका सामान कति राम्रा हुन्! दराज हेर्यो त्यस्तै, लोबेड हेर्यो त्यस्तै, सोफा, पर्दा, कार्पेट हेर्यो सबै त्यस्तै।
7: राम्रो नहुने त कुरै भएन नि फतौरी आमै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लाइजबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
6: त्यसो नभने मरि म पनि अब नातिकेर घरबाटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
7: हामी कहाँ आकर्षक डिजाइनका काठ तथा स्टीलका घरयासी एवं अफिसियल फर्निचरहरू, कार्पेट, डोरम्याट, तन्ना, प्लास्टिकका कुर्सी तथा अर्डर बमोजिङका सामानहरू सुपथ मूल्यमा होम डेलिभरीका साथ उपलब्ध गराइन्छ।
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
8: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0565702525, मोबाइल 98563338, 98461356558।
9: मेरिया मैनी, कस्तो राम्रो गहना! होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त। राति पनि बत्ती बाल्नै नपर्ने।
10: कान्छी पनि, स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन, देख्ने जति सबैले यही भनिरहेछन्।
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल,
10: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
11: शुद्ध सुन तथा चाँदीका गर गहना,
10: छापावाला सुन चाँदीका गर गहना,
11: राशि अनुसारका पत्थर,
10: कम्प्युटर तौल प्रविधि,
11: बिक्री वा साटफेरमा सुनको सही मूल्याङ्कन,
10: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झनै पर्ने ठाउँ
11: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बन्केवा चोक,
10: प्रोप्राइटर रामु विश्वकर्मा, मोबाइल नम्बर 98171 16069, 98067725229।
11: प्रोप्राइटर राजु विश्वकर्मा, मोबाइल नम्बर 98141 33222, 98087169142।
12: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
13: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
12: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
13: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
13: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
12: थप जानकारीको लागि 0565714479, मोबाइल 98562265, 98468064145।
14: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको, यता हेरिने उस्तै, उता हेरिने उस्तै, कहाँ जाउँ जाउँ, अलमल्ल परे म त।
15: हैन, के भयो तिमीलाई? यताउता हेर्छौ के खोज्दैछौ?
14: सपिङका लागि भनेर दुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
15: ल तिमी ढुक्क हौ न, दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न,
3: तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपड़ा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपड़ा सुपथ मूल्यमा पाइन्छ नि।
14: त्यसो भए सँगै जाउ न त, दुवै जना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपड़ाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी चार, दुलेगौड़ा, प्रोपाइटर बिर्सना श्रेष्ठ। मोबाइल नम्बर 9841694378, 9811969902।
5: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

0: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
1: त्यही त नि बुढा, म पनि दिकदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
2: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
0: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
3: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्णानन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्द घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
1: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9805826466 र 9847739849।
4: चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
5: एकान्छी सुन त, काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसा पानी रहेछ? ए भाइ कहाँ हो?
4: हजुर हजुर, स्याङ्जाको मग्याम चिसा पानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
5: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
4: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
5: हजुर, काठमाडौँ दुलेगौडा ढोर फ्रिदी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
6: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
4: होटल टाइटेनिक, गोङगोबु बसपार। प्रोप्राइटर रामचन्द्र महत। मोबाइल 9841616878 9825572763।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई? दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
7: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोट अल्मुनियम सिलट चरेस स्टिल आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सचर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0564141142, मोबाइल 9850623128 र 9462614726।
8: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन।
9: लौ, तिमीलाई थाहा छैन पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि।
8: हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजर का साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ।
9: आरोग्य स्किन केयर इन्टरप्राइजेस शुक्ला गण्डकी 4 दुलेगौडा यानै एमबी ब्याङ्क र दुलेगौडा पोलिक्लिनिकको बीचमा।
8: प्रोप्राइटर रोशनी श्रेष्ठ।
9: मोबाइल नम्बर 9827109466 र 9840604543।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए बीएससी एसआईटी कार्यक्रमका लागि पढ्ना फारम खुल्ला गरिरहेको छ। जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
10: फोन नम्बर 0614510000
11: 0614510002 मोबाइल नम्बर 9856084466।
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
12: ला टायरमा कट लाग्यो, यो मात्रै नयाँ हालेको खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
13: किन नयाँ किन्नु पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
12: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
13: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
12: कार, स्कार्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
13: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी 6 खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोपाइटर राजु गुरुङ। मोबाइल नम्बर 9856062452।
14: चलिरहेको देखिनु भन्यो।
15: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
13: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
13: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचो पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउसहोल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
16: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौंडा तनहुँ। प्रोपाइटर हरिकुमार श्रेष्ठ। मोबाइल नम्बर 9856030324।
7: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।

0: दाई एक बिहानै झोला बोकेर कता जान लागेको?
1: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
0: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
1: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा। त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन, अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
0: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
2: धुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी चार, धुलेगौडा, तीन तारा केबलको चार घर माथि आफ्नै भवनमा।
0: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
3: चिकन ससेज, बब ससेज
0: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
4: प्रोपाइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0565705052, मोबाइल 98560285487।
5: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीभीसी का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
6: तर महँगो होला नि?
5: छैन, बजारमा उपलब्ध काठ र एल्युमिनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीभीसी का झ्याल ढोका।
7: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
8: बाराही अल्मुनियम, अब युपीभीसी को साथमा।
7: अल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
8: सम्पर्क बाराही युपीभीसी अल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564414411, मोबाइल 98562938 र 98028222938।
9: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
10: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
9: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
10: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
9: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
10: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
9: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
10: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
9: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
11: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ।
12: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
13: सम्पर्क 0654142121, मोबाइल 98560935।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
15: ज्ञान प्रसाद भण्डारी दुलेगौडा ₹1,00,000,
14: किसान खत्री ढोरफिर्दी हिमाली टोल ₹51,000,
15: ढोरफिर्दी टोल विकास संस्था ढोरफिर्दी ₹10,511,
14: परशुराम शर्मा भण्डारी कवासी ₹31,005,
15: अन्नपूर्ण टोल विकास संस्था अन्नपूर्ण टोल ₹10,100,
14: बाराही सामुदायिक स्वास्थ्य सहकारी संस्था दुलेगौडा ₹51,111,
15: अम्बिका प्रसाद लामिछाने दुलेगौडा ₹10,511,
14: तुलसी शाह दुलेगौडा ₹10,505,
15: लक्ष्मी पौडेल भट्टराई ढोरफेरी हिमाली टोल ₹10,155,
14: वैदिक सनातन कर्मकाण्डी शुक्ला गण्डकी 8 ₹15,005,
15: हेमन्त थापा गोदर ढोरफिर्दी प्रगति टोल ₹50,231,
14: मोती प्रसाद भट्टराई केसु ढोरफिर्दी हिमाली टोल ₹21,151।
6: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
16: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
6: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
17: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्सका रंग रोगन, पञ्चकन्याका एचडीपी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल्स, इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
18: रिमाल हार्डवेयर, सम्पर्क 0564142540, 0564143।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
2: शुक्ला गण्डकी एफएम 97.6।
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला दिउँसोको ठिक 1 बज्यो।

0: शुक्ला गण्डकी एफएम 97.6।
1: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
2: दिदी पनि नमदाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
3: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ। साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0635905065, मोबाइल 98166334372।
4: पुन मोबाइल
5: होइन, कति पुन मोबाइल भन्दै कराएको।
4: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झेको हो के।
5: कहाँ छ पुन मोबाइल?
4: यही दुलीगुडामा तरकारी पसलको आडैमा छ।
5: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ता बन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
4: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4, दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
5: प्रोप्राइटर हेमराज पुन। मोबाइल 98191974888 र 98448400000। होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेसन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
5: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
5: शाखा कार्यालय शुक्ला गण्डकी 4, दुलेगौडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0635905511।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलिटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रन बहादुर गुरुङ, दुलेगौडा, रु 12,610।
6: किम बहादुर श्रेष्ठ, दुलेगौडा, रु 10,500।
7: पूर्ण बहादुर भण्डारी, दुलेगौडा, रु 50,115।
6: काजी रिमाल लाइफ जिम, दुलेगौडा, रु 11,000।
7: सिद्धार्थ बचत तथा ऋण सहकारी संस्था, दुलेगौडा, रु 11,111।
6: पार्वती रिमाल, दुलेगौडा, रु 10,100।
7: कृष्णराज पण्डित, दुलेगौडा, रु 25,000।
6: किरण कुमार श्रेष्ठ, दुलेगौडा, रु 1,02,174।
7: ठाकुर प्रसाद भट्टराई, डोरफिर्दी उत्तम टोल, रु 55,555।
6: कवासी खानी पानी तथा सरसफाई उपभोक्ता समिति, रु 11,101। बेल बहादुर भुजेल, ढोरफिर्दी हिमाली टोल, रु 10,120।
7: हिमलाल पौडेल, ढोरफिर्दी हिमाली टोल, रु 10,005।
6: धनमाया भट्टराई, ढोरफिर्दी हिमाली टोल, रु 50,000।
7: रेशम बहादुर थापा, ढोरफिर्दी हिमाली टोल, रु 11,111।
6: भीम प्रसाद वाग्ले, ढोरफिर्दी हिमाली टोल, रु 10,155।
8: ओइ वर्षा, ए त सुन्न, क्या टेन्सन भइरहेछ। भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला। यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
9: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने, अनि घरमै थपक्क बसेर कहाँ पाइने। रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्ने त।
10: स्मृति फेन्सी, दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
11: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0635707044।
12: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98567797।
13: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
14: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष हो कि कुनै पूजा आजा एकहा लगाएर निको पो हुन्छ कि?
15: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
13: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
15: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ पोस्ट चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै।
16: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ।
17: सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
18: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 98058926466 र 98467939।
19: ए बुढा, गहना किनिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त? हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
20: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या, पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
15: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जाने हो हामी पनि।
20: हजुर, हाम्रा सेवाहरू कम्प्युटर द्वारा नापतोल गरिने,
15: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
20: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
15: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
20: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
15: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6 खैरेनी टार तनहु।
12: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा छौ।
16: मोबाइल नम्बर 98261552067। प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा।
18: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
15: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स।
12: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: 7.6
1: शुक्लागंध KFM 97.6
2: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
3: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म दिउँसो 5 बजेदेखि 7 बजेसम्म
2: जनरल सर्जरी हर्निया हाइड्रोसिल पाइल्स फिसर फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे
3: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म दिउँसो 3:30 देखि 7 बजेसम्म
2: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण
3: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी
2: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443 तनहु सेवा हस्पिटल शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक
1: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ TMT छड पाउने समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील TMT सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा
4: तपाईको सेवामा समर्पित दुलेगौंडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टीवी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ।
5: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ।
6: सुन्नुहोस् है, सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ।
4: सन्देश ट्रेडर्स सुक्ला गण्डकी दुलेगौंडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 98562066676
7: कता हिँडेको आइफोन हातमा लिएर
8: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
7: लौ तँलाई थाहा छैन दुलेगौंडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
8: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
7: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनुहोला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौंडा सिद्धार्थ बैंक भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0635714050 मोबाइल 98463311
1: शुक्ला गण्डकी KFM 97.6

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पनि, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे। हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
1: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
3: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 9956268727 र 9864453031।
4: हेप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
5: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
4: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुन चाँदी पसलमा बनाएको नि।
5: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना,
4: पुराना गरगहनासँग नयाँ साथ फेर,
5: राशि अनुसारका पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
4: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856602609।
6: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्, आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
7: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
6: ओहो, यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा, ए दिपा, यस्तो राम्रो दराज, टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
7: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाय फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
6: ए त्यसो भए त म गइहाले,
7: चिया त पिएर जाऊ,
6: अहिले हतार छ, पछि आउँदै गरौँला है।
8: दीर्घायु फर्निचर सोरुम,
5: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू, दराज, पलङ, डाइनिङ टेबल, मोबेट, सोफा लगायत पर्दा, कार्पेट, डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
8: साथै पुरानोसँग साथ फेर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
4: एभरेस्ट स्टिल र नेपालको नम्बर 1 कम्पनी, बागमती कृषिका लागि आधिकारिक विक्रेता।
5: दीर्घायु फर्निचर सोरुम, दुलेगौडा त नहुँ,
8: प्रोप्राइटर लक्ष्मी राज वाग्ले, फोन नम्बर 0765709 सार, मोबाइल नम्बर 9847061268
5: 9857062068।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध।
10: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
9: भू संरक्षण जस्तो बढी खर्चिलो, गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
10: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
9: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
10: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौं, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं,
9: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौं, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौं,
10: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, बिरालो पहाड, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
9: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ,
10: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौं,
9: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको, यिनै हुन् हाम्रा सम्पत्ति।
10: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
9: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
10: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलाधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
9: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
10: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
9: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 98563175।
11: चिसापानी चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता।
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो?
11: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेजदाईको होटल टाइटेनिक छ, गोङगोबु बसपार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
10: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688 98235527763।
13: कता हिँडेको हो आइफोन हातमा लिएर?
14: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
13: लौ तँलाई थाहा छैन, दोलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ, आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
14: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
13: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ, सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ, यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दोलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा, प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल, सम्पर्क 0564140050, मोबाइल 98463231।
15: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ, खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
16: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
15: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि, दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु, ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
16: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ, साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्,
15: होम डेलिभरीको पनि व्यवस्था छ।
17: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 98141111178, 98560078।

0: मंगलम पुनरिकाक्ष मंगलाय तनुहरि
1: पण्डितमा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
2: ओमकार
1: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
2: ओमकार
1: अनि घरमा पूजा सामग्री पनि छैन भने
2: ओमकार
1: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
3: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौ पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रत बन्न लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
1: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508434
4: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने समय आएको छ पत्ता लगाउने 8 दमको श्री स्टीलको साथ विश्वस्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 दम र समयसँगै खरो उत्तीर्ण दिनुहोस् श्री स्टील टीएमटी सिद्ध प्रविधिको शक्ति 8 दमको साथमा
5: सुन्नुहोस् न यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ
6: आहा कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी
5: हो त नि अब चाहिँ राम्रो भयो
7: ओहो दाई भाउजू के राम्रोको कुरा गर्दै हुनुहुन्छ ल कोठा पनि चम्किएको छ
5: ए नानी बस्नुहोस् न न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न राम्रो देखियो यति सामान जोडियो अब त वर्षौसम्म ढुक्क
8: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन
9: हामी कहाँ पर्दा सोफा कार्पेट दराज तन्ना पलाङ डाइनिङ टेबलका साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ
10: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ सम्पर्क न्यू होम डेकोर डेकोरेशन शुक्ला गण्डकी 4 भित्री बजार
9: प्रोप्राइटर सुभाष गिरी सम्पर्क 0564141094 मोबाइल 9856020630
8: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध
11: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की तनहुँ लमजुङ मनाङ गोर्खा र नवलपरासी बर्दाघाट सुस्ता पूर्व भूक्षय पहिरो बाढी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्
10: भू संरक्षण जस्तो बढी खर्चिलो गहनतम र आम जनताका लागि अति जरुरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ
11: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ
10: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ
11: माटोको रक्षा कवच रुख बिरुवाहरूको संरक्षण गरौं प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौं
10: खेत बारीका डिल कान्ला र पाखामा बडहर राई खनियो निमारो रोपौं हरियाली बढाऊ साथै पशु आहाराको समस्याबाट मुक्त हौं
11: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ बिरालो पहाड खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ
10: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं भू क्षय बाढी र पहिरोबाट बचौं र बचाऊ
11: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ
10: प्राकृतिक स्रोतहरू माटो पानी र वनस्पति संरक्षण गरौं यिनको, यिनै हुन् हाम्रा सम्पत्ति।
11: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर अम्रेसो र बाँस, भूछय रोकिन्छ पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस।
10: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
11: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौं र समृद्धिमा टेवा पुर्याउ।
10: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाउ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ।
11: माटो पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
10: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 98563175। सुन्दर अटोक्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
12: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ,
13: सम्पर्क 0654142121, मोबाइल 98565391।
12: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
14: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
15: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
16: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
17: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
18: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
19: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
20: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौडा हेल्थ पोस्ट चोक,
19: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 98560124।
21: गाउँबाट सपिङ गर्नको लागि धुलेगौडा झरेको, यता हेरिनी उस्तै, उता हेरिनी उस्तै, कहाँ जाउँ जाउँ अलमल्ल परे म त।
22: हैन के भयो तिमीलाई, यताउता हेर्छौ के खोज्दैछौ?
21: सपिङका लागि भनेर धुलेगौडा झरेको, कुन पसल पसौ पसौ, खोजेको जस्तो कहीँ पाउँदिन। आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने।
22: ल तिमी ढुक्क हौ न, धुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन। तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि।
21: त्यसो भए सँगै जाउन त, दुवैजना भएर सपिङ गरी फर्काउला। हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ। असीम अस्मी फेन्सी स्टोर, शुक्लागण्डकी 4, दुलेगौडा, प्रोप्राइटर बिर्सना श्रेष्ठ, मोबाइल नम्बर 98461694378, 98171996902।
23: नमस्कार, म डाक्टर श्रीराम शर्मा, तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।
0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोल्युसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333598 र 9845106950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4, दुलेगौड़ा हेल्प पोस्ट चोक। आजै आउनुहोस् जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं परिचकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
1: अनुरोध शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तन हो।
3: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6।

0: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनाऊ, सदस्य बनेर मात्रै कारोबार गरौं। सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं। उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्ता नियमित तिर्ने गरौं। सदस्य पहिचान फारम अध्यावधिक गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौ। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
1: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहुँ र भण्डारी कास्की।
0: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
2: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
3: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
2: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
4: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
3: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
4: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4, दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
3: पोखरा जाने बाटोतिर।
5: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
3: थप जानकारीको लागि सम्पर्क मोबाइल 9856268727 र 9864350031।
6: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिलेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
7: रामबहादुर परियार, घारी शीतल बस्ती, रु 15,055,
6: शुक्ला गण्डकी पत्रकार मञ्च, शुक्ला गण्डकी, रु 10,100,
7: हुमनाथ अधिकारी, ढोरफिर्दी गणेश टोल, रु 10,155,
6: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका, रु 10,050,
7: सेवा अधिकारी ढोरफिर्दी ठुलढुङ्गा टोल, रु 25,000,
6: ऋषिराम पौडेल सेराबेसी, रु 10,000,
7: र समाया गुरुङ दुलेगौडा, रु 55,555,
6: दलबहादुर छेत्री मिनाम खानी, रु 11,115,
7: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल, रु 30,111,
6: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल, रु 21,000,
7: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल, रु 15,005,
6: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल, रु 10,125,
7: दिलबहादुर श्रेष्ठ दुलेगौडा, रु 1,01,111,
6: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक, रु 51,111,
7: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल, रु 15,055,
6: कृष्णराज घिमिरे दुलेगौडा, रु 55,555।
8: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
9: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
8: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनसानी पसलमा बनाएको नि।
9: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
8: पुराना गरगहना सँग नयाँ साथ फेर,
9: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
8: चण्डिकालिका सुन चाँदी पसल, शुक्ला गण्डकी दुलेगौडा तनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9856062909।
10: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
11: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
10: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
11: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडिज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
10: फोन नम्बर 0614510000
11: 0614510002 मोबाइल नम्बर 9856084666
10: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
12: सबैले दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नगै भएन
13: ए तिमी पो बस्दै गरे म तिम्रो लागि चिया बनाएर ल्याउँछु
12: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
13: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
12: ए त्यसो भए त म गइहालेँ
13: चिया त पिएर जाऊ
12: अहिले हतार छ पछि आउँदै गरौँला है
14: दीर्घायु फर्निचर सोरुम
15: हामी कहाँ स्टिल तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
14: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
16: एभरेस्ट स्टिल र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
15: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ
14: प्रोप्राइटर लक्ष्मी राज वाग्ली फोन नम्बर 0765709 मोबाइल नम्बर 9847261268
15: 9856602068
17: कता हिँडेको आइफोन हातमा लिएर
18: आइफोन हो कि माइफोन के बनाऊ चाँडै नै बिग्रन्छ के हो यतै बनाउन खोज्यौ महँगो भन्छ पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन
17: लौ तँलाई थाहा छैन दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि पैसा र गुणस्तरमा कुनै फरक पर्दैन आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी फ्रिज वासिङ मेसिन कुलर एसी रोजी रोजी पाइन्छ
18: ल हो र त्यसो भए त सुलभतिर हिँडे है त
17: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत मोबाइल अनलक टिभी फ्रिज वासिङ मेसिन माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ ब्याङ्क भएको भवनमा प्रोप्राइटर राजेन्द्र पौडेल शान्ति पौडेल सम्पर्क 0654140050 मोबाइल 9843638611
19: ए नानीको बुवा आज त नयाँ सन्धि सम्झिनेहरू आउँदै हुनुहुन्छ खानाको व्यवस्था चाहिँ म मिलाउँछु मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है
20: ढुक्क भाउन हो बुढी फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि
19: इज्जतको सवाल छ बुढा जहाँ पायो त्यहीबाट ल्याउने होइन नि दुलेगौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस त्यही जानु ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि
20: हजुर खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्
19: होम डेलिभरीको पनि व्यवस्था छ
21: सम्पर्क तिमसेना फ्रेस हाउस शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ प्रोप्राइटर केशर बहादुर तिमसेना मोबाइल 9811411178 9856000778
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6

0: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
1: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ। अहिले किन पैसा छैन?
0: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि। मनिषा इलेक्ट्रोनिक पसल खैरेनी टारमा किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
2: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, सुक्ला गण्डकी छ खैरेनी टार, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा। प्रोप्राइटर कुल कुमार कुमाल। मोबाइल 9846026617 र 9811638981।
3: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो। बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
4: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
3: के शर्त हो त्यस्तो? सुनाउन त हामी पनि।
4: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नापतौल गरिने एकमात्र विश्वासिलो ठाउँ।
3: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी छ खैरेनी टार, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0658412410160 र 9840678022।
5: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
6: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
5: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीएको आधारमा विशेष छुटको व्यवस्था छ।
6: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
5: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
6: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
5: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9468064145।
7: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ। भोलि पोखरा जाउन है। ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रसु बेबील्यान्डमा पाइन्छ नि। हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रसु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
3: रसु बेबील्यान्ड, शुक्ला गण्डकी चार, दुलेगौडा।
7: मोबाइल 9856065077।
5: कालिका बहुमुखी क्याम्पस काजीपोखरीको बीबीएस, बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
6: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083/84 लागि बीबीएस, बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
6: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
6: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
5: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित।
6: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 9856080385।

0: इन्टरनेट, गेट कनेक्टेड, स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9850614175।
2: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
3: शुक्ला गण्डकी टाइम चेक।
2: यति बेला दिउँसोको ठिक 3 बज्यो।

नमस्कार, म हृदय रिमाल। उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा तपाईंलाई स्वागत छ। सबैभन्दा पहिले मुख्य खबर। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोको कारण अवरूद्ध नारायणगढ मुगलिनी सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालको मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव। झण्डै 69,000 मुद्दा टुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कृतिमानी बलिङ, लगातार 5 मेडन ओभरमा विकेट लिए। नेपाल खबरमा अब पूरा खबर। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा आज देशभरका स्वास्थ्य संस्थाहरूमा आकस्मिक सेवा बाहेकका अन्य सेवाहरू प्रभावित भएका छन्। नेपाल चिकित्सक संघले दोषीमाथि कानूनी कार्यवाहीको माग गर्दै बहिरंग ओपीडी लगायतका नियमित सेवा बन्द गरेपछि हजारौं बिरामी उपचार सेवाबाट वञ्चित भएका छन्। देशका विभिन्न अस्पतालमा ओपीडी सेवा बन्द हुँदा उपचारका लागि पुगेका बिरामीहरू मर्कामा परेका छन्। काठमाडौँ उपत्यकाका विभिन्न अस्पताल सहित देशभरका सरकारी तथा निजी स्वास्थ्य संस्थाहरूमा नियमित उपचार सेवा प्रभावित भएको छ। चिकित्सक संघले चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि हुने आक्रमणका घटनामा कड़ा कार्यवाही नभएसम्म आन्दोलनका कार्यक्रमलाई थप सशक्त बनाउने चेतावनी दिएको छ। गएको शनिबार वीरगंजको नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद रामसहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र उहाँको अहिले राष्ट्रिय ट्रामा सेन्टरमा उपचार भइरहेको संघले जनाएको छ। घटनापछि दोषीलाई पक्राउ गरी कानून अनुसार कार्यवाही गर्न माग गर्दै डाक्टरहरू आन्दोलनमा उत्रिएका हुन्। स्वास्थ्य तथा स्वच्छता मन्त्रालयले स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वास्थ्य सेवामा अवरोध नगर्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक, स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थामा भएका कुटपिट तथा दुर्व्यवहारका घटनाहरूप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आज चिकित्सक तथा स्वास्थ्यकर्मीले आकस्मिक बाहेकको सेवा सञ्चालन नगर्ने घोषणा गरेपछि मन्त्रालयका सहप्रवक्ता डाक्टर समीर कुमार अधिकारीले विज्ञप्ति निकालेर स्वास्थ्य सेवाको संवेदनशीलता बुझ्न र नागरिकको उपचार सेवामा कुनै अवरोध नगर्न अपील गर्नुभएको छ। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा गएको आइतबार भएको घटनापछि सुनसरी मोरङ क्षेत्रको सुरक्षा अवस्था झनै तनावपूर्ण बनेको छ। घटनाको विरोधमा उत्रेका प्रदर्शनकारीहरूले आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा टायर बालेर प्रदर्शन गर्दै सड़क अवरूद्ध गरेका छन्। अवस्था थप तनावग्रस्त बनेपछि स्थानीय प्रशासनले इटरीबाट पश्चिमतर्फ जाने गाड़ी सञ्चालनमा रोक लगाएको छ। यता नारायणगढ़ मुगलिन सड़क खण्ड अन्तर्गत मुगलिन नजिकै इच्छा कामना गाउँपालिका 5 खहरे खोलामा सुक्खा पहिरो खसेपछि अवरूद्ध भएको सड़क सञ्चालनमा आएको छ। आज बिहान झण्डै 8:30 बजे ढुंगा सहितको सुक्खा पहिरो सड़कमा खसेपछि सड़क पूर्ण रूपमा अवरूद्ध भएको थियो। पहिरो हटाउने कार्य सम्पन्न भएपछि सड़क दिउँसो 1:15 बजेदेखि दुईतर्फी सञ्चालनमा आएको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिनुभयो। सड़क खुलेसँगै पहिरोका कारण दुवैतर्फ रोकिएका गाड़ी गन्तव्यतर्फ अघि बढ़ेका छन्। यात्रु तथा चालकलाई भने वर्षायाममा पहिरोको जोखिम कायमै रहेकाले यात्रा गर्दा आवश्यक सतर्कता अपनाउन प्रहरीले आग्रह गरेको छ। देशका विभिन्न भागमा मनसूनी गतिविधि सक्रिय रहँदा पश्चिमदेखि मध्य नेपालका धेरै जिल्लामा वर्षा भएको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार गएको 2 घण्टामा सबैभन्दा बढ़ी वर्षा परासीको बर्दघाट क्षेत्रमा मापन गरिएको छ। त्यहाँ 19 मिलिमिटर वर्षा भएको छ। त्यसैगरी अहिले बाँके, दाङ, गुल्मी, अरघाँची, पाल्पा, रूपन्देही, नवलपरासी, नवलपुर, सिन्धुपाल्चोक, काठमाण्डु र सिन्धुली लगायतका जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ। केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा हुने सम्भावना पनि रहेको छ। मनसूनी प्रणाली अहिले पनि नेपालभर सक्रिय रहेकाले आउँदा केही दिनसम्म क्षेत्रसहित आसपासका जिल्लाहरूमा वर्षा जारी रहने महाशाखाले जनाएको छ। मानव बेचबिखनको स्वरूप पछिल्लो समय परिवर्तन हुँदै गएको तथ्याङ्क सार्वजनिक भएको छ। भिजिट भिसा तथा व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग गर्दै

0: मानव नै तस्करीको प्रमुख माध्यम बन्दै गएको छ। विश्व मानव बेचबिखन विरूद्धको दिवसका अवसरमा आज काठमाडौँमा आयोजित कार्यक्रममा मानव बेचबिखन अनुसन्धान ब्यूरोका प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी नकुल पोखरेलले प्रस्तुत गरेको कार्यपत्रमा आन्तरिक तथा अन्तर्राष्ट्रिय मानव बेचबिखनका नयाँ प्रवृत्ति र चुनौतीहरूबारे जानकारी गराएको छ। कार्यपत्र अनुसार नेपालभित्र मनोरञ्जन क्षेत्र मा हुने यौन तथा श्रम शोषण प्रमुख समस्याका रूपमा देखिएका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका मुद्दामा 21 पीड़ित रहेकामा 19 बालबालिका रहेका थिए। पीड़ित मध्ये विशेष गरी 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्तिको संख्या उल्लेख्य रहेको ब्यूरोले जनाएको छ। अन्तर्राष्ट्रिय स्तरमा पनि मानव बेचबिखनको स्वरूप परिवर्तन भएको देखिएको छ। भारतमा पिरामिड शैलीको नेटवर्किङ ठगी, किशोरीहरूको अण्डा निकाल्ने कार्य तथा चीनमा विवाहको प्रलोभन देखाएर हुने ओसार पसार सक्रिय रहेको कार्यपत्रमा उल्लेख छ। उज्यालो रेडियो नेटवर्क र उज्यालो अनलाइन मार्फत एकसाथ प्रसारण भइरहेको दिउँसो 3 बजेको नेपाल खबरमा 4 भन्ज्याङभित्रका खबर सहित थप खबरहरू बाँकी नै छन्। सुन्दै गर्नुहोला।
1: राप्ती इन्जिनियरिङ कलेज घोराही दाङको विद्यार्थी भर्ना सम्बन्धी सूचना।
2: स्थापनाको पहिलो ब्याचमै इन्जिनियरिङ कार्यक्रम तर्फ पोखरा विश्वविद्यालय प्रथम तथा बीसीए तर्फ 5 ब्याचमा गोल्ड मेडल प्राप्त गर्न सफल ग्रीनविच विश्वविद्यालय लन्डन कलेज रिडर्स नेपालद्वारा सम्मानित र नेपाल एजुकेशन अवार्ड जापान अस्ट्रेलिया तथा यूएईद्वारा पुरस्कृत लुम्बिनी प्रदेशकै उत्कृष्ट यस कलेजमा बीबीए बीसीए बीई कम्प्यूटर र बीई सिभिल कार्यक्रममा नयाँ भर्ना खुलेकाले पढ्न इच्छुक विद्यार्थीले तुरन्त सम्पर्क गर्नुहोला।
1: प्रवेश परीक्षा 24 गते सम्पर्क राप्ती इन्जिनियरिङ कलेज घोराही दाङ।
2: फोन नम्बर 082-562-6601 98-578-35-990 98-578-31-684। 3 वर्षे डिप्लोमा इन कम्प्युटर इन्जिनियरिङ र 18 महिने अमिन कार्यक्रममा केही सिट खाली रहेकाले इच्छुक विद्यार्थीले छिटो सम्पर्क गर्नुहोला।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त। श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउस र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाँटी तथा टाउको सम्बन्धी क्यान्सर, पेट तथा कलेजो सम्बन्धी क्यान्सर, पाठेघरको मुख, गर्भाशय तथा मूत्राशय सम्बन्धी क्यान्सर तथा अन्य क्यान्सरहरूको उपचार हुन्छ। क्यान्सर भएको ठाउँको पहिचान गरी रेडिएसनको माध्यमबाट पूर्ण रूपमा निको हुने गरी पनि उपचार गरिन्छ। सरकारी अस्पतालकै सेवा शुल्कमा उपचार हुनुका साथै नेपाल सरकारबाट प्रदान गरिने क्यान्सर पीड़ितहरूका लागि 1,00,000 छुटको व्यवस्था पनि छ।
3: ओहो, यस्तो सुविधा रहेछ। ल अब क्यान्सर उपचार गराउन सीएमसी क्यान्सर इन्स्टिच्युटमा नै लिएर जान्छु।
5: क्यान्सर विरुद्ध आशाको किरण, सीएमसी क्यान्सर इन्स्टिच्युट।
2: फोन 056-94-33-493-555।
0: सीधा कुरा प्रश्न विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz नेपाल खबरमा। अब थप खबरहरू। यस वर्ष हिजो साउन 11 गतेसम्म देशभर कुल 85.72% धान रोपाई सम्पन्न भएको छ। कृषि विभागको तथ्याङ्क अनुसार रोपाई हुने 13,70,692.13 हेक्टर क्षेत्रफल मध्ये 11,74,392.45 हेक्टरमा धान रोपाई भएको छ। प्रदेशगत रूपमा मधेस प्रदेशमा सबैभन्दा बढ़ी 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86 प्रदेशगत रूपमा हेर्दा सबैभन्दा धेरै सुदूरपश्चिम प्रदेशमा 98% रोपाई सम्पन्न भएको छ। बागमती प्रदेशमा 87.09%, कर्णाली प्रदेशमा 88.22%, गण्डकी प्रदेशमा 80.72% रोपाई सम्पन्न भएको छ। त्यसै गरी मधेस प्रदेशमा 77.88% रोपाई भएको छ। कोशी प्रदेशमा 86.97% रोपाई भएको कृषि विभागले जनाएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी दिएको छ। प्राधिकरणका अनुसार पहिरोमा परि 3 जनाको ज्यान गएको छ। यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, ठूलो वर्षाका छ, जनावर आक्रमणका तीन, बाढ़ीका एक र भूकम्पको एक घटना भएका छन्। ती घटनाबाट 34 जिल्ला प्रभावित भएका प्राधिकरणले जनाएको छ। प्राधिकरणका अनुसार सर्पदंशबाट 12, पहिरोबाट 4, आगलागीबाट 2, ठूलो वर्षाबाट 1 र जनावरको आक्रमणबाट 2 गरी 21 जना घाइते भएका छन्। विपदका घटनाबाट अनुमानित 1,22,45,000 बराबरको क्षति भएको छ। त्यसै गरी देशभर 9 सड़क खण्ड अवरूद्ध छन् भने 22 चौपायातर्फ क्षति भएको प्राधिकरणले जनाएको छ। अब विदेशको खबर। अमेरिकी बहुराष्ट्रिय स्वास्थ्य सेवा कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम बेबी पाउडरका कारण डिम्बाशय क्यान्सर भएको भन्दै दायर गरेका हजारौं मुद्दा टुंग्याउन 5.5 अर्ब अमेरिकी डलर तिर्ने प्रस्ताव गरेको छ। यो भनेको नेपाली मुद्रामा 8,45,000,000,000 रूपियाँ हुन्छ। कम्पनीका अनुसार यो सम्झौताले अमेरिकाभरिका संघीय र राज्य अदालतमा रहेका झण्डै 69,000 ट्यालकम सम्बन्धी मुद्दा समेट्नेछ, जुन बाँकी रहेका यस्ता मुद्दाको 79.75% हो। तर यो सम्झौता अन्तिम रूपमा लागू हुनका लागि मुद्दा दायर गरेका 95% दावीकर्ताले स्वीकृति दिनुपर्नेछ। ट्यालकम एक नरम खनिज हो। यसको प्रयोग लामो समयदेखि बेबी पाउडर र विभिन्न सौन्दर्य सामग्रीमा गरिँदै आएको थियो, तर यसले क्यान्सरको जोखिम बढ़ाउन सक्ने चिन्तापछि यसको प्रयोग क्रमशः घट्दै गएको छ। अब खेल खबर। वेस्ट इण्डिजका अलराउण्डर जस्टिन ग्रेव्सले लगातार 5 मेडन ओभरमा विकेट लिँदै टेस्ट क्रिकेटमा कीर्तिमान बनाएका छन्। पाकिस्तानसँगको पहिलो टेस्ट तेस्रो दिनमा उनले यो कीर्तिमान बनाएका हुन्। 32 वर्षीय ग्रेव्सले पाकिस्तानको पहिलो पारीको 64, 66, 68 र 70 त्यसै गरी 72 ओभरमा मेडन राख्दै 5 विकेट लिएका हुन्। त्यही दिन यसअघि 6 ओभर गरेका ग्रेव्सले 27 रन दिएर कुनै विकेट पनि लिएका थिएनन्। ग्रेव्सले सन् 2016 जोहानेसबर्गमा घरेलु टोली दक्षिण अफ्रिकासँगको खेलमा इंग्ल्याण्डका तीव्र गतिका पूर्व बलर स्टुअर्ट ब्रोडले बनाएको लगातार 4 विकेट मेडन ओभरको कीर्तिमान तोडेका हुन्। एक समय 4 विकेट गुमाएर 244 रन बनाएको पाकिस्तानले 282 रन बनाउँदै सबै विकेट गुमाउन पुग्यो। पाकिस्तानका शान मसूदले 109, इमाम उल हकले 63 रन बनाए। त्यसैगरी वेस्ट इण्डिजले पहिलो पारीमा साई होपको 92, काभम हजको 84 रनको मद्दतमा 311 रन बनाएको थियो। त्यस्तै दोस्रो पारीको ब्याटिङ थालेको वेस्ट इण्डिजले तेस्रो दिनको खेल सकिँदा 7 विकेट गुमाएर 126 रन बनाएको छ। वेस्ट इण्डिजले 155 रनको अग्रता लिएको छ। चार भन्जाङ भित्रका खबर शुरू गर्नुअघि नेपाल खबरमा अहिलेसम्मका मुख्य खबर फेरि एकपटक। डाक्टरको आन्दोलनले देशभरको स्वास्थ्य सेवा प्रभावित, स्वास्थ्य सेवामा अवरोध नगर्न मन्त्रालयको आग्रह। सुनसरी घटनालाई लिएर पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन जारी। पहिरोका कारण अवरूद्ध नारायणगढ़ मुगलिन सड़क खुल्यो। मध्य नेपालदेखि पश्चिमतर्फ मनसून सक्रिय। पछिल्लो समय मानव तस्करीको स्वरूप परिवर्तन हुँदै भिजिट भिसा र व्यक्तिगत श्रम स्वीकृतिको दुरूपयोग बढ़्दो। अमेरिकी कम्पनी जोनसन एण्ड जोनसनले ट्यालकम मुद्दा टुंग्याउन 5.5 अर्ब डलर तिर्ने प्रस्ताव स्वीकृत। झण्डै 69,000 मुद्दा डुंगिने दावी। र टेस्ट क्रिकेटमा वेस्ट इण्डिजका अलराउण्डर ग्रिप्सको कीर्तिमानी बलिङ, लगातार 5 ओभरमा विकेट लिए।
6: शुक्ला गण्डकी एफएम 97.6।
7: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
8: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृतोष हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
9: होइन, बुढा बुढी के कुरा गर्दै हुनुहुन्छ?
7: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
10: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडा को भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन न त पूजा सामग्रीको नै। हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकाह रुद्री व्रतबन्ध घर पैचो सत्यनारायणको पूजा 84 नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार हेल्थ पोस्ट चोक।
8: प्रोप्राइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9008526466 र 9847939839।
11: मेरिया मैनी कस्तो राम्रो गहना होइन दिदी, हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त, राति पनि बत्ती बाल्नै नपर्ने।
12: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्।
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल।
14: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना,
15: शुद्ध सुन तथा चाँदीका गर गहना,
14: छापावाला सुन चाँदीका गर गहना,
15: राशि अनुसारका पत्थर,
14: कम्प्युटर तौल प्रविधि,
15: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन,
14: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झिने पर्ने ठाउँ
13: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल, शुक्ला गण्डकी नगरपालिका दुलेगौडा तनहुँ, शाखा कार्यालय बनकेवा चोक।
14: प्रोप्राइटर रामु विश्वकर्मा। मोबाइल नम्बर 9811616069, 9807625239।
13: प्रोप्राइटर राजु विश्वकर्मा। मोबाइल नम्बर 9811433222, 9807769142।
16: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो, बुबा आमा बाबु नानी मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
17: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
16: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि, अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट, अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
18: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट,
19: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
20: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864957056।
19: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
21: ला, टायरमा कट लाग्यो, हिजो मात्रै नयाँ हालेको, खत्तम भयो नि, अब नयाँ किन्नु पर्यो। फेरि
22: किन नयाँ किन्न पर्यो? राजु टायर मर्मत केन्द्र खैरेनी टायरमा मर्मत गरे भइहाल्यो नि।
21: खैरेनी टायर कहाँनिर छ यो राजु टायर?
22: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ।
21: कार, स्कर्पियो, भ्यान, मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ। विगत 25 वर्षदेखिको अनुभव।
22: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र, शुक्ला गण्डकी 6 खैरेनी टार, राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा। प्रोप्राइटर राजु गुरुङ। मोबाइल नम्बर 9855062452।
23: ए बाबु, कमजोरीले हो कि बुढेसकालले, हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
21: किन आमा, के भएर?
23: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि।
21: ल आमा, किन चिन्ता लिनुहुन्छ, हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
19: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
21: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार। प्रोप्राइटर सरोज पौडेल सम्भ।
19: मोबाइल 9855043952 र 9806656586।
21: कता हिँडेको आइफोन हातमा लिएर?
22: आइफोन हो कि माइफोन,
1: के बनौ, चाँडै नै बिग्रन्छ, के हो यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
3: लौ तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
3: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौंडा, सिद्धार्थ बैंक भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463311।
4: शुक्ला गण्डकी एफएम 97.6।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: चिसा पानी चिसा पानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
3: एकान्छी सुन त काठमाडौँबाट चिसा पानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसा पानी रहेछ ए भाइ कहाँ हो
2: हजुर हजुर स्याङ्जाको मग्याम चिसा पानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
4: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
2: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ गङ्गुबु बसबार पछाडिपट्टि
3: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
4: समय सम्झनुहोस् है मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
2: होटल टाइटेनिक गङ्गुबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 9841616878 9825572763
5: सुन होमवर्क देखाउ त
6: टिचर
5: ओहो कस्तो राम्रो ह्यान्ड राइटिङ तिम्रो
6: टिचर मेरो मामीले त सधैँ राधा स्टेसनरीबाट गुड मर्निङ कपी ल्याइदिनुहुन्छ अनि म होमवर्क यही कपीमा गर्छु
5: ए हो र त्यसो भए प्रसुनले जस्तै गरी सबैजनाले गुड मर्निङ कपीमै लेख्नुहोस् है
7: आफ्नै कम्पनीबाट उत्पादित गुड मर्निङ कपी क्लासिक कपीको आधिकारिक विक्रेता योनेक्स कावासाकी सनबाटाका ओरिजिनल ऱ्याकेट पाइनुका साथै मेसिनबाट ऱ्याकेट बुनिन्छ मिकासा ट्रेन कम्पनीका भलिबल र फुटबल नटराज क्याल्ट्रिक्स सोहो रेनको बिन फ्लेयर कम्पनीका स्तरीय पेन्सिल पेन मार्कर र बोर्ड मार्कर पाइन्छ कक्षा नर्सरीदेखि स्नातकोत्तर तहका पाठ्य पुस्तक स्टेसनरी खेलकुदका सामग्री पत्र पत्रिका होलसेल तथा खुद्रा बिक्री गरिन्छ सम्पर्क राधा स्टेसनरी स्टोर्स शुक्ला गण्डकी 4 दुलेगौडा फोन 0564144484 मोबाइल 9560633484 र 9560667988
8: बुवा ढोक गरे घरतिर सबै सन्चै हुनुहुन्छ होला मैले अलिअलि पैसा पठाइदिएको छु घर चाहिँ चिटिक्कको बनाउनु है
2: यतातिर सबै ठिक छ बाबु घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ म त ढुक्क छु तैँले पनि कुनै चिन्तै नलिए
8: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरैभन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर
9: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै उल्लासका रंगीन तथा सादा जस्ता पाटा शिवम सिमेन्ट एसियन पेन्ट्सका रंग रोगन पञ्चकन्याका एचडीपी पाइप राजस्थानी मार्बल सेनिटरी टाइल्स इन्डियन ज्याकर कम्पनीका धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्
7: रिमाल हार्डवेयर सम्पर्क 0654142445 0654143445
10: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है
11: ल पत्तै छैन है तिमीलाई दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि
12: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड अल्मुनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ
7: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु प्रोप्राइटर सूर्य बहादुर बानिया संचालक संगम बानिया फोन 0564141042 मोबाइल 9560231128 र 9462614726
13: तनहु सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ
0: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसिन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
14: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
0: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
14: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
0: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
14: थप जानकारीको लागि सम्पर्क 0564143777 र 98564443। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
15: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
2: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुन्छ त।
1: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
2: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
3: ल त्यसो भाइ, दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
4: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा, भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ, कान्छा, मोबाइल 98460-67645।
5: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।
6: आज पनि खाना काँच्छै? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउनु आउँदैन भने?
7: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रेछ, उता ग्यास चुलोको हालत यस्तै छ, गतिलो सामान किनेर ल्याउने भए पो।
6: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन्न कहाँ जाने?
7: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
8: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
9: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
0: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4, बनकेवा चोक।
10: या बुढा, 20 वर्षदेखिको यस्तो पुरानो टिभी कति हेर्ने भनेको के? वाइफाई र मोबाइलबाटै कनेक्सन गरेर टिभी चलाउन सक्ने जमाना आइसक्यो।
11: कुरो त ठिकै हो बुढी, छोरोले पनि नयाँ टिभी भनेर हैरान पारेछ, अहिले किनौ, पैसा छैन।
10: लौ, पैसाको टेन्सन मान्नै पर्दैन नि, मनिषा इलेक्ट्रोनिक पसल खैरेनी 4 किस्ताबन्दीमा इलेक्ट्रोनिक सामानहरू पाइन्छन्। किस्ताबन्दीमै पाउने भएपछि बाँकी पैसा महिनै महिनामा तिरौला।
0: हामी कहाँ विभिन्न ब्रान्डका टेलिभिजन, फ्रिज, वासिङ मेसिन, मोबाइल लगायत सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुका साथै मर्मत पनि गरिन्छ। सम्पर्क मनिषा इलेक्ट्रोनिक्स पसल, शुक्ला गण्डकी 6 खैरेनी 4, रूपान्तर कृषि सहकारी नजिकै आफ्नै भवनमा, प्रोप्राइटर कुलकुमार कुमाल, मोबाइल 98460-26617 र 98161-38981।
12: दाई, एक बिहानै झोला बोकेर कता जान लागेको?
11: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
12: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
11: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
12: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
0: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4, दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा,
12: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ, साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
13: चिकन ससेज, बफ ससेज
12: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
5: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0-65-70-52, मोबाइल 98-560-28-587।
12: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
14: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौडा बजारमा रहेको ओम एम आभूषण सुनचाती दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
12: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
5: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
14: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
15: विगत 24 वर्षदेखि दुलेगौडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
5: ओम एम आभूषण सुनचाँदी दोकान।
12: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0-65-70-5-37, मोबाइल नम्बर 98-60-69-2-46-98-58-00-8।
16: सबैले दिपा बाबाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
17: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
16: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
17: त्यही दुलेगौडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
16: ए त्यसो भए त म गइहाले,
17: चिया त पिएर जाऊ,
16: अहिले हतार छ पछि आउँदै गरौला है।
18: दीर्घायु फर्निचर सोरुम,
17: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचर का सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
18: साथै पुरानसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
19: एभरेज स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
17: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ,
18: प्रोप्राइटर लक्ष्मी राज वाग्ली, फोन नम्बर 0965709 मोबाइल नम्बर 98460261268
17: 98560268।
20: होइन यसो आमा चाहिँ कहाँबाट चलेको
21: कति हाँस्नु भन्नु, यस्तो पङ्खा चलिरहेको देखिनु भन्नु।
20: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
22: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
21: गतिलो ठाउँ चाहिँ कहाँ छ?
22: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
23: चेस्का बाजे चाँच पङ्खा एलईडी बल्ब सोलरको ब्याट्री पानी तान्ने पम्प कुलर हाउस वायरिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
24: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी फ्रिज एसी कुलर गिजर भ्याक्युम वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहुँ, प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560303624।

0: 97.6
1: मङ्गलम पुनरीकाक्ष मङ्गलाय तनुहरी
2: पण्डित बा दर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
3: ओमकार
2: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
3: ओमकार
2: अनि घरमा पूजा सामग्री पनि छैन भने
3: ओमकार
2: या पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो ओमकार भनेको
4: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
2: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 9855508634
5: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रोओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
6: ओल्ड पुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
7: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
5: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैंक सँगै प्रोप्राइटर सुरेन्द्र पौडेल सम्पर्क 0635706676 मोबाइल 9856062676
8: गाउँबाट सपिङ गर्नको लागि दुलेगौडा झरेको यता हेरिने उस्तै उता हेरिने उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
9: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
8: सपिङका लागि भनेर दुलेगौडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
9: ल तिमी ढुक्क हौ न दुलेगौडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर छौ न तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
8: त्यसो भए सँगै जाउ न त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कुल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्ला गण्डकी 4 दुलेगौडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 9841694378 9871796902
10: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
11: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
12: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जानियो हामी पनि
11: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
12: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
11: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गहना पाइने
12: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
11: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
12: विवाहको लागि गहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्ला गण्डकी 6 खैरेनी टार तनहुँ
9: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदछ
12: मोबाइल नम्बर 9821652067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
9: साथै घरगहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
12: सम्झनुहोस् है ब्रिजेश ज्वेलर्स
0: शुक्ला गण्डकी FM 97.6

0: सुन
1: भन्न
0: तमाथि सौदा हाले छ
1: के
0: हेर्छस् ल हेर
1: देखिस सौदा

0: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अलमलमा परिरहेछ त केटा त।
1: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगुडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
0: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा।
0: शाखा कार्यालय शुक्ला गण्डकी 4 दुलेगौंडा, शुक्ला कृषि सहकारीको माथिल्लो तला।
1: फोन गर्नुहोस् 0635905511। सुन्दर अटोक्स यमाहा शोरूम दुलेगौंडा प्रस्तुत गर्दछ।
2: आकर्षक बलियो सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको या5 सिस्टम, हाइब्रिड स्कुटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कुटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौंडा बजार तनहुँ।
3: सम्पर्क 0654142121, मोबाइल 98565935921।
2: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
4: दाजु, बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
5: भाइ पनि बरेली टेलर सुधा हुँदै सिको चिन्ता के भने।
4: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
5: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ। आफैले नापेर सिलाउने भए पनि धुन्दै हुने रहेछ, अरू टेलर सस्तो हो र भने।
4: ल दाजु, त्यसो भए मेरो बिहाको लागि त्यही जानु पर्छ क्या हो?
6: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संघ संस्थाका ड्रेस, रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कूल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
7: बरेली टेलर्स दुलेगौंडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 98461089। दमौली शाखाको लागि सम्पर्क 98067-13425।
8: गहना भनेको त यस्तो पो हुनु पर्छ, आफ्नो भने गहना भन्नु मात्रै हो, न गहना राम्रो न राम्रो डिजाइनको, होइन रमिता? यस्तो राम्रो डिजाइनको गहना तिमीले कहाँ बनायो?
9: भन्नलाई त सबैले राम्रो अनि डिजाइन अनुसारको गहना पाइन्छ भनेर भन्छन् नि, तर हाम्रै दुलेगौंडा बजारमा रहेको ओम एम आभूषण सुनचाँदी दुकानमा जस्तो राम्रो गहना त कहाँ पाइन्छ र? मैले त त्यही गएर बनाएको।
8: थ्याङ्क यू है रमिता तिमीलाई, त्यसो भए अब म गहना बनाउन त्यही जान्छु।
1: कम्प्युटर तौल प्रणालीद्वारा ग्यारेन्टीका साथ छापा सुनका गरगहना तयार पारिनुका साथै विभिन्न आधुनिक डिजाइनका गरगहना बिक्री वितरण तथा साटफेर गरिन्छ।
9: नयाँ तथा पुराना डिजाइनका अत्याधुनिक गरगहना
10: विगत 24 वर्षदेखि दुलेगौंडा बजारमा सेवारत, गरगहनाको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल
1: ओम एम आभूषण सुनचाँदी दोकान।
6: प्रोप्राइटर मीन बहादुर सुनार, फोन 0665705537, मोबाइल नम्बर 98460-69246, 98058-00008।
11: आहा, कति राम्री भयो कि, सबै रूपरङ्ग नै फेरिछौ। हेर न, मेरो पनि डन्डी फुराएर अनुहार यस्तो भएको छ। स्किन टेस्ट गर्न पोखरा जाने भनेको समय नै मिलेको छैन। लौ, तिमीलाई थाहा छैन, पोखरा जानै पर्दैन, म यति राम्री हुनुमा हाम्रै दुलेगौंडा बजारमा रहेको आरोग्य स्किन केयरको कमाल हो नि। त्यहाँ त पोखराको प्रसिद्ध छाला तथा कपाल सम्बन्धी क्लिनिक केशर मेडिस्पाको सहकार्यमा सञ्चालित विभिन्न स्किन केयर ब्रान्डको सामग्री सहित स्किन टाइप अनुसार प्रोडक्ट रिकमेन्ड गरिन्छ नि। हजुर, हामी कहाँ डेली स्किन केयर, सन क्रिम, फेस वास, मोइस्चराइजरका साथै छालाको अवस्था र प्रकार अनुसारको सिरम एवं अन्य सम्पूर्ण स्किन केयर र हेयर केयर प्रोडक्टहरू पाइन्छ। आरोग्य स्किन केयर इन्टरप्राइजेज शुक्ला गण्डकी 4 दुलेगौंडा, यानै एमबी ब्याङ्क र दुलेगौंडा पोली क्लिनिकको बीचमा। प्रोप्राइटर रोशनी श्रेष्ठ, मोबाइल नम्बर 98 27 10 39 66 र 98 4 60 94 543 40।
12: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
13: आहा, कति राम्रो देखिएको, कोठा नै चिटिक्कै भयो है बुढी।
12: हो त नि, अब चाहिँ राम्रो भयो।
14: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
12: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
15: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
16: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
17: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
18: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 98560230।
15: विगत लामो समयदेखि तपाईँहरूको मानसिकमा सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
19: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
20: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
19: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
20: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
19: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
20: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
21: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
19: होटल टाइटेनिक, गोङगोबु बसबार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।

0: अब तपाईँको घर, अफिस वा बगैँचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईँको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रबिन थापा, मोबाइल 9856333398 र 9845610950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौ। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फूल छ।
1: शुक्ला हिलेटार क्षेत्रमा निर्माणाधीन दुग्धेश्वर महादेवको मन्दिर सम्पन्नताका लागि दान गरौं, धार्मिक पुण्य प्राप्त गरौं।
2: ऐतिहासिक, धार्मिक एवं पर्यटकीय क्षेत्रका रूपमा शुक्ला हिलेटार शिवालयलाई विकास गर्न तपाईँको सानो सहयोग महत्वपूर्ण बन्न सक्छ।
3: त्यसैले दान गरौं, सकेको गरौं सबैले गरौं।
1: अनुरोध, शुक्ला हिलेटार शिवालय क्षेत्र संरक्षण समिति, शुक्ला गण्डकी 8 तनहुँ।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।

0: स्वदेशमै उत्पादन भएको गुणस्तरीय युपीबीसीका झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के?
1: तर महँगो होला नि?
0: छैन, बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपीबीसीका झ्याल ढोका।
2: बलियो, आकर्षक र सस्तो मूल्यमा तनहुँमा नै पहिलो पटक
3: बाराही एल्मुनियम अब युपीबीसीको साथमा।
2: एल्मुनियमका झ्याल ढोका, स्टील रेलिङ, फलाम सम्बन्धी सम्पूर्ण काम, साथै डोजर, लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला।
3: सम्पर्क बाराही युपीबीसी एल्मुनियम एन्ड स्टील उद्योग, शुक्ला गण्डकी 2 गाछे पानी, प्रोप्राइटर सुमन सापकोटा, फोन 0564144411, मोबाइल 98562938 र 98028922938।
4: दाइ, एक बिहानै झोला बोकेर कता जान लागेको?
5: घरैसी सामान सकिएको थियो, बजारतिर जाउँ भनेर।
4: मेरो पनि घरको सामान सकिया छ, कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल?
5: त्यसो भए सँगै जाउँ न त दुलेगौडा सपिङ सेन्टरमा, त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ।
4: ल हेर्नुहोस् न त जाउँ त्यसो भए।
6: दुलेगौडा सपिङ सेन्टर, शुक्ला गण्डकी 4 दुलेगौडा, 3 तारा केबलको 4 घरमाथि आफ्नै भवनमा
4: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ। साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ।
7: चिकन ससेज, बफ ससेज
4: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ।
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ, फोन नम्बर 0656705052, मोबाइल 98560285587।
9: ए बाबु, कमजोरीले हो कि बुढेसकालले? हिजो आज काम गर्ने आँट आउँदैन मलाई त।
5: किन आमा, के भएर?
9: माछा मासु नखाएको पनि धेरै भयो, अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि ताकत आउँथ्यो कि।
5: ल आमा, किन चिन्ता लिनुहुन्छ? हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि, त्यहाँ त सुस्तक ब्रोइलर, लोकल कुखुराको ताजा मासु पाइन्छ, अनि हाँसको अन्डा, ससेज र माछा पनि त्यही पाइन्छ। हिँड्नुहोस् आमा, आज मै लगिदिन्छु।
9: हजुर, हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु, हाँस तथा लोकल कुखुराको अन्डा, ससेज र माछा पाइन्छ। साथै विवाह, पास्नी, पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्।
8: थापा फ्रेस हाउस, शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार, प्रोप्राइटर सरोज पौडेल सम्भ,
9: मोबाइल 98563439952 र 98066656586।
5: कता हिँडेको हो आइफोन हातमा लिएर?
10: आइफोन हो कि माइफोन, के बनाऊ? चाँडै नै बिग्रन्छ, के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिफ लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन, आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
10: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
8: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4 दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोप्राइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0654140050, मोबाइल 98463231।
11: घरमा सुख शान्ति कहिल्यै भएन, आन्टीको काम पनि बन्दैन।
12: त्यही त नि बुढा, म पनि दिगदार भइसके। पितृदोष पो हो कि कुनै पूजा आजा एकाहा लगाएर निको पो हुन्छ कि?
13: होइन बुढा बुढी, के कुरा गर्दै हुनुहुन्छ?
11: परिवारमा सोचे जस्तो पनि हुँदैन, काममा राम्रो पनि हुँदैन, त्यसैले के गर्ने होला भनेर सरसल्लाह गर्दै थियौ।
14: त्यसो भए चिन्ता नलिनुहोस्, भारतको सम्पूर्ण आनन्द विश्वविद्यालयबाट आचार्य पास गरी आउनुभएका आचार्य ऋषिराम पौडेल हुनुहुन्छ। उहाँले दुलेगौडाको भित्री बजार स्थित हेल्थ फोर्स चोकमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार सञ्चालनमा ल्याउनु भएको छ। सप्ताह एकाहाको लागि न पण्डितको टेन्सन, न त पूजा सामग्रीको नै।
1: हजुर, हामी कहाँ शुभ विवाह सप्ताह एकहात रुद्री व्रतबन्ध घर पैँचो सत्यनारायणको पूजा चौरासी नवग्रह रत्न पूजा गरिनुका साथै पूजाको लागि चाहिने सम्पूर्ण सामानहरू विभिन्न देवी देवताहरूको मूर्ति र माताका सम्पूर्ण भाँडाहरू उपलब्ध गराइन्छ। साथै वैदिक विधिद्वारा धार्मिक अनुष्ठान पनि गरिन्छ। सबै कुराको समाधान अब एकै ठाउँमा रिद्धि सिद्धि पूजा सामग्री भण्डार तथा ज्योतिष परामर्श सेवा शुक्ला गण्डकी चार दुलेगौड़ा भित्री बजार हेल्थ पोस्ट चोक।
15: प्रोपाइटर ऋषिराम पौडेल, ऋतु लम्साल पौडेल। मोबाइल 9898526463 र 9847739849।
16: कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस बीए र बीएडमा भर्ना सम्बन्धी सूचना।
17: यूजीसी नेपालद्वारा क्यूएए को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस बीए र बीएडमा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
16: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
17: हाम्रा विशेषताहरू: गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
16: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
17: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
16: सुन्दर शान्त र स्वस्थ वातावरणमा अवस्थित।
17: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
16: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 061-433-385, मोबाइल 9856-80385।

0: नयाँ जडानको लागि सम्पर्क 9800283424 र 9850614175।
1: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लगण्डकी एफएम 97.6। शुक्लगण्डकी टाइम चेक।
2: यति बेला साँझको ठिक 5 बज्यो।
3: घटना दुर्घटना
4: कला संस्कृति
3: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
4: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
5: शुक्लगण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर।

नमस्कार, साँझ 5 बजेको स्थानीय शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandaki.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। अब समाचार सुन्नुहोस्। तनहुँको शुक्लागण्डकी 12 सिमलेस्थित भित्री सड़क खण्डमा आज दिउँसो यात्रुवाहक जीप दुर्घटना हुँदा चालक सहित 12 जना घाइते भएका छन्। लामा गाउँबाट दुलेगौंडा तर्फ आउँदै गरेको लुप र 02-001J-0231 नम्बरको टाटा सुमो जीप आज दिउँसो करिब 12:45 बजे अनियन्त्रित भई सड़कको भित्तामा ठक्कर खाएर दुर्घटना भएको हो। जीपमा चालक सहित 12 जना सवार रहेको र दुर्घटना लगत्तै इलाका प्रहरीकाले बेलसूत्रबाट प्रहरी निरीक्षक धन नारायण श्रेष्ठको कमाण्डमा ट्राफिक सहितको 9 जनाको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। चालक शुक्लागण्डकी 12 निवासी 48 वर्षीय केशबहादुर सुनारको टाउकोमा चोट लागेको छ। उहाँको अवस्था मध्यम छ। अन्य घाइतेहरूमा 59 वर्षीय खेमबहादुर ठकुरी, 40 वर्षीय लक्ष्मी मल्ल, 38 वर्षीय ढक बहादुर गुरूङ, 19 वर्षीय निशा गुरूङ, 38 वर्षीय टीका गुरूङ, 37 वर्षीय संगीता गुरूङ, यसै गरी 33 वर्षीय सूचना गुरूङ, 54 वर्षीय अन्जु ठकुरी, 8 वर्षीय एल बेग ठकुरी, 12 वर्षीय सौगात ठकुरी तथा 51 वर्षीय झरीमाया खाँड रहनु भएको छ। चालक बाहेक सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा 4 पुरूष, 6 महिला र 2 बालक गरी कुल 12 जना घाइते भएका हुन्। घाइतेको जीविकहरूलाई राष्ट्रिय स्वास्थ्य प्रशासन उपचार केन्द्र बेलचोत्रमा उपचार भइरहेको छ भने 1 जनालाई पोखरा रिफर गरिएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। जावलाखेल स्थित हेलियस हस्पिटलमा उपचारका क्रममा आज उहाँको निधन भएको हो। उहाँ 83 वर्षको हुनुहुन्थ्यो। श्रेष्ठ पूर्व उप प्रधानमन्त्री समेत हुनुहुन्छ। गण्डकी प्रदेशका पूर्व मन्त्री मेघलाल श्रेष्ठले उहाँको निधनको पुष्टि गर्नुभयो। श्रेष्ठको शव भोलि बिहान 8 देखि 11 बजेसम्म श्रद्धाञ्जलीको लागि पार्टी कार्यालयमा राखिनेछ। मेघलाल कन्सा तत्पश्चात तत्सव यात्रासहित पशुपतिहारी घाटमा दाह संस्कार लगिनेछ। यसअघि कांग्रेस सभापति गगन थापाले 7 साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गर्नुभएको थियो। पोखरा महानगरपालिकाको बैदाममा सञ्चालित फ्रेस जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना गरिएको छ। जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनका क्रममा उक्त कार्यवाही भएको हो। कास्कीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालको नेतृत्वमा आज पसलको निरीक्षण गरिएको थियो। टोलीले पसलमा अत्याधिक फोहोर र खाना नमिल्ने फलफूल प्रयोग भएको फेला परेको छ। पोखरा महानगरपालिका नम्बर 6 बैदाम स्ट्रीट नम्बर 10 रहेको उक्त पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै 12 केजी फलफूल भेटिएका छन्, जसमा कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेका थिए। यी फलफूलको बजार मूल्य 3,470 रूपियाँ रहेको छ। टोलीले ती सबै अखाद्य फलफूलहरू तत्काल नष्ट गरिदिएको छ। अनुगमनका क्रममा पसल र संचालकले व्यवसायीसँग सम्बन्धित कुनै पनि कागज देखाउन सकेका थिएनन्। पसलमा सरसफाईको अवस्था निकै दयनीय रहेको टोलीले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गर्ने र मापदण्ड पालना नगर्नेलाई कानून अनुसार जरिवाना गरिएको हो। सहायक प्रमुख जिल्लाधिकारी चित्रंगत बरालले भन्नुभयो। उहाँले आगामी दिनमा पनि बजार अनुगमनलाई तीव्रता दिने जानकारी दिनुभयो। नेपाल चिकित्सक संघको आन्दोलन कारण देशभरका अस्पतालका बैरिङ्ग सेवा ओपीडी सेवा आज बन्द भयो। नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर प्रमोद राममाथि भएको कुटपिटको विरोधमा संघको आह्वानमा देशभरका सरकारी गैर सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेक सेवा ठप्प भएको जनाइएको छ। सेवा रोकिँदा सर्वसाधारणहरू मर्कामा परेका छन्। गण्डकी प्रदेशकै सबभन्दा बढ़ी बिरामी हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पनि उपचारका लागि पुगेका वृद्धा दीर्घ रोगी गर्भवती र छिमेकी जिल्लाबाट पुगेका बिरामी समेत सेवा नपाउँदा निराश भई फर्किएका छन्। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारका लागि आउनुभएका पोखरा 14 का उमेश नेपालीले सरकारसँगको मागका कारण सेवा रोक्न नहुने उल्लेख गर्नुभयो। यता शुक्ला गण्डकी 5 झरौटामा रहेको जीबी गोरेला राष्ट्रिय स्वास्थ्य प्रशास उपचार केन्द्रमा पनि ओपीडी सेवा बन्द हुँदा बिरामीहरू यत्तिकै फर्कन परेको थियो।

0: पर्वतका ग्रामीण बस्तीमा विद्युत पहुँच विस्तार गर्ने उद्देश्यले संचालनमा रहेका सामुदायिक विद्युतीय सेवा पछिल्लो समय संकटमा छन्। धेरै सामुदायिक विद्युत उपभोक्ता समितिहरू विद्युत सेवा दिलाउन कठिन भएपछि बन्द गर्ने सोचमा छन्। संचालन खर्च वृद्धि, प्राविधिक जनशक्तिको अभाव, विद्युत चुहावट तथा उपभोक्ताको असन्तुष्टि कारण सामुदायिक विद्युतीय संस्थाहरूको अवस्था जटिल बनेको उपभोक्ता समिति सदस्यहरूको भनाइ छ। जिल्लाको बादशाह विद्युत सामुदायिक समितिका सचिव डम्बर कार्की अनुसार समितिले 7 लाख रकम नोक्सानी बिहोर्नु परेको छ। मिटर रिडिङ र लाइन मरमत गर्ने दुईजना कर्मचारीलाई तलब दिन सकेको छैन। बिहादी गाउँपालिका स्थित वार्ड नम्बर 1 बादशाहका अध्यक्ष चित्रबहादुर गुरूङ भन्नुहुन्छ, विगत 15 वर्षदेखि संस्थाको लेखा परीक्षण र नवीकरण भएको छैन। गत असार मसन्तसम्म खपत भएको बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले यस विषयमा सोमबार स्पष्ट पारेको छ। आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको सूचनाका आधारमा प्राधिकरणले यस्तो जानकारी दिएको हो। ग्राहकले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानीको रूपमा राखिनेछ। उक्त रकम आगामी भदौ महिनाको बिलमा मिलान गर्ने प्रबन्ध मिलाएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत खपतका आधारमा मासिक रूपमा बिल निकाल्ने गर्छ। असारमा खपत भएको बिजुलीको बिल साउनमा जारी गर्दा कर लाग्ने वा नलाग्ने भन्नेमा दुविधा देखिएको थियो। प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट रकम जोडेर उपभोक्तालाई पठाएको थियो। त्यसरी बिल आएपछि उपभोक्ताले गुनासो गरेका थिए। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री विराज भक्त श्रेष्ठले यसमा चासो राख्नुभयो। उहाँले समस्या समाधानको लागि पहल गर्नुभयो। प्राधिकरणले साउन 8 गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई स्पष्ट पारिदिन पत्रचार गरेको थियो। अवस्था हामीलाई तिनजेलसम्म सुनेर साथ दिनुभयो तपाईँलाई धन्यवाद। साँझ 7 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुन चाहन्छु। तपाईँ यसपछि कार्यक्रम लोक चौतारी सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143778, इमेल NEWSSUKLAGANDAKI@gmail.com।
2: शुक्ला गण्डकी FM 97.6।
3: पुन मोबाइल
4: होइन, कति पुन मोबाइल भन्दै कराएको?
3: दुलीगुडामा भरपर्दो मोबाइल रिपेयर गर्ने ठाउँ बिर्सन्छ कि भनेर सम्झिएको हो के?
4: कहाँ छ पुन मोबाइल?
3: यही दुलीगुडामा तरकारी पसलको आधैमा छ।
4: मोबाइल किन्ने पुरा पैसा छैन, चिन्ता नलिनुहोस्। 0% ब्याजमा किस्ताबन्दीमा मोबाइल पाइन्छ। साथै सम्पूर्ण मोबाइलका पार्ट्स तथा कभर पाइनुका साथै होलसेल तथा खुद्रा बिक्री गरिन्छ।
3: सेल्स र रिपेयर्सको भर पर्दो ठाउँ, अनुभवी टेक्निसियनबाट मोबाइल मर्मत गरिने पुन मोबाइल पार्ट्स, शुक्ला गण्डकी 4 दुलीगौडा, मुनाल सहकारीको तलपट्टि, सिद्धार्थ बैंकको पारी र तरकारी पसलको आडमा।
4: प्रोपाइटर हेमराज पुन, मोबाइल 98 1 91 74 888 र 98 4 48 48 00 00।
5: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
6: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो, पुछार अड्क्यो, किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
5: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
7: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
6: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्षीय वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
7: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलीगौडा, नगरपालिकाबाट 10 घर माथि,
6: पोखरा जाने बाटोतिर। विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता। थप जानकारीको लागि सम्पर्क मोबाइल 98 5 60 62 827 र 98 6 44 35 0 31।
8: ऋतु सुन न, बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ, भोलि पोखरा जाउ न है।
9: ल, यतिका लागि पनि किन पोखरा जानु? बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रो। सम्पूर्ण राम्रो क्वालिटीका खेलौना, कपडाहरू, सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि।
10: हजुर, यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड। हामी कहाँ साइकल, वाकर, झोलुङ्गा, स्वदेशी तथा विदेशी रेडिमेड कपडा, जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ।
11: रस्तु बेबील्यान्ड, शुक्ला गण्डकी सार, दुलेगौडा।
12: मोबाइल 9856055770।
13: ए नानीको बुवा, आज त नयाँ सन्धि सन्धिनीहरू आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
14: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे ल्याइ त हाल्छु नि।
13: इज्जतको सवाल छ बुढा, जहाँ पाए त्यहीबाट ल्याउने होइन नि। दुलेगौडाको पञ्चमुनि चोकेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
14: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
13: होम डेलिभरीको पनि व्यवस्था छ।
1: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4, पञ्चमुनि चोक तनहुँ। प्रोप्राइटर केशर बहादुर तिमसेना। मोबाइल 9814111178, 9856007078।
15: ल छोरी, हामीलाई ज्वाइँ साहब साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
16: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
15: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
16: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनसादी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साथ फेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
1: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6, खैरेनी 4, उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0652-412-1160 र 9840-78-022।
2: शुक्ला गण्डकी एफएम 97.6।
17: मिलन बिछोड, गाउँ अनि शहर, मौलिक संस्कृतिको धरोहर,
18: सुख दुःखका बिताउने भारी कार्यक्रम लोक चौतारी, हरेक आइतबारदेखि बिहिबारसम्म साँझ 5 बजेको शुक्ला गण्डकी समाचारपछि।

नमस्कार अनि हार्दिक स्वागत तथा लोक सांगीतिक अभिवादन तपाई समस्त जसले यति बेला शुक्ला गण्डकी एफएम 97.6 MHz को ध्वनि तरंग सँगै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरेर सुनेर बस्नुहुने सबै सबैलाई कार्यक्रम लोकसौतारीमा हार्दिक स्वागत छ। कार्यक्रम लोकसौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा पनि तपाईँको माझमा म सुविना थापा उपस्थित भइसकेको छु। को के गर्दै हुनुहुन्छ पक्कै पनि आफ्नो काममा व्यस्त त हुनुहुन्छ होला नै, कामको व्यस्तताको बावजुद पनि हामीलाई सुनेर साथ चाहिँ दिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। र यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला है। कार्यक्रमलाई प्रायोजन गरेको बारेमा जानकारी गराउनु पर्दा कार्यक्रमलाई प्रायोजन गरेको छ रामदाम सुनसादी पसलले। यो पसल रहेको छ खैरी निटार ओडा कार्यालयको अगाडि। यदि तपाईँ गरगहना बनाउन चाहनुहुन्छ, पुराना गरगहना साटफेर गर्न चाहनुहुन्छ, त्यस्तै गरी नयाँ तथा आकर्षक डिजाइनका गरगहनाको खोजीमा हुनुहुन्छ भने चाहिँ सम्झन सक्नुहुन्छ रामदाम सुनसादी पसललाई। र यो पसल चाहिँ रहेको छ खैरेनीटार ओडा कार्यालयको घाडी। त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा चाहिँ लिन सक्नुहुन्छ है। जानुहोला, सेवा गर्ने मौका चाहिँ दिनुहोला। र यति बेला भने कार्यक्रमको शुरूआत स्वरूप तपाईँ सम्पूर्णको लागि भाका राख्दैछु हाँसेर बोलिदेऊ माया बोलको भाका चाहिँ रहेको छ। आवाज रहेको छ नारायण राई माझी, त्यस्तै गरी विष्णु माझीको। यति बेला भने यो भाका स्वीकार्नु सैता।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि नारायण राई माझी त्यस्तै गरी विष्णु माझीको आवाजमा सजिएको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त छँदै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि म अर्को भाका राख्दैछु। चरियो भए आउँथे उडेर बोलको भाका चाहिँ रहेको छ, जसमा चाहिँ चन्द्र शर्माको आवाज अनि राजु परियार त्यस्तै गरी लक्ष्मी नेपानीको आवाज रहेको छ। यति बेला भने स्वीकार्नुहोस् है त।

हजुर श्रोता मित्र, यति बेला भने तपाईँ सम्पूर्णको लागि जति भए आउँथे उडेर बलको यो गीत मैले राखिसके सुनिसक्नु भएको छ। सबै सबैलाई मन पर्यो होला भन्ने आशा त साँच्चै नै छ। यति बेला भने तपाईँ सम्पूर्णको लागि अर्को गीत राख्दैछु मैले, पान फुले पछ्यौरी बलको भाका चाहिँ रहेको छ, जसमा आवाज रहेको छ गोविन्द पुन मगर, त्यस्तै गरी देवी घरतीको लय रहेको छ धनबहादुर श्रेष्ठ मगरको, अनि त्यस्तै गरी शब्द रहेको छ गोविन्द पुन मगरको। यो गीत सँगै जान्छु म छोटो व्यापारिक विश्राममा, विश्राम पछि तपाईँको माझमा आउने नै छु, सुन्दै गर्नुहोला है त।

0: ह्याप्पी एनिभर्सरी डार्लिङ, यो तिम्रो लागि उपहार।
1: वाउ, कस्तो राम्रो गहना, कहाँ बनाएको?
0: मैले तिम्रो लागि भनेर चण्डिकालीका सुनचाँदी पसलमा बनाएको नि।
2: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गरगहना,
0: पुराना गरगहना सँग नयाँ साथ फेर,
2: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ।
0: चण्डिकालीका सुनचाँदी पसल, शुक्ला गण्डकी दुलेगौं रातनहुँ, प्रोप्राइटर प्रेम घिमिरे, मोबाइल 9855602699।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ सार्टफेयर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
0: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9855612474।
9: चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
10: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
9: हजुर हजुर, स्याङ्जाको मगेम चिसापानी हो, आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
10: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
9: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको संयोग कटेज दाईको होटल टाइटेनिक छ, गोङगोबु बसबार पछाडिपट्टि।
10: हजुर, काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
11: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
9: होटल टाइटेनिक, गोङगोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

0: साथीनामा साथीना यो चम्सुरीका घरका फर्निचरका सामान कति राम्रा हुन्? डोरा हेर्यो त्यस्तै, लोबेट हेर्यो त्यस्तै, सोफा पर्दा कार्पेट हेर्यो सबै त्यस्तै।
1: राम्रो नहुने त कुरै भएन नि भतौरियामै। गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्सबाट ल्याएको हो नि यो सामान मैले। तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ?
0: त्यसो नभने मरि म पनि अब नाचिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु।
1: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घड्यासी एवं अफिसियल फर्निचर, कार्पेट, डोरम्याट, टन्ना, प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिम का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन।
2: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
3: गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स, शुक्ला गण्डकी 4 बीपी चोक,
2: प्रोप्राइटर प्रकाश न्यौपाने, सम्पर्क 0765702625, मोबाइल 98 5 30 33 8 78, 98 4 61 56 58।
4: ल छोरी, हामीलाई ज्वाइँ साथ साह्रै मन पर्यो, बिहे गर्ने नगर्ने बाँकी तिम्रो निर्णय।
5: बिहे त गर्छु तर एउटा शर्तमा मात्र।
4: के शर्त हो त्यस्तो, सुनाउन त हामी पनि।
5: बिहेका सबै गरगहना खैरेनी टारको रामदाम सुनचाँदी पसलबाटै ल्याइदिनु पर्छ। आधुनिक र आकर्षक डिजाइनका 24 क्यारेटका तयारी गरगहना ग्यारेन्टीका साथ पोखराकै मूल्यमा पाइन्छ। राशि अनुसारका पत्थर, पुराना गरगहनासँग नयाँ साटफेर गर्ने व्यवस्था भएको र कम्प्युटर तौल प्रविधिबाट नाप तौल गरिने एकमात्र विश्वासिलो ठाउँ
4: रामदाम सुनचाँदी पसल, शुक्ला गण्डकी 6 खैरेनी 4 उडा कार्यालयको अगाडि। सम्पर्क नम्बर 0654124160 र 98460072।
6: शुक्ला गण्डकी FM 97.6।

हजुर श्रोता मित्र एकैछिनको यो छोटो व्यावसायिक विश्राम पछि पुनः स्वागत गर्छु कार्यक्रम लोकचौतारीमा। कार्यक्रम लोकचौतारी लिएर आजको यस मंगलबारीय श्रृंखलामा तपाईँको माझमा म सुबिना थापा उपस्थित भइरहेको छु। विशेष गरेर तपाईँको लागि मैले मीठा मीठा पुराना भाकाहरूलाई नै कार्यक्रममा चाहिँ राखिराखेको छु, सुनिरहनु भएको छ अनि मनोरञ्जन पनि लिइरहनु भएको छ होला भन्ने आशा त सधैँ नै छ। यदि सुन्दै हुनुहुन्छ भने कार्यक्रमको समय अवधि भरसम्म सुनेर साथ पनि दिनुहोला। कार्यक्रमलाई प्रायोजन गरेको छ रामधाम सुनसा दिपसले। यो पसल चाहिँ रहेको छ खैरेनी टार वडा कार्यालयको अगाडि, त्यहाँ गएर तपाईँले आफूलाई आवश्यक परेको सेवा सुविधा लिन सक्नुहुन्छ नै। यति बेला भने तपाईँ सम्पूर्णको लागि यो गीत मैले तिम्रैलाई लेख्या हुँ, ध्यान दिएर सुन भाया डुबोलको यो गीतमा राख्दैछु, जसमा आवाज रहेको छ रामजी खाँड, त्यस्तै गरी विष्णु माझीको। यति बेला भने स्वीकार्नु

हजुर श्रोता मित्र, यति बेला भने यो गीत मैले बोलको यो गीत मैले राखिसके, सुनिसक्नु भएको छ, सबै सबैलाई मन पर्यो होला भन्ने आशा त सधैँ नै छ। र आजको यो श्रृंखलामा रहेर तपाईँको लागि नै भाका राख्दा राख्दै अब भने कार्यक्रमबाट विदा मागेर जानुपर्ने बेला पनि भइसक्यो। यतिन्जेलसम्म रेडियो सुनेर साथ दिनुभयो सबै सबैलाई धेरै धेरै धन्यवाद छ। र कार्यक्रम सुनिरहँदा कस्तो लाग्यो, जस्तो लाग्यो त्यस्तै सल्लाह सुझाव अनि प्रतिक्रिया पनि हाम्रो स्टुडियोको नम्बरमा चाहिँ तपाईँले दिन सक्नुहुन्छ भन्दै हाम्रो यस कार्यक्रमलाई प्रायोजन गरेको रामदाम सुनसादी पसलका प्रोपराइटर भक्त बहादुर रामदाम सरस्वती हार्दिक आभार व्यक्त गर्दै अन्तिममा पैसा हो कि रेलीमै बोलको यो भाका राख्दै आजको यस श्रृंखलाबाट म सुबिना पनि विदा हुन्छु। तपाईँ पनि सुन्दै गर्नुहोला शुक्ला गण्डकी एफएम 97.6 MHz, साथै इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com.np लगइन गरी सुन्दै गर्नुहोला। नमस्कार, शुभ साँझ।

0: आमाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन्। आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन।
1: ए तिमी पो बस्दै गर है, म तिम्रो लागि चिया बनाएर ल्याउँछु।
0: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो, सबैले कुरा गरेका। दिपा ए दिपा, यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले?
1: त्यही दुलीगौडा बजारमा छ नि दीर्घायु फर्निचर सोरुम, त्यहीबाट ल्याएको।
0: ए त्यसो भए त म गइहाले,
1: चिया त पिएर जाऊ,
0: अहिले हतार छ, पछि आउँदै गरौला है।
2: दीर्घायु फर्निचर सोरुम,
1: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू, दराज पलङ डाइनिङ टेबल लोबेट सोफा लगायत पर्दा कार्पेट डोर ब्याट र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ।
2: साथै पुरानसँग साथी र तुरन्त डेलिभरीको पनि व्यवस्था छ।
3: एभरेस्ट स्टील र नेपालको नम्बर वान कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता।
1: दीर्घायु फर्निचर सोरुम दुलीगौडा त नहुँ।
2: प्रोप्राइटर लक्ष्मी राज वागले, फोन नम्बर 0565790 मोबाइल नम्बर 98460268
1: 98560268।
4: ल माथिको व्रत बन्दको दिन पनि जुर्यो, अब सरसामान किन्नतिर जुट्ने हो कि?
5: गाउँमा के छलफल हो, सबै एकै ठाउँमा हुनुहुन्छ त।
4: नातिको व्रत बन्द गरेर उम्काइदिउ कि भनेर जुटेको।
5: मेरो छोराको बिहे पनि आँट्यो, लत्ता कपडाको लागि बजारतिरै जाने तर्खर गर्दैछु।
6: ल त्यसो भए दुलेगौडाको भीमसेन मन्दिर नजिकै रहेको दुर्गा एम्पेक्समा गएर व्रत बन्द र बिहेका कपडा सँगै गएर किनौ। त्यहाँ त गुणस्तरीय लत्ता कपडा अनि फेन्सीका आइटमहरू सर्वसुलभ मूल्यमा पाइन्छ।
7: सम्पर्क दुर्गा इम्पेक्स, शुक्ला गण्डकी 4, दुलेगौडा भीमसेन टोल, प्रोप्राइटर टीकाराम श्रेष्ठ कान्छा, मोबाइल 98460667645।
8: दुर्गा कपडा पसल अब आफ्नै भवनमा पनि व्हाइट हाउस पार्टी प्यालेसको गेट नजिकै।

0: को इन्टरनेट गेट कनेक्टेड स्टे कनेक्टेड।
1: नयाँ जडानको लागि सम्पर्क 9800213424 र 9850614157।
2: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी छ भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
1: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
2: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
1: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरे उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
2: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
1: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
2: थप जानकारीको लागि 0635714479, मोबाइल 9850662065, 9848064145।
3: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
4: शुक्ला गण्डकी टाइम चेक।
3: यति बेला साँझको ठिक 6 बज्यो।

0: अनलाइनमा प्रसारण भइरहेको नेपाल दर्पणमा साथी हृदय रिमालसँगै भोजेन्द्र बस्नेतको स्वागत छ। नेपाल दर्पण शुरू गरौं मुख्य खबरका शीर्षकहरूबाट।
1: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
0: खहरे खोलामा पहिरो खस्ता नारायणगढ़ मुगलिन सड़क खण्ड अवरूद्ध, संचालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली किनारमा सतर्क रहन आग्रह।
1: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरणको तयारी।
2: उहाँहरूले तिरिसकेको घाट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समाहरण छ।
0: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
1: र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
3: सुन त, मेरो कपडा प्याकिङ गरिदेऊ त, श्यामजीको मिसेसलाई क्यान्सर उपचार गराउन इन्डिया सँगै लिएर जानुपर्ने भयो।
4: ए हो र, अनि सुन्नु त, अब क्यान्सरको उपचार सीएमसी क्यान्सर इन्स्टिच्युट भरतपुरमा नै हुन्छ नि। नेपालमै पहिलो पटक अत्याधुनिक भेरिएन्ट ट्युबिङ भएको 60 काउज र हाइपर आर्क लगायतका अत्याधुनिक उपकरण प्रयोग गरी मस्तिष्कमा रहेको ट्युमर, फोक्सोको क्यान्सर, स्तन क्यान्सर, घाटी

0: नेपाल दर्पणमा अब खबरको सिलसिला। स्वास्थ्यकर्मीमाथि भएको आक्रमणको विरोधमा नेपाल चिकित्सक संघले आह्वान गरेको आन्दोलनका कारण आज देशभरको नियमित स्वास्थ्य सेवा प्रभावित बनेको छ। सरकारी, निजी तथा गैर सरकारी अस्पतालहरूमा आकस्मिक सेवा बाहेक धेरैजसो सेवा बन्द हुँदा उपचारका लागि अस्पताल पुगेका बिरामीहरू प्रत्यक्ष प्रभावित भएका छन्। वीरगंजको नारायणी अस्पतालमा स्वास्थ्यकर्मीमाथि भएको आक्रमण र त्यसपछि पर्सा जिल्ला प्रशासन कार्यालयमा भएको दुर्व्यवहारको विरोधमा चिकित्सक संघ देशभर आकस्मिक बाहेका सेवा ठप्प बनाएर आन्दोलनमा आएको हो। आन्दोलनका कारण देशभरका अस्पतालमा सबैभन्दा बढ़ी असर बहिरंग अर्थात ओपीडी सेवामा परेको छ। बिहान अस्पताल पुगेका धेरै बिरामीहरू उपचार नपाएर फर्कनु परेको छ। विशेष गरी दीर्घ रोग भएका बिरामी, नियमित फलोअपमा आउने बिरामी, परीक्षणका लागि समय लिएका बिरामी तथा शल्यक्रियाको तयारीमा रहेका सेवाग्राहीहरू बढ़ी प्रभावित भएका छन्। आन्दोलनको असर काठमाडौँ उपत्यकाका ठूला अस्पतालदेखि देशका विभिन्न जिल्लाका अस्पतालसम्म परेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले आन्दोलनका कारण सर्वसाधारणको उपचार प्रभावित हुन नदिन अस्पतालहरूलाई सेवा निरन्तर राख्न आग्रह गरेको छ। मन्त्रालयले चिकित्सक संघसँग संवाद मार्फत समस्या समाधान गर्ने प्रयास गरिरहेको छ। नेपाल चिकित्सक संघले स्वास्थ्यकर्मीमाथि पटक पटक आक्रमण हुँदा पनि प्रभावकारी सुरक्षा व्यवस्था हुन नसकेको भन्दै आन्दोलन गर्न बाध्य भएको बताएको छ। गएको शनिबार नारायणी अस्पतालमा कार्यरत मेडिकल अधिकृत डाक्टर प्रमोद राय सहित चिकित्सक तथा स्वास्थ्यकर्मीमाथि कुटपिट भएको थियो। आक्रमणबाट डाक्टर रामको टाउकोमा गम्भीर चोट लागेको र अहिले उहाँको राष्ट्रिय ट्रमा सेन्टर काठमाडौँमा उपचार भइरहेको संघले जनाएको छ।
1: यसैबीच राष्ट्रिय मानवाधिकार आयोगले देशभर नियमित स्वास्थ्य सेवा बन्द भएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। आयोगले आज विज्ञप्ति निकालेर नारायणी अस्पताल वीरगंजका डाक्टर प्रमोद राममाथि कुटपिट र तोडफोड़ भएको विरोधमा देशभर नियमित स्वास्थ्य सेवा ठप्प पारिएको प्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको हो। चिकित्सकहरूले आकस्मिक बाहेकका सेवा बन्द गर्दा सर्वसाधारण उपचारबाट वञ्चित भएको र यसले नागरिकको मौलिक हक हनन भएको आयोगको ठहर छ। चिकित्सकमाथि आक्रमण हुनु निन्दनीय र कानूनी शासनमाथिको चुनौती भए पनि स्वास्थ्य जस्तो अत्यावश्यक सेवा रोक्न नमिल्ने आएको भनाइ छ। आयोगले कुटपिटमा संलग्न दोषीलाई तत्काल कानूनी कार्यवाही गर्न सरकारलाई निर्देशन दिएको छ। साथै लाखौं बिरामीको जीवन जोखिममा नपारी तत्काल सेवा सुचारू गर्न र वार्ताबाटै समस्याको समाधान खोज्न सरकार आन्दोलनरत चिकित्सक तथा सम्बन्धित सबै पक्षलाई आग्रह गरेको छ।
0: सुनसरीको देवानगंज गाउँपालिका वडा नम्बर 3 कप्तानगंजमा अस्ति आइतबार भएको घटनापछि सुनसरी र मोरङ क्षेत्रको सुरक्षा अवस्था अझै सामान्य बन्न सकेको छैन। घटनाको विरोधमा प्रदर्शनकारीहरू सड़कमा निस्किएपछि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा आज पनि प्रदर्शन भएको छ। प्रदर्शनकारीहरूले राजमार्गमा टायर बालेर सड़क अवरूद्ध गरेपछि सुनसरी खण्डको यातायात सेवा प्रभावित बनेको छ। विशेष गरी पकड़ेदेखि कोशी ब्यारेजसम्मका विभिन्न क्षेत्रमा गाड़ी आवागमन प्रभावित बनेको छ। अस्ति देवानगंज गाउँपालिका 3 कप्तानगंजमा दुई समूहबीच भएको झडप नियन्त्रणमा लिने क्रममा प्रहरीले गोली चलाउँदा एकजनाको ज्यान गएको थियो। दोषीमाथि कार्यवाही र सुरक्षाको माग गर्दै प्रदर्शन भइरहेको प्रदर्शनकारीहरूले बताएका छन्। लगातारको प्रदर्शनका कारण स्थानीय क्षेत्रमा जनजीवन समेत प्रभावित बनेको छ। सुरक्षा अवस्था बिग्रदै गएपछि जिल्ला प्रशासन कार्यालय सुनसरीले दक्षिणी क्षेत्रका विभिन्न ठाउँमा कर्फ्यू तथा निषेधाज्ञा जारी गरेको थियो। प्रशासनका अनुसार अहिले पनि संवेदनशील क्षेत्रमा

0: जस्ता धेरै व्यक्ति एकै ठाउँमा भेला हुन नपाउने गरी निषेधाज्ञा यथावत छ। यस्तै अनिश्चितकालीन कर्फ्यू हरिनगर बजार क्षेत्र, बुटाहा बजार क्षेत्र, कप्तानगंज बजार क्षेत्र, घुस्की बजार क्षेत्र र देवानगंज बजार क्षेत्रमा कायमै रहेको जिल्ला प्रशासन कार्यालय सुनसरीले निकालेको पछिल्लो विज्ञप्तिमा भनिएको छ। प्रदर्शनका कारण यातायात व्यवस्थापनमा चुनौती देखिएपछि स्थानीय प्रशासनले इटहरीबाट पश्चिमतर्फ चल्ने गाडीमा समेत रोक लगाएको छ।
1: यता धनुषामा सामाजिक सद्भाव र धार्मिक सहिष्णुता कायम राख्दै आपसी भाइचारा मजबूत बनाउने उद्देश्यले सर्वपक्षीय सद्भाव बैठक सम्पन्न भएको छ। बैठकले कुनै पनि वाहनामा धार्मिक, सामाजिक तथा सामुदायिक सद्भावमा खल्ल पुर्याउने गतिविधि हुन नदिन प्रतिबद्धता व्यक्त गरेको छ। पछिल्लो समय छिमेकी जिल्लामा भएका केही संवेदनशील घटनापछि धनुषामा समेत त्यस प्रकारका गतिविधि रोक्न देखिन थालेपछि सम्भावित जोखिम न्यूनीकरण गर्न जिल्ला प्रशासन कार्यालय धनुषाको समन्वयमा सर्वपक्षीय बैठक आयोजना गरिएको हो। बैठकमा राजनीतिक दलका प्रतिनिधि, पालिकाका जनप्रतिनिधि, हिन्दू तथा मुस्लिम समुदायका अगुवा, नागरिक समाजका प्रतिनिधि, संचारकर्मी तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरूको सहभागिता रहेको थियो। बैठकले विरोध प्रदर्शनका नाममा हुने तोड़फोड़, आगजनी, हिंसात्मक गतिविधि तथा व्यक्तिगत र सरकारी सम्पत्तिमा क्षति पुर्याउने कार्यमा संलग्न व्यक्तिमाथि प्रचलित कानून बमोजिम कड़ा कार्यवाही गर्ने निर्णय गरेको छ।

0: फेसबुक टिकटक लगायत सामाजिक सञ्जाल मार्फत कुनै समुदाय धर्म वा समूहप्रति घृणा फैलाउने धार्मिक द्वेष उत्पन्न गर्ने तथा सामाजिक सद्भाव बिगार्ने किसिमका सामग्री प्रकाशन वा प्रसारण गर्ने गतिविधिलाई नियन्त्रण गर्ने निर्णय पनि भएको छ। यसैबीच जिल्ला प्रशासन कार्यालय मोरङले मेला महोत्सव एवं रातको समयमा सञ्चालन हुने रेस्टुरेन्ट एवं क्लबहरूमा प्रयोग हुँदै आएको डीजे निषेध गरेको छ। मोरङका सहायक प्रमुख जिल्ला अधिकारी पवनराज कोइरालाले आज विज्ञप्ति निकालेर जिल्लाभित्र कुनै पनि मेला महोत्सव विवाहका विभिन्न समारोह पार्टी उत्सव चाडपर्व धार्मिक कार्यक्रम पुराण लगायत कार्यक्रममा अर्को सूचना जारी नभएसम्म डीजे प्रयोग गर्न निषेध गरिएको जनाउनु भएको छ। यो सूचना विपरीत कसैले डीजे प्रयोग गरे वा गराएको पाइएमा कानून बमोजिम कार्यवाही हुने विज्ञप्तिमा उल्लेख छ।
1: नारायणगढ़ मुगली सड़क खण्ड अन्तर्गत मुगली नजिकै इच्छाकामना गाउँपालिका वडा नम्बर 5 खहरे खोलामा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको छ। पटक पटक पहिरो खस्ने त्यस क्षेत्रमा आज बिहान खसेको सुखा पहिरो हटाएर दिउँसोदेखि दुईतर्फी गाड़ी चलाइएको थियो। पहिरो पन्छाएर गाड़ी चलाएको केही समयपछि बेलुका पौने 5 बजे त्यही ठाउँमा फेरि पहिरो खसेपछि सड़क अवरूद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनले जनाएको छ। डिभिजन सड़क कार्यालय चितवनका अनुसार झण्डै 40 मिटर माथिबाट ढुङ्गासहितको सुखा पहिरो खसेको छ। पहिरो पन्छाउन काम शुरू गरेको भए पनि सड़क पूर्ण रूपमा सुरक्षित बनाएर सञ्चालनमा ल्याउन केही समय लाग्ने जनाइएको छ। कार्यालयका इन्जिनियर अर्जुन घिमिरेका अनुसार पहिरो हटाउन कम्तीमा 2 घण्टा लाग्ने अनुमान छ। यद्यपि पहिरो खस्ने क्रम नरोकिएमा थप समय पनि लाग्न सक्ने उहाँले बताउनुभयो। खहरे खोलाको क्षेत्र नारायणगढ़ मुगलिन सड़कको सबैभन्दा जोखिमयुक्त ठाउँ मध्येको एक मानिन्छ। बखायाम शुरू भएसँगै त्यस क्षेत्रमा सुखा पहिरो ढुङ्गा खस्ने र सड़क अवरूद्ध हुने घटना दोहोरिँदै आएका छन्। प्रहरीले अनावश्यक जोखिम नलिएको पहिरो प्रभावित क्षेत्रमा रोकिएर नबस्न र सड़क खुलेपछि पनि सावधानीपूर्वक यात्रा गर्न अनुरोध गरेको छ। नारायणगढ़ मुगलिन सड़क खण्ड काठमाडौँलाई देशका विभिन्न भागसँग जोड्ने प्रमुख राजमार्ग हो।
0: नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन भएको छ। उहाँको ललितपुरको जावलाखेलमा रहेको हेलियस हस्पिटलमा उपचारका क्रममा आज निधन भएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिनुभयो। नेता श्रेष्ठको शव भोलि पार्टी केन्द्रीय कार्यालय सानैपामा श्रद्धांजलिका लागि राखिने र त्यसपछि शव यात्रासहित पशुपति आर्यघाटमा दाह संस्कारका लागि लगिने प्रवक्ता चालिसेले बताउनु भएको छ।
1: सीधा कुरा प्रश्न विचार यो हो उज्यालो रेडियो नेटवर्क नेपाल दर्पणमा असार महिनामा खपत भएको बिजुलीमा लिएको भ्याट कसरी फिर्ता हुन्छ भन्ने बारेको कुराकानीसँगै खबरको सिलसिला बाँकी नै छ। सुन्दै गर्नुहोला।
2: मेजर अप्लायन्सेसका एसी, कुलर, फ्रिज, कुकर, इन्डक्सन, एयर फ्रायर लगायत अन्य घरेलु सामानहरू घर ल्याएर त हेर्नुहोस्। तपाईँ पनि भन्नुहुनेछ मलाई त बेचरको बानी लागिसकेको छ। बेचर अप्लायन्सेस, बेचरको बानी लाग्छ।
3: एनबीएल सर्वसुलभ आवास कर्जा
4: अब बन्छ तपाईँको सपनाको घर, किनकि हामीसँग छ सर्वाधिक न्यून ब्याज दर।
3: आधार दरमा मात्र 0.5% प्रिमियम थप।
4: विशेषताहरू रु 2 करोड़सम्मको कर्जा सुविधा।
3: घर तथा अपार्टमेन्ट खरिद, घर निर्माण तथा मरमत सम्हार गर्न
4: 25 वर्षसम्मको लचिलो कर्जा अवधि,
3: न्यून सेवा शुल्क, न्यून ब्याज दर,
4: सम्पूर्ण शाखाबाट कर्जा प्रवाह।
3: थप जानकारीको लागि आजै आफ्नो नजिकैको शाखा कार्यालय वा कल सेन्टर 01-597-1222 सम्पर्क गर्नुहोस्।
4: शर्तहरू लागू हुनेछन्।
5: समय सँगै अघि बढ्दै नेपाल बैंक लिमिटेड, नेपालको पहिलो बैंक।
1: उज्यालो रेडियो नेटवर्कबाट प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईँलाई फेरि स्वागत छ। यतिन्जेल हामीले चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह, स्वास्थ्य सेवा रोकिएको बारे मानव अधिकार आयोगद्वारा ध्यानाकर्षण, सुनसरी घटनालाई लिएर आज पनि पूर्वपश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन, मोरङमा डीजे निषेध, खहरे खोलामा पहिरो खस्दा नारायणगढ़ मुगलिङ सड़क खण्ड फेरि अवरूद्ध, सञ्चालनमा आउन केही समय लाग्ने नेपाली कांग्रेसका नेता एवं पूर्व उप प्रधानमन्त्री गोपालमान श्रेष्ठको निधन लगायतका खबर प्रस्तुत गर्यौं।
0: नेपाल दर्पणमा अब बाँकी खबर। काठमाडौँ उपत्यकादेखि पश्चिमतर्फका विभिन्न क्षेत्रमा अहिले वर्षा भइरहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय पश्चिमी भूभागमा वर्षा बढ़ी केन्द्रित देखिएको छ। महाशाखाका अनुसार एक घण्टामा सुर्खेतमा 22.6 मिलिमिटर वर्षा मापन भएको छ। त्यसै गरी सिन्धुपाल्चोक, नुवाकोट, मकवानपुर, रोल्पा, बागलुङ लगायत जिल्लामा हल्कादेखि मध्यम वर्षा भइरहेको छ। पूर्वी क्षेत्रको तुलनामा अहिले वर्षाको गतिविधि पश्चिम नेपालतर्फ बढ़ी सक्रिय रहेको महाशाखाले जनाएको छ। वर्षाको यो क्रम आउँदो केही दिनसम्म जारी रहने अनुमान छ। मौसम पूर्वानुमान अनुसार आज राति बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको छ। त्यस्तै भोलि दिउँसो कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाड़ी भूभागका एक दुई ठाउँमा ठूलो वर्षा हुन सक्ने अनुमान छ।
1: यसैबीच भोलि बिहान भारततर्फ रहेको धौलीगंगा जलविद्युत आयोजनाको बाँध सफाईका लागि खोलिने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले चेतावनी जारी गरेको छ। प्रशासनले सूचना निकालेर भोलि बिहान 6 बजेदेखि पछि बिहिबार बेलुका 6 बजीसम्म झण्डै 36 घण्टा धौलीगंगा पावर स्टेशनको स्लुइस गेट सफाईका लागि बाँध खोल्ने जानकारी गराएको हो। बाँध खोलेसँगै नदीको जलस्तर बढ़न सक्ने भन्दै जिल्ला प्रशासन कार्यालय बैतडीले नदी किनारका बासिन्दालाई सतर्क रहन भनेको छ। बाँध खुल्ला रहने अवधिमा तथा त्यसपछि पनि महाकाली नदीमा पानीको सतह बढ़न सक्ने सम्भावना रहेकोले नदी किनारमा सचेततापूर्वक मात्रै आवाजात गर्न, नदीमा माछा मार्न, ढुङ्गा बालुवा संकलन गर्न तथा अन्य जोखिमपूर्ण गतिविधि नगर्न आग्रह गरेको छ। पालिका, सुरक्षा निकाय तथा सम्बन्धित सरकारवालालाई पनि आवश्यक तयारी र सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालयले अनुरोध गरेको छ।
0: आन्तरिक राजस्व विभागले असार महिनाको बिजुली खपत मूल्य अभिवृद्धि कर नलाग्ने बताएपछि उपभोक्ताहरूले तिरिसकेको रकम कसरी फिर्ता पाइन्छ भनेर चासो राखेको पाइन्छ। विद्युत प्राधिकरणले असार महिनामा खपत गरेको विद्युतकै बिलमा भ्याट जोडेपछि साउन पछिकोमा मात्रै लागू हुनुपर्ने भन्दै उपभोक्ताले विरोध गरेका थिए। राजस्व विभागले पनि आर्थिक ऐनअनुसार साउन 1 गतेदेखि खपत भएको बिजुलीमा मात्र भ्याट लाग्ने जनाएको हो। अब प्राधिकरणले असारमा उठाएको कर उपभोक्तालाई कसरी फिर्ता गर्छ भनेर साथी कृष्ण शर्माले नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाललाई सोध्नु भएको छ।
6: आन्तरिक राजस्व कार्यालयले हिजो एउटा सार्वजनिक सूचना गरेका छ। सो अनुसार चाहिँ अब असारसम्मको खपतमा भ्याट नलाग्ने भन्ने खालको जानकारी आएको छ। अब त्यो अनुसार असारसम्मको खपतमा लाग्दैन
7: भनेपछि फिर्ता पाउने कि समायोजन के हुन्छ?
6: समायोजन हुन्छ। अब उहाँले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानी मानेर अब भदौको बिल रकम समायोजन छ।
7: त्यसका लागि प्राधिकरणको आन्तरिक प्रणाली केही फेरबदल गर्नुपर्ने हो कि के कसरी काम हुन्छ?
6: गर्नुपर्छ। एउटा सिस्टम लागू भइसकेको छ। अब त्यो बिलिङ प्रणालीमा हामी अब यसमा चाहिँ मन्त्रालयसँग सल्लाह गरेर काम गर्दैछौँ।
7: असारको विद्युत महसुलमा भ्याट लगाउन पाइँदैन भन्ने त यसै पनि थाहा थियो, तर थाहा हुँदाहुँदै पनि प्राधिकरणले लिनै पर्ने कारण चाहिँ के थियो?
6: अब यस्तो यो भनेको चाहिँ अब निरन्तर दिने सार्वजनिक सेवा हो। अब बिजुलीको बिल एक दिन हुँदैन, हाम्रो 1 गतेदेखि लिएर मसान्तरसम्म नै रिडिङ हुन्छ होइन। त्यसले गर्दाखेरि यो ट्रान्जिसन फेजमा चाहिँ त्यस्तो अवस्था आउँछ। भ्याट निर्देशिकामा पनि त्यो प्रष्ट थिएन र हामीले मौखिक सल्लाह गर्दा पनि अब भ्याटको खास फन्डामेन्टल नियम अनुसार जुन बेला बिल जारी हुन्छ त्यो बेलामा चाहिँ भ्याट आकर्षित हुन्छ भन्ने नै थियो होइन। अब त्यो हिसाबले प्रणालीमा त्यो भ्याट लाग्ने सिस्टम चाहिँ लगाएको हो। एउटा महिना चाहिँ यो ट्रान्जिसन पिरियड संसारभरि नै यस्तो हुन्छ होइन। र विद्युत सेवा चाहिँ अरू जस्तो होइन, जस्तै ठ्याक्कै चाहिँ मसान्तमा बिलिङ गर्ने भए अर्थात् त्यो महिनाको लाउन मिल्थ्यो होइन। यहाँ त कस्तो हुन्छ भने मानिलिउँ न असार 10 गते साउन 10 गते रिडिङ हो भने त्यसमा साउनको पनि असारको पनि मिसिएर आउँछ त्यसमा खपत, र त्यो खपत छुट्याउन सकिँदैन होइन। त्यो प्र्याक्टिकल डिफिकल्टी छ। अब डिफिकल्टीलाई हामीले गर्दाखेरि चाहिँ त्यस्तो गरिएको हो। अब एकचोटि हामी आन्तरिक राजस्व कार्यालय र अब तालुक मन्त्रालयसँगलाई छलफल गरेर हामी अगाडि बढ्छौँ र यसमा उपभोक्ताको कन्सर्न त अब चाहिएकै हो, अब लाग्नु हुँदैन भन्ने नै हो र हाम्रो पनि त्यही कन्सर्न नै थियो। यसको हामी मिलाउँछौँ।
7: यसअघि प्राधिकरणले तत्कालीन समयमा राजस्व विभागसँगको समन्वयमा नै यसरी असारको महसुलमा पनि कर लागेको हो भन्ने जवाब दिएको थियो, तर अहिले राजस्व विभागले नै सूचना जारी गरेर त्यो चाहिँ होइन, त्यो कानून विपरीत नै हुन जान्छ भनेर फेरि यो पुनर्विचार गरिएको सूचना सार्वजनिक गर्यो। भनेको राजस्व विभागसँग तपाईँहरूको समन्वय थिएन भन्ने स्पष्ट थाहा भयो?
6: हाम्रो सम्पर्क भइरहेको थियो, अब लिखितमा गरिएको थिएन, एउटा अन्डरस्ट्यान्डिङमा नै गरिएको थियो होइन। हामीले सम्पर्क गरेर नै पहिलोचोटि अब विद्युत प्राधिकरण भ्याटमा दर्ता दर्ता भएको थिएन, ब्याङ्कमा दर्ता गरेर अब कसरी लाउने भन्ने कुरामा त अब आन्तरिक राजस्व कार्यालयसँग सम्पर्क नगरी उहाँहरूको सल्लाह बिना त त्यो सम्भवै थिएन लाउनलाई।
7: अब यो जस्तो शिक्षा र स्वास्थ्यमा लगाइएको समता शुल्क हट्यो, त्यसपछि चाहिँ विद्युतको के हुने हो भन्ने धेरैको चासोको विषय छ। अब यो बिजुलीको ब्याग पनि हट्छ कि भन्ने धेरै उपभोक्तालाई लागेको छ, फिर्ता आउने सम्भावना कतिको छ त?
6: यो त अब सरकारको एउटा नीति कार्यक्रममा आएर अनि बजेटमा आएको यो हो, त्यो हामीले भन्न सक्ने कुरा पनि होइन। सरकारले उपयुक्त टाइममा के गर्ने भनेर अब सोच्न सक्ने कुरा बेग्लै हो, हामी त इम्प्लिमेन्टेसन गर्ने निकाय नै हो।
7: सरकारको निर्णय भयो भने कार्यान्वयनका लागि कुनै समस्या छैन होइन?
6: छैन छैन, अब त्यो बिलिङ सिस्टम अहिले जुन छ त्यसलाई सामान्य परिवर्तन गर्नुपर्छ।
1: उहाँ हुनुहुन्थ्यो नेपाल विद्युत प्राधिकरणका प्रवक्ता राजन ढकाल। नेपाल दर्पणमा खबरकै सिलसिला हामीलाई भर्खरै प्राप्त खबर अनुसार भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री भालेन्द्र शाहलाई भारत भ्रमणको निम्तो दिइसकेको जानकारी गराउनु भएको छ। उहाँले विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा यस्तो जानकारी दिनुभएको हो। कहिले भ्रमण हुने र कहिलेका लागि दिएको भन्ने चाहिँ उहाँले खुलाउनु भएको छैन। पत्रकारले हालै नेपाली अधिकारीहरूले भारत भ्रमण गरेको र त्यो प्रधानमन्त्री भालेन्द्र शाहको भ्रमणको सन्दर्भमा रहेको भन्दै प्रश्न गरेका थिए। प्रश्नको जवाफमा प्रवक्ता जयसवालले पहिलो प्रश्नबारे जानकारी नभएको तर नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निमन्त्रणा भने पठाइसकेको बताउनु भएको हो।
0: नेपालमा मानव बेचबिखन तथा अवसर अपसारको स्वरूप पछिल्ला वर्षहरूमा तीव्र रूपमा फेरिँदै गएको छ। मानव बेचबिखन अनुसन्धान ब्यूरोका अनुसार पहिले सीमापार हुने परम्परागत तस्करीको सट्टा अहिले भिजिट भिसा, व्यक्तिगत श्रम स्वीकृति र सामाजिक सञ्जालको दुरूपयोग मुख्य माध्यम बनेको छ। आन्तरिक रूपमा डान्स बार, दोहोरी साँझ, मसाज स्पा र होटलहरूमा यौन तथा श्रम शोषणका घटना बढ़िरहेका छन्। गएको आर्थिक वर्ष 82-83 ब्यूरोमा दर्ता भएका 20 आन्तरिक बेचबिखनका घटनामा 21 पीड़ित भएकामा 19 बाल बालिका रहेका छन्। यसबाट विशेष गरी आर्थिक रूपमा कमजोर 18 वर्ष मुनिका किशोरी र दलित समुदायका व्यक्ति बढ़ी प्रभावित भएको ब्यूरोको अध्ययनले देखाएको छ। यस्तै वैदेशिक रोजगारीका नाममा भारत र चीनसँगै अमेरिका तथा युरोप पुग्ने अवैध डंकी रूट पनि नेपालीका लागि ठूलो जोखिम बनेको छ। दक्षिण अमेरिका हुँदै अवैध रूपमा अमेरिका छिर्ने क्रममा धेरै नेपाली ठगी, लुटपाट, हिंसा र मानव तस्करीको शिकार हुने गरेका छन्।
1: नेपाल सरकार र संयुक्त राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमले राष्ट्रिय विद्यालय दिवा खाजा कार्यक्रम सम्बन्धी वार्षिक प्रतिवेदन 2025 सार्वजनिक गरेका छन्। 5 दशकभन्दा लामो समय यात्रा समेटिएको यो प्रतिवेदन अनुसार अहिले देशका 77 जिल्लामा सञ्चालन भइरहेको दिवा खाजा कार्यक्रमबाट झण्डै 30 लाख बाल बालिका प्रत्यक्ष लाभान्वित भएका छन्। सन् 1967 शुरू भएको यो कार्यक्रमले विद्यालयमा भर्ना दर बढ़ाउन, विद्यार्थीको पहुँच विस्तार गर्न तथा सिकाइ उपलब्धिमा सुधार ल्याउन महत्वपूर्ण योगदान पुर्याएको विज्ञप्तिमा दावी गरिएको छ। विशेष गरी आर्थिक कमजोर परिवारका बालबालिकालाई पोषणयुक्त खानाको पहुँच सुनिश्चित गराउँदै नियमित विद्यालय आउने यसले प्रेरित गरेको प्रतिवेदनमा भनिएको छ। यस्तै स्थानीय साना किसान र सहकारी मार्फत विद्यालयलाई जोडेर स्थानीय उत्पादनमा आधारित खाजा वितरण गर्ने अभ्यासले बालबालिकाको स्वास्थ्य सुधार्नुका साथै कृषि प्रवर्धन, किसानको आय वृद्धि र स्थानीय अर्थतन्त्रलाई समेत मजबूत बनाउन सहयोग पुगेको प्रतिवेदनले दावी गरेको छ। नेपाल दर्पणमा खबरको सिलसिला बाँकी नै छ, सुन्दै गर्नुहोला।
8: आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँमा पायल्स, फिस्टुला, फिसर लगायतका रोगहरूको दैनिक विशेषज्ञद्वारा परीक्षण, परामर्श तथा शल्यक्रिया सेवा उपलब्ध भइरहेको छ।
9: विशेषज्ञ सेवाहरू, निशुल्क शल्यक्रिया सेवा, अनुभवी आयुर्वेदिक शल्य चिकित्सकद्वारा उपचार, छार सूत्र लगायत आधुनिक तथा आयुर्वेदिक उपचार पद्धतिको सुविधा, दैनिक ओपिडी तथा शल्यक्रिया सेवा।
8: रोग लुकाएर नराखौं, समयमै परीक्षण गरौं।
9: थप जानकारीका लागि आयुर्वेद तथा वैकल्पिक चिकित्सालय काठमाडौँ, फोन 01-4110-6690, 4110-6690।
10: स्वस्थ जीवनका लागि आयुर्वेद अपनाऊ।

0: पाको एकमात्र डीटीएच सेवा
1: डिस्ट होम खुशीको कनेक्शन।
2: बर्खाको बेला बाढी पहिरोको डर हुन्छ।
3: जमिनका धाजाहरू फाट्नु, रुख र बिजुलीका खम्बाहरू ढल्कनु, मूलबाट धमिलो पानी आउनु या सुक्न थाल्नु, ढुङ्गाहरू खस्नु र जमिन भासिनु पहिरोका पूर्व संकेतहरू हुन्।
2: पहिरोका पूर्व संकेतहरू जानिराखौ र सावधानी अपनाऊ।
3: सार्वजनिक हितका लागि उज्यालोको अनुरोध।
4: सीधा कुरा, प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क काठमाडौँमा 90 MHz।
5: उज्यालो रेडियो नेटवर्क मार्फत देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो अनलाइन तथा उज्यालोको युट्यूब र फेसबुकमा प्रसारण भइरहेको नेपाल दर्पणमा तपाईंलाई फेरि स्वागत छ।
6: अब बाँकी खबर। शेयर बजार आज पनि घटेको छ। हिजो 33 अंकले घटेको शेयर बजार परिसूचक नेप्से आज 4.64 अंकले ओह्रालो लागेर 2,696.67 बिन्दुमा झरेको छ। आज फाइनान्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 कम्पनीको शेयर घटेकामा 98 बढ़ेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबढ़ भएको छैन। आज कुथेली बुखरी स्लम हाइड्रो पावरको शेयर 6% घटेको छ। सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढ़ेको छ। आज नेप्सेसँगै कारोबार रकम पनि घटेको छ। हिजो 6.08 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.04 करोड़ किता शेयर 4.42 अर्ब रूपियाँमा किनबेच भएको छ।
5: सरकारी नीतिगत पहल र किसानको निरन्तर मेहनतका कारण नेपाल केरा उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ। केरामा देखिएको घातक पानामा ट्रपिकल रेस्फो रोगको जोखिम न्यूनीकरण गर्न सरकारले अपनाएको सतर्कता र उत्पादन विस्तारमा किसानले गरेको प्रयासले केराको आयात निर्भरता घट्दै गएको हो। नेपालमा अहिले झण्डै 15,000 हेक्टर क्षेत्रफलमा केरा खेती हुँदै आएको छ। यस क्षेत्रमा 7,600 भन्दा बढ़ी किसान आबद्ध छन्। गएको वर्ष नेपालमा झण्डै 7,00,000 मेट्रिक टन केरा उत्पादन भएको थियो भने वार्षिक खपत झण्डै 9,00,000 मेट्रिक टन रहेको तथ्याङ्क छ। नेपाल केरा उत्पादक महासंघका अनुसार अपुग 2,00,000 मेट्रिक टन उत्पादन बढ़ाउने योजनाका साथ काम भइरहेको छ। उत्पादन विस्तारसँगै अब नेपाली केराले वर्षभरिको आन्तरिक माग सक्ने अवस्था सृजना हुँदै गएको महासंघको दावी छ। केराको बजारमा वार्षिक 12-13 अर्ब रूपियाँसम्मको कारोबार हुने गरेको छ।
6: नेपाली किसानहरूले मकैको उचित मूल्य पाउन नसकिरहेको बेला नेपालका होटल तथा रेस्टुरेन्टहरूमा भने विदेशबाट आयात गरिएको स्वीट कर्न फ्रोजन वा आयातित मकैको माग बढ़िरहेको छ। होटल एसोसिएशन अफ नेपालका अनुसार नेपाली होटल तथा रेस्टुरेन्टमा स्वीट कर्न ग्राहकको रोजाईमा पर्ने गरेको छ। गाउँघरमै प्रशस्त मकै उत्पादन हुने भए पनि स्वीट कर्नका लागि छिमेकी देशबाट आयात गर्नुपर्ने अवस्था छ। नेपालमै उत्पादन हुने मकैलाई प्रशोधन गरेर स्वीट कर्न बनाउन सके किसानले राम्रो मूल्य पाउने र आयात घटाउन सकिने अवस्था छ। चिल्लो पदार्थ कम हुने भएकाले पनि स्वीट कर्न उपभोक्ताको रोजाईमा पर्ने गरेको छ।
5: राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले देशभर पछिल्लो 24 घण्टामा 3 जनाको ज्यान गएको र विपदजन्य 42 घटना भएको जानकारी गराएको छ। प्राधिकरणका अनुसार पहिरोमा पढ़ी 3 जनाको ज्यान गएको हो। त्यस अवधिमा सर्पदंशका 12, पहिरोका 12, आगलागीका 7, अत्यधिक वर्षाका 6, जनावर आक्रमणका 3, बाढ़ीका 1 र भूकम्पको 1 घटना दर्ता भएका छन्।
6: नेपाल दर्पणमा अब विदेशका खबर। जापानमा 7.1 म्याग्निच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमामोतोमा रहेको इओन मलमा विस्फोटन हुँदा कैयौं मानिसहरू फँसेका बीबीसीले जनाएको छ। झण्डै 50 घाइतेहरूको अस्पतालमा उपचार भइरहेको छ। क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 गएको भूकम्प लगत्तै 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ। भूकम्पपछि दिएको सुनामीको आपतकालीन चेतावनी भने 1 घण्टाभित्रै फिर्ता लिएको छ। मुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्पका कारण शक्तिशाली पराकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचजेका अनुसार सड़क र पुलहरू चर्किएका छन् र कयौं भवनहरूमा आगो लागेको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिममा रहेको देशहरूमध्ये एक हो। गएको डिसेम्बरमा जापानमा 7.5 म्याग्निच्युडको भूकम्प जाँदा 30 घाइते भएका थिए। सन् 2011 मार्चमा जापानमा 9 म्याग्निच्युडको भूकम्प जाँदा ठूलो सुनामी आएको थियो। सुनामीमा परि 18,000 भन्दा धेरैले ज्यान गुमाएका थिए। यसैबीच अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय आईईईले सामाजिक सञ्जाल एक्समा लेख्दै भूकम्पले केन्द्रबिन्दुबाट झण्डै 1 किलोमिटर टाढा रहेको सेन्डाई आणविक ऊर्जा केन्द्रमा कुनै क्षति वा सुरक्षा समस्या नपुर्याएको र त्यो सञ्चालनमै रहेको जानकारी गराएको छ।
5: प्राकृतिक विपदका बेला चीनका लागि नक्कली एआई भिडियोहरू नयाँ चुनौतीका रूपमा देखा परेको छ। अस्ति आइतबार जमीनमा बज्रिएको नोल नामक आँधीको असरसँग जुझिरहँदा अधिकारीहरूले कृत्रिम बुद्धिमत्ता अर्थात एआईको प्रयोग गरी बनाएका खतरनाक तथा भ्रामक भिडियोहरूको चुनौती सामना गर्नु परेको बीबीसीले जनाएको छ। पछिल्ला केही महिना यता आएका शक्तिशाली आँधी बेहरी र बाढ़ीका घटनाहरूसँगै सामाजिक सञ्जालमा नक्कली भिडियोहरू राख्ने क्रम पनि अत्यधिक बढ़ेको छ।
6: नेपाल दर्पणमा अब खेल खबर। पाकिस्तानमा चलिरहेको काबा पुरूष भलिबल च्याम्पियनशीपमा नेपाल खेलेका सबै छ खेलमै पराजित हुँदै अन्तिममा पुगेको छ। आज पाँचौं स्थानका लागि भएको खेलमा नेपाल कजाकिस्तानसँग 3-0 सोधो सेटमा पराजित भयो। कजाकिस्तानले पहिलो सेट 25-18, दोस्रो सेट 27-25 र तेस्रो सेट 25-20 जित्यो। यसैसँगै छवटा टोली सहभागी प्रतियोगितामा नेपाल जितविहीन हुँदै अन्तिम स्थानमा रहेको छ। नेपालले लीग चरणको पहिलो खेलमा कजाकिस्तानसँग 3-2, दोस्रो खेलमा श्रीलंकासँग 3-2, तेस्रो खेलमा पाकिस्तानसँग 3-0, चौथो खेलमा बंगलादेशसँग 3-2 र पाँचौं खेलमा उज्बेकिस्तानसँग 3-0 हार बेहोरेको थियो। काबा पुरूष भलिबल च्याम्पियनशीपमा पाकिस्तान, उज्बेकिस्तान, बंगलादेश र श्रीलंका शीर्ष चारमा रहँदै सेमी फाइनलमा पुगेका थिए। अब उपाधिका लागि भोलि बंगलादेश र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ। आजै भएको सेमी फाइनलमा बंगलादेशले उज्बेकिस्तानलाई र पाकिस्तानले श्रीलंकालाई 3-0 सोझो सेटमा हराएका छन्।
5: र रियल मड्रिडका पूर्व प्रशिक्षक जिनेदिन जिदान फ्रान्सको राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा नियुक्त भएका छन्। यसअघिका प्रशिक्षक रहेका डिडियर डेस्च्याम्प्सले सन् 2026 विश्वकप सेमी फाइनलमा स्पेनसँगको हारपछि आफ्नो 14 वर्ष कार्यकाल टुंग्याएका थिए। सन् 1998 फ्रान्सले विश्वकप जित्दा टोलीका सदस्य रहेका जिदान सन् 2021 दोस्रो पल्ट रियल मड्रिडको मुख्य प्रशिक्षक पद छाडे यता कुनै पनि टोलीमा आबद्ध थिएनन्। फ्रान्सका सर्वोत्कृष्ट खेलाड़ी मानिने 54 वर्षका उनले सन् 2030 विश्वकप छनौट चरणसम्म टोलीको नेतृत्व गर्ने गरी सम्झौता गर्नेछन्। मुख्य प्रशिक्षक नियुक्त भएपछि जिदानले फ्रान्सेली राष्ट्रिय टोलीको नेतृत्व गर्न पाउनु आफ्ना लागि ठूलो गर्वको कुरा भएको बताएका छन्। खेल खबरसँगै हामी नेपाल दर्पणको अन्त्यमा आइपुगेका छौं। आजका मुख्य खबरका शीर्षक फेरि एकपटक।
6: चिकित्सक संघको आन्दोलनले देशभर स्वास्थ्य सेवा प्रभावित, सेवा नरोकी वार्तामा आउन सरकारको आग्रह। सुनसरी घटनालाई लिएर आज पनि पूर्व पश्चिम राजमार्गका विभिन्न ठाउँमा प्रदर्शन।
5: खरेखोलामा पहिरो खस्ता नारायणगढ मुगलिन सड़क खण्ड फेरि अवरूद्ध, सञ्चालनमा ल्याउन समय लाग्ने। भोलि बिहान धौलीगंगा बाँध खोलिँदै महाकाली नदीमा सतर्कता अपनाउन आग्रह।
6: असार महिनामा खपत गरेको बिजुलीमा भ्याट नलाग्ने, तिरिसकेको शुल्क भदौको बिलमा मिलाउने प्राधिकरण।
5: जापानमा शक्तिशाली भूकम्प, एउटा सपिङ सेन्टरमा कैयौं मानिस फसे, सुनामीको चेतावनी फिर्ता।
6: र काबा भलिबल च्याम्पियनशीपमा 6 खेल हारेको नेपाल अन्तिम स्थानमा, फ्रान्सको राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकमा जिदान नियुक्त।
5: आजको नेपाल दर्पण सकिएको छ। प्राविधिक साथी दिनेश निरौलासँगै हामी हृदय रिमाल र भोजेन्द्र बस्नेत पनि विदा हुन्छौं। यात्रा गर्दा मौसम र सड़कको अवस्थाबारे जानकारी लिने गरौं। नमस्कार।

0: शुक्लागंध की एफएम 97.6
1: गाउँबाट सपिङ गर्नको लागि दुलेगौंडा झरेको यता हेरिनी उस्तै उता हेरिनी उस्तै कहाँ जाउँ जाउँ अलमल्ल परे म त
2: हैन के भयो तिमीलाई यताउता हेर्छौ के खोज्दैछौ
1: सपिङका लागि भनेर दुलेगौंडा झरेको कुन पसल पसौ पसौ खोजेको जस्तो कहीँ पाउँदिन आफूलाई भने नयाँ स्टाइलिस फेसन अनुसारको कपडा लगाउन मन लाग्ने
2: ल तिमी ढुक्क हौ न दुलेगौंडा बजारमा रहेको असीम अस्मी फेन्सी स्टोर साउन तिमीलाई आवश्यक पर्ने सम्पूर्ण कपडा पाइनुका साथै स्वदेशी तथा विदेशी आधुनिक डिजाइनका कपडा सुपथ मूल्यमा पाइन्छ नि
1: त्यसो भए सँगै जाउन त दुवैजना भएर सपिङ गरी फर्काउला हामी कहाँ आधुनिक स्वदेशी तथा विदेशी डिजाइनका कपडाहरू साथै स्कूल ड्रेस पनि सुपथ मूल्यमा पाइन्छ असीम अस्मी फेन्सी स्टोर शुक्लागण्डकी चार दुलेगौंडा प्रोप्राइटर बिर्सना श्रेष्ठ मोबाइल नम्बर 98461394378 98171996902
3: दाई एक बिहानै झोला बोकेर कता जान लागेको
4: घरैसी सामान सकिएको थियो बजारतिर जाउँ भनेर
3: मेरो पनि घरको सामान सकिया छ सा। कतै छैन यता नजिकै सस्तो मिलाएर पाइने पसल
4: त्यसो भए सँगै जाउँ न त दुलेगौंडा सपिङ सेन्टरमा त्यहाँ जस्तो त सामान मिलाएर कतै पाइँदैन अनि घरमै पुर्याइदिने व्यवस्था पनि रहेछ
3: ल हेर्नुहोस् न त जाउँ त्यसो भए
5: दुलेगौंडा सपिङ सेन्टर शुक्लागण्डकी चार दुलेगौंडा तीन तारा केबलको चार घरमाथि आफ्नै भवनमा
6: दैनिक उपभोग्य सम्पूर्ण खाद्यान्न सामग्री होलसेल मूल्यमा पाइनुका साथै होम डेलिभरीको व्यवस्था रहेको छ साथमा कस्मेटिक सामानहरू पनि उपलब्ध रहेको छ
7: चिकन ससेज बफ ससेज
6: र रिचार्ज कार्ड होलसेल मूल्यमा उपलब्ध छ
8: प्रोप्राइटर सन्दीप श्रेष्ठ फोन नम्बर 0656705052 मोबाइल 98560288587
9: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
10: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
9: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ जहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ
10: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा
9: फोन नम्बर 0614510000
10: 0614510002 मोबाइल नम्बर 9856084466
9: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर
11: ए बुढा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो केही सुरसारै छैन हजुरको त हेर्नुहोस् त सुनको मूल्यले पनि आकाशै छोइसक्यो
12: ए बुढी गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भने पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि
11: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन् त्यही जाने हो हामी पनि
12: हजुर हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने
11: सुनको गुणस्तर मापदण्ड अनुसार भएको
12: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने
11: पुराना सुनसँग नयाँ गहना साट्न सकिने
12: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने
11: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था सम्पर्क ब्रिजेश ज्वेलर्स शुक्लागण्डकी छ खैरेनी टार तनहुँ
13: थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा
11: मोबाइल नम्बर 98261052067 प्रोप्राइटर बुद्धि बहादुर विश्वकर्मा
13: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्
11: है ब्रिजेश ज्वेलर्स

0: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: आज पनि खाना कहाँ छ? होइन, कहाँ जान्छु कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
2: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ। गतिलो सामान किनेर ल्याउने भए पो।
1: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न। बरु भन न, किचनको सामान किन्न कहाँ जाने?
2: दुलेगौडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
3: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्तै समाधान गरिदिन्छन् नि। अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
4: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झनै पर्ने ठाउँ
5: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बन्केवा चोक।
6: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो।
7: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई। साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई, जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई।
6: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
7: छुटको दायराहरू: कक्षा 12 परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
6: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
7: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
6: थप जानकारीको लागि 0635714479, मोबाइल 98562625, 98468164145। चिसापानी आउनुहोस् आउनुहोस्, यता हो, यता यता यता।
8: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ, कहाँ हो?
6: हजुर हजुर, स्याङ्जाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
8: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
6: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेजदाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडिपट्टि।
8: हजुर, काठमाडौँ दुलेगौडा ढोरफेदी मान्द्रे 26 साखे हुँदै मग्याम चिसापानी आवतजावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
9: समय सम्झनुहोस् है, मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
6: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोप्राइटर रामचन्द्र महत, मोबाइल 98461688, 98235527763।
10: समय आएको छ नेपालले प्रमाणित प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टील को साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6।
1: ए हजुर, सुन्नुहोस् न, चाडपर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाऊ न।
2: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याउँ त म?
1: हजुर पनि यस्तै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
3: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
4: एउटै छाना मुनि बच्चादेखि वृद्धसम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटीका कपडाहरू पनि पाइन्छ।
3: दुलेगौडा बनकेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 98570-65119 र 98-694-5756।
4: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
5: कता हिँडेको आइफोन हातमा लिएर?
6: आइफोन हो कि माइफोन, के बनाऊ, चाँडै नै बिग्रन्छ। के हो यतै बनाउन खोज्यौ, महँगो भन्छ। पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
5: लौ, तँलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि। पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ, अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
6: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
5: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ मूल्यमा पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज, शुक्ला गण्डकी 4, दुलेगौडा, सिद्धार्थ ब्याङ्क भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0-65-414-050, मोबाइल 98-463-23-811। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको बीबीएस, बीई र बीएड मा भर्ना सम्बन्धी सूचना।
4: UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि बीबीएस, बीए र बीएड मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
5: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
4: हाम्रा विशेषताहरू, गरिब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
5: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
4: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
5: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित।
4: हाम्रा प्रस्तावित कार्यक्रमहरू बीआईटी, बीबीए र बीएचएम।
5: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0-61-433-385, मोबाइल 98-560-80-385।

0: get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175
2: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा
3: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
2: बीबीए बीएससी सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जहिन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
3: विस्तृत जानकारीका लागि गेम्स कलेज गण्डकी एकाडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी स्ट्रीट नम्बर 8 कन्या मार्ग नदीपुर पोखरा।
2: फोन नम्बर 0614510000
3: 0614510002 मोबाइल नम्बर 9856084466
2: द गेम्स कलेज फर एम्पावरिङ द फ्युचर।
4: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
5: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला साँझको ठिक 7 बज्यो।
6: घटना दुर्घटना
7: कला संस्कृति
6: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
7: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईको अधिकार।
8: शुक्ला गण्डकी समाचार।
9: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 9560605554।

नमस्कार, साँझ 7 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई हार्दिक स्वागत छ। म राजन उपाध्याय। तपाईँ हामीलाई 97.6 MHz र इन्टरनेट अनलाइनमा www.shuklagandakiefm.com का साथै हाम्रो पात्रो र नेपाली पात्रो एप्स मार्फत पनि विश्वभर एकसाथ सुनिरहनु भएको छ। समाचार शुरू गरौं यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरूबाट।

सुनसरीको देवानगंजमा प्रदर्शन रोकिएन, सरकारको भूमिकामा प्रश्न उठाउँदै गृहमन्त्री विरूद्ध नाराबाजी, घटनालाई राजनीतिकरण नगर्न रासोपा सभापति लामी छानेको आह्वान, प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निम्तो, कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन, श्रेष्ठको निधनमा पुतली बजारमा भोलि शोकको विदा, लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो, पाँच मन्त्रीको सामूहिक राजीनामा, देशभरका अस्पतालमा बहिरंग सेवा बन्द हुँदा बिरामी मारमा, लामा गाउँबाट दोलीगाउँडा आउँदै गरेको जीप सिमलेमा दुर्घटना हुँदा 12 जना घाइते, 1 जनाको पोखरा रिफर, जापानमा 7.1 म्याग्नेच्युडको भूकम्प, शक्तिशाली सुनामीको चेतावनी फिर्ता। सुनसरीको देवानगंज गाउँपालिका 3 कप्तानगंजमा 2 युवा समूहबीचको विवाद हिंसात्मक बनेपछि उत्पन्न तनाव साम्य पार्न सरकार गम्भीर नभएको आरोप लगाउँदै स्थानीयले आज पनि प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले निषेधाज्ञा उल्लंघन गर्दै गृहमन्त्री सुदन गुरूङ विरूद्ध

आरोप लगाउनुभयो। आज बिहान नयाँ सर्व भएर आउनुभएका सीडीओसँग समन्वय गरेर अवस्था सहज बनाउन फोन गरेको थिए, उहाँले गर्छु भन्नुभएको थियो तर कुनै प्रतिक्रिया आएको छैन। आज दिउँसो अध्यक्ष मेहताले भन्नुभयो उहाँले आफ्नै पहलमा देवानगंज गाउँपालिकाभित्रका सबै राजनैतिक दल तथा सरकारवालासँग सद्भाव कायम गर्न अपील गर्दै वार्ताको वातावरण बनाउन प्रयास भइरहेको जानकारी दिनुभयो। गत आइतबार राति दुई पक्षबीच भएको झडपका क्रममा प्रहरीको गोली लागेर देवानगंज गाउँपालिका चारका 25 वर्षीय ओम प्रकाश मेहताको मृत्यु भएको थियो। घटनामा कम्तीमा 21 जना घाइते भएका छन्, जसमध्ये दुईजनाको अवस्था गम्भीर रहेको जनाइएको छ। घटनापछि त्यस क्षेत्रको अवस्था अझै तनावग्रस्त छ। मंगलबार आज पनि दिनभर प्रदर्शनकारीले कर्फ्यू उल्लंघन गर्दै घटनास्थल आसपास प्रदर्शन गरेको जनाइएको छ। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुनसरी सहित पूर्वी जिल्लामा पछिल्लो समय विकसित भएको तनावपूर्ण अवस्थाप्रति गम्भीर चिन्ता व्यक्त गर्दै शान्ति सुरक्षा कायम गर्न र आम नागरिकको जीवधनको रक्षा गर्न सरकारसँग माग गर्नुभएको छ। आज विज्ञप्ति जारी गर्दै लामिछानेले सुनसरी लगायत पूर्वी जिल्लामा भएको संवेदनशील र दुःखद घटनाप्रति रासोपाको गम्भीर ध्यानकर्षण भएको जनाउनु भएको छ। घटनामा ज्यान गुमाएका प्रति श्रद्धांजली व्यक्त गर्दै शोक सन्तप्त परिवारप्रति समवेदन प्रकट गर्नु भएको छ। उहाँले घाइते भएका नागरिक र सुरक्षाकर्मीको शीघ्र स्वास्थ्य लाभको कामना गर्नु भएको छ। लामिछानेले कुनै पनि समस्या असन्तुष्टि वा विवादको समाधान हिंसा वा मुठभेडबाट सम्भव नहुने उल्लेख गर्दै सामाजिक सद्भाव धार्मिक सहिष्णुता र राष्ट्रियतालाई कमजोर पार्ने कुनै पनि गतिविधिमा संलग्न नहुन सबै पक्षलाई आग्रह गर्नुभएको छ। उहाँले अफवाह र उत्तेजनाबाट टाढा रही संयमता अप्नाउन नागरिकलाई अपील समेत गर्नुभएको छ। राष्ट्रपाले संवेदनशील परिस्थितिलाई सामान्य बनाउन नेपाल सरकार र स्थानीय प्रशासनसँग निरन्तर सहजीकरणमा रहेको जनाउँदै तत्काल शान्ति सुरक्षा कायम गर्न नागरिकको सुरक्षा सुनिश्चित गर्न तथा घटनाको स्वतन्त्र निष्पक्ष र द्रुत छानबिन गरी दोषीमाथि कड़ा कानूनी कार्यवाही गर्न माग गरेको छ। नेपाल कम्युनिष्ट पार्टी एमाले सुनसरीको देवानगंज गाउँपालिकामा उत्पन्न तनावग्रस्त परिस्थितिका क्रममा राज्य पक्षबाट भएको अत्याधिक बल प्रयोगका कारण स्थानीय युवा ओम प्रकाश मेहताको गोली लागेर मृत्यु भएको तथा अन्य नागरिकहरू गम्भीर घाइते भएको घटनाप्रति ध्यानाकर्षण भएको जनाएको छ। पार्टीका महासचिव शंकर पोखरेलद्वारा आज जारी प्रेस वक्तव्यमा नागरिकको जीवधनको सुरक्षा र शान्ति सुरक्षा कायम गर्ने जिम्मेवारी बोकेको सरकार तथा स्थानीय प्रशासन संवेदनशील विषयमा गैरी जिम्मेवार उदासीन र दिशाहीन देखिएको भन्दै आलोचना गरिएको छ। प्रधानमन्त्री बालेन्द्र शाहलाई भारत भ्रमणको औपचारिक निम्तो आएको छ। भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले प्रधानमन्त्री शाहलाई औपचारिक रूपमा निम्तो पठाएको बताउनुभयो। नयाँ दिल्लीमा आयोजित नियमित प्रेस ब्रिफिङमा संचारकर्मीले सोधेको प्रश्नको जवाब दिँदै उहाँले भन्नुभयो ऊ नेपालका प्रधानमन्त्रीलाई भारत भ्रमणको निम्तो पठाइएको छ। प्रधानमन्त्री शाहलाई भारत भ्रमण निम्तो पठाइए पनि जाने मिति भने तय भइसकेको छैन। भारतीय विदेश मन्त्रालयका प्रवक्ताले पनि भ्रमणको मितिबारे केही बताउनु भएन। प्रधानमन्त्रीका प्रमुख सल्लाहकार कुमार बेन परराष्ट्र मन्त्रालयलाई छलेर हालै भारत भ्रमणमा गएको विषय सार्वजनिक भएको थियो। यस विषयमा प्रधानमन्त्री कार्यालयले भने कुनै जवाब दिएको छैन। नेपाली कम्युनिष्ट पार्टीका प्रमुख सचेतक युवराज दुलालले संसदको आगामी बैठकलाई व्यवस्थित बनाउन सभामुखले आह्वान गरेको जानकारी दिनुभएको छ। उहाँका अनुसार शुक्रबारमा प्रतिपक्षी दलहरूले प्रधानमन्त्रीको सीमा सम्बन्धी अभिव्यक्ति र पछिल्लो समय भएका दुःखद घटनाहरूबारे प्रधानमन्त्रीले संसदलाई सम्बोधन गर्नुपर्ने माग राख्नु भएको छ। दलहरूले संसदीय नियमावलीमा व्यवस्था भए बमोजिम प्रत्येक महिनाको पहिलो हप्ता प्रधानमन्त्रीसँग प्रत्यक्ष प्रश्नोत्तर कार्यक्रमलाई कार्यान्वयनमा ल्याउनुपर्ने विषयमा समेत जोड़ दिएको जनाइएको छ। लुम्बिनी प्रदेश सरकारबाट नेपाली कांग्रेस बाहिरिएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिँदै कांग्रेसका पाँच मन्त्रीले सामूहिक राजीनामा बुझाएका छन्। नेपाली कांग्रेस संसदीय दलका सचेतक धनलक्ष्मी श्रेष्ठले मुख्यमन्त्री चेतनारायण आचार्य समक्ष सरकारलाई दिएको समर्थन फिर्ता लिएको पत्रसहित मन्त्रीहरूको सामूहिक राजीनामा बुझाउनु भएको हो। राजीनामा बुझाउने मन्त्रीहरूमा शहरी विकास तथा खानेपानी मन्त्री सरोज थापा, आर्थिक मामिला तथा योजना मन्त्री धनेन्द्र कार्की, उद्योग पर्यटन तथा यातायात मन्त्री प्रचण्ड विक्रम नेउपाने, सामाजिक विकास मन्त्री जन्मजय तिमसिन्हा तथा वन तथा पर्यावरण मन्त्री देवकरण प्रसाद कलवार रहनु भएको छ। केन्द्रीय राजनीतिमा समीकरण परिवर्तन भएसँगै लुम्बिनी प्रदेश सरकारमा सहभागी कांग्रेसका मन्त्रीहरूले राजीनामा दिँदै सरकारबाट बाहिरिएका हुन्। कांग्रेस सरकारबाट बाहिरिएपछि अब लुम्बिनी प्रदेशमा नेकपा एमाले

0: र नेपाल कम्युनिष्ट पार्टी नेकपाको संयुक्त सरकार गठन हुने तयारी छ। यता कर्णालीको मुख्यमन्त्रीमा मंगलबहादुर साई नियुक्त हुनुभएको छ। प्रदेश प्रमुख गिरिराज जोशीले नेपालको संविधानको धारा 168 उपधारा 2 बमोजिम साईलाई मुख्यमन्त्री नियुक्त गर्नुभएको हो। उहाँको शपथ भने भोलि हुने प्रदेश प्रमुखको कार्यालयका सचिव हिरालाल चौधरीले जानकारी दिनुभयो। साईले आज बेलुकी 5 बजेतिर प्रदेश प्रमुखको कार्यालयमा पुगेर मुख्यमन्त्रीको दावी पेश गर्नुभएको थियो। जिल्ला अदालत काठमाडौँले उद्योगी शेखर गोल्छालाई विवाह र धितो पत्र सम्बन्धी कसुरमा धरोटीमा छार्ने आदेश दिएको छ। जिल्ला अदालत काठमाडौँले मंगलबार थुनसेक बहसपछि गोल्छालाई धरोटीमा छार्ने आदेश दिएको हो। न्यायाधीश प्रतिमा कुमारी भट्टराई पोखरेलको इजलासले विवाह सम्बन्धी कसुरमा गोल्छालाई 75 लाख धरोटी माग्ने आदेश भएको छ। त्यस्तै धितो पत्रको कसुरमा गोल्छालाई 25 लाख धरोटी माग्ने आदेश भएको छ। गोल्छा बैंक ग्यारेन्टी राखेर छुट्नु भएको हो। यो प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोको अनुसन्धान प्रतिवेदनका आधारमा गत जेठ 28 जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा मुद्दा दर्ता गरेको थियो। तनहुँको शुक्ला गण्डकी नगरपालिका 12 सिमले स्थित भित्री सड़क खण्डमा आज दिउँसो यात्रुवाहक जीप दुर्घटना हुँदा चालकसहित 12 जना घाइते भएका छन्। लामा गाउँबाट दुलीगाउँ तर्फ आउँदै गरेको UP 02001J0231 नम्बरको टाटा सुमो जीप आज दिउँसो करिब 12:45 बजे अनियन्त्रित भई सड़कको भित्तामा ठक्कर खाएर दुर्घटना भएको हो। जीपमा चालकसहित 12 जना सवार रहेको र दुर्घटना लगत्तै इलाका प्रहरी काली बेलसूत्रबाट प्रहरी निरीक्षक धननारायण श्रेष्ठको कमाण्डमा ट्राफिक सहितको 9 जनाको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको जनाइएको छ। चालक शुक्ला गण्डकी 12 निवासी 48 वर्षीय केशबहादुर सुनारको टाउकोमा चोट लागेको उहाँको अवस्था मध्यम छ। अन्य घाइतेहरूमा 59 वर्षीय खेमबहादुर ठकुरी 40 वर्षीय लक्ष्मी मल्ल 38 वर्षीय ढकबहादुर गुरूङ 19 वर्षीय निशा गुरूङ 38 वर्षीय टीका गुरूङ 37 वर्षीय संगीता गुरूङ 33 वर्षीय सूचना गुरूङ 54 वर्षीय अञ्जु ठकुरी र 8 वर्षीय एलबिग ठकुरी 12 वर्षीय सौगात ठकुरी 51 वर्षीय झरिमा खाँड रहनु भएको छ। चालक बाइक सबैको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ। दुर्घटनामा 4 पुरूष 6 महिला 2 बालक गरी 12 जना घाइते भएका हुन्। घाइतेको जीपी कोइराला राष्ट्रिय स्वास्थ्य प्रशस्त उपचार केन्द्र बेलसूत्रमा उपचार भइरहेको छ भने 1 जनालाई पोखरा रिफर गरिएको छ। नेपाली कांग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन भएको छ। जाउराखेल स्थित हेलियस हस्पिटलमा उपचार क्रममा आज उहाँको निधन भएको हो। उहाँ 83 वर्षको हुनुहुन्थ्यो। श्रेष्ठ पूर्व उप प्रधानमन्त्री समेत हुनुहुन्छ। गण्डकी प्रदेशका पूर्व मन्त्री मेकलाल श्रेष्ठले उहाँको निधनको पुष्टि गर्नुभयो। श्रेष्ठको शव भोलि बिहान 8 बजेदेखि 11 बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ। तत्पश्चात शव यात्रासहित पशुपतिहार घाटमा दाह संस्कार गरिने जनाइएको छ। यसअघि कांग्रेस सभापति गगन थापाले 7 साउनमा श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गर्नुभएको थियो। कांग्रेस सभापति गगन कुमार थापाले वरिष्ठ नेता श्रेष्ठको निधन सिंगो देशकै लागि अपूरणीय क्षति भएको बताउनु भएको छ। आज उपचार क्रममा उहाँको निधन भएको उहाँको निधनप्रति श्रद्धाञ्जली दिँदै थापाले अत्यन्तै स्तब्ध मर्महत बनेको बताउनु भएको छ। नेपालको लोकतान्त्रिक आन्दोलन पार्टी संगठन निर्माण लोकतन्त्रको रक्षाका निम्ति उहाँको अविचलित भूमिका सधैँ प्रेरणादायी रहने उहाँले बताउनुभयो। स्याङ्जाबाट राजनीतिक यात्रा शुरू गर्नुभएका श्रेष्ठ पार्टीको कार्यवाहक सभापति पूर्व उप प्रधानमन्त्री शिक्षा मन्त्री तथा केन्द्रीय सदस्यको रूपमा पार्टी र देशका लागि सक्रिय हुनुहुन्थ्यो। थापाले लेख्नुभएको छ पार्टी र लोकतान्त्रिक आन्दोलनमा समर्पित उहाँ जस्तो समर्पित निष्ठावान अनुभवी निर नेता गुमाउनु नेपाली कांग्रेस र सिंगो देशको लागि अपूरणीय क्षति हो। यसैबीच स्वर्गीय श्रेष्ठको सम्मानमा पुतली बजार नगरपालिकाले भोलि सार्वजनिक शोक विदा दिने निर्णय गरेको छ। पुतली बजार नगरपालिका नम्बर 3 का स्थायी निवासी श्रेष्ठको आज निधन भएको हो। नगरपालिकाले एउटा सूचना आज जारी गर्दै श्रेष्ठको निधन प्रति गहिरो श्रद्धाञ्जली अर्पण गरेको छ। शोक सन्तप्त परिवारजनप्रति नगरपालिकाले समवेदना समेत प्रकट गरेको छ। श्रेष्ठले प्रजातान्त्रिक आन्दोलन र राष्ट्र सेवा पुर्याएको योगदानलाई उच्च कदर गर्दै विदा दिने निर्णय गरिएको नगर प्रमुख तुलसीराम रेग्मीले जानकारी दिनुभयो। श्रोता तपाई सुन्दै हुनुहुन्छ साँझ 7 बजेको शुक्ला गण्डकी समाचार। हामीसँग अरू महत्वपूर्ण समाचार बाँकी नै छन्। एकैछिन विश्रामको पालो।
1: सहकारी र सदस्य सम्बन्धी महत्वपूर्ण जानकारीहरू। सहकारीको कार्यक्षेत्र पहिचान गरेर सदस्य बनौ, सदस्य बनेर मात्रै कारोबार गरौ, सदस्य बनेपछि मासिक नियमित बचत गरौं, पारिवारिक बजेट बनाएर मात्रै खर्च गरौं, उद्यमी व्यवसायी बन्नको लागि ऋण लिऊ, ऋणको किस्त नियमित तिर्ने गरौं, सदस्य पहिचान फारम अध्यावधि गर्ने गरौं, सदस्यको दायित्व र कर्तव्य पूरा गरौं। सहकारी हाम्रो सुख दुःखको साथी हो। सहकारीको मालिक वा ग्राहक हामी आफै हौं। सहकारी नाफाको लागि मात्रै होइन, यो त अझ बढी सेवाको लागि हो भन्ने बुझौं।
2: जनचेतनाको लागि पोखरा रोयल बचत तथा ऋण सहकारी संस्था लिमिटेड, प्रधान कार्यालय बुद्ध चोक पोखरा, सेवा केन्द्रहरू दुले गौडा तनहु र भण्डारी कास्की।
1: सुखी सदस्य दिगो सहकारी, 25 वर्षदेखि सदस्यको सहयात्री।
3: यो पोखरेल नाचिकोमा किनेको मोबाइल त म बुढीलाई चलाउन पनि सजिलो, आवाज पनि क्लियर।
4: पोखरेल दाजुकोमा बनाएको मोबाइल त नयाँ जस्तै पो भएछ त।
5: हजुर, आमादेखि नातिसम्मको एउटै रोजाई, पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स।
6: सम्पूर्ण ब्रान्डका मोबाइलका साथै पार्ट्स र एसेसरिजहरूको होलसेल तथा खुद्रा बिक्री गरिनुका साथै मर्मत गरिन्छ।
7: अब दक्ष प्राविधिकद्वारा आइफोन, स्यामसुङ, रेडमी लगायत सम्पूर्ण मोबाइलको मर्मत ग्यारेन्टीका साथ गरिन्छ। साथै ग्राहकहरूको सुविधालाई मध्यनजर गर्दै फराकिलो रूपमा सेवा विस्तार गरेका छौ। हामी कहाँ सरल किस्ताबन्दीमा 0% ब्याज दरमा आइफोन, स्यामसुङ, एमआई, भिभो, होनर, ओप्पो, वान प्लस, नथिङ लगायत मोबाइल किस्तामा मात्र नागरिकताको भरमा मोबाइल लिन पाइनेछ र पुरानो फोनसँग नयाँ साटफेर गर्ने व्यवस्था पनि रहेको छ।
8: अरू गर्छन् ग्यारेन्टीका कुरा, हामी दिन्छौ सेवामा सन्तुष्टि।
9: सम्पर्क पोखरेल मोबाइल एन्ड इलेक्ट्रोनिक्स, दुलेगौंडा हेल्थ पोस्ट चोक,
8: प्रोप्राइटर विनोद पोखरेल, मोबाइल नम्बर 9856124474।
10: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ, अनि सोफालाई चाहिँ यहाँ राखौ।
11: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
10: हो त नि, अब चाहिँ राम्रो भयो।
12: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ। ल, कोठा पनि चम्किएको छ।
10: ए नानी, बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको, हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौंसम्म ढुक्क।
13: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
14: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
15: विगत लामो समयदेखि धुलेगुडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार, हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन, शुक्ला गण्डकी 4 भित्री बजार।
16: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0564141094, मोबाइल 9856602630।
13: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
15: सुन्दर अटो वर्क्स यमाहा शोरूम धुलेगौडा प्रस्तुत गर्दछ
17: आकर्षक बलियो, सबैभन्दा बढी माइलेज दिने पिकअप भएको यमाहा कम्पनीको याफाई सिस्टम, हाइब्रिड स्कूटर र मोटरसाइकल चाहिएमा ओरिजिनल पार्ट पुर्जा र भरपर्दो सर्भिसिङ सेवा, पुरानो बाइक स्कूटर साट्नु परेमा हामीलाई सम्झनुहोस्। सुन्दर अटो ओक्स यमाहा शोरूम दुलेगौडा बजार तनहुँ।
18: सम्पर्क 0564142121, मोबाइल 9856035921।
17: प्रबन्ध निर्देशक आनन्द सुन्दर श्रेष्ठ।
19: समय आएको छ नेपालले प्रमाणिक प्रविधिको सर्वश्रेष्ठ टीएमटी छड पाउने। समय आएको छ पत्ता लगाउने 8 को दमको श्री स्टीलको साथ विश्व स्तरीय गुणस्तर जापानी प्रविधिबाट उत्पादित आफ्नो निर्माणलाई दिनुहोस् 8 को दम र समय सँगै खरो उत्तीर्ण दिनुहोस्। श्री स्टील टीएमटी, सिद्ध प्रविधिको शक्ति 8 को दमको साथमा।
20: ऐतिहासिक धार्मिक क्षेत्र शुक्ला हिरेटार शिवालयको विकास र दुग्धेश्वर महादेवको मन्दिर निर्माणका लागि सहयोग गर्ने महानुभावहरू
21: रामबहादुर परियार घारी शीतल बस्ती रु 15,055
20: शुक्ला गण्डकी पत्रकार मञ्च शुक्ला गण्डकी रु 10,100
21: हुमनाथ अधिकारी ढोरफिर्दी गणेश टोल रु 10,155
20: जमुना पौडेल पराजुली ढोरफिर्दी हाल अमेरिका रु 10,050
21: शिव अधिकारी ढोरफिर्दी ठोलढुङ्गा टोल रु 25,000
20: ऋषिराम पौडेल सेराबेसी रु 10,000
21: रसमाया गुरुङ दिलेगौडा रु 55,555
20: दलबहादुर छेत्री मिनाम खानी रु 11,115
21: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी हिमाली टोल रु 30,111
20: कृष्ण बहादुर बसेल ढोरफिर्दी गणेश टोल रु 21,000
21: बाराही बचत तथा ऋण सहकारी संस्था ढोरफिर्दी उत्तम टोल रु 15,005
20: कलावती वाग्ले ढोरफिर्दी हिमाली टोल रु 10,125
21: दिलबहादुर श्रेष्ठ दुलेगौडा रु 1,01,111
20: सूर्य प्रसाद भट्टराई ढोरफिर्दी सेन्टर चोक रु 51,111
21: ऋषिराम महत ढोरफिर्दी हिमाली टोल रु 15,055
20: कृष्णराज घिमिरे दुलेगौडा रु 55,555
22: ए बाबु कमजोरीले हो कि बुढेसकालले हिजो आज काम गर्ने आँटा आउँदैन मलाई त
23: किन आमा के भएर
22: माछा मासु नखाएको पनि धेरै भयो अलि राम्रो ठाउँमा लोकल मासु खान पाए नि तागत आउँथ्यो कि
23: ल आमा किन चिन्ता लिनुहुन्छ हाम्रै दुलेगौडाको भित्री बजारमा थापा फ्रेस हाउस छ नि त्यहाँ त स्वस्थ ब्रोइलर लोकल कुखुराको ताजा मासु पाइन्छ अनि हाँसको अन्डा ससेज र माछा पनि त्यही पाइन्छ हिँड्नुहोस् आमा आज मै लगिदिन्छु
22: हजुर हामी कहाँ ब्रोइलर तथा लोकल कुखुराको ताजा मासु हाँस तथा लोकल कुखुराको अन्डा ससेज र माछा पाइन्छ साथै विवाह पास्नी पिकनिकको लागि मासु चाहिएमा हामीलाई सम्झनुहोस्
23: थापा फ्रेस हाउस शुक्ला गण्डकी 4 दुलेगौडा भित्री बजार प्रोप्राइटर सरोज पौडेल सम्भव
22: मोबाइल 9856043952 र 9806656586
24: तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz
0: अब बाँकी समाचार पोखरा महानगरपालिकाको बैदाममा सञ्चालित फ्रेस जुस सेन्टरलाई 50,000 रूपियाँ जरिवाना गरिएको छ जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि गरिएको अनुगमनको क्रममा उक्त कार्यवाही भएको हो काशीका सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बरालको नेतृत्वमा आज पसलको निरीक्षण गरिएको थियो टोलीले पसलमा अत्याधिक फोहोर र खाना नमिल्ने फलफूल प्रयोग भएको फेला पारेको छ पोखरा महानगरपालिकामा छ बैदाम स्थित नम्बर 10 रहेको उक्त पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै 12 केजी फलफूल भेटिएका थिए जसमा कुहिएका स्याउ केरा मौसम आँप अनार र मेवा थिए यी फलफूलको बजार मूल्य 3,470 रूपियाँ रहेको छ टोलीले ती सबै अखाद्य फलफूलहरू तत्काल नष्ट गरिदिएको छ अनुगमनका क्रममा पसल सञ्चालकले व्यवसायीसँग सम्बन्धित कुनै पनि कागजात देखाउन सकेका थिएनन् पसलमा सरसबैको अवस्था निकै दयनीय रहेको टोलीले जनाएको छ उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड गर्ने र मापदण्ड पालना नगर्नेलाई कानून अनुसार जरिवाना गरिएको हो सहायक प्रमुख जिल्लाधिकारी चित्रांगत बराली भन्नुभयो उहाँले आगामी दिनमा पनि बजार अनुगमनलाई तीव्रता दिइने बताउनुभयो नेपाल चिकित्सक संघको आन्दोलन कारण पोखरा लगायतका अस्पतालमा भैरंग सेवा पीडी बन्द भएको छ नारायणी अस्पताल वीरगंजमा कार्यरत डाक्टर प्रमोद राममाथि भएको कुटपिटको विरोधमा संघको आह्वानमा देशभरका सरकारी गैर सरकारी तथा निजी अस्पतालमा आकस्मिक बाहेकका स्वास्थ्य सेवा ठप्प भए सेवा रोकिँदा सर्वसाधारणहरू मर्कम परे गण्डकी प्रदेशकै सबभन्दा बढ़ी बिरामी हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहितका अस्पतालमा उपचारका लागि पुगेका वृद्ध वृद्ध दीर्घ रोगी गर्भवती र छिमेकी जिल्लाबाट पुगेका बिरामीसहित सेवा नपाउँदा निराश भएका जनाइएको छ शुक्ला गण्डकी 5 झरौटामा रहेको जीपी कोइराला राष्ट्रिय स्वास्थ्य उपचार केन्द्रमा पनि आज ओपीडी सेवा ठप्पै रह्यो डाक्टर प्रमोद राममाथि भएको कुटपीट तथा अस्पतालमा भएको तोडफोडको घटनापछि देशभर आकस्मिक बाहेक सेवा ठप्प पारेको विषयमा राष्ट्रिय मानवाधिकार आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ आयोगले आज विज्ञप्ति जारी गर्दै स्थलगत अनुगमनका क्रममा स्वास्थ्य कर्मीमाथि हुने आक्रमण र अस्पतालमा हुने तोडफोडको घटना निन्दनीय भएको तथा यस्ता गतिविधिले समाजमा अराजकता बढ़ाउने उल्लेख गरेको छ नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र पर्यटक मैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसाय बीच अन्तर्क्रिय कार्यक्रम सम्पन्न भएको छ। पोखरा पर्यटन परिषदको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा चुनौती, पदमार्गको सुरक्षा, होटल व्यवस्थापन तथा प्रहरी र व्यवसाय बीचको सहकार्यका विषयमा विस्तृत छलफल भएको जनाइएको छ। कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारनाथ पहाडीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको बताउनुभयो। उहाँले व्यवसायी र प्रहरी बीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता संवादलाई निरन्तरता दिनुपर्नेमा जोड़ दिनुभयो। पर्वतका ग्रामीण बस्तीमा विद्युत पहुँच विस्तार गर्ने उद्देश्यले संचालनमा रहेका सामुदायिक विद्युतीय सेवा पछिल्लो समय संकटमा छन्। धेरै सामुदायिक विद्युत उपभोक्ता समितिहरू विद्युत सेवा दिलाउन कठिन भएपछि बन्द गर्ने सोचमा छन्। संचालन खर्च वृद्धि, प्राविधिक जनशक्तिको अभाव, विद्युत चुहार तथा उपभोक्ताको असन्तुष्टिका कारण सामुदायिक विद्युतीय संस्थाहरूको अवस्था जटिल बनेको उपभोक्ता समिति सदस्यहरूको भनाइ छ। जिल्लाको बादशाह विद्युत सामुदायिक समितिका सचिव डम्बर कार्कीका अनुसार अहिले समितिले 7 लाख रकम नोक्सानी बेहोर्नु परेको छ। तनहुँको शुक्ला गण्डकी दुई निवासी सुरेन्द्र पौडेलले स्वास्थ्य कर तिर्नु परेकोमा असन्तुष्टि जनाउनु भएको छ। आफ्नो आमाको उपचारका लागि पोखराको महिपाल शिक्षण अस्पतालमा लगेकोमा उहाँले स्वास्थ्य कर हटाएको भनिए पनि अस्पतालले लिएकोमा असन्तुष्टि जनाउनुभयो। तीव्र विरोध भएपछि प्रधानमन्त्री बालिन शाहले सामाजिक सञ्जाल मार्फत शिक्षा र स्वास्थ्यमा लगाएको कर नलिने घोषणा गर्नुभएको थियो। सोमबार उहाँले अस्पतालमा 1398 रूपियाँ करको रकम बुझाएको भन्दै खातामा पैसा फिर्ता कहिले हुन्छ भन्दै प्रश्न गर्नुभएको छ। गत असार मसान्तसम्म खपत भएको बिजुलीमा मूल्य अभिवृद्धि कर भ्याट नलाग्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले यस विषयमा आज स्पष्ट पारेको हो। आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयको सूचनाका आधारमा प्राधिकरणले यस्तो जानकारी दिएको हो। ग्राहकले तिरिसकेको भ्याट रकमलाई अग्रिम भुक्तानीको रूपमा राखिनेछ। उक्त रकम आगामी भदौ महिनाको बिलमा मिलान गर्ने प्रबन्ध मिलाइएको प्राधिकरणले जनाएको छ। प्राधिकरणले विद्युत खपतका आधारमा मासिक रूपमा बिल निकाल्ने गर्छ। असारमा खपत भएको बिजुलीको बिल साउनमा जारी गर्दा कर लाग्ने वा नलाग्ने भन्नेमा दुविधा देखिएको थियो। प्राधिकरणले असार मसान्तसम्मको बिलमा भ्याट रकम जोडेर उपभोक्तालाई पठाएको थियो। त्यसरी बिल आएपछि उपभोक्ताले गुनासो गरेका थिए। ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्री विराजभक्त श्रेष्ठले यसमा चासो राख्नुभयो। उहाँले समस्या समाधानको लागि पहल गर्नुभयो। प्राधिकरणले साउन 8 गते आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयलाई स्पष्ट पारदिन पत्रचार गरेको थियो। शेयर बजार आज पनि घटेको छ। हिजो 33 अङ्कले घटेको शेयर बजार परिसूचक निफ्टी आज 4.64 अङ्कले ओह्रालो लागेर 2696.67 बिन्दुमा झरेको छ। आज फाइनेन्स, होटल तथा पर्यटन, जलविद्युत र व्यापार बाहेक सबै समूहको उपसूचक घटेको छ। आज 166 कम्पनीको शेयर घटेकोमा 98 बढेको छ। यस्तै 13 कम्पनीको शेयर भने घटबड भएको छैन। आज कुथेली बुखारी स्लम हाइड्रो पावरको शेयर 6% घटेको छ। बजार सामान्य घटेको दिन एभरेस्ट कलरको शेयर 15% बढेको छ। आज नेप्से कारोबार रकम पनि घटेको छ। हिजो 6.08 अर्ब कारोबार भएकोमा आज 342 कम्पनीका 1.04 करोड़ किता शेयर 4.42 अर्ब रूपियाँमा किनबेच भयो। अन्तर्राष्ट्रिय समाचार। जापानमा 7.1 म्याग्नेच्युडको शक्तिशाली भूकम्प गएको छ। भूकम्पपछि कुमामोतोमा रहेको इओन मलमा विस्फोट हुँदा कैयौं मानिसहरू फँसेको बीबीसीले जनाएको छ। झनै 50 घाइतेको अस्पतालमा उपचार भइरहेको छ। क्युसु टापुको भित्री भागमा स्थानीय समयअनुसार दिउँसो 4:27 गएको भूकम्प लगत्तै 1.5 लाख भन्दा धेरै मानिसहरूलाई सुरक्षित ठाउँमा जान भनिएको छ। भूकम्पपछि दिएको सुनामीको अल्पकालीन चेतावनी भने 8 घण्टाभित्रै फिर्ता लिएको छ। जमिन मुनि 10 किलोमिटर गहिराईबाट उत्पन्न भूकम्प कारण शक्तिशाली पराकम्प आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेका अनुसार सड़क तथा पुलहरू चर्किएका छन् र कैयौं भवनहरूमा आगो लागेको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापान विश्वमै भूकम्पको धेरै जोखिममा रहेको देशहरूमध्ये एक हो। गएको डिसेम्बरमा जापानमा 7.5 म्याग्निच्युडको भूकम्प जाँदा 30 घाइते भएका थिए। खबरहरूसँगै हामी शुक्ला गण्डकी समाचारको अन्त्यमा आइपुगेका छौं। अन्त्यमा यस प्रसारणका प्रमुख समाचारका शीर्षकहरू पुनः एकपटक।

0: सुनसरीको देवानगंजमा प्रदर्शन आज पनि रोकिएन। सरकारको भूमिकामा प्रश्न उठाउँदै गृहमन्त्री विरूद्ध नाराबाजी। घटनालाई राजनीतिकरण नगर्न राजसभा सभापति लामिछानेको आह्वान। प्रधानमन्त्री बालेन शाहलाई भारत भ्रमणको औपचारिक निम्तो। कांग्रेस वरिष्ठ नेता गोपालमान श्रेष्ठको निधन। श्रेष्ठको निधनमा पुतली बजारमा भोलि शोकको विदा। लुम्बिनी प्रदेश सरकारबाट कांग्रेस बाहिरियो। पाँच मन्त्रीको सामूहिक राजीनामा। देशभरका अस्पतालमा बहिरंग सेवा बन्द हुँदा बिरामी मारमा। लामा गाउँबाट दुलेगौँडा आउँदै गरेको जीव। सिमलेमा दुर्घटना, 12 जना घाइते। र जापानमा 7.1 म्याग्निच्युडको भूकम्प। शक्तिशाली सुनामीको चेतावनी फिर्ता। हवस् त, हामीलाई तिन्जेलसम्म सुनेर साथ दिनुभयो, तपाईँलाई धन्यवाद। राति 10 बजेको स्थानीय शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुनेछौं। त्यतिन्जेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण युनिटसँगै म राजन उपाध्याय पनि विदा हुने आज्ञा चाहन्छु। तपाईँ यसपछि विभिन्न गीत संगीत सुन्न सक्नुहुनेछ। हामीलाई सुन्दै गर्नुहोला। नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला, हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0654143378, इमेल NEWSSSUKLAGANDEKI@gmail.com।
2: तपाईं सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी FM 97.6 MHz।
3: होइन ए दाई, छोराले कक्षा 12 सक्यो रे, के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त।
4: चिन्ता नगर्नुहोस् न, एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ। पीटी, आईएलटीएस, टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ।
3: हजुर, बेलायत, अस्ट्रेलिया, क्यानाडा, न्यूजील्याण्ड, दुबई, युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो। विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली।
4: मुख्य कार्यालय चिफली ढुङ्गा पोखरा।
3: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा। शुक्ला कृषि सहकारीको माथिल्लो तला।
4: फोन गर्नुहोस् 0-65-590-511। कालिका बहुमुखी क्याम्पस काजी पोखरीको BBS, BE र BED मा भर्ना सम्बन्धी सूचना।
3: UGC नेपालद्वारा QAA को प्रमाण पत्र प्राप्त यस कालिका बहुमुखी क्याम्पसमा शैक्षिक सत्र 2083-84 को लागि BBS, BE र BED मा नयाँ भर्ना खुलेको जानकारी गराउँदछौ। अतिरिक्त क्रियाकलाप सहित गुणस्तरीय शिक्षाको लागि कालिका बहुमुखी क्याम्पसमा भर्ना भई आफ्नो भविष्य सुनिश्चित बनाऊ।
4: भर्ना कार्यक्रम बिहान 7 बजेदेखि दिउँसो 5 बजेसम्म भइरहेको छ।
3: हाम्रा विशेषताहरू, गरीब तथा जेहेन्दार विद्यार्थीहरूको लागि छात्रवृत्तिको व्यवस्था,
4: योग्य तथा अनुभवी प्राध्यापकहरूद्वारा पठन पाठन,
3: व्यवस्थित पुस्तकालय, खेलकुद मैदान, सिपमूलक ज्ञान सहितको पठन पाठन,
4: सुन्दर, शान्त र स्वस्थ वातावरणमा अवस्थित।
3: हाम्रा प्रस्तावित कार्यक्रमहरू BIT, BBA र BHM।
4: थप जानकारीको लागि क्याम्पस प्रशासनमा सम्पर्क गर्न हुन अनुरोध छ। सम्पर्क नम्बर 0164333385, मोबाइल 98560385।
5: भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला? यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई?
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने? रेडिमेड कपडा, स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि, जाउँ हिँड्दै।
7: स्मृति फेन्सी दुलेगौडा, भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी।
8: प्रोप्राइटर राजकुमारी अधिकारी, फोन 0-65-75-744।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560-77987।
10: स्वदेशमै उत्पादन भएको गुणस्तरीय UPVC का झ्याल ढोका, न बाङ्गेला भन्ने डर, न त खिया र धमिरा नै लाग्ला भन्ने पीर, घाम पानीले असर नगर्ने, फुट्ने र चर्किने झन्झटबाट मुक्ति पाइने, वन जंगल पनि नमास्तिने, वातावरण मैत्री, साउन्ड प्रुफ, फाइदा त के छ के
11: तर महँगो होला नि
10: छैन बजारमा उपलब्ध काठ र एल्मुनियमका फ्रेमहरूको उत्कृष्ट विकल्प हो युपिभीसीका झ्यालढोका
12: बलियो आकर्षक र सस्तो मूल्यमा तनहुमा नै पहिलो पटक
13: बाराही अल्मुनियम अब युपिभीसीको साथमा
12: अल्मुनियमका झ्याल ढोका स्टिल रेलिङ फलाम सम्बन्धी सम्पूर्ण काम साथै डोजर लाइट ट्रिपर चाहिएमा सम्पर्क गर्नुहोला
13: सम्पर्क बाराही युपिभीसी अल्मुनियम एन्ड स्टिल उद्योग शुक्ला गण्डकी दुई गाछे पानी प्रोप्राइटर सुमन सापकोटा फोन 0656414411 मोबाइल 98562938 र 98028222938
14: ला टायरमा कट लाग्यो हिजो मात्रै नयाँ हालेको खत्तम भयो नि अब नयाँ किन्नु पर्यो फेरि
15: किन नयाँ किन्न पर्यो राजु टायर मर्मत केन्द्र खैरेनी टारमा मर्मत गरे भइहाल्यो नि
14: खैरेनी टार कहाँनिर छ यो राजु टायर
15: राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा छ
14: कार स्कर्पियो भ्यान मोटरसाइकलका हरेक साइजका नयाँ तथा पुराना टायरहरू सुपथ मूल्यमा पाइनुका साथै ट्युबलेस टायरहरू मेसिनबाट मर्मत गरिन्छ विगत 25 वर्षदेखिको अनुभव
15: सम्पर्क राजु टायर ट्युब पञ्चर मर्मत केन्द्र शुक्ला गण्डकी छ खैरेनी टार राष्ट्रिय वाणिज्य ब्याङ्कको आडैमा प्रोप्राइटर राजु गुरुङ मोबाइल नम्बर 98562642452
16: ऋतु सुन न बच्चाहरूको लागि कपडा अनि खेलाउन ल्याउनु पर्नेछ भोलि पोखरा जाउ न है
17: ल यतिका लागि पनि किन पोखरा जानु बच्चाहरूका लागि त जस्तो खोज्यो उस्तै राम्रा राम्रा क्वालिटीका खेलौना कपडाहरू सम्पूर्ण सामग्रीहरू यही दुलेगौडाको रस्तु बेबील्यान्डमा पाइन्छ नि
16: हजुर यस क्षेत्रको पुरानो र विश्वसनीय गुणस्तरीय सामान पाउने ठाउँ रस्तु बेबील्यान्ड हामी कहाँ साइकल वाकर झोलुङ्गा स्वदेशी तथा विदेशी रेडीमेड कपडा जुत्ता चप्पल लगायत बच्चा बच्चीहरूको लागि चाहिने सम्पूर्ण सामग्रीहरू विशेष छुटको साथ उपलब्ध गराइन्छ
18: रसु बेबील्यान्ड शुक्ला गण्डकी चार दुलेगौडा
15: मोबाइल 98560055770

0: आज पनि खाना काँचै होइन, कहाँ जान्छ कि तिम्रो ध्यान? राम्रोसँग खाना बनाउन आउँदैन भने?
1: राम्रोसँग खाना बनाउन त भाँडा बर्तन पनि राम्रो चाहियो नि। यता प्रेसर कुकर बिग्रेको बिग्रै छ, उता ग्यास चुलोको हालत यस्तै छ, कतिले सामान किनेर ल्याउने भए पो।
0: ए मेरी तिते करेली, त्यसरी नरिसाउ न, बरु भन न किचनको सामान किन कहाँ जाने?
1: दुलिङवडामा छ नि नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, त्यही जाउँ न।
2: किनकि त्यहाँबाट किनेको सामानमा कुनै समस्या आयो भने तुरन्त समाधान गरिदिन्छन् नि, अनि यी पुराना धातुका भाँडा बर्तनसँग नयाँ साटफेर पनि गर्न पाइन्छ, बुझ्नुभयो?
3: हजुर, राम्रो र सस्तो मूल्यमा रोजी रोजी सम्पूर्ण भान्साका सामानहरू, राइस कुकर, प्रेसर कुकर, ग्यास चुलो सेट, पंखा लगायत अत्यन्त सस्तो मूल्यमा, सम्झिनै पर्ने ठाउँ
4: नमस्ते गिफ्ट एन्ड किचन सेन्टर, शुक्ला गण्डकी 4 बनकेवा चोक।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँको अनुरोध,
6: गण्डकी प्रदेश अन्तर्गत पर्ने यस कार्यालयको कार्यक्षेत्रका जिल्लाहरू कास्की, तनहुँ, लमजुङ, मनाङ, गोर्खा र नवलपरासी, बर्दाघाट, सुस्ता पूर्व, भूक्षय, पहिरो, बाढ़ी तथा जलजन्य प्रकोपका हिसाबले अत्यन्तै जोखिम एवं संवेदनशील छन्।
5: भू संरक्षण जस्तो बढ़ी खर्चिलो गहनतम र आम जनताका लागि अति जरूरी कार्य कुनै एक सरकारी निकायको एकल प्रयासले मात्र प्रभावकारी र सफल नहुने हुँदा यस कार्यमा सम्बद्ध सबै सरकारी, गैर सरकारी र स्थानीय तह एवं जनताको महत्वपूर्ण सहयोग, समन्वय र साझेदारी हुन सकेमा कार्यालयको कार्यक्षेत्रका जिल्लाहरूमा आशातीत सफलता प्राप्त गर्न सकिन्छ।
6: तसर्थ निम्नलिखित संरक्षणमूलक सन्देशहरू आत्मसात गरिदिनु हुन र भू संरक्षण कार्यमा सबैले साथ र सहयोग गरिदिनु हुन सम्पूर्ण दिदी बहिनी तथा दाजुभाइहरूमा हार्दिक अनुरोध गर्दछौ।
5: वर्षातको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय पहिरोको प्रकोपबाट बचौं र बचाऊ,
6: माटोको रक्षा कवच, रुख बिरुवाहरूको संरक्षण गरौ, प्राकृतिक प्रकोपबाट हुने जनधनको क्षतिबाट बचौ,
5: खेत बारीका डिल, कान्ला र पाखामा बडहर, राई खनियो, निमारो रोपौ, हरियाली बढाऊ, साथै पशु आहाराको समस्याबाट मुक्त हौ,
6: ग्रामीण सड़क खन्दा जथाभावी डोजर नलगाऊ, भिरालो पहाड़, खेतबारी र बस्तीमा आपत विपत ननिम्ताऊ,
5: ग्रामीण सड़कको भल पानीको उचित व्यवस्थापन गरौं, भू क्षय बाढ़ी र पहिरोबाट बचौं र बचाऊ,
6: ग्रामीण सड़क पाखोमा बिरुवा रोपी हरियाली बनाऊ, विनाशमुखी होइन संरक्षणमुखी र दिगो विकासमा जोड़ दियौ,
5: प्राकृतिक स्रोतहरू माटो, पानी र वनस्पति संरक्षण गरौं, यिनको यिनै हुन् हाम्रा सम्पत्ति,
6: पहिरो गल्छी र खोल्सा खोल्सीमा रोपौ डाले घाँस, नेपियर, अम्रेसो र बाँस, भू क्षय रोकिन्छ, पहिरो थामिन्छ, गाई बस्तुलाई हुन्छ घाँस,
5: माटो नरहे रुख बिरुवा कहाँ हुन्छ र रुख बिरुवा नभए सुख कहाँ मिल्छ र, तसर्थ सुख प्राप्तिका लागि माटो र रुख बिरुवाको संरक्षण गरौं।
6: जलधारका स्रोतहरू जंगल, जमिन, जल, जनावर र जनताको व्यवस्थापन नै जलधार व्यवस्थापन हो, तसर्थ यस कार्यमा सबै लागौ र समृद्धिमा टेवा पुर्याऊ,
5: भू संरक्षण कार्यमा सक्रिय जनसहभागिता जुटाऊ, जलाधार क्षेत्रको संरक्षण गरी जीवन स्तर उकासौ,
6: माटो, पानी र रुख बिरुवाहरूको संरक्षण र सम्मान यसैमा निहित छ मेहनती गण्डकी प्रदेशवासीको उत्थान।
5: भू तथा जलाधार व्यवस्थापन कार्यालय तनहुँ, फोन नम्बर 0565361175, 98560-63175।
7: दाजु बिहेको दिन त आइसक्यो त, सुट हेर्न पर्ने होइन र? तपाईँ त ढुक्क बस्नु भएको छ।
8: ए भाइ पनि बरेली टेलर्स हुँदा हुँदै के को चिन्ता के भने?
7: दाजु पनि बरेलीमा सुट आफै रेडी भएर बसिन्छ कि क्या हो?
8: हाँसो होइन कि भाइ, साँच्चै भनेको, त्यहाँ गएपछि जस्तो खोज्यो त्यस्तै रोजी रोजी रेडिमेड सुटहरू पाइन्छ, आफैले नापेर सिलाउने भए पनि धुन्ते हुने रहेछ, अरू टेलर्स जस्तो हो र भने।
7: ल दाजु, त्यसो भए मेरो बिहेको लागि त्यही जानु पर्छ क्या हो?
9: हामी कहाँ उच्च स्तरीय सटिङ, सुटिङ, कोट प्यान्ट, लेहेङ्गा, ब्लाउज, कुर्ता, सुरुवाल, अर्डर अनुसार आकर्षक डिजाइनमा सिलाइनुका साथै रेडिमेड सिभिल सर्ट प्यान्ट, अफिस तथा संस्थाका ड्रेस रेडिमेड ड्रेस पनि पाइन्छ। साथै विवाहको लागि आवश्यक सम्पूर्ण कपडाहरू पाइन्छ र शुक्ला गण्डकी क्षेत्रभित्रका सम्पूर्ण स्कुल तथा कलेज ड्रेस पाइनुका साथै अर्जेन्ट सिलाइन्छ।
10: बरेली टेलर्स, दुलेगौडा भित्री बजार, प्रोपाइटर प्रेम परियार, मोबाइल 9841608029। दमौली शाखाको लागि सम्पर्क 9807134625।
11: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
12: एकान्छी सुन त, काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले, कहाँको चिसापानी रहेछ? ए भाइ कहाँ हो?
11: हजुर हजुर, सेङ्गाको मग्याम चिसापानी हो। आउनुहोस् बस्नुहोस् बस्नुहोस्, हिँडिहाल्ने
12: हो र हाम्रै गाउँबाट काठमाडौँ आउ जाउ गर्ने माइक्रो सुरु भएछ है दिदी, झन्नै सजिलो हुने भयो अब त।
11: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरबराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ, गङ्गोबु बसबार पछाडि पट्टि।
12: हजुर, काठमाडौँ दुलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसा पानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्।
13: समय सम्झनुहोस् है, मग्याम चिसा पानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे।
11: होटल टाइटेनिक, गङ्गोबु बसपार, प्रोपाइटर रामचन्द्र महत, मोबाइल 9841616878, 9235527763।

नमस्कार, म डाक्टर श्रीराम शर्मा। तपाईँ सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz। नेपालमा चट्याङ सामान्यतया चैत महिनादेखि आषाढ महिनासम्म अत्याधिक पर्ने गर्दछ, जसका कारण प्रतिवर्ष 100 जना भन्दा बढ़ीले ज्यान गुमाउँदछन्। चट्याङ दिनको सामान्यतया 3 बजे पछि पर्ने हुँदा उक्त समयलाई घर बाहिरको भन्दा घरभित्रकै काममा सदुपयोग गर्नुभयो भने यसबाट हुने क्षतिबाट बच्न सकिन्छ। तसर्थ दिउँसो 3 बजे पश्चात घरभित्र वा सुरक्षित स्थानमा रहनुहुन सम्पूर्णलाई अनुरोध गर्दछु। धन्यवाद।

0: नयाँ जडानको लागि सम्पर्क 9008213424 र 9850614175।
1: शुक्ला गण्डकी एफएम 97.6।
2: शुक्ला गण्डकी टाइम चेक।
0: यति बेला रातिको ठिक 8 बज्यो।

0: कता हिँडेको हो आइफोन हातमा लिएर?
1: आइफोन हो कि माइफोन के बनाऊ, चाँडै नै बिग्रन्छ के हो के हो, यतै बनाउन खोज्यौ महँगो भन्छ, पोखरातिर हिँड्न लागेको गाडी पनि पाइँदैन।
0: लौ तलाई थाहा छैन, दुलेगुडाको सुलभ मोबाइलमा भारतमा 3 वर्ष चिप लेभलको कोर्स गरेर आएका आईटी टेक्निसियन छन् नि, पैसा र गुणस्तरमा कुनै फरक पर्दैन। आइफोन सम्बन्धी चिप लेभलका सम्पूर्ण काम त्यही गरिन्छ ग्यारेन्टीका साथ। आइफोन सँगै सबै ब्रान्डका मोबाइलहरू मर्मत गरिन्छ अनि सबै ब्रान्डका टिभी, फ्रिज, वासिङ मेसिन, कुलर, एसी रोजी रोजी पाइन्छ।
1: ल हो र, त्यसो भए त सुलभतिर हिँडे है त।
0: सम्पूर्ण ब्रान्डका मोबाइल पाइनुका साथै मोबाइल मर्मत, मोबाइल अनलक, टिभी, फ्रिज, वासिङ मेसिन, माइक्रोवेभ सुलभ

0: पाइन्छ। सम्पूर्ण इलेक्ट्रिक सामानहरू 0% ब्याज दरमा उपलब्ध छ। यसका लागि 2 प्रति नागरिकताको फोटोकपी र 2 प्रति फोटो ल्याउनु होला। सुलभ मोबाइल एसोसरिज शुक्ला गण्डकी 4 दुलेगौडा सिद्धार्थ बैंक भएको भवनमा। प्रोपाइटर राजेन्द्र पौडेल, शान्ति पौडेल। सम्पर्क 0635414050, मोबाइल 98463-23811।
1: घर मात्र बनाएर पनि नहुने रहेछ, कहिले के बनाउनु पर्ने, कहिले के चाहिने, ढिक्कै भइसके।
2: ए, घर त बनाइसक्नु भएछ नि, अब हात्ती छिर्यो पुछार अड्क्यो किन गर्नु पर्यो र? यति किचन डेकोरेट र ढोकाको लागि त सोनुप सिसा प्लाईमा जानु न, हामी पनि भर्खर त्यतै पुगेर आएको।
1: ल त्यसो भए म पनि सोनुप सिसा पसलतिर लागे।
3: हामी कहाँ प्लाई सिसा, फाइबर ढोका, फोरमाइका, प्लाई ढोका, मोडुलर किचन, चिम्नी तथा फर्निचरको लागि चाहिने सम्पूर्ण सामग्रीहरू पाइन्छ।
2: ठाउँ नयाँ, सेवा पुरानो, तपाईँकै सेवामा समर्पित। यहाँ लाइफ टाइम वारेन्टी भएको फाइबर ढोका तथा 10 वर्ष वारेन्टी भएको फेबर चिम्नी र अन्य ब्रान्डका चिम्नीहरू पनि पाइन्छ।
3: सोनुप सिसा प्लाई पसल, शुक्ला गण्डकी 4 दुलेगौडा, नगरपालिकाबाट 10 घर माथि,
2: पोखरा जाने बाटोतिर।
4: विश्वकै नम्बर 1 चिम्नी ब्रान्ड फेबर चिम्नीको तनहुका लागि आधिकारिक विक्रेता।
2: थप जानकारीको लागि सम्पर्क मोबाइल 98560-62-827 र 98644-35031।
5: पर्यटकीय राजधानी पोखरामा अब अन्तर्राष्ट्रिय स्तरको शिक्षा।
6: विश्वविद्यालय शिक्षामा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय अनुभव प्राप्त व्यक्तिहरूद्वारा सञ्चालित पोखराको नदीपुरमा स्थित गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज गेम्स कलेजले 21 औं शताब्दी अनुकूलको विश्वविद्यालय शिक्षा प्रदान गर्ने उद्देश्यका साथ
5: बीबीए, बीएससी, सीएसआईटी कार्यक्रमका लागि भर्ना फारम खुल्ला गरिरहेको छ। जेहेन्दार तथा कलेज टपरहरूका लागि विशेष छात्रवृत्तिको पनि व्यवस्था छ।
6: विस्तृत जानकारीका लागि गेम्स कलेज, गण्डकी एकेडेमी अफ इन्टर डिसिप्लिनरी स्टडीज, अ कलेज अफ म्यानेजमेन्ट एण्ड आईटी, स्ट्रीट नम्बर 8, कन्या मार्ग, नदीपुर, पोखरा।
5: फोन नम्बर 0614510000,
6: 0614510002, मोबाइल नम्बर 9856084466।
5: द गेम्स कलेज, फर एम्पावरिङ द फ्युचर।
7: एगुडा गहना किनिदिन्छु भन्नुभएको पनि यत्रो समय भइसक्यो, केही सुरसारै छैन हजुरको त। हेर्नुहोस् त, सुनको मूल्यले पनि आकाशै छोइसक्यो।
8: ए बुढी, गहना जोड्ने भन्ने कुरा चामलको बोरा ल्याए जस्तो हो र भन्या। पैसा जम्मा गर्नु पर्यो अनि गुणस्तरीय पनि त हुनु पर्यो नि।
2: पैसा चाहिँ यत्रो वर्ष कमाएर राखेको छँदैछ नि, अनि गुणस्तरीय कुरामा चाहिँ तपाईँ चिन्तै नलिनु के बुढा। सबै साथीहरू खैरेनी टारको ब्रिजेश ज्वेलर्सबाट लिने गरेका छन्, त्यही जानियो हामी पनि।
8: हजुर, हाम्रा सेवाहरू कम्प्युटरद्वारा नापतोल गरिने,
2: सुनको गुणस्तर मापदण्ड अनुसार भएको,
8: स्वदेशी तथा विदेशी डिजाइनका तयारी गरगहना पाइने,
2: पुराना सुनसँग नयाँ गहना साट्न सकिने,
8: गहना बेच्नु परेमा उचित मूल्य प्रदान गरिने,
2: विवाहको लागि गरगहना बनाउँदा विशेष छुटको व्यवस्था। सम्पर्क ब्रिजेश ज्वेलर्स, शुक्ला गण्डकी 6, खैरेनी टार तनहु। थप सेवा सुविधा सहित पहिलेको ठाउँबाट हाइवे सँगै हुलाक चोकमा सरेको सम्पूर्णमा जानकारी गराउँदा, मोबाइल नम्बर 98261-52067। प्रोपाइटर बुद्धि बहादुर विश्वकर्मा।
9: साथै घर गहना खरिद बिक्री गर्नु परेमा पनि हामीलाई सम्झनुहोस्।
2: सम्झनुहोस् है, ब्रिजेश ज्वेलर्स।
10: चलिरहेको देखेन भन्यो,
11: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
2: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
10: गतिलो ठाउँ चाहिँ कहाँ छ?
2: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
11: चेस्का बाजे चाँचो, पङ्खा, एलईडी बल्ब, सोलरको ब्याट्री, पानी तान्ने पम्प, कुलर, हाउस होल्डिङका सामान सबै ओरिजिनल र सस्तोमा पनि पाइन्छ नि।
12: अब सिजी ब्रान्डको आधिकारिक विक्रेता सँगै इलेक्ट्रोनिक्सका सामानहरू टिभी, फ्रिज, एसी, कुलर, गिजर, भ्याक्युम, वासिङ मसिन उपलब्ध हुनुका साथै सिसी क्यामेरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल, दुलेगौडा, तनहु। प्रोपाइटर हरिकुमार श्रेष्ठ, मोबाइल नम्बर 98560-30324।
13: आहा, कति स्वादिष्ट मासु हो। यत्रो पार्टी गर्दा पनि घरमै पालेको खसी काटे छन् कि क्या हो।
14: दिदी पनि नमजाल झुक्किनु भएछ नि। हुन त मैले पनि त्यही सोचेको थिएँ, तर यो मासु त शुक्ला सिटी फ्रेस हाउसबाट ल्याएको रहेछ नि।
15: हजुर, हामी कहाँ विवाह, भोज, पिकनिक, व्रतबन्ध, पार्टीको लागि आवश्यक लोकल खसी, कुखुराको मासु, अन्डा, ससेज, फ्रोजन मोमो, किमा र फ्रेन्च फ्राई होलसेल तथा खुद्रा बिक्री गरिन्छ। अन्य फ्रेस हाउसको तुलनामा यहाँ गुणस्तर, सफा र शुद्ध मासु पाइन्छ, साथै होम डेलिभरी पनि गरिन्छ। छोटो समयमा नै धेरै ग्राहकको रोजाइमा पर्न सफल शुक्ला सिटी फ्रेस हाउस, दुलेगौडा। प्रोप्राइटर तीर्थराज गर्तौला। फोन 0658 590 065, मोबाइल 98166 34372।
16: होइन भाउजू, यस्तो फेसनेबल कपडा लगाएर कता हिँड्नु भयो? दाईले विदेशबाटै ल्याइदिनु भयो जस्तो छ नि।
17: के को दाईले विदेशबाट ल्याइदिनु नि नानी? आज भोलि त हाम्रै धुलेगौडा बजारको अजम्बरी इन्टरप्राइजमा स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सहज मूल्यमा पाइन्छ नि। यो कपडा मैले त्यही गएर किनेको।
16: ए हो र भाउजू, त्यसो भए त म पनि अब त्यही जान्छु। स्कुल तथा क्याम्पसका ड्रेसहरू, स्वदेशी तथा विदेशी स्तरीय कपडाहरू सुपथ मूल्यमा पाइन्छ
18: अजम्बरी इन्टरप्राइजेज, शुक्ला गण्डकी चार, दुलेगौडा, भित्री बजार। फोन नम्बर 0658 570 290, मोबाइल नम्बर 98460 81457 र 98136 26032। स्तरीय कपडा पाइने एउटै ठाउँ, अजम्बरी इन्टरप्राइजमै जाउँ।
19: विजिट

0: 나를 보고 말했었어?
1: 어?
2: सुन्यावा साकिना यो चम्चेरी का घर का फर्नीचर का सामान पति राम राउन डरा जेर चेस्टा लोबे जेर चेस्टा सोफा पर्दा कार्पेट जेर सब चेस्टा
3: राम्रो न हुने त कुरै भएन नि फतौडी आमै गण्डकी सिसा पसल तथा फर्निचर सप्लायर्स बाट ल्याएको हो नि यो सामान मैले तिमीलाई कुरा काट्दै गाउँ सार्दै हिँड्न ठिक्क छ
2: त्यसो नभने मरि म पनि अब नातिकेर भरबटीलाई लिएर सबै सामान किन्न त्यतै जान्छु
3: हामी कहाँ आकर्षक डिजाइन का काठ तथा स्टील का घरयासी एवं अफिसियल फर्निचर कार्पेट डोरमैट तन्ना प्लास्टिक का कुर्सी तथा अर्डर बमोजिंग का सामान सुपथ मूल्य में होम डिलीवरी का साथ उपलब्ध कराइन
4: इस क्षेत्र के सबैभन्दा पुरानो र विशाल फर्निचर पसल
5: गण्डकी सीसा पसल तथा फर्निचर सप्लायर्स शुक्ला गण्डकी 4 बीपी चोक
4: प्रोप्राइटर प्रकाश न्यौपाने संपर्क 65752625 मोबाइल 98 5 3 33 800 98 4 61 56 58
6: मेरिया मैने कस्तो राम्रो गहना होइन दिदी हिजो बजार गएर आएदेखि त निकै धपक्कै बोलेर बस्नु भएको छ त राति पनि बत्ती बाल्नै नपर्ने
3: कान्छी पनि स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसलको गहना लगाएर आएदेखि तैले मात्रै होइन देख्ने जति सबैले यही भनिरहेछन्
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल
3: नयाँ तथा पुराना हरेक डिजाइनका सुन चाँदीका गर गहना
4: शुद्ध सुन तथा चाँदीका गर गहना
3: छापावाला सुन चाँदीका गर गहना
4: राशि अनुसारका पत्थर
3: कम्प्युटर तौल प्रविधि
4: बिक्री वा साफेरमा सुनको सही मूल्याङ्कन
3: बिना रसायन 24 क्यारेटका गर गहनाको लागि सम्झने पर्ने ठाउँ
4: स्याङ्जा धनलक्ष्मी सुन चाँदी पसल शुक्ला गण्डकी नगरपालिका तुलेगौंडा तनहुँ शाखा कार्यालय बन्केवा चोक
3: प्रोपाइटर रामु विश्वकर्मा मोबाइल नम्बर 98171 16069 98067 25 229
4: प्रोपराइटर राजु विश्वकर्मा मोबाइल नम्बर 98141 33 222 98087 69 72 142 हेप्पी एनिभर्सरी डार्लिङ यो तिम्रो लागि उपहार
6: वाउ कस्तो राम्रो गहना कहाँ बनाएको
4: मैले तिम्रो लागि भनेर चन्दिकालीका सुन चाँदी पसलमा बनाएको नि
3: नयाँ तथा पुराना डिजाइन का अत्याधुनिक गर गहना
4: पुराना गर गहना सँग नयाँ साथ फेर
3: राशि अनुसार का पत्थर साथै ज्यालामा 25% छुटको व्यवस्था गरिएको छ
4: चण्डिकालिका सुन चाँदी पसल शुक्ला गण्डकी दुलेगौंडा तनहुँ प्रोप्राइटर प्रेम घिमिरे मोबाइल 98562609
7: दिपाको घरको डेकोरेसन कस्तो राम्रो भन्छन् आज त यो बाटो आउँदा यसको घरमा नग्गै भएन
8: ए तिमी पो बस्दै गर है म तिम्रो लागि चिया बनाएर ल्याउँछु
7: ओहो यस्तो राम्रो डेकोरेसन रहेछ र पो सबैले कुरा गरेका दिपा ए दिपा यस्तो राम्रो दराज टेबल अनि यो कहाँबाट ल्याएको तिमीले
8: त्यही दुलेगौंडा बजारमा छ नि दीर्घाई फर्निचर सोरुम त्यहीबाट ल्याएको
7: ए त्यसो भए त म गइहाले
8: चिया त पिएर जाऊ
7: अहिले हतार छ पछि आउँदै गरौला है
9: दीर्घायु फर्निचर सोरुम
10: हामी कहाँ स्टील तथा काठका सम्पूर्ण सामानहरू दराज पलङ डाइनिङ टेबल मोबेट सोफा लगायत पर्दा कार्पेट डोरबेड र फर्निचरका सम्पूर्ण सामानहरू सुपथ मूल्यमा पाइनुको साथै अर्डर अनुसार तयार पारिन्छ
9: साथै पुरानोसँग साफिर र तुरन्त डेलिभरीको पनि व्यवस्था छ
11: एभरेस्ट स्टील र नेपालको नम्बर 1 कम्पनी बागमती कृषिका लागि आधिकारिक विक्रेता
10: दीर्घायु फर्निचर सोरुम दुलीगौंडा तनहुँ
9: प्रोप्राइटर लक्ष्मी राज वाग्ले फोन नम्बर 0 65 70 9 6 मोबाइल नम्बर 98 4 60 61 268
10: 98 5 60 60 268
12: गण्डकी मल्टिपल कलेज शुक्ला गण्डकी 6 भुरुङ्गेमा बीबीएस प्रथम वर्षमा नयाँ भर्ना खुल्यो
13: कक्षा 12 उत्तीर्ण हुन सफल सम्पूर्णलाई हार्दिक बधाई साथै यस कलेजबाट बीबीएस प्रथम वर्ष र दोस्रो वर्षमा निरन्तर नेपाल टप गर्ने अञ्जना राई जिल्ला टप गर्ने विष्णुमाया मल्ल र कलेज टप गर्ने विद्या श्रेष्ठलाई पनि बधाई
12: पहिला भर्ना हुन आउने विद्यार्थीहरूलाई प्राप्त जीपीए को आधारमा विशेष छुटको व्यवस्था छ।
13: छुटको दायराहरू: कक्षा बाह्रको परीक्षामा 3.6 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरी उत्तीर्ण विद्यार्थीलाई भर्नामा 100% छुट।
12: 3.4 जीपीए वा सोभन्दा बढी जीपीए प्राप्त गरेका विद्यार्थीलाई 80% छुट र 2.5 जीपीए वा सो माथि 60% छुटको व्यवस्था।
13: आफ्नो सिट चाँडै सुरक्षित गर्नुहोस्।
12: थप जानकारीको लागि 0635714479, मोबाइल 9856062265, 9848064145।
8: ए नानीको बुवा, आज त नयाँ सन्धि सम्झिनेर आउँदै हुनुहुन्छ। खानाको व्यवस्था चाहिँ म मिलाउँछु, मासु चाहिँ तपाईँले ल्याउनु पर्छ नि है।
0: ढुक्क भाउन हो बुढी, फ्रेस हाउस जति भन्छ क्यारे, ल्याइ त हाल्छु नि।
8: इज्जतको सवाल छ बुढा, जहाँ पायो त्यहीबाट ल्याउने होइन नि। दुले गौडाको पञ्चमुनि चोखेमा छ नि तिन सेना फ्रेस हाउस, त्यही जानु। ताजा स्वस्थ र राम्रो मासु पाइने भनेको त्यही त हो नि।
0: हजुर, खसी र कुखुराको ताजा र स्वस्थ मासु तथा पूजाको लागि लोकल कुखुरा र बोकाहरू पाइन्छ। साथै विवाह पास्नी र पिकनिकको लागि मासु चाहिएमा सम्झनुहोस्।
8: होम डेलिभरीको पनि व्यवस्था छ।
4: सम्पर्क तिमसेना फ्रेस हाउस, शुक्ला गण्डकी 4 पञ्चमुनि चोक तनहुँ, प्रोप्राइटर केशर बहादुर तिमसेना, मोबाइल 9811411178, 9560078।
13: अब तपाईको घर, अफिस वा बगैंचा हराभरा र सुन्दर बनाउने सही समय यही हो। द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स। यहाँ हरेक प्रकारका फूलका गमलाहरू, इन्डोर र आउटडोर बिरुवाहरू, सिजनल र पेरिनियल्स प्लान्टहरू, रेयर प्लान्ट कलेक्सनहरू एकै ठाउँमा पाइन्छ। हामी तपाईको लागि ल्याउँछौ अ कम्प्लिट गार्डन सोलुसन, ल्यान्डस्केपिङ र गार्डनिङ सर्भिसेस, गार्डनिङ टुल्स र न्युट्रियन्स, सजिलो र भरपर्दो सेवा। थप जानकारीको लागि सम्पर्क रविन थापा, मोबाइल 9856033398 र 9845010950, इमेल robin98560@gmail.com, टिकटक @davillagegarden। तपाईँको हरियाली सपना पूरा गर्न हामी तयार छौं। पञ्चनन्दन कृषि उद्योग प्रणालीद्वारा सञ्चालित द भिलेज गार्डन, द स्टेशन अफ फ्लावर्स, शुक्ला गण्डकी 4 दुलेगौड़ा हेल्प पोस्ट चौक। आजै आउनुहोस्, जहाँ फूल मात्रै होइन प्रेम पनि फुल्छ। तनहू सेवा हस्पिटलमा अब थप नयाँ र व्यवस्थित व्यवस्थापनको साथ दैनिक निम्न विशेषज्ञद्वारा सेवा उपलब्ध भइरहेको जानकारी गराइन्छ।
1: फ्यामिली फिजिसियन एन्ड इमर्जेन्सी मेडिसियन डाक्टर रवि बहादुर गुरुङ, दैनिक बिहान 8 बजेदेखि 9:30 बजेसम्म, दिउँसो 5 बजेदेखि 7 बजेसम्म।
13: जनरल सर्जरी, हर्निया, हाइड्रोसिल, पाइल्स, फिसर, फिस्टुला तथा दैनिक साना ठूला सबै खाले अपरेशन सेवासँग सम्बन्धित डाक्टर सबिन कुमार घिमिरे,
1: स्त्री तथा प्रसूति रोग विशेषज्ञ डाक्टर सुनिता सिलवाल, दैनिक बिहान 8 बजेदेखि 9:30 सम्म, दिउँसो 3:30 देखि 7 बजेसम्म।
13: डाक्टर रूपेश कुमार यादवद्वारा 24 घण्टा स्वास्थ्य परीक्षण।
1: नाक कान घाँटी रोग विशेषज्ञ डाक्टर साजन बराल, बाल तथा नवजात शिशु रोग विशेषज्ञ डाक्टर दुर्गा मिश्र, दक्ष प्राविधिकद्वारा दैनिक फिजियोथेरापी, 24 घण्टा परामर्श सहितको फार्मेसी सेवा साथै निशुल्क होम डेलिभरी।
13: थप जानकारीको लागि सम्पर्क 0654143777 र 9855043343। तनहु सेवा हस्पिटल, शुक्ला गण्डकी नगरपालिका 4 बेपी चोक।
14: शुक्ला गण्डकी FM 97.6।

0: शुक्ला गण्डकी एफएम 97.6
1: दिएका छन्। दक्षिण पश्चिम फ्रान्समा बोर्डो नजिकै लागेको डढेलोले करिब 420 वर्ग किलोमिटर क्षेत्रफल जलेको छ र 2,00,000 भन्दा बढ़ी मानिस घर छोडेर सुरक्षित स्थानमा जान बाध्य बनेका छन्। स्पेनमा अग्नि नियन्त्रण टोलीहरूले रातभरिमा अवस्थामा सुधार आएको तर अझै पनि 10,000 मानिस विस्थापित भएको बताएका छन्। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्की अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँग व्हाइट हाउसमा भेट्दैछन्। युक्रेनले रूसभित्र लामो दूरीका हमलाहरू तीव्र बनाइरहेका बेला यो भेट हुन लागेको हो। हिजो जेलेन्स्कीले ब्रिटेनका नयाँ प्रधानमन्त्री एन्डी बर्नमलाई भेटेका थिए र उनीहरूले संयुक्त ड्रोन उत्पादन र क्षेप्यास्त्र रक्षाबारे छलफल गरेका थिए। पाकिस्तान प्रशासित कश्मीरका अधिकारीहरूले क्षेत्रीय चुनावको पहिलो चरण समाप्त भएपछि हिंसा भड्किएको बताएका छन्। अधिकारीहरूका अनुसार प्रतिबन्धित जोइन्ट अवामी एक्सन कमिटिका समर्थकहरूसँग भएको झडपमा एकजना अर्धसैनिक अधिकारीको मृत्यु भएको छ भने 3 अन्य घाइते भएका छन्। यो गठबन्धन नागरिक समाजका विभिन्न समूहहरूको संगठन हो जसलाई आतंकवाद विरोधी कानून अन्तर्गत प्रतिबन्ध लगाइएको छ। गत एक महिनामा भएको हिंसामा प्रहरी अधिकारीहरू सहित 40 भन्दा बढ़ीको मृत्यु भएको छ। र फ्रान्सका महान फुटबल खेलाड़ीहरू मध्ये एक जेनेडिन जिदान फ्रान्सको पुरूष राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षक नियुक्त भएका छन्। उनले खेलाड़ीका रूपमा फ्रान्सलाई विश्वकप उपाधि जिताएका थिए। यो बीबीसी नेपाली सेवा हो।
2: साझापखमा पुनः स्वागत छ। वीरगंज स्थित नारायणी अस्पतालमा एक चिकित्सकमाथि भएको कुटपिटका कारण आज देशभरिका अस्पतालहरूमा आकस्मिक बाहेकका अन्य सेवा बन्द हुँदा बिरामीहरू मर्कामा परे। कुटपिटको घटनालाई लिएर सो अस्पतालका 67 चिकित्सकले आज राजीनामा दिएका छन्। राष्ट्रिय मानव अधिकार आयोगले घटनाबारे छानबिन गरी दोषीलाई कार्यवाहीको दायरामा ल्याउन सरकारलाई निर्देशन दिएको छ भने अधिकारीहरूले स्थानीय प्रशासनबाट छानबिन तथा अन्य कार्यवाही भइरहेको बताएका छन्। आज दिउँसो नारायणी अस्पताल पुगेर हाम्रो संवाददाता माधुरी महतोले तयार पारेको यो रिपोर्ट सुनौ।
3: म यहाँ वीरगंजको नारायणी अस्पतालमा आइपुगेको छु। यहाँ पर्सा, बारा, रौतहट, सर्लाही, मध्य प्रदेशका विभिन्न जिल्ला लगायत सीमावर्ती भारतीय शहरबाट पनि आउने गरेका छन् बिरामीहरू र अहिले उनीहरू अलपत्र अवस्थामा रहेका छन्। यसै क्रममा एक कुर्बा जो यहाँ आएर बसिरहनु भएको छ, बाहिरबाट आएर उहाँसँग हामी कुरा गर्छौँ।
4: म भारतको मिर्जापुरबाट आएको छु, धेरै टाढा पर्छ, बिहानै आएको हो तर अस्पताल बन्द छ, अब के गर्ने, मान्छे मर्छ यसरी उपचार नभएपछि, त्यसैले उपचार हुनुपर्छ, अस्पताल खुल्नुपर्छ।
3: गत शनिबार नारायणी अस्पतालको आकस्मिक कक्षमा उपचारको क्रममा वीरगंज महानगरपालिका वडा नम्बर 25 45 राजकुमार पटेलको मृत्यु भएपछि आक्रोशित आफन्त र स्थानीयवासीले अस्पतालमा तोडफोड़ गर्नुका साथै डाक्टर प्रमोद राममाथि निर्घात कुटपिट गरेका थिए। त्यसै घटनामा संलग्नमाथि कार्यवाहीको माग गर्दै एकातर्फ मृतकका परिवार र आफन्तले सड़क अवरूद्ध गरेका छन् भने अर्कातर्फ चिकित्सकहरू आइतबारदेखि आन्दोलनमा छन्। सोमबार जिल्ला प्रशासन कार्यालय पर्सामा भएको वार्ताका क्रममा आन्दोलनरत चिकित्सकमाथि प्रहरीबाट दुर्व्यवहार गरेको आरोप लगाउँदै नारायणी अस्पतालका 67 चिकित्सकले सामूहिक राजीनामा समेत दिएका छन्। नारायणी अस्पतालका प्रवक्ता एवं वरिष्ठ डाक्टर उदयनारायण सिंह भन्छन्,
5: छलफलको क्रममा हिजो यहाँका प्रमुख जिल्ला अधिकारी र एसपी कार्यालय चाहिँ तुरन्तै आदेशमा आउनुभयो र उहाँहरूले चिकित्सकहरूसँग कार्यकक्षमै गाली अपशब्द प्रयोग गर्दै तुरन्त यिनीहरूलाई थुन्नुपर्छ, थुन समाज भनेर चाहिँ वातावरण बिगार्नुभयो र प्रहरी बल प्रयोग गरेर दुर्व्यवहार गर्नुभयो कि जुन चिकित्सक कुटपिट गरियो त्यो पनि प्रहरीकै उपस्थितिमा मर्ने गरी कुटपिट चाहिँ गरियो।
3: नारायणी अस्पतालका निमित्त मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर चितरञ्जन शाहले भने,
6: अब लापरवाही भयो भएन अब त्यो छानबिन गरेर हेरेर थाहा हुन्छ, सिसिटिभी फुटेजमा गल्ती गरेको छ भने त्यसको सजाय पाउँछ, तर यसरी चाहिने दुर्व्यवहार गर्ने कुटपिट गरिदिए पछाडि अब कुन मानसिकताले राख्छ अब फेरि काम गर्छ।
3: पर्साका प्रमुख जिल्लाधिकारी भोला दाहालले घटनाबारे बताउँदै भने,
7: 2-3 डाक्टर साहबहरूले अलि अभद्र तरिकाले उहाँहरूले चाहिँ प्रस्तुत हुनुभयो, नागरिकहरूले चाहिँ स्वास्थ्य उपचारबाट चाहिँ वञ्चित भएका छन्, अब यो कुराहरू जिम्मेवारी निकाय हामी सबैले यसलाई जिम्मेवारी चाहिँ बोध गर्नुपर्छ भन्ने हिसाबले उहाँहरूलाई फर्काउँ भनेर उहाँहरूलाई बोलाएको मात्र त्यस्तो दुर्व्यवहार गरेको भन्ने विषय होइन। घटनामा संलग्न व्यक्तिहरूलाई पक्राउ गर्न र आवश्यक कानुनी कार्यवाहीका लागि जिल्ला प्रहरी कार्यालयले आवश्यक कार्यवाही गरिरहेको अवस्था छ। छानबिन समिति गठन भएको छ र छानबिन समितिले पनि आफ्नो कार्य प्रक्रिया प्रारम्भ गरिसकेको अवस्था छ।
3: चिकित्सकहरूको आन्दोलन र सामूहिक राजीनामा पछि नारायणी अस्पताल लगायत देशभरको सेवा अझ प्रभावित बनेको छ। स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले भने नारायणी अस्पताल लगायत देशभरि सबै अस्पतालको सेवा नियमित सञ्चालन गर्न चिकित्सक तथा स्वास्थ्य कर्मीसँग अनुरोध गरेको छ। माधुरी महतो, बीबीसी, बिरगंज।
2: अर्को विषय, साम्प्रदायिक विवाद उत्पन्न भएपछि आइतबार रातिदेखि तनावग्रस्त सुनसरीका विभिन्न स्थानमा मंगलबार पनि कर्फ्यूले निरन्तरता पाएको छ। बिहान केही स्थानमा कर्फ्यू हटाइएको भए पनि तनाव मत्थर नभएपछि सुनसरी सदरमुकाम मिनरुवा र महेन्द्र राजमार्ग क्षेत्रमा पनि कर्फ्यू थपिएको छ। सुनसरीको ताजा अवस्थाबारे केही बेर अघि हामीले विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौलालाई सोधेका छौं।
8: कर्फ्यूका बीचमा पनि बिहानैदेखि दिनभर जसो विभिन्न ठाउँमा प्रदर्शनहरू भएका छन्। घटनाको छानबिन, दोषीलाई कारवाही, उपचारका कुराहरू अनि क्षतिपूर्तिका कुराहरू लिएर विभिन्न ठाउँमा प्रदर्शन पनि भइरहेका छन्। अहिले साँझसम्म पनि कतिपय ठाउँमा प्रदर्शन भइरहेको स्थानीय प्रशासनका अधिकारीहरूले जानकारी दिएका छन्।
2: गृह मन्त्रालयले गठन गरेको छानबिन समिति सुनसरी पुगिसकेको छ, के गर्दैछ समितिले? त्यसका सदस्यहरूसँग तपाईँको कुरा हुँदाखेरि के भन्छन्?
8: मैले अघि साँझ छानबिन समितिका संयोजक सहसचिव भूपेन्द्र थापासँग कुराकानी गरेको थिएँ। त्यो समितिका टोलीका सदस्यहरू हिजो साँझ विराटनगर आएर यहाँ विराटनगरका विभिन्न अस्पतालमा उपचार भइरहेका जुन घटनाका घाइतेहरू छन् उहाँहरूसँग भेटघाट गरेर र उहाँहरूको अवस्था बुझेको कुराहरू उहाँहरूले भन्नुभएको छ। र जुन उहाँहरूले दिएको जानकारी अनुसार विराटनगरका अस्पतालहरूमा भएका घाइते मध्ये तीनजनाको अवस्था चाहिँ चिन्ताजनक र केही अरू चाहिँ सामान्य अवस्थामा रहेको भनेर भनिएको छ। र उहाँहरूले आज जिल्ला सदरमुकाम सुनसरीमा गएर सुरक्षा निकायका प्रमुखहरूसँग बसेर त्यहाँको घटनाको वस्तु स्थिति बारे जानकारी लिएको र अलिक सहज परिस्थिति भयो भने भोलि कप्तानगंज घटना भएको क्षेत्रमा गएर त्यहाँको वस्तु स्थिति बुझ्ने हाम्रो कार्यक्रम छ, हाम्रो त्यो तयारी छ भनेर उहाँले भन्नुभएको छ।
2: यो दिवानगंजको घटनालाई लिएर अरू जिल्लामा पनि त्यसको प्रतिक्रिया स्वरूप प्रदर्शनहरू भएका छन्। खास गरी सामाजिक सद्भाव कायम गर्ने दिशामा कस्तो भूमिका देखिँदैछ विभिन्न पक्षको?
8: सामाजिक सद्भाव जुन अहिले खलबली नै आँट्यो भने सबैतिर चिन्ता बढेको छ। त्यसकारण यहाँ विभिन्न राजनीतिक दल, नागरिक समाज, विभिन्न गैर सरकारी संघ संस्था र जनप्रतिनिधिहरूले यस विषयमा चाहिँ सामाजिक सद्भाव कायम राख्न सबैलाई आग्रह पनि गरिरहेका छन्। मैले दिउँसो जुन घटनास्थल भएको देवनगंज गाउँपालिकाका अध्यक्ष वेतन मेहतासँग कुरा गरेको थिएँ, उहाँले पनि यो विषयमा चाहिँ हामीले सबै पक्षसँग चाहिँ हामीले सद्भाव कायमका लागि छलफल गरिरहेका छौँ, सबैलाई आग्रह गरिरहेका छौँ, यसलाई अगाडि बढाउनु हुने कसरी हुन्छ, यसलाई शान्त बनाउने भन्ने विषयमा कुरा गरिरहेका छौँ। र आज सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरी प्रसाद अर्याल पनि जुन घटना भएको थियो मृतकका घर परिवारमा गएर घाइतेका घरमा गएर उहाँले सबैलाई चाहिँ यो चाहिँ अब सामाजिक सद्भाव कायम राख्नलाई चाहिँ अब आग्रह गर्ने, अब सबैलाई जसरी जे घटना भयो भइहाल्यो, अब यसलाई कसरी हुन्छ एकदम अवस्था सामान्य बनाउन भनेर चाहिँ उहाँहरूले पनि आग्रह गर्नुभएको कुरो हामीलाई जानकारी दिनुभएको छ। र सबै पक्षबाट यो सामाजिक सद्भाव कायम राख्ने विषयमा सबैको सकारात्मक पहल देखिरहेछ।
2: सुनसरीमा उत्पन्न साम्प्रदायिक तनावबारे विराटनगर स्थित हाम्रा संवाददाता विक्रम निरौला। प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालयले सुनसरीको देवानगंजमा भएको घटनाको पीड़ित पक्षलाई उचित क्षतिपूर्ति उपलब्ध गराउन र दोषी उप कड़ा कार्यवाही गर्न प्रतिबद्ध रहेको जनाएको छ। केही बेर अघि एउटा विज्ञप्ति मार्फत सरकारले हिंसा वा मुठभेड़ मार्फत कुनै पनि समस्या, असन्तुष्टि र विवादको समाधान हुन नसक्ने भन्दै धार्मिक सहिष्णुता र एकता कायम गर्न अपील गरेको छ। सरकारले साम्प्रदायिक सहिष्णुतामा खलल पुर्याउने गतिविधि नगर्न भन्दै भ्रामक सूचनाबाट प्रभावित नभई उच्च संयम देखाउन सम्बद्ध पक्षहरूलाई आह्वान समेत गरेको छ। साझापखमा एक आध विषय संक्षेपमा, भारतीय विदेश मन्त्रालयका प्रवक्ता रणधीर जयसवालले नेपालका प्रधानमन्त्री बालेन्द्र शाह बालेनका प्रमुख सल्लाहकार कुमार बेनले भारत भ्रमण गरेको दावीबारे आफूलाई जानकारी नभएको बताएका छन्। विदेश मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा मंगलबार सोधिएको प्रश्नमा जयसवालले आफूसँग त्यसबारे कुनै सूचना नभएको प्रतिक्रिया दिएका हुन्। उनले नेपालका प्रधानमन्त्री शाहलाई भारत भ्रमणको निम्तो चाहिँ दिइएको बताए। हो, हामीले भारत भ्रमणको निम्तो पठाएका छौं, प्रवक्ता जयसवालले थपे। स्थानीय प्रशासनले नारायणगढ़ मुगलिन सड़क खण्डमा चल्ने सबै प्रकृतिका सवारी साधनको आवागमनमा आज राति 8 बजेदेखि भोलि बिहान 5 बजेसम्म रोक लगाएको छ। रातिको समयमा सवारी आवागमन जारी राख्दा हुन सक्ने क्षतिको जोखिमलाई ध्यानमा राखी त्यस्तो रोक लगाइएको जिल्ला प्रशासन कार्यालय चितवनले एउटा विज्ञप्ति मार्फत जनाएको छ। उसका अनुसार उक्त सड़क खण्ड अन्तर्गत मुगलिङ बजार नजिकै नारायणगढ़तर्फ सुखा पहिरो गई सड़क अवरूद्ध भएको र सुखा पहिरो खस्ने क्रम अझै जारी छ। हामी बीबीसी नेपाली सेवाबाट बोलिरहेका छौं। बीबीसी नेपाली सेवाका सामग्री रेडियो अनलाइन र सामाजिक सञ्जालमा पनि उपलब्ध छन्। मोबाइल फोन एप हाम्रो पात्र मार्फत पनि तपाईँ बीबीसी नेपाली सेवाका अनलाइनका समाचार सामग्रीहरू हेर्न सक्नुहुन्छ। अब अन्त्यमा नेपाल बाहिरको एउटा विषय। जापानको दक्षिण पश्चिमी क्षेत्रमा शक्तिशाली भूकम्प गएपछि एउटा सपिङ सेन्टरभित्र कयौं मानिसहरू फँसेका अधिकारीहरूले बताएका छन्। कुमामोतो शहरमा शक्तिशाली भूकम्पपछि भएको विस्फोटको खबरसँगै त्यहाँ रहेको एउटा सपिङ सेन्टरमा धेरै मानिसहरू फँसेको आशंका गरिएको हो। 7.1 म्याग्निट्यूडको भूकम्प गएपछि कुमामोतो स्थित योन मलमा विस्फोट भएको स्थानीय संचार माध्यमहरूले जनाएका छन्। बीबीसी विवरणमा आधारित रिपोर्ट सुनौ बिनिता दाहालबाट।
1: क्युसु टापुको भित्री भागमा स्थानीय समय अनुसार दिउँसो 4:27 भूकम्प गएको थियो। त्यहाँ बसोबास गर्ने 1.5 लाख भन्दा बढ़ी मानिसहरूलाई सुरक्षित स्थानमा जान भनिएको छ। भूकम्पपछि सुनामीको अल्पकालीन चेतावनी दिइएको थियो, तर 1 घण्टाभित्रै उक्त चेतावनी फिर्ता लिइयो। कुमामोतो क्षेत्रको कासिमा नगरमा एउटा सपिङ कम्प्लेक्सको दोस्रो तला भत्किँदा कैयौं मानिसहरू भित्रै फँसेका अग्नि नियन्त्रण विभागले एउटा विज्ञप्तिमा जनाएको छ। जापान विश्वमै भूकम्पको बढ़ी जोखिम रहेको देशहरू मध्येको एक हो। त्यहाँ 1 वर्षमा करिब 1500 जति भूकम्प जाने गर्छन्। अहिलेको भूकम्प जमीन मुनि 10 किलोमिटरको गहिराईबाट उत्पन्न भएको हुनाले सरकारी निकायले शक्तिशाली परकम्पहरू आउन सक्ने चेतावनी दिएको छ। राष्ट्रिय प्रसारण संस्था एनएचकेले प्रसारण गरेको भिडियोमा सड़क तथा पुलहरू चर्किएका र कैयौं भवनहरूमा आगो लागेको देखिएको छ। भूकम्पपछि रेल सेवाहरू स्थगित भएका छन् भने हजारौं घरहरूमा विद्युत आपूर्ति बन्द भएको छ। जापानको मन्त्री परिषदका मुख्य सचिव मिनोरु किहाराका अनुसार विभिन्न सुरक्षा निकायहरू र आपतकालीन सेवाका टोलीहरू परिचालित छन्।
2: यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यही सकिन्छ। भोलि बेलुकी 9:15 हामी फेरि उपस्थित हुनेछौ। त्यस बेलासम्मका लागि हामी सबैलाई विदा दिनुहोस्। नमस्कार।

0: Get connected, stay connected.
1: नयाँ जडानको लागि सम्पर्क 9008813424 र 9855414
2: शुक्ला गण्डकी एफएम 97.6
3: शुक्ला गण्डकी टाइम चेक।
4: यति बेला रातिको ठिक 9 बज्यो।

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: चिसापानी आउनुहोस् आउनुहोस् यता हो यता यता यता
2: एकान्छी सुन त काठमाडौँबाट चिसापानी जाने भनेको छ त माइक्रोको भाइले कहाँको चिसापानी रहेछ ए भाइ कहाँ हो
1: हजुर हजुर स्याङ्जाको मगेम चिसापानी हो आउनुहोस् बस्नुहोस् बस्नुहोस् हिँडिहाल्ने
3: हो र हाम्रै गाउँबाट काठमाडौँ आउजाउ गर्ने माइक्रो सुरु भएछ है दिदी झन्नै सजिलो हुने भयो अब त
1: काठमाडौँमा बस्नु पर्यो भने हाम्रै ढोरवराई मन्दिरको फेदीमा रहेको समयो कटेज दाईको होटल टाइटेनिक छ गङ्गोबु बसपार पछाडि पट्टि
2: हजुर काठमाडौँ दोलेगौडा ढोरफिर्दी मान्द्रे छब्दी साखे हुँदै मग्याम चिसापानी आवत जावतको लागि र होटलमा बस्नु परेमा हामीलाई सम्झनुहोस्
3: समय सम्झनुहोस् है मग्याम चिसापानी र काठमाडौँको लोसे महलमा ठिक 8 बजे
1: होटल टाइटेनिक गङ्गोबु बसपार प्रोप्राइटर रामचन्द्र महत मोबाइल 98461688 98235 5273।
2: होइन ए दाई छोराले कक्षा 12 सक्यो रे के गर्ने कसो गर्ने भनेर पो अल्मलमा परिरहेछ त केटा त
1: चिन्ता नगर्नुहोस् न एप्लाई हब एजुकेशन कन्सल्टेन्सी अब दुलेगोडामा पनि छ पीटीई आईएलटीएस टोफलका कक्षा अनुभवी मार्गदर्शनको साथ
4: हजुर बेलायत अस्ट्रेलिया क्यानाडा न्यूजील्याण्ड दुबई युरोपियन देशहरूमा अध्ययनको लागि सहज बाटो विगत 10 वर्षदेखि विश्वास दिँदै आएको नाम एप्लाई हब एजुकेशनल नेटवर्क प्राली
1: मुख्य कार्यालय चिफलीढुङ्गा पोखरा
4: शाखा कार्यालय शुक्ला गण्डकी 4 दोलेगौडा शुक्ला कृषि सहकारीको माथिल्लो तला
1: फोन गर्नुहोस् 0635905511।
5: वर्षा यदि सुन्न क्या टेन्सन भइरहेछ भोलिको पार्टीको लागि एउटा राम्रो डिजाइनको कपडा नै छैन भने अब आजको आजै कहाँ गएर सपिङ गर्ने होला यता कतै राम्रो डिजाइनको कपडा पाउने पसल थाहा छ तलाई
6: लगाउनलाई राम्रो राम्रो कपडा चाहिने अनि घरमै थपक्क बसेर कहाँ पाइने रेडिमेड कपडा स्वदेशी विदेशी कपडा अत्यन्त सस्तो मूल्यमा पाइने पसल स्मृति फेन्सी छ नै छ नि जाउँ त्यतै
7: स्मृति फेन्सी दुलेगौडा भीमसेन मन्दिर सँगै स्वदेश तथा विदेशबाट आयात गरिएका उच्च स्तरीय फेन्सी तथा रेडिमेड कपडाहरू अत्यन्तै सस्तो मूल्यमा पाउने एकमात्र फेन्सी पसल स्मृति फेन्सी
8: प्रोप्राइटर राजकुमारी अधिकारी फोन 0635707044।
9: स्मृति फेन्सी ग्राहक वर्गको सेवालाई मध्यनजर गर्दै अहिले विशेष सेवा सहित पहिलेको स्थानबाट 2 घर तल भीमसेन मन्दिर चोकमा सरी सेवा सञ्चालन गरेको जानकारी गराउँदछौ। सम्पर्क मोबाइल नम्बर 98560779787।
10: मंगलम पुनरी काक्ष मंगलाय तनुहरी
11: पण्डित महादर्शन पर्सी घर पैसो रुद्री र सत्यनारायणको पूजा सँगै गर्ने भनेको
12: ओमकार
11: अनि पण्डित पनि धेरै चाहिन्छ भन्छन् कहाँ खोज्ने होला
12: ओमकार
11: अनि घरमा पूजा सामग्री पनि छैन भने
12: ओमकार
11: यहाँ पण्डित बा पनि जति बेला ओमकार मात्रै भन्नुहुन्छ भने के हो यो ओमकार भनेको
12: नानी पनि वर्षौंदेखि सेवा दिँदै आइरहेको ओमकार पूजा सामग्री भण्डारमा जानुहोस् त्यहाँ जति मूल्य मिलाएर त दुलेगौडा खैरेनीको त कुरै छाडौं पोखरामा पनि पाइँदैन लाखबत्ती रुद्री सप्ताह न्वारन घर पैचो विवाह व्रतबन्ध लगायत विभिन्न देवी देवताका मूर्तिहरू धार्मिक पुस्तकहरू विवाहका लागि यज्ञ सजाउने सामानहरू शुभ विवाह ब्यानर सम्पूर्ण पूजाका सामानहरू सुपथ मूल्यमा पाइने दुलेगौडा खैरेनीकै सबैभन्दा पुरानो अनि सबैभन्दा सस्तो ओमकार पूजा सामग्री भण्डारलाई सम्झनुहोस्
11: प्रोप्राइटर ऋतु भुवाई कल्पना भुवाई विस्तृत जानकारीको लागि फोन नम्बर 98560508434।
13: तपाईको सेवामा समर्पित दुलेगौडा बजारकै एकमात्र विश्वासिलो र भरपर्दो इलेक्ट्रोनिक्स पसल सन्देश ट्रेडर्स जहाँ तपाईँले स्यामसङ ब्रान्डका मोबाइल फ्रिज एलईडी टिभी वासिङ मेसिन माइक्रो ओभन भ्याकुम क्लिनर लगायतका सम्पूर्ण इलेक्ट्रोनिक सामानहरू सुपथ मूल्यमा पाउनुहुनेछ
14: ओल्ड स्कुल ब्रान्डका सामानहरूका लागि पनि सम्झन सक्नुहुनेछ
15: सुन्नुहोस् है सामसुङ तथा हिमस्टार कम्पनीका मोबाइल वासिङ मेसिन फ्रिज टिभी लगायतका सामान 0% ब्याज दरमा किस्ताबन्दीमा पनि उपलब्ध गराइन्छ
13: सन्देश ट्रेडर्स सुप्रा गण्डकी दुलेगौडा मुक्तिनाथ विकास बैङ्क सँगै
16: साथै प्रोप्राइटर सुरेन्द्र पौडेल। सम्पर्क 0625706676, मोबाइल 9856062676।
17: ए हजुर, सुन्नुहोस् न, चाड पर्व पनि आइसक्यो। बुबा आमा, बाबु नानी, मलाई अनि हजुरलाई पनि कपडा किन्न जाम न।
18: सुन न चन्दा, कपडा किन्न त जान हुन्थ्यो नि, यस्तो महँगीमा त्यति धेरै पैसा कहाँबाट ल्याऊ त म?
17: हजुर पनि यसै चिन्ता लिनुहुन्छ। हाम्रै दुलेगौडामा ग्यालेक्सी फेसन ग्रुपले फिक्स प्राइसमा फेसन फ्रेन्जी पसल ल्याएको छ नि, त्यही जाने हो। त्यहाँ त बच्चादेखि वृद्धसम्मलाई हुने गरी गुणस्तरीय फेसनका कपडाहरू 400, 600, 800 हजारमा पाइन्छ नि। अनि भएन त कमाल, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार नै चारिरहनु पर्ने झन्झट। अझै यसको त देशको धेरै ठाउँमा सस्तो पसल रहेछ नि, त्यसैले ठगिने डर पनि भएन।
19: हजुर, न त बार्गेनिङ गर्नुपर्ने झन्झट, न त बजार चारिरहनु पर्ने झन्झट।
20: एउटै छाना मुनि बच्चादेखि वृद्ध सम्मलाई हुने गुणस्तरीय फेसनेबल कपडाहरू फेसन फ्रेन्जीमा, साथै 400, 600, 800 हजार माथिका प्रिमियम सेक्सनका क्वालिटी कपडाहरू पनि पाइन्छ।
21: दुलेगौडा बनखेवा चोकदेखि दक्षिण तर्फ कुमारी बैंक भएको लाइन रिमाल गेस्ट हाउसको आडैमा। सम्पर्क मोबाइल 9857065119 र 9864975056।
20: फेसन फ्रेन्जी, तपाईँको सन्तुष्टि नै हाम्रो चाहना।
22: तपाईँ सुन्दै हुनुहुन्छ शुक्लागण्डकी FM 97.6।

0: अन्ना नि
1: हजुर
0: त्यसपालि हामीले पक्कै बिहे गर्नु पर्छ ल
1: मेरो पुराना
0: अनि नेपाल गएर घाँस काट्नु पर्छ ल
1: इस

0: तपाई सुन्दै हुनुहुन्छ शुक्ला गण्डकी एफएम 97.6 MHz।
1: समय जति परिवर्तन भए पनि यी तामा पित्तल ढलोड आदि धातुका सामानहरूको महत्व चाहिँ छुट्टै हुने, फेरि स्वास्थ्यका लागि पनि उपयोगी हुने। यो अर्डर अनुसारको भरपर्दो धातुको सामान बनाउने ठाउँ चाहिँ कहाँ होला है?
2: ल पत्तै छैन है तिमलाई, दुलेगौडा मेटल उद्योगमा तिमीले खोजे जस्तै धातुका सम्पूर्ण सामानहरू ब्रान्डेड कम्पनीका भान्सामा प्रयोग हुने सबै सामान पाइन्छ नि।
3: हामी कहाँ तामासँगै अन्य धातु पित्तल ढलोड एल्युमिनियम सिलट चरेस स्टील आदि सँगै किचनका अन्य सामान होटल रेस्टुरेन्ट र समाजका लागि आवश्यक सम्पूर्ण भाँडाकुँडा खुद्रा तथा होलसेल बिक्री तथा मर्मत गरिन्छ। साथै बेटर होम अप्लायन्सेसको आधिकारिक विक्रेता पनि भएकोले बेटर कम्पनीका राइस कुकर प्रेसर कुकर इलेक्ट्रिक जग मिक्सर लगायतका सम्पूर्ण सामानहरू पनि पाइन्छ तथा सर्भिसिङको पनि व्यवस्था रहेको छ।
1: 3 दशकदेखि यहाँहरूको सेवामा समर्पित दुलेगौडा मेटल उद्योग शुक्ला गण्डकी 4 दुलेगौडा तनहु। प्रोप्राइटर सूर्य बहादुर बानिया, संचालक संगम बानिया। फोन 0 65 4 14 142, मोबाइल 98 5 60 23 128 र 98 4 62 14 726।
4: सुन्नुहोस् न, यो काठको दराज र पलङ चाहिँ यता मिलाएर राखौ अनि सोफालाई चाहिँ यहाँ राखौ।
5: आहा, कति राम्रो देखिएको कोठा नै चिटिक्कै भयो है बुढी।
4: हो त नि, अब चाहिँ राम्रो भयो।
6: ओहो दाई भाउजू, के राम्रोको कुरा गर्दै हुनुहुन्छ? ल कोठा पनि चम्किएको छ।
4: ए नानी बस्नुहोस् न, न्यू होम डेकोर एन्ड डेकोरेसनबाट सामान ल्याएको हेर्नुहोस् न, राम्रो देखियो। यति सामान जोडियो, अब त वर्षौसम्म ढुक्क।
7: घर सजावटका सम्पूर्ण सामग्रीका लागि न्यू होम डेकोर एन्ड डेकोरेसन।
8: हामी कहाँ पर्दा, सोफा, कार्पेट, दराज, तन्ना, पलाङ, डाइनिङ टेबल का साथै सम्पूर्ण फर्निचरको सामानहरू पाइन्छ र होम डेलिभरीको पनि व्यवस्था रहेको छ।
9: विगत लामो समयदेखि दुलेगौडा बजारमा सञ्चालित न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार हेल्थ पोस्ट चोक नजिकै आफ्नै भवनबाट सेवा प्रदान भइरहेको जानकारी गराउँदछौ। सम्पर्क न्यू होम डेकोर एन्ड डेकोरेसन शुक्ला गण्डकी 4 भित्री बजार।
8: प्रोप्राइटर सुभाष गिरी, सम्पर्क 0 65 4 14 194, मोबाइल 98 5 60 20 630।
7: विगत लामो समयदेखि तपाईँहरूको मन जित्न सफल न्यू होम डेकोर एन्ड डेकोरेसन।
10: बुवा ढोक गरे, घरतिर सबै सन्चै हुनुहुन्छ होला। मैले अलिअलि पैसा पठाइदिएको छु, घर चाहिँ चिटिक्कको बनाउनु है।
11: यतातिर सबै ठिक छ बाबु, घर बनाउनको लागि केही चिन्ता लिनै पर्दैन। दुलेगौडा बजारमा रिमाल हार्डवेयर सेन्टर छँदैछ, म त ढुक्क छु, तैँले पनि कुनै चिन्तै नलि।
10: यस क्षेत्रकै सबैभन्दा पुरानो र धेरै भन्दा धेरै ग्राहकको विश्वास जित्न सफल रिमाल हार्डवेयर सेन्टर।
12: नेपालका उत्कृष्ट ब्रान्डहरू जस्तै हुलासका रंगीन तथा सादा जस्ता पाता, शिवम सिमेन्ट, एसियन पेन्ट्स का रंग रोगन, पञ्चकन्या का एचडीबी पाइप, राजस्थानी मार्बल, सेनिटरी टाइल, इन्डियन ज्याकर कम्पनी का धारा लगायत सम्पूर्ण निर्माण सम्बन्धी सामान चाहिएमा हामीलाई सम्झनुहोस्।
8: रिमाल हार्डवेयर, सम्पर्क 0 65 4 14 245, 0 65 4 14 345।
13: होइन यसो आमा चाहिँ कहाँबाट छोनेको छ?
14: कटिहाँस्नु पनि हो, यस्तो पङ्खा चलिरहेको देखिनु पनि हो।
13: पङ्खा त हाम्रो घरमा छ नि, हाम्रो घरमा त तातो हावा मात्रै फाल्छ त, किन कहाँबाट ल्याएको हो यो पङ्खा?
15: चिसो हावा फाल्ने पङ्खा लिन त गतिलो ठाउँमा जानु पर्यो नि।
14: गतिलो ठाउँ चाहिँ कहाँ छ?
15: भर पर्दो चिसो फाल्ने ओरिजिनल पङ्खा लिन त छहारी बिजुली पसलमा जानु पर्यो नि।
14: चेस्का बाजे चाँचो, पंखा, एलईडी बल्ब, सोलर को बैटरी, पानी तान्ने पंप, कूलर, हाउसवेयरिंग का सामान सब ओरिजिनल सस्तो में पनि पाइन्छ नि।
16: अब सीजी ब्रांड को आधिकारिक विक्रेता संगै इलेक्ट्रोनिक्स का सामान टीवी, फ्रिज, एसी, कूलर, गीजर, वैक्यूम, वाशिंग मशीन उपलब्ध हुनु का साथ ही सीसी कैमरा पनि जडान गरिन्छ। छहारी बिजुली पसल दुलेगौडा तनहु। प्रोप्राइटर हरिकुमार श्रेष्ठ, मोबाइल नंबर 98 5 60 30 324।

नयाँ जडानको लागि सम्पर्क 98028 13424 र 98560 14175।

0: 97.6
1: Shukla Gandaki FM 97.6
2: Shukla Gandaki Time Check
3: यति बेला रातिको ठिक 10 बज्यो।
4: घटना दुर्घटना
5: कला संस्कृति
4: स्थानीय राष्ट्रिय अन्तर्राष्ट्रिय खेलकुद
5: जे देख्छौ त्यो भन्छौ। सूचना तपाईँको अधिकार।
6: शुक्ला गण्डकी समाचारको साथमा नमस्ते गिफ्ट एन्ड किचन सेन्टर शुक्ला गण्डकी 4 बनकेवा चोक कुमारी ब्याङ्क सँगै आफ्नै भवनमा तनहुँ जिल्लाको पहिलो र एक मात्र किचनका सामानहरूको डिपार्टमेन्टल स्टोर। मूल्य र गुणस्तरको ग्यारेन्टी। सम्पर्क 98560 6554।

नमस्कार, राति 10 बजेको शुक्ला गण्डकी समाचारमा यहाँलाई स्वागत छ। समाचार कक्षबाट मरिमा तपाईँ हामीलाई 97.6 मेगाहर्ज र इन्टरनेट अनलाइनमा www.shuklagandakifm.com लगइन गर्नुका साथै हाम्रो पात्र नेपाली पात्र एप्स मार्फत पनि विश्वभरिकै साथ सुन्न सक्नुहुनेछ। समाचार विस्तारमा अनौठी शुक्ला गण्डकी नगरपालिका 12 सिंहले स्थित भित्रै सड़क खण्डमा आज दिउँसो यात्रु भागजी दुर्घटना हुँदा चालक सहित 12 जना घाइते भएका छन्। लामा गाउँबाट धुलेगोडा हुँदै गरेको लुप्र 02001-0231 नम्बरको टाटा सुमो जीप मंगलबार दिउँसो करिब 12:45 बजे अनियन्त्रित भई सड़कको भित्तोमा ठक्कर खाएर दुर्घटना भएको हो। जीपमा चालक सहित 12 जना सवार रहेको र दुर्घटना लगत्तै इलाका प्रहरीले बेचत्राबाट प्रहरी निरीक्षकधन नारायण श्रेष्ठको कमाण्डमा ट्राफिक सहितको 9 जनाको टोली घटनास्थल पुगेर घाइतेहरूको उद्धार गरेको थियो। चालक शुक्ला गण्डकी नगरपालिका 12 निवासी 48 वर्षीय केश बहादुर सुनारको टाउकोमा चोट लागेको छ र उनको अवस्था मध्यम रहेको छ। अन्य घाइतेहरूमा 59 वर्षीय खेम बहादुर ठकुरी दुवै हात र खुट्टामा चोट, 40 वर्षीय लक्ष्मी मल्ल बायाँ खुट्टामा चोट, 38 वर्षीय ढग बहादुर गुरूङ छातीमा भित्री चोट तथा बायाँ खुट्टामा चोट, 19 वर्षीय निशा गुरूङ हातमा चोट, 38 वर्षीय टीका गुरूङ खुट्टा र आँखामा चोट, 37 वर्षीय संगीता गुरूङ बायाँ हातमा चोट, 33 वर्षीय सूचना गुरूङ बाहिरी चोट नदेखिएको, 54 वर्षीय अन्जु ठकुरी बायाँ हात र टाउकोमा चोट, 8 वर्षीय एलबी ठकुरी टाउको

उहाँको निधन भएको हो। उहाँ 83 वर्षीय हुनुहुन्थ्यो। श्रेष्ठ पूर्व उप प्रधानमन्त्री समेत हुनुहुन्छ। श्रेष्ठको शव बुधबार बिहान 8 बजेदेखि 11 बजेसम्म श्रद्धाञ्जलीका लागि पार्टी कार्यालयमा राखिनेछ। तत्पश्चात शव यात्रा सहित पशुपति आर्यघाटमा दाह संस्कारमा लगिनेछ। यसअघि कांग्रेस सभापति गगन थापाले साउन 7 श्रेष्ठलाई पार्टीको वरिष्ठ नेता मनोनित गर्नुभएको थियो। पोखरा महानगरपालिकाको मैदानमा संचालित प्रेस जुस सेन्टरलाई 50,000 रूपियाँ जरिमाना गरिएको छ। जुस सेवन गरेपछि उपभोक्ता बिरामी भएको गुनासो आएपछि कठित अनुगमनका क्रममा उक्त कार्यवाही गरिएको हो। कास्कीका चाय प्रमुख जिल्लाधिकारी चित्रंगत बरालको नेतृत्वमा मंगलबार पसलको निरीक्षण गरिएको थियो। टोलीले पसलमा अत्याधिक फोहोर र खान नमिल्ने फलफूल प्रयोग भएको फेला परेको छ। पोखरा महानगरपालिका नम्बर 6 मैदाम स्ट्रीट नम्बर 10 रहेको उक्त पसलमा संयुक्त टोलीले अनुगमन गरेको थियो। अनुगमनका क्रममा पसलमा प्रयोग गर्न नमिल्ने अवस्थाका झण्डै 12 केजी फलफूल भेटिएका छन्, जसमा कुहिएका स्याउ, केरा, मौसम, आँप, अनार र मेवा रहेका थिए। यी फलफूलको बजार मूल्य 3,470 रूपियाँ रहेको छ। टोलीले ती सबै अखाद्य फलफूलहरू तत्काल नष्ट गरिदिएको छ। अनुगमनका क्रममा पसल संचालकले व्यवसायसँग सम्बन्धित कुनै पनि कागजात देखाउन सकेका थिएनन्। पसलमा सरसफाईको अवस्था निकै दयनीय रहेको टोलीले जनाएको छ। उपभोक्ताको स्वास्थ्यमाथि खेलवाड़ गर्ने र मापदण्ड पालना नगर्नेलाई कानून अनुसार जरिवाना गरिएको साई प्रमुख जिल्लाधिकारी चित्रंगत बराले भन्नुभयो। उहाँले आगामी दिनमा पनि बजार अनुगमनलाई तीव्रता दिइने बताउनु। नेपाल चिकित्सा संघको आन्दोलनका कारण पोखराको अस्पतालमा बहिरंगी सेवा पीडी बन्द भएको छ। नारायण अस्पताल वीरगंजमा कार्यरत डाक्टर प्रमोद राममाथि भएको कोटपीटको विरोधमा संघको आह्वानमा देशभरका सरकारी गैर सरकारी तथा निजी अस्पतालहरूमा आकस्मिक भएका स्वास्थ्य सेवा ठप्प छन्। सेवा रोकिन्द सर्वसाधारण मर्कामा परेका छन्। गण्डकी प्रदेशका सबभन्दा बढ़ी बिरामी हुने पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान सहितका अस्पतालहरूमा उपचारका लागि पुगेका वृद्ध वृद्ध दीर्घ रोगी गर्भवती र छिमेकी जिल्लाबाट आएका बिरामी समेत सेवा नपाउँदा निराश बनेका छन्। डाक्टर प्रमोद राममाथि भएको कोटपीट तथा अस्पतालमा भएको तोड़फोड़को घटना देशभर आकस्मिक बाहेका स्वास्थ्य सेवा ठप्प पारिएको विषयमा राष्ट्रिय मानव अधिकार आयोगले गम्भीर ध्यान आकर्षण भएको जनाएको छ। मंगलबार आयोगले विज्ञप्ति जारी गर्दै स्थलगत अनुगमनका क्रममा स्वास्थ्यकर्मीमाथि हुने आक्रमण र अस्पतालमा हुने तोड़फोड़का घटनाहरू निन्दनीय भएको तथा यस्ता गतिविधिले समाजमा अराजकता बढ़ाउने उल्लेख गरिएको छ। नेपालको प्रमुख पर्यटकीय गन्तव्य पोखराको सुरक्षा व्यवस्थालाई थप प्रभावकारी र पर्यटक मैत्री बनाउने उद्देश्यले गण्डकी प्रदेश प्रहरी र पर्यटन व्यवसाय बीच अन्तर्क्रिया कार्यक्रम सम्पन्न भएको छ। पोखरा पर्यटन परिषदको आयोजनामा सम्पन्न उक्त कार्यक्रममा पर्यटन क्षेत्रका सुरक्षा चुनौती पदमार्गको सुरक्षा होटल व्यवस्थापन तथा प्रहरी र व्यवसाय बीचको सहकार्यका विषयमा विस्तृत छलफल भएको छ। कार्यक्रममा पोखरा पर्यटन परिषदका अध्यक्ष तारानाथ हारीले पर्यटन विकासका लागि सुरक्षित वातावरण पहिलो शर्त भएको बताउनुभयो। उहाँले व्यवसाय र प्रहरी बीचको आपसी समन्वयले मात्रै सुरक्षित पर्यटकीय वातावरण निर्माण गर्न सकिने बताउँदै यस्ता सम्बन्धलाई निरन्तरता दिनुपर्ने जोड़ दिनुभयो। पर्वतका ग्रामीण बस्तीमा विद्युत पहुँच विस्तार गर्ने उद्देश्यले सञ्चालनमा रहेका सामुदायिक विद्युतीय सेवा पछिल्लो समय संकटमा छन्। धेरै सामुदायिक विद्युत उपभोक्ता समितिहरू विद्युत सेवा दिलाउन कठिन भएपछि बन्द गर्ने सोचमा छन्। सञ्चालन खर्च वृद्धि, प्राविधिक जनशक्तिको अभाव, विद्युत चुहावट तथा उपभोक्ताको असन्तुष्टिका कारण सामुदायिक विद्युत संस्थाहरूको अवस्था जटिल बनेको उपभोक्ता समिति सदस्यको भनाई छ। जिल्लाको बादशाह विद्युत सामुदायिक समितिका सचिव नम्बर कार्की अनुसार समितिले 7 लाख रकम नोक्सानी बेहोर्नु परेको छ। गण्डकीवासी सुरेन्द्र पौडेलले स्वास्थ्य कर तिर्नु परेकोमा सन्तुष्टि जनाएका छन्। आफ्नो आमाको उपचारको लागि पोखराको मणिपाछी अस्पतालमा लगेका उनले स्वास्थ्य कर हटाएको भनिए पनि अस्पतालले लिएकोमा सन्तुष्टि जनाएका हुन्। तीव्र विरोध भएपछि प्रधानमन्त्री बालेन शाहले सामाजिक सञ्जाल मार्फत शिक्षा र स्वास्थ्यमा लगाएको कर नलिने घोषणा गरेको थियो। सोमबार उनले अस्पतालमा 1,358 रूपियाँ करको रकम बुझाएको भन्दै खातामा पैसा फिर्ता कहिले हुन्छ भन्दै प्रश्न गरेका छन्।
गत सानो सन्दर्भमा खपत भएको बिजुलीमा मूल्य वृद्धि कर भ्याट नलाग्ने भएको छ। नेपाल विद्युत प्राधिकरणले यस विषयमा सोमबार स्पष्ट पारेको हो। आन्तरिक राजस्व विभाग र ठूला करदाता कार्यालयहरूको सूचनाका आधारमा प्राधिकरण

0: यस्तो जानकारी दिएको हो। ग्राहकले तिरिसकेको ब्याड रकमलाई अग्रिम भुक्तानीका रूपमा राखिनेछ। उक्त रकम आगामी भदौ महिनाको बिलमा मिलान गर्ने प्रबन्धन मिलाएको प्राधिकरणले जनाएको छ। नेपाल रेडक्रस सोसाइटीका स्किले रक्त संचार र सेवाको क्षेत्रमा योगदान गर्ने व्यक्ति तथा संघ संस्थाहरूलाई मंगलबार सम्मान गरेको छ। 61 रक्त संचार सेवा दिवसको सन्दर्भमा आयोजना गरेको कार्यक्रममा 25 व्यक्ति तथा 20 संघ संस्थाहरूलाई दोसल्ला ओढ़ाएर सम्मान गरिएको हो। कार्यक्रममा रक्त संचार सेवाको क्षेत्रमा योगदान पुर्याएका पूर्व उपसभापति तथा स्वास्थ्य समितिका पूर्व संयोजक धर्म राज अधिकारीलाई स्वयंसेवकको रूपमा दोसल्ला ओढ़ाएर सम्मान गरिएको रेडक्रस कास्कीका सभापति उर्मिला खड्का भण्डारीले जानकारी दिनुभयो। समारोहमा निरन्तर 365 दिन रक्तदान गर्ने नेपाल स्वयंसेवी रक्तदाता समाज कास्कीका शाखाका अध्यक्ष दिपेन्द्र अधिकारी र निरन्तर 365 दिन रक्तदान गर्ने शान्ति दीप अभियान पोखराले सञ्चालन गरेको आकस्मिक रक्तदान युनिट आर दायुका संयोजक हरिशन्द्र शर्मा हरेक शनिबार रक्त संचार सेवा केन्द्रमा आएर रक्तदान गर्ने लायन्स क्लब अफ मर्दी हिमाल लायन्स क्लब अफ शुक्ला गण्डकी तनहुँ मदरल्याण्ड मावि पोखरा साथलाई सम्मान गरिएको छ। कार्यक्रममा 81 पिण्ड भन्दा बढ़ी रक्तदान गर्ने आशिष भण्डारी जुनियर रेडक्रस सर्कल रेम्बो एकाडेमी होम्स लायन्स क्लब अफ पोखरा फिस्टेल सिटी ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय नेपाल रेडक्रस सोसाइटी पोखरा 15 उपशाखा गुरूङ गहना घर राष्ट्रिय सुन्दरपारी पोखरा द आर्ट अफ लिभिङ कालिका सेकेण्डरी स्कूल राष्ट्रिय युवा संघ नेपाल कास्की नेपाल बीमा प्राधिकरण पोखरा बागलुङ समाज पोखरा कदम मार्ग टोल विकास संस्था नेपाल एसबीआई ब्याङ्क नेपाल विद्युत प्राधिकरण कर्मचारी युनियनलाई संस्थाहरूलाई सम्मान गरिएको छ। समारोहमा रक्त संचार सेवामा योगदान गरेका बलराम अधिकारी सुजन ओम श्रेष्ठ सञ्जय किशोर बास्तोला दुर्गा प्रसाद घोरासैनी प्रकाश पौडेल रामप्रसाद खनाल उपेन्द्र अधिकारी नवराज घिमिरे सोमलाल श्रेष्ठ दिपेन्द्र श्रेष्ठ दीपक गोदार सुब्बा साख्य वीरेन्द्र बहादुर थापा सुजित श्रेष्ठ किशोर बरालाई सम्मान गरिएको छ। कार्यक्रममा डालडा देवी भुजेल यादव प्रसाद तिमल सिन्हा रेशम बहादुर कार्की प्रेम बहादुर छेत्री पुष्पा उदास र सन्तोष सुनार विष्णुप्रसाद अधिकारी कल्पना थापा र श्रीधर आचार्यलाई दोसल्ला ओढ़ाएर सम्मान प्रदान गरिएको हो। गण्डकी प्रदेश स्वास्थ्य मन्त्री लक्ष्मण बहादुर पाण्डेले प्रदेश सरकारले आर्थिक तथा प्राविधिक रूपमा सहयोग गरेर प्रदेशमा बसोबास गर्ने सबै नागरिकहरूलाई 2078 सालदेखि रक्तदान रक्तजन्य सेवा निशुल्क गरिएको जानकारी दिनुभयो। प्रदेशले दिएको छ तर बिरामीलाई थाहा छैन। उहाँले भन्नुभयो प्रदेश सरकारको उपस्थिति जनाउन हरेक ब्लड ब्यागमा स्टिकर टाँसेर दिन पाए राम्रो हुने थियो। मन्त्री पाण्डेले स्वास्थ्य सेवाको क्षेत्रमा प्रदेश सरकारले उल्लेखनीय काम गरेको बताउनुभयो। मानवताको लागि एकबद्ध हौं भन्ने नाराका साथ भएको कार्यक्रममा पोखरा महानगरपालिकाका वडा नम्बर 17 की अध्यक्ष राधिका कुमारी शाही योगी राष्ट्रिय स्वतन्त्र पार्टी पोखराका अध्यक्ष योगेन्द्र बहादुर केसी समाजसेवी सोभियत बहादुर दूर अधिकारी ब्रह्म कुमारी सुब्बा नेपाल रेडक्रस सोसाइटीका पूर्व उपकोष अध्यक्ष डोलराज पाण्डे कास्कीका निवर्तमान सभापति तथा स्वास्थ्य समितिका संयोजक दण्डराज शर्मा पौडेल पूर्व उपसभापति अधिकारी उपसभापति रमा कोइराला न्युपाने मन्त्री सन्तोष अधिकारी कार्य समितिका सदस्य खगेन्द्र राज पराजुली लगायतले रक्त संचार सेवाको बारेमा बोल्नु भएको थियो। कार्यक्रममा पत्रकार कृष्ण थापाले 85 पटक रक्तदान गरेका छन्। नेपालको सन्दर्भमा विगत 2023 सालको साउन 12 गते वीर अस्पतालको एउटा कोठामा पहिलो ब्लड ब्याङ्क स्थापना गरिएको दिनलाई हरेक वर्ष रक्त संचार सेवा दिवसको रूपमा मनाइने गरिएको छ। प्रादेशिक रक्त संचार सेवाका इन्चार्ज अर्जुन ग्यावालीका अनुसार कास्कीमा हरेक दिन 100 पिण्ड रगत आवश्यक पर्छ। कास्कीका 600 भन्दा बढ़ी संघ संस्थाबाट कास्कीमा वर्षेनी 40,000 युनिट रगत संकलन हुन्छ। खबरसम्म चाहिँ साथ दिनुभयो तपाईँ सम्पूर्णलाई धन्यवाद। भोलि बिहान 5:25 बजेको शुक्ला गण्डकी समाचार लिएर पुनः उपस्थित हुने नै छौं। तिनजेलसम्मको लागि समाचार कक्षका सम्पूर्ण हुने सँगै मरिमा पनि विदा हुने आज्ञा चाहन्छु। आजको लागि भने हाम्रा सम्पूर्ण निर्धारित कार्यक्रमहरू पूरा भएका छन्। भोलि बिहान 4:55 बजेबाट हाम्रा कार्यक्रमहरू पुनः प्रसारण हुनेछन्। तिनजेलसम्मको लागि सपरिवारलाई भेट्नुहोस्। राम्रोसँग झालटुकाको चुकुर लगाएर सुत्नुहोला। औषधि खाना बाँकी छ भने पनि औषधि खाएर सुत्नुहोला। साथै सिरानीमा एक बोतल पानी लिएर राख्नुहोला। तपाईँ सम्पूर्णलाई शुभरात्रि, नमस्कार।
1: तपाईँको टोल छिमेक र समुदायमा कुनै घटना, दुर्घटना, विकास, निर्माणका कार्य एवं समाज रूपान्तरणका लागि केही प्रयासहरू भएका छन्? यदि छन् भने हामीलाई जानकारी दिनुहोला। हामी बनाउनेछौ समाचार र प्रसारण गर्नेछौ। शुक्ला गण्डकी समाचारमा जानकारीका लागि समाचार शाखा शुक्ला गण्डकी FM 97.6 MHz, फोन 0564143378, इमेल NEWSSUKL. lazandaki@gmail.com

0: शुक्ला गण्डकी एफएम 97.6।
1: कुनै पनि घटना वा दुर्घटनाको हामी पूर्व अनुमान गर्न सक्दैनौ, मात्र सतर्क रहन सक्छौ हामी। राति सुत्नुभन्दा अगाडि घरको मूल गेट, ढोका, दोकानको सटर राम्रोसँग लगाए नलगाएको जाँच गरी मात्रै सुत्ने बानी बसालौं, चोरी अनि डकैतीबाट बचौं।
2: जनहितका लागि शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज।

आदरणीय श्रोता शुक्ला गण्डकी एफएम 97.6 मेगाहर्ज को आज को प्रसारण यही अन्त्य हुन्छ। तपाईको बाँकी समय शुभ रहोस्। शुभरात्रि।